0: दिने सेवाहरू,
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
1: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श,
0: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्खाहरू आउने तथा थाइराइड,
0: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
6: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
9: इन्डोस्कोपी सेवा,
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
10: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082560734 र 082560138।
11: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
12: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
0: डाक्टरद्वारा दिइने सेवाहरू,
9: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
0: बिना टाका प्रभावकारी उपचार,
12: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
0: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
12: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
0: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
2: दिव्य फार्मेसी, कुराई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 082590410, मोबाइल नम्बर 98478829913, 98478826163 र 98095128371।
13: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
5: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: अन्य सेवाहरू,
0: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082561694। सम्पर्क मोबाइल नम्बरहरू 98578330145, 98478330153 र 98649141944।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
0: उपचार हुने रोगहरू
16: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
0: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
0: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने दुख्ने
0: सुगर प्रेसर थायराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
16: हामी कहाँ फार्मेसी ल्याब पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
17: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराही 15 विपिसोक दाङ। सम्पर्क फोन नम्बर 9686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
13: भर्ना सम्बन्धी सूचना
5: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
13: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
0: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 97625226286।
18: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
19: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
18: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
19: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
20: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
20: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
21: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
22: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
21: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
22: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
21: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
22: ल ल काका, गइहाले म।
23: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
24: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
23: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9849987741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जाङ च्याक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल साउन 2 गते शनिबार, सन 2026 जुलाई 18 तारीक, असार शुक्ल पक्षको चतुर्थी तिथि।
5: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: पर्सि सोमबारसम्म मुसलधारे पानी पर्ने भएकोले सावधानी अपनाउन आग्रह, बाढ़ी पहिरो र डुबानको जोखिम।
3: संविधानको 308 मध्ये 245 धारा संशोधन गर्न कार्यदलको सुझाव, संविधान संशोधन गर्न खोजियो कि पुनर्लेखन भन्ने प्रश्न। प्रतिवेदनलाई सामान्य सन्दर्भ सामग्री रूपमा रि सबै दललाई समेट्न सरकारलाई सुझाव।
4: चिन्तै चिन्ताको दैनिकीले नसर्ने रोग बढ़ाउँदै सरकारको निशुल्क स्क्रीनिङ अभियान गाउँ गाउँसम्म पुगेन। जलनजन्य अपराधमा फरक कानूनी व्यवस्थाले पीड़ितलाई थप पीड़ा।
3: भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा प्रधानमन्त्री मोदीद्वारा उद्घाटन, विश्वकै शक्तिशाली हाइड्रोजन रेल मध्ये एक भएको दावी।
4: र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दै।
6: कानूनको स्नातक तह BA LLB भर्ना खोल्यो। शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्री कलेज अफ लमा 5 वर्षे कानून विषय BA LLB भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट +2 पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल, भरतपुर 12, गोन्द्राङ, चितवन। फोन नम्बर 056-420-064, 98-46-35-54-91, 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना

0: तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: काया कैरनमा अब खबरको सिलसिला। गए राति र अहिले बिहान देशका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोक नुवाकोट अर्घाखाँची र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजदेखि पर्सि सोमबारसम्म मुसलधारे पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। मौसमका जानकार उज्जवल उपाध्यायका अनुसार कोशी मधेस बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ। त्यसैले लामो दूरीको यात्रा नगर्ने उहाँले फेसबुक मार्फत सुझाव दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले पनि यो हप्ता देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै हप्ताको मध्यतिर देशका विभिन्न ठाउँमा मुसलधारे र आरी घोप्टे वर्षा हुन सक्ने जनाएको छ। महाशाखाले हप्ताको मध्यतिर वर्षा तीव्र हुने पूर्वानुमान रहेकाले नदीनाला आसपास पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुने क्षेत्रका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। राति लगातार पानी परिरहे पनि नागढुङ्गा मुगलिन र मुगलिन नारायणगढ सड़कमा यतिखेर कतै पनि अवरोध नरहेको प्रहरीले जनाएको छ।
3: संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदलले 245 धारामा संशोधन गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ। संविधानका कुल 308 धारामध्ये झण्डै 80% धारामा संशोधन गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको हो। सरकारबाट गठित कार्यदलले यति धेरै धारा संशोधनको प्रस्ताव गरेपछि संवैधानिक कानूनविदहरूले भने संविधान नै पुनर्लेखन गर्न खोजिएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित कार्यदलले सरकारवाला व्यक्ति तथा विज्ञसँग गरेको छलफलमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन तयार गरिएको जनाएको छ। कार्यदलको प्रतिवेदनमा धारा 274(1) अनुसार नेपालको सार्वभौमिकता भौगोलिक अखण्डता स्वाधीनता र नागरिकमा निहित सार्वभौम सत्ता बाहेक सबै धारामा संशोधनको सुझाव आएको उल्लेख छ। कार्यदलले प्रतिवेदन बुझाए पनि संविधान संशोधनलाई साझा दस्तावेज बनाउने अपूर्व अवसर गुमाएको संविधानविद र राजनैतिक दलका नेताहरूले टिप्पणी गरेका छन्। मन्त्री परिषदले संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी गएको चैत 16 कार्यदल गठन गरेको थियो। तर कार्यदलमा कांग्रेसले प्रतिनिधि पठाएन, एमाले तोकेका प्रतिनिधि बैठकमा सहभागी नै भएनन्। असार 22 नेकपा लोसपा जसपा नेपाल र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट बाहिरिएका थिए। वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले संविधान संशोधनको संवेदनशीलतालाई हेरेर कार्यदल गठन गरेको जस्तो देखिएको थिएन, देशका नागरिकलाई प्रतिनिधित्व गर्ने दलहरूलाई बाहिर राखेर जान सकिँदैन भन्नुभएको छ। त्यस्तै अर्का वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई कार्यदलमा सहभागी दलका प्रतिनिधिहरू बाहिरिएपछि यसको औचित्य समाप्त भएको र औचित्य सकिएको कार्यदलले बुझाएको प्रतिवेदनको के अर्थ हुन्छ र भनेर प्रश्न गर्नुभएको छ। बहस पत्र तयार पार्ने कार्यदलका संयोजक असीम शाहले प्राप्त सुझावलाई जस्ताको तस्तै राखेर प्रतिवेदन तयार गरेको र अरू दलसँग संवाद गर्न प्रधानमन्त्री र पार्टी सभापतिका लागि यो दस्तावेजले ढोका खोलेको बताउनु भएको छ। 308 मध्ये 245 धारा संशोधन गर्न कार्यदलको सुझाव, संविधान संशोधन गर्न खोजिएको हो कि पुनर्लेखन शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद पौडेल साधारण तारेकमा छुट्नु भएको छ। विशेष अदालतले 4 आधार र कारण देखाएर सम्पत्ति शुद्धिकरणको मुद्दामा साधारण तारेकमा राखेर मुद्दा अघि बढ़ाउन आदेश दिएपछि उहाँ छुट्नु भएको हो। पौडेल विरूद्ध 20,90,00,000 रूपियाँ बिगो दावी गर्दै मन्त्री पदमा रहँदा पदको दुरूपयोग गरी व्यवसायीलाई लाभ पुर्याएको र अवैध धन लुकाउन सहयोग गरेको अभियोग लगाइएको थियो। तर अदालतले मिसिलमा रहेका प्रमाणहरूका आधारमा तारेकमा छान्न 4 आधारहरू तयार गरेको छ। पौडेलले प्रत्यक्ष प्रमाणको अभाव रहेको र तत्काल प्राप्त प्रमाणहरूबाट पौडेलको त्यस कार्यमा प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन नसकेको अदालतको आदेशमा उल्लेख छ।
3: विगत 9 दिनदेखि चलिरहेको मिटर ब्याजी विरूद्धको पैदल न्याय मार्च आन्दोलन स्थगित भएको छ। जनकपुरको तृतीया गाछीबाट शुरू भई काठमाडौँ आइपुगेका मिटर ब्याज पीड़ित पक्ष र सरकारका प्रतिनिधिबीच हिजो सिंहदरबारमा सम्झौता भएसँगै

0: आन्दोलनको कार्यक्रम स्थगित गरिएको हो। लामो समयदेखि आर्थिक सामाजिक विसंगतिका रूपमा रहेको मिटर ब्याज सम्बन्धी समस्यालाई सरकारले आर्थिक अपराधका रूपमा स्वीकार गरेको छ। मिटर ब्याज सम्बन्धी कुप्रथाको उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदको बैठकमा पेश गरिने भएको छ। त्यसपछि नागरिकहरूमाथि अपराधिक तथा दूषित मनाशयका साथ बनाइएका मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू तमसुक दृष्टिबन्धक रजिस्ट्रेशन छिनवापास बाध्यकारी चेक लगायत स्वत अवैध हुनेछन्। गृह मन्त्रालयले अबको तीन महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी कानूनी प्रक्रिया अगाडि बढ़ाउने सहमति भएको छ। नयाँ कानूनमा मिटर ब्याजी अपराधलाई स्पष्ट रूपमा परिभाषित गरी कड़ा कानूनी प्रावधान राख्ने सहमति भएको छ। सहमतिमा भनिएको छ, मिटर ब्याज सम्बन्धी अपराधको परिभाषा र कसुर कायम गर्ने व्यवस्था गर्ने, पीड़ितले गुमाएको चल अचल सम्पत्ति फिर्ता दिलाई उचित क्षतिपूर्ति भराउने, भ्रष्टाचार अपराधिक लाभ लगायतबाट आर्जित रकम क्यासिनो ढुकुटी र ठेक्कापट्टा लगायतमा परिचालन गरी शहरी मिटर ब्याजीबाट व्यक्तिहरूको उठीवास लगाउने समस्या समाधानमा कानूनी व्यवस्था गर्ने र मिटर ब्याजबारे न्याय निरूपण गर्न मिटर ब्याज सम्बन्धी मुद्दा हेर्ने न्यायाधिकरणको व्यवस्था गर्ने लगायत उल्लेख छ। आजका सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्।
1: कायाकैरनमा डेंगी संक्रमणको अवस्था र सचेतना अभियानको विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
3: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
2: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
3: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
2: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिसिप पूरा गर्ने प्रतिबद्धता।
3: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
2: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारणसहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
3: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-739 वा 01-54-739 सम्पर्क गर्न सक्नुहुनेछ।
4: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ। It's a goal! Himstar Gold! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paun hos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra 1 barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
5: Himstar, for a complete home.
6: NBL सर्वसुलभ आवास कर्जा। अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू: ₹2 करोड़ कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पर्सि सोमबारसम्म मुसलधारे पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह, संविधानको 308 मध्ये 245 धारा संशोधन गर्न कार्यदलको सुझाव, प्रतिवेदनलाई सामान्य सन्दर्भ सामग्रीको रूपमा लिई सबै दललाई समेट्न सरकारलाई सुझाव, सरकार र मिटर ब्याज पीड़ितबीच सहमति, एमाले नेता विष्णु पौडेल साधारण तारिखमा दिए लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। नसर्ने रोग नेपालका लागि चुनौतीपूर्ण बनिरहेको छ। नसर्ने रोगमा उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र मृगौला सम्बन्धी तथा मोटोपन नेपालमा मुख्य समस्याको रूपमा देखिएका छन्। देशभर कुल मृत्युको 71% नसर्ने रोगका कारण हुने गरेको छ। अव्यवस्थित खानपान, व्यायामको कमी, बढ़दो अनिद्रा र चिन्ताग्रस्त दैनिकीले नसर्ने रोग भयावह रूपमा बढ़िरहेको छ। सँगसँगै देश र समाजलाई पनि गरीबीतर्फ धकेलिरहेको छ। नसर्ने रोगको भयावह अवस्था न्यूनीकरण गर्न तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गएको वर्षदेखि फागुन महिनालाई नसर्ने रोगको निशुल्क स्क्रीनिङ अभियान महिनाको रूपमा घोषणा गर्नुभएको थियो, तर गएको फागुनमा चुनावका कारण स्क्रीनिङ अभियान प्रभावित भएको थियो। सरकारको निशुल्क स्क्रीनिङ अभियान सञ्चालन भए पनि गाउँ गाउँसम्म भने पुग्न सकेको छैन। चिन्तै चिन्ताको दैनिकीले बढ़ाउँदै नसर्ने रोग शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: आजको कान्तिपुरमा जलनजन्य अपराधमा पीड़ा एउटै तर फरक कानूनी व्यवस्था भएको खबर लेखिएको छ। संघीय संसदबाट 2079 पारित तेजाब तथा अरू घातक रासायनिक पदार्थ नियमन ऐन मुख्यत एसिड आक्रमणमा केन्द्रित रहेकाले आगो, मट्टीतेल, पेट्रोल, तातो पानी, बिजुलीको झड्का वा अरू माध्यमबाट हुने जलनजन्य अपराधका घटनामा पीड़ितले राहत पाउँदैनन्, दोषी उम्किने सम्भावना बढ़िरहेको छ।
0: फेरि पनि स्वास्थ्य सम्बन्धीकै प्रसंग। वर्खायामसँगै पानी पर्ने क्रम बढ़दै गएको र गर्मी तथा आर्द्रता कायम रहेकोले अबका केही महिना डेंगी संक्रमणको जोखिम बढ़ने डाक्टरहरूले चेतावनी दिएका छन्। विगतका वर्षहरूमा पनि साउन, भदौ र असोज महिनामा डेंगी संक्रमण उच्च देखिएकाले बेलैमा रोकथाम र सचेतना नअपनाए अवस्था थप चुनौतीपूर्ण बन्न सक्ने उनीहरूको भनाइ छ। यही जोखिमलाई मध्यनजर गर्दै सरकारले हिजोदेखि 3 महिने डेंगी सचेतना अभियान शुरू गरेको छ। साथी महेश गेवालीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई यो अभियान र डेंगी संक्रमण अवस्थाबारे सोध्नु भएको छ।
9: यो मौसम डेंगीको संक्रमणको तथ्याङ्क विगतको वर्षहरू हेर्दा उच्च अवस्थामा रहने समय हो। सबै ठाउँ प्रभावित हुने खालको देखिन्छ। विगतको तथ्याङ्क हेर्दा अहिले पनि त्यस किसिमको लक्षणहरू देखिन्छ। यो 3 महिने अभियानमा यो डेंगीको प्रतिविकास हुने ठाउँहरूको खोज र नष्ट गर्ने अभियानहरू, डेंगी गराउने लामखुट्टेको टुकाईबाट बच्ने उपायहरू सबै मिलेर गर्नुपर्ने हुन्छ। त्यो गर्न सकेनौ भने संक्रमणको दर बढ्ने, आगामी वर्षहरू पनि झनै संक्रमण बढेर झनै चुनौतीपूर्ण हुने खालको हुन सक्छ भनेर सरसफाईका कुराहरू सबैलाई जोडेर यो अभियान हामीले निरन्तर चलाउनु पर्नेछ।
10: विशेष गरी 753 पालिकालाई हामीले निर्देशन त दियौं र त्यसको कार्यान्वयन भइरहेको छ कि छैन भनेर चाहिँ कसरी अनुगमन हुन्छ?
9: यसको अनुगमन गर्ने त सर्वसाधारण आफूले पनि गर्नुहुन्छ। त्यताबाट पनि कस्तो भइरहेछ भन्ने कुराहरू अपडेट भइरहन्छ, सामाजिक सञ्जालहरूबाट भइरहन्छ, संचार माध्यमहरूबाट भइरहन्छ। हामीले पनि सम्बन्धित स्थानीय तहले, प्रदेशले आफूले चलाएका अभियानहरूको सम्बन्धित माथिल्लो निकायहरूमा पनि रिपोर्टिङ गरिरहेका हुन्छन् भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, सरकारका अरू मन्त्रालयहरूले पनि आफ्नो मातहत रहेका निकायहरू मार्फत यो अभियान सञ्चालन गर्न सहजीकरण गर्नलाई भूमिकाहरू खेल्ने त्यसको अनुगमन गर्ने निरन्तर गरिरहेका हुन्छ। विगतका अभियानहरू प्रभावकारी थिए, यो अभियान अझ परिष्कृत तरिकाले अझ नयाँ तरिकाले गर्ने गरी अगाडि बढाएका छौँ।
10: डेङ्गीको संक्रमण बढेको अवस्थामा चाहिँ सरकारले चाहिँ के तयारी गरेको छ?
9: संक्रमण हुन नदिने नै सबैभन्दा बढी प्रभावकारी उपाय हो। त्यति गर्दा गर्दै पनि हामी संक्रमित भयौँ, हामीलाई डेङ्गी भयो भने तपाईँ हामी ज्वरो आएर थकान भएर एकदमै शिथिल भएर गाह्रो हुने अवस्था हुन्छ। यस्तो अवस्थामा समयमै स्वास्थ्य कर्मीको सम्पर्कमा जानुपर्ने, स्वास्थ्य कर्मीले भने अनुसार गर्नुपर्ने, त्यसै अनुसार हामीले सुरक्षित रहनुपर्ने, काम गर्नुपर्ने हुन्छ। सरकारले समयमा रोगको पहिचानका लागि व्यवस्था गरेको छ र अस्पतालहरू पनि तयारी अवस्थामा छन्, परीक्षणका कुराहरू, उपचारका व्यवस्थाहरू पनि तयारी अवस्थामा छन्।
10: आफै नागरिकले चाहिँ के गर्नुपर्छ, सावधानी कसरी अपनाउनु पर्छ?
9: व्यक्तिको आफ्नो घर वरिपरिको सरसफाई, आफ्नो समुदायको सरसफाई, आफ्नो गाउँको सरसफाईसँग विशेष रूपमा जोडिन्छ। लामखुट्टेको वृद्धि विकास हुने ठाउँहरूको खोजेर त्यसलाई नष्ट गर्ने, हामीले काम गर्ने कार्यस्थल पनि एकदमै धेरै महत्वपूर्ण हुन्छ। विद्यालयहरू छन् त्यहाँ पनि एकदमै धेरै महत्वपूर्ण हुन्छ। हामी खेती किसानीमा व्यवसायमा छौँ भने त्यस्तो व्यवसाय गर्ने ठाउँहरू पनि लामखुट्टेको वृद्धि विकास हुनका लागि जोखिमयुक्त ठाउँहरू हुन सक्छन्। 200 मिटर वरिपरि पनि मानिसहरूले सरसफाईमा काम गर्नु भएको छ कि छैन, लामखुट्टेको वृद्धि विकास हुने ठाउँ छ कि छैन भनेर हामी सबै सजग भयौँ, चनाको भयौँ र त्यसअनुसार काम गऱ्यौँ भने यसको रोकथाम गर्न सकिन्छ, नियन्त्रण गर्न सकिन्छ। लामखुट्टेबाट टोकाईबाट बस्नुपर्ने काम गर्नुपर्ने हुन्छ। अर्को, लामखुट्टेको वृद्धि विकास हुने ठाउँहरूलाई नै यसरी हरेक हप्तामा पानी घोप्ट्याएर सरसफाई गरेर त्यो काम गर्न सक्यौँ भने हामी डेङ्गीको संक्रमणबाट रोक्न सक्छौँ। त्यही भएर उपचार भन्दा पनि डेङ्गीको रोकथाम नियन्त्रण मात्रै सर्वोत्कृष्ट उपाय हो।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। डेंगी संक्रमणबाट बस्ने उपायबारे जानकारी दिँदै काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: हैन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
12: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
11: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
12: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
13: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
14: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ कोराई दाङ।
15: सम्पर्क मोबाइल नम्बर 9822964264।
16: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
19: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
20: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
19: उपलब्ध। शल्यक्रियाहरू,
20: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
19: बालबालिकाको न्यूरो सर्जरी,
20: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
19: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
20: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
19: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 9709065255।
0: धेरै मानिस त्यो निवासमा पुग्थे र पाण्डेसँग परामर्श लिन्थे। पाण्डे स्मृतिका पोका फुकाउनुहुन्थ्यो र मार्गदर्शन गर्ने गर्नुहुन्थ्यो। 45 वर्षभन्दा लामो समयदेखि नागरिक मैत्री व्यवस्थाको पक्षमा सक्रिय सार्वजनिक बौद्धिक योद्धा पाण्डे हिजो सधैँका लागि अस्ताउनु भएको छ। 87 वर्षीय उहाँको निधन निजी निवासमै भएको हो। उहाँको स्वास्थ्य अवस्थाबारे नजिकबाट जानकार डाक्टर अनुप सुवेदीका अनुसार उहाँ प्यांक्रियाजको क्यान्सरसँग जुधिरहनु भएको थियो। पत्रकार हुँदै नागरिक अभियन्ताको बाटोमा क्रियाशील नारायण वाग्ले पाण्डेलाई पछिल्लो 4 दशकको राजनैतिक संक्रमणमा नागरिक चेतनाको आगो बाल्ने पक्का नागरिक अभियन्ताको रूपमा सम्झिनुहुन्छ। वाग्ले भन्नुभयो, लोकतन्त्र, नागरिक स्वतन्त्रता, नागरिक हक र समानता स्थापित गर्न सधैँ सक्रिय रहने व्यक्तिका रूपमा उहाँको सधैँ सम्झना भइरहन्छ। नागरिक हक र नागरिक मैत्री व्यवस्थाका लागि पाण्डेको सक्रिय सहभागिता 2036 सालदेखि नै भएको हो। प्रारम्भमा पञ्चायती शासनका जागिरी उहाँले 2036 सालमा अर्थ सचिवबाट राजीनामा दिनुभएको थियो। तत्कालीन राजा वीरेन्द्र शाहले घोषणा गरेको जनमत संग्रह सफल बनाउन प्रधानमन्त्री बनाइएका सूर्यबहादुर थापाले पञ्चायत पक्षलाई जिताउन राज्य सत्ताको दुरूपयोगलाई तीव्रता दिएपछि उहाँले राजीनामा दिनुभएको थियो। उहाँको राजीनामाले बहुदल पक्षलाई ठूलो ऊर्जा दिएको थियो, पञ्चायत पक्षलाई आक्रोशित तुल्याएको थियो। देवेन्द्रराज पाण्डेले लेख तथा अन्तर्वार्ता मार्फत पञ्चायती व्यवस्थाको कमजोरी जनसमक्ष ल्याउन भूमिका समेत खेल्नु भएको थियो। अस्थायी अविचलित अभियन्ता शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: अब विदेशको खबर। भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनमा हिजो यो रेलको उद्घाटन गर्नुभयो। यो रेल जिन्द र सोनीपत मार्गको झण्डै 90 किलोमिटर दूरी तय गर्नेछ। भारतले हाइड्रोजन रेल विश्वकै शक्तिशाली मध्ये एक भएको दावी गरेको छ। 110 किलोमिटर प्रति घण्टा गति रहेको यो रेल पूर्णत वातावरण मैत्री र शून्य कार्बन उत्सर्जनमा महत्वपूर्ण रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। समारोहमा प्रधानमन्त्री मोदीले 157 किलोमिटर लामो दिल्ली अमृतसर कटरा एक्सप्रेस वेको पनि राष्ट्रलाई समर्पित गर्नुभएको छ। यसले यात्रा समय निकै घटाउनेछ। यस्तै रेल मन्त्री अश्विनी वैष्णवले यो रेललाई ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ।
0: अब खेल खबर। फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंल्याण्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियाबी रंगशालामा नेपाली समयअनुसार भोलि बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग पराजित इंल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बाप्पे र उस्मान डेम्बेले तथा इंल्याण्डका ह्यारी केन र जुड बेलिङ्गमले सेमी फाइनलबाट बाहिरिए पनि गोल्डेन बुट जित्ने सम्भावना कायमै राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका एम्बाप्पे समान 8-8 गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा असिस्टका कारण मेस्सी अहिले गोल्डेन बुटको दौड़मा अगाडि छन्। इंल्याण्डका बेलिङ्गम र केनको समान 6-6 गोल छ भने फ्रान्सका डेम्बेले र स्पेनका मिकेल ओयार्जा बलको नाममा 5-5 गोल छ। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराती 1:15 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच खेल हुनेछ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। सरकारी निकायमा करार सेवामा कार्यरत कर्मचारीलाई नहटाइने भएको छ। करार अवधि असार मसान्तमा सकिए पनि उनीहरूले 1 साउनदेखि आफ्नो कार्यालयमा हाजिर गर्न पाउने गरी अस्ति बिहिबारको मन्त्री परिषदले निर्णय गरेको हो। सरकारले करारमा नयाँ कर्मचारी भने भर्ना गर्न रोकेको छ।
0: विवादास्पद व्यवसायी दीपक भट्टको कम्पनी मार्फत पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाका छोरा जयवीर देउबाको कम्पनीमा 2,60,00,000 रूपियाँ भुक्तानी भएको अनुसन्धानबाट खुलेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानको क्रममा भट्टको हिमालयन एसिस्ट म्यानेजमेन्ट प्रालीबाट देउबाको स्कलर इन्टरनेशनल प्राली र डीजी अम प्रालीमा भुक्तानी भएको देखिएको हो। विशेष अदालतमा व्यवसायी भट्टसहित 6 व्यक्ति र 10 कम्पनी गरी 16 जनालाई प्रतिवादी बनाएर विभागले बिहिबार दायर गरेको मुद्दाको अभियोग पत्रमा यसबारे अनुसन्धान भइरहेको उल्लेख छ। कान्तिपुरमा खबर छ।
1: प्राध्यापक तथा लेखक अवि सुवेदी प्राय एउटा कुरा दोहोर्याउनुहुन्छ, नेपालमा पुस्तकालयको कुरा कसैले गर्दैन। यस वर्षको वसन्तमा भने केही समयका लागि पुस्तकालय चर्चामा आयो, तर त्यो चर्चा कुनै नयाँ पुस्तकालय खुलेको वा मानिस फेरि पढ्ने बानीतर्फ फर्किएको भएको थिएन। काठमाडौँकै पुराना सार्वजनिक पुस्तकालय मध्ये एकमा ताला लागेको भएको कारण चर्चामा थियो। सार्वजनिक पुस्तकालय बन्द ढोकाभित्रको ठूलो कथा शीर्षकको खबर आजको कान्तिपुरले लेखेको छ। काया कैरनमा अब पालो उखानको
0: गाजको ठेगान बाँसले मिलाउँछ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: पर्सि सोमबारसम्म मुसलधारी पानी पर्ने भएकोले सावधानी अपनाउन आग्रह। बाढ़ी पहिरो र डुबानको जोखिम।
1: संविधानको 308 मध्ये 245 धारा संशोधन गर्न कार्यदलको सुझाव। संविधान संशोधन गर्न खोजिएको हो कि पुनर्लेखन भन्ने प्रश्न। प्रतिवेदनलाई सामान्य सन्दर्भ सामग्रीको रूपमा लिई सबै दललाई समेट्न सरकारलाई सुझाव।
0: चिन्तै चिन्ताको दैनिकीले नसर्ने रोग बढ़ाउँदै सरकारको निशुल्क स्क्रीनिङ अभियान गाउँ गाउँसम्म पुगेन। जलनजन्य अपराधमा फरक कानूनी व्यवस्थाले पीड़ितलाई थप पीड़ा।
1: भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा प्रधानमन्त्री मोदीद्वारा उद्घाटन। विश्वकै शक्तिशाली हाइड्रोजन रेल मध्ये एक भएको दावी।
0: र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीले राप्रपा अध्यक्षसँग भेट गरेको र राप्रपाले राजा ल्याउनुपर्छ भनेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री र राप्रपाका अध्यक्ष जस्तै मान्छे सँगै बसेर बात गरिरहेका छन् अनि प्रधानमन्त्री जस्तै देख्ने मान्छे भन्दैछन्, कस्तो राजा, कुन राजा, शाह, दाढी पाएको, कालो चस्मा लाएको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।
15: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
21: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
22: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
23: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घोराही दान। फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
26: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
27: नेपाली जुत्ता घर
28: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
27: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
28: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
27: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घोराही दाङ।
28: सम्पर्क मोबाइल नम्बर 98577175446।
2: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
21: नेपालगंज नर्सिंग होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद आउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
3: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
25: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
3: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-6-98-78-18-617 98-78-35-643।
4: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्राविधिक मित्र अमृता डांगी र सहकर्मी देवा भूषालसँगै म सुशीला ओलीको तपाईलाई हार्दिक स्वागत छ। रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले रेडियो बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
1: यसैगरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङमा घट्यो राजस्व, बढ़्यो कर संकलन, वित्तीय हस्तान्तरणको लेखांकनले 55 करोड़को गिरावट देखिए पनि नियमित संकलन भने 83 करोड़ले वृद्धि।
1: दाङ देउखुरी जिल्ला अदालतद्वारा 65.6% मुद्दा फरिच्युट, दुई वर्ष नागेका मुद्दा शून्य पारियो, फैसला कार्यान्वयनमा भने कमजोर।
0: र जेएनजी आन्दोलनका कारण उच्च अदालत तुलसीपुरमा मुद्दा फरिच्युटमा समस्या, अघिल्लो आर्थिक वर्षको तुलनामा 17% कम मुद्दा फरिच्युट।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीलाई दाङबाट प्रकाशित हुने पत्र पत्रिका मध्ये नयाँगढ राष्ट्रिय दैनिक, गोरक्ष राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले विभिन्न खबरलाई प्रमुखताका साथ प्रकाशन गरेका छन्। आज हामीले घट्यो राजस्व बढ़्यो कर संकलनको नयाँगढ राष्ट्रिय दैनिकमा रहेको खबरलाई पहिलो खबर बनाएका छौं।
2: दाङमा आर्थिक वर्ष 2082-83 4,87,87,71,448 रूपियाँ राजस्व संकलन गरिएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 55,08,20,945 रूपियाँ कम हो। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षमा 42 संघीय कार्यालयबाट 4,05,19,44,171 रूपियाँ 63 पैसा तथा प्रदेश सरकार अन्तर्गतका 22 कार्यालयबाट 94,68,27,276 रूपियाँ 64 पैसा राजस्व संकलन भएको थियो। आर्थिक वर्ष 2081-82 दाङमा 5,54,95,92,393 रूपियाँ 29 पैसा राजस्व संकलन भएको थियो। त्यसमध्ये 38 संघीय कार्यालयबाट 4,67,31,55,17 रूपियाँ 55 पैसा तथा 18 प्रदेश कार्यालयबाट 87,64,37,375 रूपियाँ 74 पैसा राजस्व उठेको थियो। त्यसअघि आर्थिक वर्ष 2080-81 जिल्लामा 3,46,86,49,251 रूपियाँ 26 पैसा राजस्व संकलन भएको थियो। त्यसमध्ये संघीय कार्यालयबाट 2,68,28,97,500 रूपियाँ 9 पैसा तथा प्रदेश कार्यालयबाट 78,57,51,751 रूपियाँ 17 पैसा राजस्व उठेको थियो। आर्थिक वर्ष 2079-80 जिल्लामा 3,65,52,50,125 रूपियाँ संकलन भएको थियो। त्यसमध्ये संघीय कार्यालयबाट 2,76,22,03,754 रूपियाँ र प्रदेश कार्यालयबाट 89,30,46,371 रूपियाँ उठेको थियो। यससँगै कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका अनुसार समय राजस्व अघिल्लो वर्षको तुलनामा 55,00,00 रूपियाँले घटेको देखिए पनि वास्तविक राजस्व कर तथा गैर कर संकलन भने बढ़ेको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका लेखापाल निर्मल पाण्डेका अनुसार आर्थिक वर्ष 2081-82 लुम्बिनी प्रदेश सरकार र दाङका 10 स्थानीय तहले समानीकरण अनुदान बाहेकका अन्य 3 अनुदान बापतको वित्तीय हस्तान्तरण सोही आर्थिक वर्षमा खर्च नभई फिर्ता गर्नुपर्नेमा त्यसो नगरी अर्को आर्थिक वर्षमा फिर्ता गरेको र त्यस्तो रकम राजस्व खातामा जम्मा गर्नुपर्ने प्रावधान बमोजिम आर्थिक वर्ष 81-82 राजस्व बढ़ी देखिएको थियो। आजको एकबोध राष्ट्रिय दैनिकमा सन्तोष खनालले खबर लेख्नु भएको छ।
1: पहिले महसूल तिर्न बिहानैदेखि लाइनमा बस्नुपर्थ्यो, पालो कुर्दा दिनभर समय खर्च नपर्ने र यातायात खर्च समेत लाग्ने अवस्था थियो। अहिले भने केही मिनटमै मोबाइलबाटै भुक्तानी गर्न सकिने भएपछि सेवाग्राही खुशी देखेका छन्। लम्ही नगरपालिका वडा नम्बर 5 निवासी शशिराम नेपालीले भन्नुभयो, पहिला महसूल तिर्न कार्यालय जाँदा आधा दिन बित्यो, अहिले घरमै बसेर मोबाइलबाटै तिर्न सकिन्छ। समय पनि बच्यो, अनावश्यक झन्झट पनि हट्यो। गढ़वा गाउँपालिका वडा नम्बर 3 निवासी सीता चौधरीको अनुभव पनि उस्तै छ। कार्यालयसम्म पुग्न गाड़ी भाड़ा खर्च नपर्थ्यो, अहिले मोबाइलबाटै पैसा तिर्न मिल्ने भएपछि निकै सजिलो भएको छ। उहाँले भन्नुभयो, यस्तो सेवा विस्तार भएसँगै ग्रामीण क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूलाई पनि अनावश्यक झन्झट हटेको छ। उहाँले डिजिटल भुक्तानीले पारदर्शिता पनि बढ़ाएको बताउनुभयो। भुक्तानी गरे लगतै रसिद मोबाइलमै प्राप्त हुन्छ, नगद बोकेर हिँड्नुपर्ने जोखिम हटेको छ र अभिलेख पनि सुरक्षित रहन्छ। उहाँले भन्नुभयो, विद्युत कार्यालयका अनुसार डिजिटल सेवाको प्रयोग बढ़दै जाँदा कार्यालयमा सेवा गराएको भीड़ घटेको छ। यसले कर्मचारीलाई अन्य सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सहज भएको छ भने सेवाग्राहीले पनि छिटो र सहज सेवा पाउन थालेका छन्। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा शिव खनालले खबर लेख्नु भएको छ।
2: स्वस्थ जीवनशैली, वातावरण संरक्षण तथा धार्मिक पर्यटकीय स्थलहरूको प्रवर्धन गर्ने उद्देश्यले कोरा साइक्लिङ च्यालेन्ज 2026 दाङमा शनिबार आयोजना हुने भएको छ। दाङ साइकल सिटीद्वारा आयोजित यस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। दाङ साइकल सिटीका अध्यक्ष ललित श्रेष्ठको अध्यक्षता, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघ दाङ अध्यक्ष सन्तोष सुवेदी, पत्रकार महासंघ पूर्व अध्यक्ष सुदीप गौतमको विशेष उपस्थितिमा पत्रकार सम्मेलन भएको थियो। आयोजकका अनुसार कोरा अभियानको शुरूआत सन् 2011 काठमाण्डुबाट भएको हो। कोरा शब्द तिब्बती भाषाबाट आएको हो, जसको अर्थ धार्मिक स्थल वा मठ मन्दिरको परिक्रमा गर्नु भन्ने हुन्छ। यही अवधारणालाई साइक्लिङसँग जोड्दै स्थानीय धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रसार प्रसार गर्ने, स्वस्थ जीवनशैली अपनाउन र सामाजिक उत्तरदायित्वका कार्यमा सहयोग जुटाउन उद्देश्यले कोरा अभियान सञ्चालन हुँदै आएको छ। हाल नेपालमा विभिन्न शहरका साथै विदेशमा समेत यो अभियान लोकप्रिय बन्दै गएको छ। दाङमा भने सन् 2021 कोरा साइक्लिङ कार्यक्रम आयोजना हुँदै आएको छ। शुरूका वर्षहरूमा घोराही र तुलसीपुरका साइक्लिस्टहरूले संयुक्त रूपमा कार्यक्रम आयोजना गरे पनि तुलसीपुर साइकल क्लब स्थापना भएपछि दुवै स्थानमा छुट्टा छुट्टै रूपमा कार्यक्रम सञ्चालन हुँदै आएको छ। दाङ साइक्लिस्टले क्लबलाई संस्थागत र दीर्घकालीन रूपमा अगाडि बढ़ाउन विधान तयार गरी जिल्ला प्रशासन कार्यालयमा दर्ता समेत गरिएको जनाएको छ। क्लबले समय समयमा साइक्लिङ सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै शारीरिक स्वास्थ्य, सुरक्षित सवारी र स्वच्छ वातावरण बारे जनचेतना फैलाउने कार्य पनि गर्दै आएको छ। यस वर्षको कोरा साइक्लिङ च्यालेन्ज श्रावण 2 गते जुलाई 18 बिहान 8 बजे घोराई स्थित ललित एन्टरप्राइजेज होण्डा शोरूमबाट शुरू हुनेछ। लुम्बिनी प्रदेशका पर्यटन उद्योग तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपानेले कार्यक्रमको उद्घाटन गर्ने तय भएको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा यो खबर छ।
1: अघिल्लो आर्थिक वर्ष 2081-82 को तुलनामा उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्ष 2082-83 भने 17% कम मुद्दा फरिचोट गरेको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 उच्च अदालत तुलसीपुरले आफ्नो इतिहासकै उत्कृष्ट कार्य सम्पादन गर्दै 85.44% मुद्दा फरिचोट गरेकोमा 2082-83 भने 17% कम अर्थात 68.07% मुद्दा फरिचोट गरेको छ। सूचना अधिकारी कृष्ण प्रसाद शर्माले उच्च अदालत तुलसीपुरको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्दै भौतिक संरचनाको अभाव र मिसिल जले पनि 68% मुद्दा फर्जुट भएको बताउनु भएको छ। गत भदौ 24 गतेको जेएनजी विद्रोहका क्रममा उच्च अदालतमा आगजनी र तोड़फोड़ भएको थियो। उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीले गत भदौ 24 गते जेएनजी आन्दोलनको क्रममा अदालतका धेरै महत्वपूर्ण मिसिलहरू जलेको र भवनमा समेत आगजनी तथा क्षति पुर्याइएका कारण कार्य सम्पादनमा गम्भीर समस्या उत्पन्न भएको बताउँदै असहज परिस्थितिमा पनि उच्च अदालतले कुल लगतको 68.07% मुद्दा फरचुट गर्न सफल भएको बताउनुभयो। अघिल्लो वर्षको तुलनामा निकै कम देखे पनि भौतिक संरचना र कागजातको क्षति लगायतका समस्याका बीच 68.07% प्रगति नै ठूलो कुरा भएको बताउनुभयो। उच्च अदालत तुलसीपुरले जेएनजी आन्दोलन र भौतिक क्षतिका बावजूद पनि अदालतले 2 वर्ष नागेको कुनै पनि मुद्दा बाँकी नराख्ने आफ्नो पुरानो साखलाई गत आर्थिक वर्षमा पनि कायम राख्न सफल भएको छ। जस अनुसार हाल 2 वर्ष नागेका मुद्दाको संख्या 0 रहेको बताइएको छ। यता दाङ देखुरी जिल्ला अदालतले आर्थिक वर्ष 2082-83 65.6% मुद्दा फरचुट गरेको छ। 65% मुद्दा फरचुटको लक्ष्य राखेको जिल्ला अदालतले लक्ष्य भन्दा केही बढ़ी मुद्दा फरिचोट गरेको जिल्ला अदालत दाङका श्रेष्ठदार भोपाल भण्डारीले बताउनुभयो। गत आर्थिक वर्षबाट सरी आएका 1964 र आर्थिक वर्ष 2082-83 दर्ता भएका 3331 गरी 5295 मुद्दा मध्ये 3474 मुद्दा फरिचोट गर्न सफल भएको जिल्ला अदालत दाङले जनाएको छ। छ न्यायाधीशहरूबाट दैनिक मुद्दा सुनवाई हुने जिल्ला अदालतमा आर्थिक वर्ष 2082-83 सबैभन्दा धेरै न्यायाधीश लालसिंह थापाले 778 मुद्दा फरिचोट गर्नु भएको छ। त्यसैगरी न्यायाधीश रेमाकान्त गेवालीले 710, न्यायाधीश प्रकाश प्रसाद पण्डितले 589, राजेश्वर अरियालले 508, न्यायाधीश टिकेन्द्र दाहालले 444 र न्यायाधीश तारा प्रसाद डाङ्गीले 209 मुद्दा फरिचोट गर्नुभएको थियो। अघिल्लो आर्थिक वर्षको भन्दा आर्थिक वर्ष 2082-83 3.6% बढ़ी मुद्दा फरिचोट गर्न सफल भएको ड्याङदेखोरी जिल्ला अदालतका एक नम्बर न्यायाधीश प्रकाश प्रसाद पण्डितले बताउनुभयो। न्यायाधीश पण्डितका अनुसार दुई वर्षभन्दा बढ़ी म्याद रहेका मुद्दा शून्य पार्ने नीति लिएको जिल्ला अदालतले लक्ष्य अनुसार दुई वर्ष नागेका कुनै सबै मुद्दा टुंगो लगाएर शून्य पारेको पनि बताउनुभयो। जिल्ला अदालतमा वर्षै भन्दा बढ़ी मुद्दा सरकारवादी लागू छ, चोरी डकैती र जबरजस्तीकरणका मुद्दा रहेका छन् भने देवानी मुद्दाहरूमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दाहरू रहेका छन्। मुद्दा फरिचोटमा लक्ष्य हासिल गरे पनि फरिचोट मुद्दाको फैसला कार्यान्वयनको पाटो भने कमजोर देखिएको छ। यसै सन्दर्भमा रहेर हामीले दाङ देउखोरी जिल्ला अदालतका एक नम्बर न्यायाधीश प्रकाश प्रसाद पण्डितलाई आर्थिक वर्ष 2082-83 मुद्दा फरिचोटको अवस्था कस्तो रह्यो भनेर कुराकानी गरेका छौं।
3: हाम्रो यस दाङ जिल्ला अदालतमा यस वर्ष हामीले कुल नयाँ र जिम्मेवारी सरेका मध्येबाट गरेर 65.4% मुद्दा फरिचोट गरेका छौँ। हामीले लक्ष्य 65% राखेका थियौँ, त्योभन्दा केही बढी संख्यामा चाहिँ फरिचोट भएको चाहिँ अवस्था छ। गत वर्ष हामीसँग 1964 मुद्दा जिम्मेवारीबाट प्राप्त भएको थियो, 3331 मुद्दा हामीकोमा नयाँ पर्यो र जम्मा 5295 मुद्दा हामीकोमा आएकोमा फरिचोटमा जिम्मेवारी सरेका मध्येबाट 1732 र नयाँबाट 1742 गरेर जम्मा 3374 मुद्दा हामीले फरिचोट गर्यौँ र बाँकी अब जिम्मेवारी सरेको मध्ये 232 नयाँबाट 1599 गरेर जम्मा 1821 मुद्दा अब हाम्रो आगामी आर्थिक वर्षको लागि सरेको छ। यो भनेको हाम्रो 65.4% कुल मुद्दाको फरिचोट संख्या अवस्था त्यस्तो रह्यो।
4: अब यो पुराना मुद्दाहरूलाई चाहिँ अलिकति प्राथमिकता दिने र दुई वर्ष डेढ वर्ष नागेका मुद्दाहरूलाई भन्ने पनि थियो, जिल्ला अदालतको हकमा चाहिँ कस्तो रह्यो? कति लामो समयका मुद्दाहरू छन् बाँकी, अब कति लामा मुद्दाहरू छैनन् हामीसँग?
3: हो, यो बडा राम्रो प्रश्न सोध्नुभयो। हामीले गत वर्षको यो कार्ययोजनामा नै दुई वर्षभन्दा माथिका मुद्दाहरू सबै नै फरफोट गरिसक्ने भनेर हामीले लक्ष्य राखेका थियौँ। सौभाग्यवश हामीले त्यो सबै नै मुद्दा सकेर अब आगामी वर्षको लागि हामीकोमा कुनै पनि दुई वर्ष नआएको मुद्दा छैन, त्यो शून्यको अवस्थामा पुगेको छ र 18 महिना नआएको मुद्दा चाहिँ अहिलेको अवस्थामा चाहिँ हामीसँग 37 छ। यो अब हाम्रो पुष मसान्तसम्ममा फेरि हामीले यो 18 महिना नआएका मुद्दाहरू फरफोट सम्पन्न गर्ने जम्मै सक्ने भन्ने इच्छा अब आगामी हामीले कार्ययोजना त्यसरी बनाएर सुरुदेखि श्रावणको सुरुदेखि नै हामी त्यसरी काम गर्ने हाम्रो चाहिँ योजना छ।
4: यो 82-83 नयाँ मुद्दा दर्ता हुँदै गर्दाखेरि 31 मुद्दा दर्ता हुँदै गर्दाखेरि चाहिँ कस्ता खालका मुद्दाहरू चाहिँ अलिक बढी दर्ता भइराखेका छन्, कस्तो प्रकृतिका मुद्दाहरू चाहिँ अलिक बढी आइरहेको?
3: यो नयाँ मुद्दाको सन्दर्भमा हेर्दाखेरिमा फौजदारी तर्फ हेर्ने हो भने हामीकोमा यो लागू औषध, त्यसपछि चोरी अनि पछि जबरजस्तीकरण, यी मुद्दाहरू अत्यधिकै छ, सबभन्दा बढी लागू औषध नै छ, त्यस पछाडि जबरजस्तीकरण छ, चोरी पनि चाहिँ धेरै नै छ यो जिल्लामा। देवानीतर्फ हेर्दाखेरिमा हाम्रोमा सम्बन्ध विच्छेद अत्यधिक बढी छ, त्यस पछाडि सम्पत्तिसँग सम्बन्धित अंशभन्डाका कुराहरू, निगत बजारका कुराहरू, जालसाजीका कुराहरू, यी मुद्दाहरूको चाहिँ संख्या अलिकति बढी छ।
4: अब यो मुद्दा फैसला हेर्दाखेरि 65% मुद्दाहरू फैसला भएका छन्, फैसला त भएको छ तर फैसला कार्यान्वयनको अवस्थालाई हेर्ने हो भने अलिकति त्यो पाटो चाहिँ कमजोर देखिन्छ, यसो किन भएको होला?
3: यसमा अब तपाईँले भनेको कुरा निश्चय एकदम राम्रो कुरा हो, के भने फैसला भएर मात्रै हुँदैन, जबसम्म फैसलाको कार्यान्वयन हुँदैन, मानिसले न्याय त प्राप्त गरेको अनुभूति गर्न सक्दैन। हाम्रो जोड चाहिँ फैसला कानुन तर्फै छ, त्यो भएर हाम्रो कार्ययोजनामा हामीले के राखेको छौँ, फैसला कानुनका निवेदनहरू छ महिनाभित्रमा हामीले सबै फर्सफुट गरिसक्ने भन्ने हाम्रो कार्ययोजना पनि छ, त्यो हिसाबले हामीले काम पनि गरेका छौँ। तर फैसला कानुन भनिसके पछाडि के हुँदो रहेछ भने त्यसमा दुवै पक्षको उत्तिकै चाहिने सहयोग चाहिने अवस्था हुन्छ, र त्यो जो दिनुपर्ने हुन्छ नि एउटाले लिने हुन्छ एउटाले दिने हुन्छ, त्यो दिने पक्षले जहिले पनि ढिङ्गाई गर्न खोज्ने अनि त्यो अदालतबाट विभिन्न तहमा तहसिलदारबाट भयो निर्णय भने न्यायाधीशकोमा फेरि निवेदन हाल्ने, न्यायाधीशबाट भयो भने फेरि उच्चमा गइहाल्ने, प्रत्येक तह तहमा प्रत्येक चरण चरणमा निवेदन हालेर अलिकति जाने त्यो ढिला गर्ने चाहना पनि एउटा हुँदो रहेछ। अर्को कतिपय अवस्थामा चाहिँ यो के भने फौजदारी मुद्दामा सामान्यतया चाहिँ फरार प्रतिवादीहरूको हकमा यो दण्ड र कैद र चाहिँ यो जरिवानाको रकम असुल उपयोग गर्नको लागि चाहिँ अलिकति हामीलाई प्रहरी प्रशासनको पनि चाहिँ सहयोग आवश्यक हुन्छ। र प्रहरी प्रशासनबाट गर्दाखेरिमा एउटा चाहिँ के लेखिएको छ भने नाम चाहिँ त्यो उसको एक्चुअल नाम अर्को हुनसक्छ, तर बोलाउने नाममा मुद्दा चलिदिया हुनाले एक्चुअल मान्छे चाहिँ फेला नपार्ने हिसाबले पनि यो चाहिँ कार्यान्वयनमा अलिकति जटिलता चाहिँ त्यसमा पनि देखिन्छ।
5: मानिसहरू मेरो कोही नभए पनि मेरो अदालत त छ नि भनेर अन्तिम विश्वासका साथ अदालतमा आइराख्या हुन्छ र न्याय पाइ पनि राख्या हुन्छ। अदालतले न्याय दिँदै गर्दाखेरि न्याय दिनेहरूका पनि त केही समस्या होला, अदालतलाई आफै काम गर्न चाहिँ कतिको गाह्रो साह्रो छ?
3: गाह्रो छ, हामी कहाँ खास गरिकन अहिले अब मुद्दा परे पछाडि सबैभन्दा पहिला त यो पब्लिकले नै फैसला गरिदिने एउटा चाहिँ त्यो ट्रेन्ड छ, त्यसले गर्दाखेरिमा हामीलाई काम गर्न चाहिँ गाह्रो हुन्छ। अर्को कुरा, हामीले गरेका आदेशहरू चाहिँ अब कार्यान्वयन सरलताका साथ चाहिँ सम्पन्न हुँदैन, त्यो भएपछि चाहिँ अङ्ग पुर्याउने चाहिँ काम पनि गाह्रो छ। फैसला गरिसके पछाडि फैसलाको मर्म नबुझिकन अनि त्यस पछाडि पब्लिकमा एउटा राय व्यक्त गरिदिने, यो फैसला यस्तो भयो उस्तो भयो, हार्न त एउटाले हारेको हुन्छ, त्यो हार्दाखेरिमा पनि एकदमै अनमित चाहिँ भयो भन्ने चाहिँ चाहेको चाहिँ पब्लिक भइसकिदिनु भएको हुनाले हामीलाई काम गर्न त निकै नै गाह्रै नै छ।
5: अब यो गत वर्ष भएको जेएनजी आन्दोलन, त्यसमा केही मिसिलहरू पनि जल्न पुगे हराउन पुगे, त्यसले चाहिँ हामीलाई काम गराईमा भौतिक संरचना नष्ट हुँदै गर्दाखेरि काम गराईमा कतिको अप्ठ्यारो पर्यो?
3: सौभाग्यवश हाम्रोमा त्यति धेरै यो मिसिलहरू जलेको चाहिँ अवस्था छैन, करिब करिब 500 हाराहारीमा चालु मिसिल त धेरै थिएन, खालि हाम्रो प्रमाण मिसिलहरू चाहिँ उच्चमा सर्वोच्चमा गएको मध्येबाट जलेको थियो, चालु मिसिल धेरै नजल्याए हुनाले हामीलाई भौतिक क्षति चाहिँ हाम्रो भयो, होइन कम्प्युटर भयो, भवन भयो, अरू चाहिँ यो मिसिन पार्टपुर्जाहरू कम्प्युटर जन्ने सामग्री यति धेरै भए क्षति, हाम्रो मिसिनको क्षति थोरै नै भएको हुनाले हामीले त्यसलाई चाहिँ चाँडै नै रिकभर गरेर काम गऱ्यौँ। कति त्यति धेरै अन्यत्र जुन अदालतहरूको तुलनामा हामीकोमा त्यति धेरै ठुलो चुनौती चाहिँ त्यो थिएन, त्यसलाई हामीले चाहिँ पुरै कभर गरेर अनि नियमित कामै गरिदियौँ।
6: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
7: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
8: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
7: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
9: अन्य विशेषज्ञ सेवाहरू:
10: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
14: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
15: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
16: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 082563218।
17: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
19: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
20: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
21: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
18: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
16: इन्डोस्कोपी सेवा,
18: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
0: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क: शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082560734 र 082560138।
21: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082560509 र मोबाइल 98453065।
2: अब अन्य खबर प्रसंग। दाङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिरमा शुक्रबारदेखि भव्य श्रृंगारिक महाआरती तथा शिवकथा सत्संग शुरू भएको छ। साउन महिनाको पावन अवसरमा धार्मिक जागरण फैलाउने तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। आजको गोरक्ष राष्ट्रिय दैनिकमा खबर
1: ओबा गोस्वाङ खाम समाजको रहेको पाँच दिने राखे तिहार पर्व शुक्रबारबाट शुरू भएको छ। समाजका अध्यक्ष रामलाल घरती मगरको अध्यक्षता र नेपाल मगर संघ लुम्बिनी प्रदेश अध्यक्ष खलु प्रसाद पुन मगरको प्रमुख आतिथ्यतामा कोराहीतिर रातामाटामा पर्व उद्घाटन भएको। सो बसमा प्रमुख अतिथि संघका प्रदेश अध्यक्ष पुनले वेशभूषा र संस्कार जोगाउन आवश्यक रहेको बताउनु भएको थियो।
2: घोराहीमा रहेको लुम्बिनी फुटबल एकाडेमीले आफ्नो तेस्रो वार्षिक उत्सव विविध कार्यक्रम गरेर मनाएको छ। लुम्बिनी फुटबल एकाडेमीका संचालक समीर ओलीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा एवं महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले खेलकुदलाई प्राथमिकतामा राख्दै लगानी र पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए। गोरक्ष राष्ट्रिय दैनिकमा खबर छ।
1: अब पत्रिकामा छापिएका विचार सम्पादकीय लेख टिप्पणीहरूको पालो। आजको नागवत राष्ट्रिय दैनिकमा कमजोरीबाट महानतासम्म लियोनार्दो दा भिन्सीको आत्मबोध यात्रा, तुफान बाबु श्रेष्ठको विचार छापिएको छ। श्रमले भरिएको पसिनाको पोको, गोविन्द खड्काको यो सामग्री प्रकाशित छ। यस्तै साहसिक पर्यटन, स्काई साइक्लिङ र जिपलाइन, केबी मसालको विचार छापिएको छ। यसैगरी वर्षा ऋतु पारिजातको यो सामग्री प्रकाशित छ। योग एवं जीवन उपयोगी आयामहरू श्रीधर शर्माको विचार छापिएको छ। परिश्रमी सबै बनो कविता खगराज न्यौपानेको कविता प्रकाशित छ। आजको नयाँगत राष्ट्रिय दैनिकमा प्रकाशित रहेको छ।
2: यसैगरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा शनिवासरीय अन्तर्गत बादल र राजा साना कदमबाट ठूलो सफलता हासिल गर्ने प्रेरक कथा शीर्षकमा तुफान बाबु श्रेष्ठको प्रेरणाको बिन्दु छापिएको छ। सरकारका 100 दिन आशा कि निराशा शीर्षकमा बम बहादुर डीसीको विचारलाई छापिएको छ। जीवनको सत्यता शीर्षकमा गुरूप्रसाद शर्मा रेग्मीको विचारलाई छापिएको छ भने स्मृति योगीको एउटा गजललाई छापेको छ आजको गोरक्ष राष्ट्रिय दैनिकले।
1: र आजको गणतन्त्र राष्ट्रिय दैनिकमा साहित्य विशेष प्रकाशित छ। प्रश्न वक्र फर्केको यात्री विमल लामी छानेको यो सामग्री प्रकाशित छ। अम्बिकाले के गरे हुन् पद्मप्रसाद शर्माको यो सामग्री प्रकाशित छ। हाम्रो माटो हाम्रो व्यथा राहुल बुढा मगरको यो सामग्री प्रकाशित छ। गौरवमय नेपाल शंकर केसीको यो कविता प्रकाशित छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्राविधिक अमृता डाङ्गी र कार्यक्रम सुन्ने दिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म सुशीला ओली
4: अनि म देवा भसाल पनि विदा हुन्छौ।
1: नमस्कार।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: हिराले खाएको दाँत निकाल्ने,
23: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
22: खाली ठाउँमा दाँत राख्ने,
23: दाँतको जरैदेखि उपचार गर्ने,
22: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
23: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी रस्ता पनि भरिन्छ।
24: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
25: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोली बीच भएको वार्ताले नौबुधे सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नु भएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो जुत्ता उत्पादक संघका प्रतिनिधि संघको छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सृजनाका लागि आवश्यक सहयोग पुर्याउने बताउनुभयो। वहाँले तीनै तहको सरकारको समन्वयमा जुत्ता चप्पल उत्पादन सम्बन्धी सिपमूलक तालिम चालन तथा नेपाली जुत्ता चप्पलको प्रवर्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो। यस्तै उद्योगको उत्पादन क्षमता अनुसार कच्चा पदार्थ आयातको सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने प्रधानमन्त्रीले जानकारी दिनुभयो। छलफलमा संघका पदाधिकारी तथा सदस्यले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योग मैत्री व्यवस्था भए स्वदेशी जुत्ता चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास दिलाउनु भएको छ। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 कायम गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय हिजोदेखि कार्यान्वयनमा आएको नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपाल को संविधान बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा मन्त्री परिषदको हिजो कार्य विभाजन समेत गर्नु भएको छ। निरन्तरको वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशभरका 6 राजमार्ग अवरूद्ध भएका छन्। बाढ़ी पहिरो डुबान लगायत कारणले बीपी राजमार्ग अन्तर्गत

सड़क पूर्ण रूप में अवरूद्ध भएको जानकारी दिनुभयो। सिन्धुपाल्चोक को अरनीको राजमार्ग पहिरो का कारण पूर्ण रूप में अवरूद्ध भएको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका दुई कोदारी स्थित अरनीको राजमार्ग अन्तर्गत इकुमा पहिरो जाँदा आवागमन बन्द भएको छ। बागलुङ कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरूद्ध रहेको छ। पछिल्लो तीन महिनामा मुलुकभर 3,347 विपदका घटना भएका छन्। ती विपदबाट 163 जनाको मृत्यु भएको छ भने 972 जना घाइते भएका छन्। विपदबाट 4,473 घर परिवार प्रभावित बनेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गत वैशाख 1 गतेदेखि हिजोसम्म सबैभन्दा बढ़ी सर्पदंशका घटना भएका छन्। सर्पदंशका कारण 39 जनाको मृत्यु भएको छ। यस्तै चट्याङबाट 25, लेख लागेर 21, आगलागी र जनावरको आक्रमणबाट 17, हुरी बतासबाट 13, पहिरोबाट 12, बाढ़ीबाट 10 र भारी वर्षाका कारण 4 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 45 विपदका घटनामा परि 3 जनाको मृत्यु तथा 25 जना घाइते भएका छन्। विपदबाट 12,27,000 रूपियाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ़ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढ़ाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच उक्त समझदारी पत्रको प्रक्रिया अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयको भनाइ छ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका 12 याउराली टार स्थित श्री गणेश माध्यमिक विद्यालयको हिजो अनुगमन गर्नुभएको छ। चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त आवासीय विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार तथा शिक्षण सिकाईको अवस्थाबारे वहाँले जानकारी लिनुभएको हो। मन्त्री पोखरेलले शिक्षक, कर्मचारी तथा विद्यार्थीका अभिभावक संघको छलफलका क्रममा विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको विद्यालय पहुँच, चेपाङ समुदायका बालबालिकाले भोगिरहेका शैक्षिक चुनौती तथा विद्यालयका आवश्यकता बारे जानकारी लिनुभएको थियो। अनुगमनपछि मन्त्री पोखरेलले दुर्गम तथा सीमान्तकृत समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। यस्ता विद्यालयले भोगिरहेका समस्या समाधान गर्न मन्त्रालय आवश्यक पहल गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबल नभएका नक्कली तथा कम गुणस्तर भएका चोरी पैठारी गरिएको फुटवेयर, जुत्ता चप्पल लगायत उत्पादनका भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न आग्रह गरेको छ। विभागले विभिन्न माध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो। उपभोक्ता संरक्षण ऐन 2075 दफा 6 उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा ऐनले तोके बमोजिमको लेबल लगाउनु पर्ने, दफा 8 पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानून बमोजिमका शर्त पूरा गर्नुपर्ने र दफा 11 वस्तु बिक्री गर्ने विक्रेताको दायित्व लगायतका कानूनी प्रावधान बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको छ। हिजो सूचना जारी गर्दै विभागले सम्बन्धित सबै उत्पादक, पैठारीकर्ता, ढुवानी कर्ता, संचयकर्ता र विक्रेतालाई कानूनले तोकिए बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी उद्योग व्यवसाय सञ्चालन गर्न गराउन सूचित गरेको छ। उल्लेखित कानून विपरीत कार्य भए गरेको पाइएमा कानून बमोजिम कड़ा भन्दा कड़ा कार्यवाही हुने बेहोरा समेत सम्बन्धित सबैलाई विभागले जानकारी गराएको छ।
कर्णाली को सड़क पूर्वाधार

0: को अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकास मंत्री सुनील लम्साल हिजो कालीकोट पुग्नु भएको छ। सड़क को अवस्था बारे हिजो सड़क डिवीजन कार्यालय सुर्खेत का प्रमुख सहित कर्मचारी संघ संक्षिप्त जानकारी लिनु भए लगत्तै मंत्री लम्साल कर्णाली राजमार्ग दैलेख हुँदै कालीकोट पुग्नु भएको हो। प्रतिनिधि सभा सांसद रमेश कुमार सापकोटाले भन्नुभयो लम्सालले आज कालीकोट नागम गमगढ़ी सड़क र भोलि खुलालु कोल्टी सिमकोट सड़क हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सड़क अनुगमन तथा निरीक्षण गर्नुहुने कार्यतालिका रहेको छ। ती सड़कको निरीक्षण सके लगत्तै वहाँ नेपाल चीन सिमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सड़क सञ्जालको निरीक्षणमा पुग्नुहुने सांसद सापकोटाले बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले राष्ट्रिय युवा परिषदको वार्षिक कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। परिषदको 20 औं बैठकमा मन्त्री यादवले परिषदका वार्षिक कार्यक्रमको स्पष्ट मोडालिटी विकास गरेर समाजमा पार्ने प्रभाव देखिने गरी कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी नतिजामुखी बनाउन जोड़ दिनुभयो। बैठकले वार्षिक कार्यक्रमहरू कार्यान्वयनका लागि नयाँ मोडालिटी विकास गर्ने कार्यक्रम सञ्चालन गर्दा त्यसको वास्तविक प्रतिफल र प्रभाव देखिने गरी काम गर्ने निर्णय गरेको छ। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारीखमा छाड्न आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई साधारण तारीखमा छाड्न हिजो आदेश दिएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज 7 गते अर्थात सेप्टेम्बर 23 देखि दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान शुरू हुने भएको छ। पोखरा दुबई सीधा उडानको तयारीले पोखराको पर्यटन तथा व्यावसायिक क्षेत्र उत्साहित बनेको छ। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
1: संचालनमा आएको झण्डै 3 वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पहिलो पटक खाड़ी मुलुकसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्ने चरणमा पुगेको छ। संयुक्त अरब इमिरेट्सको कम लागतको वायु सेवा कम्पनी फ्लाई दुबईले पोखरा दुबई नियमित उडानको तयारी तीव्र बनाएको छ। कम्पनीले सन् 2027 मार्चसम्मका लागि टिकट बुकिङ समेत खुल्ला गरिसकेको छ। उडानलाई दिगो र सफल बनाउन फ्लाई दुबईको उच्च स्तरीय टोली पोखरा आएर गण्डकी प्रदेश सरकार स्थानीय तह तथा पर्यटन क्षेत्रका सरकारवालासँग छलफलमा जुटेको हो। अन्तर्राष्ट्रिय उडानलाई नियमित र प्रभावकारी बनाउन सरकारी तथा निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेको सरकारवालाहरूले बताएका छन्। पर्यटन परिषदका पूर्व अध्यक्ष पुमनारायण श्रेष्ठले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनु पर्यटन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। फ्लाई दुबईको टोलीले गण्डकी प्रदेशका प्रतिनिधिसँग भेटघाट गरी आवश्यक सहकार्य यात्रा व्यवस्थापन तथा उडान सफल बनाउन सकिने सम्भावनाका विषयमा समेत छलफल गरेको छ। अन्तर्राष्ट्रिय उडानले पर्यटक आगमन बढ़ाउनुका साथै पोखरा र आसपासका क्षेत्रका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने अवसर सृजना गर्ने पर्यटन व्यवसायी गणेश बहादुर थापा बताउनुहुन्छ।
2: हामी पर्यटन व्यवसायी अथवा कुनै पनि व्यवसायी सबै व्यवसायीहरूले पहिलो त प्रत्यक्ष रूपमा नै यात्री पर्यटकको रूपमा हुन्छ कि होइन अब तपाईँको विदेश जाने यात्रुको हिसाबमा हुन्छ कि अथवा पारिवारिक भिजिटको रूपमा हुन्छ कि त्यो ल्याउनु त पहिलो दायित्व नै भयो। त्यसको सँगसँगै हामीले यस्तो नहोस् यहाँबाट त्यो जहाजलाई खाली नपठाउनु पनि हाम्रो दायित्व हुन्छ र त्यो स्थानीय उत्पादनहरूलाई चाहिँ पहिचान
1: अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन विदेशी टुर अपरेटर र ट्राभल कम्पनीसँग प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको दान गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउनुहुन्छ।
3: प्रबन्धन पनि आवश्यक छ। अब अहिले मात्रै यति 12,11,65,000 मात्रै आएर चाहिँ यो देशको आर्थिक चलामेन चाहिँ पर्यटनबाट समेट हुने हुँदैन, यो सामान्य नै हो खास। अब त्यही भएर अब चाहिँ एग्रेसिभली विश्व बजारमा हामी लाग्नुपर्छ र यो फ्लोर पनि बढाउनु पर्यो क्या। अर्को पाटो चाहिँ यसको अब वर्ल्ड वाइड कनेक्सन पनि छ होइन।
1: यसैबीच मध्यपूर्वकै अर्को चर्चित वायु सेवा कम्पनी एयर अरेबियाले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालनको सम्भावना बारे अध्ययन शुरू गरेको जनाएको छ। यदि एयर अरेबियाले समेत सेवा विस्तार गरे पोखरा पश्चिम नेपालकै प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रदेशद्वारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
0: नेपाल टेलिभिजन हाल सार्वजनिक सेवा प्रसारण संस्थाको सैटेलाइट ब्याण्डविड्थ खरिद सम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। समितिले हिजो सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसेना समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका सैटेलाइट ब्याण्डविड्थ खरिद तथा सम्झौतामा कानून विपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लंघन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला परेको निष्कर्ष निकालेको छ। ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखाना हिजोदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको छ। काग, गिद्ध, हाँस लगायत पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना गत असार 5 गतेदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पंक्षीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापन सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिड़ियाखाना पुनः संचालनमा ल्याइएको हो। सदर चिड़ियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पंक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि जारी राखेको आक्रमणको छैटौं दिन हिजो अमेरिकी आक्रमणमा पनि कम्तीमा 8 जनाको मृत्यु भएको छ। घटनामा 20 जना भन्दा बढ़ी नागरिक घाइते भएका बताइएको छ। अमेरिकी आक्रमणमा पनि पुल, विमानस्थल, रेल स्टेशन जस्ता भौतिक संरचनाहरूमा क्षति पुगेको इरानका भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। यसैबीच इरानी सेनाले पनि बहराइन, जोर्डन, कुवेत र कतारमा रहेका अमेरिकी अखाड़ा लक्षित आक्रमण गरेको जनाएको छ। अमेरिकाले इरानको भौतिक संरचनाहरूमा गरिरहेको आक्रमण इरानलाई सम्झौताका लागि बाध्य बनाउन हो वा स्थल आक्रमणको तयारी हो भन्ने प्रश्न उब्जिएको विश्लेषकहरूको भनाइ छ। अफ्रिकी राष्ट्र युगाण्डामा स्कूल बस दुर्घटना हुँदा 20 जना बाल बालिका सहित कम्तीमा 21 जनाको मृत्यु भएको छ। युगाण्डाको राजधानी कम्पालाको स्कूलका विद्यार्थी बोकेको बस काप्चोरवा जिल्लाको चेकवाटित गाउँमा शैक्षिक भ्रमणमा लगिएको बेला दुर्घटना भएको अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: चालू आर्थिक वर्ष 2083-84 को बजेट शुक्रबारबाट कार्यान्वयनमा आएको छ। सरकारले गत जेठ 15 गते ल्याएको बजेट नयाँ आर्थिक वर्षको पहिलो दिन शुक्रबारबाट कार्यान्वयनमा आएको हो। रेडियो नेपालसँग कुराकानी गर्दै अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृत लम्सालले चालू आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिएको बताउनुभयो।
6: यो वर्षको बजेट प्लानिङलाई पनि अलिकति बढी रिजल्टसँग फोकस गरेर त्यही अनुसार बजेट विनियोजन गरेका छ। कति काम गर्छौँ त्यसको स्पेसिफिक टार्गेट सहितको, जस्तो उदाहरणको लागि सड़क हो भने सड़क कति किलोमिटर कालोपत्री गर्ने भन्ने जस्तो खालको अब्जेक्टिभ टार्गेट राखेर हामीले बजेट विनियोजन गराएको छ। त्यसले गर्दाखेरि अबको हाम्रो काम गराई रिजल्टसँग टाइअप भएर जान्छ।
5: चालू आर्थिक वर्षका लागि सरकारले 21,24,34 करोड रुपियाँ बराबरको बजेट ल्याएको छ। यसैबीच गएको आर्थिक वर्ष 2082-83 सरकारको आमदानी लक्ष्यको 83.51% र खर्च 80.55% मात्र हुन सकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। सरकारले गएको आर्थिक वर्षमा 19,64,11 करोड रुपियाँ बराबरको बजेट ल्याएको थियो, जस अन्तर्गत आर्थिक वर्ष सकिँदासम्म 15,82,16 करोड रुपियाँ मात्र खर्च भएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले राष्ट्र बैंकमा राजनीतिक अभिष्ट चाँदेर गवर्नरलाई पनि निजामती कर्मचारी सरह व्यवहार गर्न नहुने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको प्रारम्भिक छलफलमा अर्थमन्त्री डाक्टर वाग्लेले राष्ट्र बैंकको गवर्नरलाई राजनीतिक हस्तक्षेप गरेमा घातक परिणाम आउने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले राष्ट्र बैंकका संरचना र बोर्डलाई समयानुकूल बनाउन तथा गवर्नर र संचालकको नियुक्ति र काम कर्तव्यलाई व्यवस्थित गराउन विधेयक ल्याएको बताउनुभयो। त्यस अवसरमा नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले मुलुकको बैंकिङ प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड र प्रतिस्पर्धा अनुकूल बनाउन केन्द्रीय बैंकको विश्वव्यापी मान्यता अनुरूप स्वायत्त निकायको रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो। अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन 2079 संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना मार्फत मस्यौदा सार्वजनिक गर्दै तोकिएको समयभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। प्राप्त सुझावलाई आवश्यकता अनुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ। नयाँ आर्थिक वर्षको पहिलो दिन शुक्रबार शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक 79.74 अंकले बढेर 2677.54 बिन्दुमा पुगेको छ। शुक्रबार 13 उपसूचक मध्ये 12 उपसूचक बढेका छन्। शुक्रबार विभिन्न कम्पनीका 1,03,89,000 किप्ता शेयरहरू 4,57,50,00,000 रुपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
7: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
8: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
9: मेड इन बंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
8: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
9: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
8: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
9: एकपटक दंगालीबाट किनेर हेर न।
8: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
10: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
9: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
11: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
12: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
9: प्रोप्राइटर सोमराज रैदास।
13: सम्पर्क फोन नम्बर 0825367775।
9: सम्पर्क नम्बर 98478-26873।
14: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
15: आया आया मम्मी मम्मी दाँत दुख्यो।
16: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
17: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
18: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
16: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
18: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
19: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
20: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
21: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
22: सम्पर्क फोन नम्बर 0825902022।
16: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
23: मह सेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
24: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
23: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
25: शुद्ध महका लागि कहाँ जाने त?
26: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
25: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
27: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
28: सम्पर्क मोबाइल नम्बर 98578-21840 र 98478-20440।
27: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
29: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98340088 04 98340088 04 www.aspatiicare.com
0: खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847। भर्ना सम्बन्धी सूचना।
2: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
0: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
1: सम्पर्क फोन नम्बर 082-563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
0: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
3: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
0: उपलब्ध। शल्यक्रियाहरू
3: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
0: बालबालिकाको न्यूरो सर्जरी,
3: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
0: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
3: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
4: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ?
5: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
4: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आचेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी डिपिचो खोराइदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
0: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
0: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
0: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
0: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
0: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा
8: थाइराइड,
9: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
10: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478826001।
11: नमस्ते, म गायक जगदीश तमाङ, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.2।

नमस्कार रेडियो कार्यक्रम लागू औषध शिक्षामा म कार्यक्रम प्रस्तोता बसन्त पुन उपस्थित भएको छु। लागू औषध दुर्व्यसन सम्बन्धित जनचेतना फैलाउने उद्देश्य लिई रेडियो मध्यपश्चिम एफएम घोराईदाङबाट उत्पादित लागू औषध शिक्षा कार्यक्रम तपाईहरूले हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई र रेडियो हाइवे एफएम 103.5 MHz लमहीबाट एकैसाथ सुन्दै हुनुहुन्छ। त्यसै गरी रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुरबाट हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:45 बजेसम्म र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाबाट हरेक शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म नियमित सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई इन्टरनेटको माध्यमबाट www.radioMP.org लग अन गरेर संसारभर यसै समयमा सुन्न सकिन्छ। त्यसै गरी मोबाइल एपमा रेडियो मध्यपश्चिम एफएम 91.4 MHz डाउनलोड गरी र हाम्रो पात्रमा रेडियो मध्यपश्चिम एफएम घोराई, रेडियो हाइवे एफएम लमई, रेडियो प्रकृति एफएम तुलसीपुर र रेडियो राप्ती एफएम लालमटिया टाइप गरी एकैपटक संसारभर सुन्न सकिन्छ। हाम्रो समाजमा लागू पदार्थबारे सही समयमा सही जानकारी र नेपालमा भएका लागू पदार्थ सम्बन्धी ऐन कानूनको सशक्त कार्यान्वयन नभएको कारणले धेरै युवा युवतीहरू तथा प्रौढहरू लागू पदार्थको दलदलमा फँसिरहेका छन्। लागू पदार्थ दुर्व्यसनबाट धेरै नेपाली जनताहरूको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वास्थ्य, जीवन, घर, परिवार, धन सम्पत्ति, मान सम्मान, इज्जत प्रतिष्ठा तहस नहस भएको र समाजमा नकारात्मक तथा आक्रान्त रूपले यसको समस्या दिनानुदिन बढ़िरहेको छ। आदरणीय श्रोताहरू, तपाईहरूलाई रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हाइवे एफएम 103.5 MHz लमई, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाको ध्वनि तरंगबाट हामीले लागू पदार्थको बारेमा यसको दुर्व्यसन, प्रभाव, असर, समस्या, समस्याको समाधान आदि विषयहरूमा जानकारी दिनको लागि यससँग सम्बन्धित व्यक्ति विशेषज्ञहरूको विचार, छलफल र समाधानका उपायहरू खोजी गरी प्रस्तुत गर्ने गर्दछौं। श्रोताहरू, आजको कार्यक्रममा हामीले मुख्य विषयको रूपमा लिएका छौं मादक पदार्थको समस्या र तपाई भन्ने शीर्षक। यसलाई तयार गर्नुभएको छ मधुसूदन सिजापतिले। उहाँ चाहिँ विगत 16 वर्षदेखि यो मदिरा सम्बन्धी र मादक पदार्थ सेवन सम्बन्धीको उपचारको क्रममा उहाँले लागू औषध तथा मद्यपान उपचार पेशाकर्मीका रूपमा कार्यरत मनोविमर्शकर्ता हुनुहुन्छ र यो सामग्रीलाई प्रकाशनमा ल्याएको छ सुरक्षित जीवन भन्ने पत्रिकाले, जसलाई नियमित प्रकाशन गर्ने गरेको छ नेपाल सरकार, गृह मन्त्रालय, लागू औषध नियन्त्रण शाखा, सिंहदरबार, काठमाण्डुले। श्रोताहरू, अब प्रस्तुत गरौं आजको मुख्य विषयवस्तु मादक पदार्थको समस्या र तपाईं। के मैले रक्सी धेरै पिउने गरेको छु? के रक्सी पिउनाले मलाई नोक्सानी पुर्याइरहेको छ वा म नोक्सान पुग्ने जोखिममा छु? धेरै रक्सी पिउनाले कसरी मेरो स्वास्थ्य, शारीरिक वा मानसिकमा प्रतिकूल असर पर्न सक्छ? धेरै भनेको कति हो? माथिका चार मध्ये कुनै प्रश्नको बारे तपाईँले कहिले सोच्नु भएको छ भने तपाईँलाई यस लेखमा प्रस्तुत गर्न खोजिएका कुराहरू चाखलाग्दो, जानकारीमूलक वा तपाईँको व्यक्तिगत जीवनमा सान्दर्भिक लाग्न सक्दछन्। रक्सीको प्रयोग। रक्सी पिउनु आजको नेपाली समाजमा मात्र होइन परापूर्व कालदेखि नै सामान्य प्रचलनको रूपमा लिएको छ। कतिपय समुदायमा सांस्कृतिक र धार्मिक रूपमा समेत अपरिहार्य मानिँदै आएको रक्सी सेवन हालका दिनमा आधुनिकता र मनोरञ्जनको पर्यायको रूपमा स्वीकार गर्न थालिएको छ, जसले गर्दा पारिवारिक भेटघाट, भोज भते तथा चाडपर्वमा रक्सी सेवन सामान्य संस्कारका रूपमा विकसित भएको छ। वयस्क भएका जनसंख्यामा गरिएको अध्ययनहरूले देखाए अनुसार करिब 2/3 जनसंख्याले कम्तीमा पनि कहिलेकाहीँ रक्सी पिउने गरेको पाइन्छ र 1/3 भने कहिले पनि रक्सी सेवन गरेका थिएनन्। रक्सी सेवन गर्ने गरेका जनसंख्या मध्ये पनि धेरै जसोले सामान्य प्रयोग गरेको पाइन्छ, जसले गर्दा कुनै समस्या हुँदैन। उनीहरूमाका लागि रक्सी त्यस्तो एक पेय पदार्थ हो जसलाई कहिलेकाहीँ सामाजिक उत्सव वा खानाको एक भागको रूपमा प्रयोग गर्न सकिन्छ। तर यहाँ सम्झिनुपर्ने तथ्य के हो भने कानूनी र सामाजिक रूपमा स्वीकार्य भए तापनि रक्सी एउटा लागू पदार्थ हो र यो खतरनाक पनि हुन सक्छ। जसले रक्सी सामान्य भन्दा धेरै पिउने गर्छन् उनीहरूमा विभिन्न बिरामी
वा मनोसामाजिक समस्याहरू आउन सक्ने जोखिम रहन्छ। 60% आत्महत्याका घटनाहरूमा रक्सी सेवन भएको हुनु, 80% घरेलु हिंसाका घटनाहरूमा रक्सी कारण बन्नु, विश्वमा जम्मा मृत्युका घटना मध्ये 4% मृत्यु रक्सी सेवन सम्बन्धित हुनु जस्ता कारणहरूले यो कति खतरनाक छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ। यस्तै दुर्व्यसन सम्बन्धी विशेषज्ञहरूले गरेको विश्वव्यापी अध्ययनबाट 20 प्रख्यात लागू पदार्थहरूमा रक्सीले निर्भरता बानीको रूपमा नभई नहुने स्थितिको सम्भावनाका हिसाबले 6, शारीरिक क्षतिका हिसाबले 11 तथा सामाजिक क्षतिका हिसाबले 2 स्थान पाउनुले पनि यसको खतरनाक पक्ष उजागर गरेको छ। मध्यपानमा निर्भरता हाम्रो देशमा र विश्वमा नै एक जटिल स्वास्थ्य समस्याको रूपमा रहनुको पछाडि यसलाई मिलेको कानूनी वा सामाजिक स्वीकारको अवस्था प्रमुख हो, जसले गर्दा असामान्य सेवन गर्ने वा रक्सी सेवनका कारण समस्याग्रस्त जीवन बिताइरहेका व्यक्तिहरूले यसलाई समस्याको रूपमा स्वीकार गर्न सकिरहेका हुँदैनन्। बेला बेलामा रक्सी सेवनकै कारण विभिन्न समस्या भोगिरहेका उनीहरूलाई आफूलाई सामान्य ठान्दछन्, रक्सी सेवनमा रमाउँछन् र सो लत परिवर्तन गर्नुपर्छ भन्ने विश्वास नै गर्दैनन्। धेरै पिउनु त्यति बेला अझ सामान्य लाग्न सक्छ जब तपाईँले चिनिएको कसैले तपाईँलाई जति नै वा अझ बढी पिउँदा पनि उसले सामान्य र समस्याहीन तरिकाले जीवन बिताए झै लाग्दछ। यहाँ मुख्य कुरा के हो भने तपाईँलाई डाक्टरले कुनै औषधि लेखिदिँदा त्यस औषधिले तपाईँलाई पार्न सक्ने प्रभावहरू बुझाइदिँदा तपाईँले कमसेकम नकारात्मक प्रभाव भएको औषधि छाने जस्तै तपाईँलाई रक्सीले पार्न सक्ने नकारात्मक प्रभावहरूका बारे जानकारी भएमा तपाईँले आफू स्वयं निर्णय लिन सक्नुहुन्छ कि रक्सी सेवन गर्ने वा नगर्ने, रक्सीको दुरूपयोग वा समस्यापूर्ण प्रयोग। रक्सीको सन्दर्भमा धेरै भनिएको कति हो, यो प्रश्नको स्पष्ट जवाब दिन त्यति सजिलो छैन। नेपालको सन्दर्भमा कुनै नियमनकारी निकायले सामान्य प्रयोगको मात्रा कति हो भन्ने तोकेको पनि पाइँदैन, तर अन्तर्राष्ट्रिय स्तरमा विभिन्न वैज्ञानिक तौरले गरिएको अध्ययनहरूका अनुसार दैनिक 1 वा 2 मात्रा पिउने व्यक्तिलाई सामान्य मानिएको छ। यहाँ 1 मात्रा भन्नाले बियरको हकमा 300 मिलिलिटर र रक्सीको हकमा 120 मिलिलिटर हो। यदि कुनै पुरूषले दैनिक 3 र महिलाले 2 मात्रा र साप्ताहिक क्रमशः 21 र 14 मात्रा भन्दा बढी पिउने गरेको छ भने त्यसलाई धेरै भन्न सकिन्छ। पिउँदै नपिउने र सामान्य प्रयोग गर्ने जनसंख्या भन्दा धेरै पिउने जनसंख्यामा विभिन्न रोग तथा घाउचोट लाग्ने वा मनोसामाजिक समस्याको जोखिम तुलनात्मक रूपमा वृद्धि हुँदै जान्छ। तर धेरै जसो मानिसलाई रक्सी अधिक मात्रामा सेवन गर्दा जीवनको कतिपय क्षेत्रहरूमा असर गरिरहेको छ र कति छिट्टै पनि सजिलै यसले समस्याको रूपमा रूप लिइसकेको हुन्छ भन्ने चेतना हुँदैन। रक्सीमा हुने निर्भरताका कारण हुने अन्तिम समस्याग्रस्त स्थिति हो भने निर्भरता नभए तापनि समस्यापूर्ण प्रयोग गरिरहेका व्यक्तिहरूमा यसले विस्तारै थाहा नपाउने गरी सामाजिक वा पारिवारिक सम्बन्ध, पेशा, बौद्धिक, भावनात्मक वा मानसिक सुव्यवस्थामा साथै शारीरिक सुव्यवस्थामा क्षति भने पुगिरहेको हुन सक्छ। यहाँ रक्सीको अधिक प्रयोगले व्यक्तिको जीवनमा स्वास्थ्य, सामाजिक तथा मनोवैज्ञानिक रूपमा के कस्ता असर गरिरहेको हुन्छ भन्ने कुरा भन्ने चर्चा गर्नु सान्दर्भिक हुन्छ। रक्सीको अधिक प्रयोगले स्वास्थ्यमा ल्याउन सक्ने जोखिमहरू। आदरणीय श्रोताहरू, आजको कार्यक्रममा हामीहरूले प्रस्तुत गरिरहेको सामग्री छ मादक पदार्थको समस्या र तपाईँ भन्ने सामग्री, जसलाई तयार गर्नुभएको छ मधुसूदन सिजापतिले र यसलाई प्रकाशनमा ल्याएको छ लागू औषध नियन्त्रण शाखा सिंहदरबार काठमाडौँले प्रकाशनमा ल्याएको र लागू औषध तथा मध्यपान उपचार पेसाकर्मीको रूपमा कार्यरत मनोविमर्शकर्ता हुनुहुन्छ मधुसूदन सिजापति। रक्सीको अधिक प्रयोगले स्वास्थ्यमा ल्याउन सक्ने जोखिमहरू के हुन सक्छन्? मुटु र रक्त संचार, मस्तिष्क र स्नायु प्रणाली, पाचन प्रणाली र कलेजो, रोग प्रतिरोधात्मक क्षमता, सन्तान उत्पादन तथा यौन स्वास्थ्य,
रक्सीको अधिक प्रयोगले पार्ने मनोसामाजिक समस्याहरू भन्ने रहेको छ। मुटु र रक्सी संसार। सामान्य रूपमा रक्सी सेवन गर्ने व्यक्तिहरूमा रक्सी नपिउने व्यक्तिहरूको तुलनामा मुटुको स्वास्थ्य खासै फरक हुँदैन, तर रक्सी अधिक पिउने व्यक्तिहरूमा मुटुका साथै शारीरिक तन्दुरुस्तीमा ठूलो असर पर्दछ। रक्सीले खास गरी मुटुको भित्ताहरूमा हुने मांसपेशीलाई कमजोर बनाउँदछ र रक्त संचारलाई दुरूस्त रहन बाधा गर्छ, जसको कारण अधिक पिउनेहरूमा यसले मुटु रोगको जोखिम बढ़ाउँछ। फलस्वरूप रक्तचाप बढ्दछ र हाइपरटेन्सनको जोखिम बढ्छ। युवा तथा पहिले मुटुको कुनै रोग नभएका व्यक्तिहरूमा पनि मुटुको चाल नियन्त्रण गर्ने विद्युतीय क्षमतामा रास आई कमी आई मुटुको धड़कन बढ़ने वा चाल घट्ने समस्या शुरू हुन सक्छ। त्यसैगरी मस्तिष्क र स्नायु प्रणाली। अधिक रक्सी सेवनले सर्वप्रथम असर गर्ने अंग मानव मस्तिष्क हो। अल्कोहलले स्नायु कोषहरूलाई नष्ट गर्दछ, त्यसैले अधिक रक्सी सेवन गर्ने मानिसहरूमा मस्तिष्क क्षति हुने सम्भावना रहन्छ। यदि यस प्रकारले हुने क्षति केही वर्षसम्म निरन्तर भएको खण्डमा दिमागको आकार खुम्चिएर सानो हुने गर्दछ। यस्तो अवस्थालाई क्याट स्क्यानका मार्फतबाट पत्ता लगाउन सकिन्छ र रक्सी सम्बन्धित दुर्व्यसनको समस्या लिएर उपचारमा आएका लगभग आधामा यस्तो समस्या देखिने गर्दछ। यसरी अधिक रक्सी सेवन गर्ने व्यक्तिहरूमा मस्तिष्कको क्षमतामा उल्लेख्य कमी आउनु सामान्य कुरा हो। रक्सीले मस्तिष्कको विभिन्न कोषहरू नष्ट गरिदिने हुनाले यसले व्यक्तिको नयाँ कुरा सिक्ने र सम्झिने, सोच्ने तथा परिवर्तनलाई आत्मसात गर्ने क्षमता घटाउँछ। 30 वर्षको रक्सी अधिक पिउने व्यक्तिको मस्तिष्कको क्षमता 80 वर्षको नपिउने व्यक्ति सरह हुन्छ। रक्सीले मस्तिष्कभित्रको मात्र होइन शरीरको अन्य भागको समेत स्नायु कोशिकाहरू नष्ट गर्दछ, जसको फलस्वरूप मानिसमा मांसपेशी कमजोर हुने, दुख्ने, करकर खाने वा हात खुट्टा झमझमाउने समस्याहरू देखिन्छ। पाचन प्रणाली र कलेजोमा पार्ने असर। रक्सीले शरीरका प्रणालीहरूमध्ये सबैभन्दा पहिला प्रत्यक्ष असर गर्ने भनेको पाचन प्रणालीमा हो, किनकि रक्सी पिउँदा मुखदेखि पेटसम्म पोलेको अनुभव हुन्छ र यसले पाचन अंगका कोमल तन्तुहरूलाई नष्ट गरिरहेको हुन्छ। अधिक रक्सी पिउनेहरूमा ग्यास्ट्रिक अल्सर, प्यांक्रियाटिस र पाचन अंगहरूमा रगत बग्ने समस्या हुने दर अन्य व्यक्तिहरूमा भन्दा बढ़ी हुन्छ। पाचन अंगहरूमा हुने क्यान्सरको सम्भावना अन्य व्यक्तिहरूको तुलनामा 40 गुणा बढ़ी हुन्छ। कलेजो मानव शरीरमा रहेको एक महत्वपूर्ण पाचन अंग हो, जसले रगतमा भएको विषाक्त तथा अनावश्यक तत्वहरूलाई शुद्धिकरण गर्ने कार्यमा भूमिका खेल्दछ। साथै कलेजोको अर्को भूमिका शरीरलाई चाहिने शक्ति निर्माणका लागि खाना विशेष गरी बोसो पचाउनु पनि हो। रक्सी एक विषाक्त पदार्थ भएकोले अधिक रक्सी सेवन गर्ने व्यक्तिको कलेजोको धेरै जसो विष निवारीकरणको भूमिकामा व्यस्त हुन्छ, जसले गर्दा अन्य सामान्य खाना पचाउने र निष्कासन प्रणालीमा काम गर्न सक्दैन। फलस्वरूप धेरै रक्सी सेवन गर्ने व्यक्तिहरूको पेटमा तथा कलेजोमै पनि बोसो जम्मा हुन्छ। यसलाई रक्सी सेवन बन्द गरी ठिक गर्न सकिन्छ, तर यदि रक्सी सेवन बन्द भएन भने अझै जटिल हुँदै लिभर सिरोसिसको अवस्था आउन सक्छ, जसले कलेजोले काम गर्न बन्द हुन्छ र मानिसको मृत्यु समेत हुन्छ। रोग प्रतिरोधात्मक क्षमतामा पर्ने असर। रक्सीले शरीरको रोग तथा संक्रमणहरूमा लड्ने प्रतिरोधी क्षमतामा कमी ल्याउँछ। रक्सी सेवन गर्ने व्यक्तिको प्रतिरोधी क्षमता कम हुनाको कारणले विभिन्न संक्रमण, क्यान्सर तथा अन्य बिरामीहरूको जोखिम बढ़ी हुन्छ। यस्ता व्यक्तिहरूमा भएका घाउ चोट निको हुन पनि समय लाग्छ। त्यसैगरी रक्सीको कारणले सन्तान उत्पादन तथा यौन स्वास्थ्यमा पर्ने असर। अधिक रक्सी सेवन गर्ने पुरूषहरूमा टेस्टोस्टेरोन नामक पुरूष हर्मोनको उल्लेख्य कमी भएको हुन्छ। यदि धेरै समयसम्म कुनै पुरूषले अधिक मात्रामा रक्सी सेवन गरिरहेको खण्डमा शरीरका रौंहरू नष्ट हुँदै जाने, छातीको भागमा बोसोयुक्त तन्तुहरू वृद्धि हुने र अण्डकोष खुम्चिएर सानो हुँदै जाने जस्ता लक्षणहरू देखिन्छन्। साथै अधिक मदिरा सेवनले पुरूषको यौन जीवनमा उत्तेजना नहुने समस्या पनि देखिन सक्छ। त्यस्तै महिलाहरूमा पनि यौन महिनावारीमा भूमिका खेल्ने हर्मोनहरूमा वृद्धि भई स्त्री रोगहरू देखा पर्ने सम्भावना बढ्दछ। गर्भवती महिलाले रक्सी सेवन गरे गर्भपतन हुने, गर्भमा बच्चाको मृत्यु हुने र जन्मेपछि बच्चामा मानसिक शारीरिक दुर्बलता देखिने जस्ता समस्या निम्तिन सक्छ। रक्सीको अधिक उपयोगले पार्ने मनोसामाजिक समस्याहरू।
जसमा जोखिम मोल्ने व्यवहार दुर्घटना मनस्थिति समस्याहरू र समाधानका उन्मुख क्षमता रहेका छन्। रक्सीको अधिक उपयोगले पार्ने मनोसामाजिक समस्याहरूमा शारीरिक क्षतिहरू रक्सीले पार्न सक्ने नकारात्मक प्रभावमा झट्ट देखिने स्वास्थ्य समस्याहरू मात्र हुन्। अधिक रक्सी सेवन गर्नेहरूमा रक्सीमा निर्भरता भएका व्यक्तिहरू अन्य विविध समस्याहरूको जोखिममा पनि हुन्छन्, जसलाई मनोसामाजिक समस्याहरूका रूपमा वर्गीकरण गर्न सकिन्छ। जोखिम मोल्ने व्यवहार र दुर्घटना। सबैलाई थाहा छ, रक्सी सेवनपछि कुनै पनि मानिसले सो नियन्त्रण क्षमता गुमाउने गर्छ। थोरै मात्रामा मात्र पिएको व्यक्तिमा समेत व्यक्तिको प्रतिक्रिया, शरीरको नियन्त्रण र वातावरणलाई बुझ्ने क्षमतामा खतरनाक परिवर्तन ल्याउँछ। रक्सीले व्यक्तिको नियन्त्रणात्मक क्षमता र सिपमा नोक्सान पुर्याउँछ। उदाहरणको लागि, कुनै अनुभवी तर रक्सी सेवन गरेको सवारी चालकले गाड़ी चलाउँदा यदि गाड़ी चलाउने क्षमता गुमाउँछ, तर उसलाई चाहिँ मैले अझै राम्रोसँग चलाइरहेको छु जस्तो लागिरहेको हुन्छ। यसरी निर्णय क्षमतामा असर परेको बेला व्यक्तिले मूर्खतापूर्ण निर्णयहरू लिन सक्छ। नेपालमा सवारी दुर्घटनाहरूमा मदिरा सेवनको स्थिति र कानूनमा भएको परिवर्तनले समेत रक्सी र दुर्घटनाको जोखिम बीचको सम्बन्धलाई स्वीकार गरिएको छ। समग्रमा भन्ने हो भने रक्सी सेवनले व्यक्तिको निर्णय लिने क्षमतामा असर गर्छ।

नजिकका व्यक्तिहरूलाई सधैँ चित्त दुखाउने काम गर्दछन्। श्रीमान श्रीमती बीच छुट्टिएर बस्ने वा सम्बन्ध विच्छेदको सम्भावना बढ़ी हुने गर्दछ। धेरै रक्सी पिउने व्यक्ति एक असल अभिभावक हुन सक्दैन र बाल हिंसाका घटनाहरू यस्तो परिवारमा हुन सक्ने सम्भावना बढ़ी हुन्छ। समस्याहरू र समाधान उन्मुख क्षमतामा कमी आउने। जब रक्सी सेवनका कारण व्यक्तिले विभिन्न समस्याहरू भोग्दै जान्छ, उसले त्यो समस्याको समाधानको रूपमा पनि रक्सी नै पिउन थाल्छ, अथवा रक्सीलाई नै समस्या समाधान गर्ने, समस्यादेखि भाग्ने उपाय वा समस्यासँग जुझ्ने संयन्त्रको रूपमा लिन थाल्दछ। रक्सीले मस्तिष्कमा भएको स्मरणलाई कमजोर बनाइदिन्छ। फलस्वरूप रक्सी पिउनाले समस्या केही समयको लागि याद आउँदैन, तर यसले वास्तविकतामा अझ समस्या थपिरहेको हुन्छ, किनभने रक्सीले खास के भइरहेको छ भन्ने बुझ्न नसक्ने बनाइदिन्छ र रक्सीको दुर्व्यसन भएको व्यक्तिले आफूलाई अरूले नबुझेको, अन्यायमा परेको, हिंसामा परेको वा अभागी भएको महसुस गर्दछन्। यसले झन उसलाई बढ़ी पिउन प्रेरित गर्दछ। निर्णय क्षमतामा आएको नकारात्मक प्रभावले गर्दा खास समस्या पहिचान गर्न यस्ता व्यक्तिहरू असमर्थ हुन्छन् र थप आर्थिक, सामाजिक, मानसिक, भावनात्मक, शारीरिक र पारिवारिक समस्यामा पर्दछन्। रक्सी तपाईं र जोखिम। धेरैजसो व्यक्तिहरूले लामो समयसम्म रक्सीको उचित र नियन्त्रित प्रयोग गर्दछन्, तर उनीहरूको जीवनमा माथि उल्लेखित समस्याहरू कहिले आउँदैनन्। कसै कसैमा थोरै यस्ता समस्याहरू आउँछन् भने केही व्यक्तिहरूमा, विशेष गरी अनियन्त्रित प्रयोग गर्नेहरूमा यस्ता समस्याहरू आइरहेका हुन्छन्। तपाईँले अधिक पिउने वा रक्सीमा तपाईँको निर्भरता विकास भई समस्या आउन तपाईँसँग सम्बन्धित केही जोखिम तत्वहरू जिम्मेवार रहन्छन्। तलका विशेषताहरूका व्यक्तिलाई रक्सी सेवन अधिक हुन सक्ने सम्भावना अन्य व्यक्तिको तुलनामा बढ़ी हुन्छ। परिवारभित्र वा रगतको नाता भएका अघिल्ला पुस्ताको व्यक्तिहरूमा रक्सी वा अन्य लागू पदार्थ दुर्व्यसनको इतिहास भएमा त्यस्ता व्यक्तिहरूलाई अझ रक्सीमा फस्ने सम्भावना बढ़ी हुन्छ। बेहोशीमा पुग्नकै लागि पिउने व्यक्तिहरू, अन्य व्यक्तिहरूलाई भन्दा रक्सीले कम लाग्ने व्यक्तिहरू, रक्सी खाएको बेला एक वा बढ़ीपल्ट मेमोरी ब्ल्याकआउट भएको व्यक्तिहरू, समस्यासँग भाग्न वा चिन्ता कम गर्न पिउने व्यक्तिहरू, साथीहरूमा धेरै पिउने व्यक्तिहरू धेरै भएका हुन्छन्। रक्सीलाई सकारात्मकताको पाटोमा रूपमा साथी बनाउन, खुशी हुन, आनन्द महसुस गर्न र सफल हुन प्रयोग गर्नेहरू, रक्सी तथा अन्य लागू औषधसँगै प्रयोग गर्नेहरू धेरै रक्सीको सेवनमा फँसेका देखिन्छन्। तपाईँभन्दा धेरै पिउने व्यक्तिहरूमा समेत लामो समयसम्म समस्या नभएको पनि देख्नु भएको होला, तर तपाईँ आफूले पनि कतिपय यस्ता समस्याहरू आउन सक्ने जोखिमलाई यदि रक्सी सेवन निरन्तर भएमा सम्भावित सूचीमा राख्नु पनि भयो होला। यदि तपाईँलाई लाग्छ कि मैले रक्सी सेवनको बानीलाई छोड्नुपर्छ वा परिवर्तन गर्नुपर्छ भने निर्णय तपाईँको हातमा छ। उल्लेख्य कुरा के छ भने जस्तै अवस्थाको व्यक्तिले पनि यदि रक्सी सेवन बन्द गरेमा उसका समस्याहरू घट्दो दरमा जान शुरू हुन्छ। रक्सी सेवनको लत त्याग्ने सबैलाई ठिक हुने एउटै उपाय भने छैन। कतिपय व्यक्तिले छोड्ने अठोट गर्छन् र बिना सहयोग सफल हुन्छन् भने कतिपय व्यक्तिले साथीलाई, दुर्व्यसन पेशाकर्मीहरू जस्तै डाक्टर वा मनोविमर्शकर्ताहरू वा अन्य व्यक्तिहरूको सहयोग लिने गर्छन्। कतिपयले भने आवासीय उपचार केन्द्रहरूमा उपचार गर्छन् वा सहयोग समूहहरूको सदस्यता लिई रक्सीबाट मुक्त हुन्छन्। तपाईँले निरन्तर र उपलब्ध विकल्पहरू प्रयोग गर्दै रक्सी छोड्ने प्रयास गर्नुभयो भने समयक्रमसँगै रक्सीको कुलतबाट छुटकरा पाउन सक्ने 100% सम्भावना छ। जब कसैले केही समयको लागि रक्सी छोड्न सफल हुन्छ, शारीरिक, मानसिक वा मनोसामाजिक समस्याहरू समाधान नभए पनि घट्दो क्रममा जानेछन्। सहयोग आवश्यक परेमा मनोचिकित्सक, मनोविमर्शकर्ताहरू, तालिम प्राप्त र योग्य दुर्व्यसन उपचार पेशाकर्मीहरू, पूर्व प्रयोगकर्ताहरू वा सहयोग गर्ने सम्भावना भएका अन्य जोसुकैको सहयोग लिन सकिन्छ। आदरणीय श्रोताहरू, आज हामीले मुख्य विषयको रूपमा प्रस्तुत गर्यौं मादक पदार्थको समस्या र तपाईँ भन्ने सामग्रीलाई। यस सामग्रीलाई हामीले प्रस्तुत गर्यौं सुरक्षित जीवन भन्ने पत्रिकामा र यसलाई लेख्नु भएको थियो, यो सामग्री तयार पार्नु भएको थियो मधुसूजन सिजापति, जो लागू औषध तथा मद्यपान उपचार पेशाकर्मीका रूपमा कार्यरत मनोविमर्शकर्ता हुनुहुन्छ, र यो सामग्री हामीले प्रकाशित भएको थियो।

0: नेपाल सरकार गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखा सिंहदरबार काठमाडौँबाट। आदरणीय श्रोताहरू, अब हामी कार्यक्रमको अन्त्यतिर आइरहेका छौं। आजको कार्यक्रमको निर्धारित समय सकिन लागेको प्राविधिक कक्षबाट प्राविधिक मित्रले जानकारी गराउँदै हुनुहुन्छ। आजको लागि विदा हुनुपर्छ। कार्यक्रम लागू औषध शिक्षा तपाईहरूलाई कस्तो लाग्यो? जस्ताको तस्तै हामीलाई सल्लाह सुझाव जिज्ञासाका लागि इमेल एड्रेस drugeducationfm@gmail.com पठाउनका लागि अनुरोध गर्दछौ। त्यसै गरी मोबाइल नम्बर 9847831849 वा 9809606077 र रेडियो मध्यपश्चिमको फोन नम्बर 0825608054 सम्पर्क राख्नुहोला। पत्रचारको लागि रेडियो मध्यपश्चिम एफएम घुराईदाङ तथा तपाईहरूले सुन्दै गर्नुभएको एफएम रेडियोको ठेगानामा पठाउन सक्नुहुन्छ। श्रोताहरू, आजको कार्यक्रमबाट जाँदा जाँदै यदि तपाईहरूको आफ्नो मान्छे डुब्लाउँदै जाने, साँझ ढिलोसम्म नसुत्ने र बिहान अबेरसम्म नउठ्ने, बिना कारण लामो समयसम्म घर बाहिर बस्ने, परिवारबाट टाढिने, पढ़ाईमा कमजोर हुँदै जाने अवस्था छ भने लागू औषधको समस्या हुन सक्छ। समयमा नै थाहा पाउनका लागि पिसाब जाँच गरेर गाँजा, हिरोइन, ब्राउन सुगर ट्याब्लेट, इन्जेक्सन आदि प्रयोग गरेको 5 मिनटमै पत्ता लगाउने सजिलो उपाय आएको छ। यसका लागि तपाईहरूले सुन्दै गर्नुभएको रेडियोको कार्यालयमा सम्पर्क राख्नुहोला। यतिन्जेल लागू औषध शिक्षा रेडियो कार्यक्रम सुनेर साथ दिने सबै श्रोताहरूलाई आभार व्यक्त गर्दछु। तपाईहरूको रेडियोसम्म हाम्रो आवाज पुर्याउन प्रविधिमा रही सहयोग गरिदिनुहुने प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता वसन्त पुन एक साताको लागि विदा हुन्छु। रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हायो एफएम 103.5 MHz लमै, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटिया सुन्दै गर्नुहोला। शुभ साता, नमस्कार।
1: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर वसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9857834910।
1: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
3: नेपाली जुत्ता घर,
1: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
1: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाङ।
1: सम्पर्क मोबाइल नम्बर 9577171546।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहै नाइस अड्गुरी
2: भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273।
6: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
7: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
8: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धत्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
7: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागू औषधबाट छुटाउने,
8: यौन उत्तेजना नहुने,
7: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
8: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
7: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
3: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
8: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98189-08।
9: मध्यपश्चिम जाङ च्याट यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। उवा घुसङ खाम समाज घोराहीको 5 दिने राके तिहार पर्व शुक्रबार शुरू भएको छ। समाजका अध्यक्ष रामलाल खर्ती मगरको अध्यक्षता र नेपाल मगर संघ लुम्बिनी प्रदेश अध्यक्ष खलुप्रसाद पुन मगरको प्रमुख आतिथ्यतामा घोराही 13 रातामाटामा पर्व उद्घाटन भएको छ। सो अवसरमा प्रमुख अतिथि संघका प्रदेश अध्यक्ष पुनले भेषभूषा र संस्कार जोगाउन आवश्यक रहेको बताउनुभयो। पुर्खादेखि मान्दै आएका चाडपर्व र रीतिरिवाजले पहिचान बचाउने उहाँको भनाइ रहेको थियो। वक्ताहरूले समाजको गतिविधिको प्रशंसा गरेका थिए। साउन 1 गतेदेखि 5 गतेसम्म दिनहुँ भूमिया नाच हुने जनाइएको छ। कार्यक्रममा नेपाल मगर संघ दाङका पूर्व अध्यक्ष खर्क बहादुर पुन मगर, नेपाल मगर संघ दाङका सचिव प्रकाश पुन मगर, सुतपहरी समाजका अध्यक्ष जित बहादुर घरती मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको संचालन सचिव गायत्री थापाले गर्नुभएको थियो। डेंगी रोकथामका लागि हिजोदेखि 3 महिने सचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा संचालन गर्न थालेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान संचालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित ओडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने भएको छ। डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम संचालन गरी सार्वजनिक निकाय कार्यालय विद्यालय तथा सामुदायिक संस्थाका लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ। पालिकाले कम्तीमा हप्ताको 1 दिन समुदायको सक्रिय सहभागितामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थान खोज तथा नष्ट अभियान चलाउने, डेंगी रोकथामका लागि बहुनिकाय समन्वय सुदृढ गर्ने तथा वर्कशप, ग्यारेज, कवाडी, सामान व्यवस्थापन स्थल र निर्माणाधीन भवन जस्ता पानी जम्ने सम्भावना भएका ठाउँहरूको नियमित अनुगमन गरी पानीको निकास र व्यवस्थापन गर्न आह्वान गरिएको छ। नागरिक आन्दोलनका अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधन भएको छ। उहाँको 87 वर्षको उमेरमा हिजो बेलुका काठमाडौँको विशाल नगरमा रहेको आफ्नै निवासमा निधन भएको हो। क्यान्सरका बिरामी पाण्डेको ह्याम्स र पाटन अस्पतालमा उपचार गरिएको थियो। पाण्डेको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन्। पाण्डेले नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलन, नेपालको अर्थतन्त्र तथा विकास प्रशासन र सुशासनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। 2046 सालको आन्दोलनपछि कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा 2047-48 उहाँ अर्थमन्त्री समेत हुनुहुन्थ्यो। त्यही सरकारको पालामा नेपालको संविधान 2047 बनेको थियो। उहाँलाई नेपालका उत्कृष्ट अर्थ सचिवको रूपमा पनि लिइन्छ। पछिल्लो 4 वर्षमा 1451 जना व्यवारिसे बाल बालिका फेला परेका छन्। सरकारी तथ्याङ्क अनुसार प्रत्येक वर्ष व्यवारिसे बाल बालिका भेटिने क्रम पनि बढ़दैछ। राष्ट्रिय बाल अधिकार परिषदलाई उद्धृत गर्दै महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तथ्याङ्कमा बाल बालिका 2083 सार्वजनिक गरेको छ, जसमा पछिल्लो 4 वर्षमा 1451 जना व्यवारिसे बाल बालिका फेला

सम्पन्न नगरेका देशभरका 405 स्थानीय तहमा हिजोदेखि जग्गाको खिताकाट रोकिएको छ। भू उपयोग नियमावली अनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन 1 गतेदेखि जग्गाको खिताकाट स्वत बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो। नापी विभागका निर्देशक दयानन्द जोशीका अनुसार देशभरमा 753 स्थानीय तह मध्ये हालसम्म करिब 348 स्थानीय तहले मात्रै भूमिको वर्गीकरण गरी विवरण पठाएका छन्। बाँकी स्थानीय तहमा वर्गीकरणको काम पूरा नभएकाले त्यहाँ खिताकाट रोकिएको हो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले नियमावलीमै असार मसान्तसम्म वर्गीकरण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद तोकिएकाले म्यादभित्र काम नसकेका स्थानीय तहमा खिताकाट रोकिएको बताउनुभयो। उहाँका अनुसार यो व्यवस्थाले अंशबण्डमा भने असर पार्दैन। जग्गा टुक्र्याएर बिक्री गर्ने वा व्यावसायिक प्लटिङका लागि हुने किताकाट मात्रै रोकिएको हो। भू उपयोग ऐन 2076 र नियमावली 2079 अनुसार स्थानीय तहले आफ्नो क्षेत्रभित्रको जग्गालाई कृषि आवश्यकीय व्यावसायिक औद्योगिक वन खानी तथा खनिज लगायत 10 प्रकारमा वर्गीकरण गर्नुपर्ने व्यवस्था रहेको छ। र गैराती र अहिले बिहान लुम्बिनी प्रदेश लगायत देशका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोक, नुवाकोट, अर्घाखाँची र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजदेखि पर्सीसम्म सोमबारसम्म मुसलधारे पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। मौसमका जानकार उज्जवल उपाध्यायका अनुसार जो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ। त्यसैले लामो दूरीको यात्रा नगर्न उहाँले फेसबुक मार्फत सुझाव दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले पनि यो हप्ता देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै हप्ताको मध्यतिर देशका विभिन्न ठाउँमा मुसलधारे र आरी घोप्टे वर्षा हुन सक्ने जनाएको छ। महाशाखाले हप्ताको मध्यतिर वर्षा तीव्र हुने अनुपूर्वानुमान रहेकाले नदीनाला आसपास पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार आज लुम्बिनी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ र तराईसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ। हवस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: सुनिएका नबी थुप्लो 4 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
4: फोन नम्बर 082-563-479,
3: मोबाइल नम्बर 98-494-67-487।
5: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
6: डाक्टरद्वारा दिइने सेवाहरू, निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
7: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
6: यौन उत्तेजना नहुने,
7: काँप्ने, बेहोस हुने, डराउने।

0: शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
1: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
0: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नसा सम्बन्धी रोगको सफल उपचार।
2: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
1: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 99028।

0: वाया नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाया नेट अब सबै कनेक्टेड।
1: हामी जन्मदात्री शिकारी हुँ, शिकारी
2: पुरै दैलेख मलाई चाहियो।
3: बीएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लू बस हेलो हेलो हेलो।
3: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: अवकाश हुने बेला भइसक्यो एउटा पनि छोरी मान्छेलाई मैले एसएससी दिने छु।
8: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
9: पढ्छु नि है पढेर के हर्छेस
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
8: सम्पर्क फोन नम्बर 0825625601 सम्पर्क मोबाइल नम्बर 9858735990 9858331684 र 9858332770।
10: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
11: खुशीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908447 0825908447।
13: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9843506523।
14: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू
14: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
15: छाती, दम, निमोनिया, खोकी, छेरो,
14: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
15: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
14: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
14: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यापिएको
15: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
14: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
15: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
14: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
15: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
14: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
15: कान पाक्ने कानबाट पिस बगिरहने कान गड्डा हुने
14: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
15: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9845786001

घर को बुढ़ो काठ को मुढ़ो थाली को थापनी मजस्टोलर।

0: बिमार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र परवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जडेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5625-707।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
6: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
6: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
4: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
8: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
9: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
12: बिना टाका प्रभावकारी उपचार।
9: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
12: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
9: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
12: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
8: दिव्य फार्मेसी, कोराई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12871।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
14: सीता, के भयो तिमीलाई? घुम्सेर बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
15: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
14: ए, ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
16: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्ट को टीम सबै समस्या को समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्ति को तपाईको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
17: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
16: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847423572।
18: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
17: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
18: उपलब्ध। शल्यक्रियाहरू,
17: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
18: बालबालिकाको न्यूरो सर्जरी,
17: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
18: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
17: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
18: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 9709065255।
19: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
20: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
19: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
18: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिवार।
21: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेतन,
18: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 0825562023, 9478618617 र 9478635645।
22: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। नेपाल विद्युत प्राधिकरण लमही वितरक केन्द्रले नयाँ आर्थिक वर्षदेखि नगद मार्फत महसुल संकलन पूर्ण रूपमा बन्द गरेको छ। वितरण केन्द्र प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार लमही र भालुबागमा सञ्चालन हुँदै आएका सबै क्यास काउन्टर बन्द गरिएका छन्। साउन 1 गतेदेखि लमहीका काउन्टर बन्द भएका हुन्। भालुबागमा भने जेठ 1 गतेदेखि नै नगद सेवा बन्द गरिएको थियो। उहाँले भन्नुभयो, अब सबै उपभोक्ताले डिजिटल माध्यमबाट मात्रै महसुल भुक्तानी गर्नुपर्ने व्यवस्था लागू भएको छ। उहाँका अनुसार देवखोरी क्षेत्रका राप्ती, गढुवा, राजपुर र लमही गरी 4 स्थानीय तहका 45,490 उपभोक्ताले लमही वितरण केन्द्रबाट विद्युत सेवा लिइरहेका छन्। यहाँबाट मासिक करिब 6 करोड़ रूपियाँ विद्युत महसुल संकलन हुँदै आएको छ। नेपाल विद्युत प्राधिकरणले 2074 सालदेखि अनलाइन भुक्तानी सेवा शुरू गरेको थियो। प्राधिकरणका अनुसार डिजिटल भुक्तानी प्रणाली लागू भएपछि कार्यालयमा सेवाग्राहीको भीड़ घटेको छ। कर्मचारीलाई पनि अन्य प्राविधिक तथा ग्राहक सेवा सम्बन्धी काममा बढ़ी समय दिन सहज भएको छ। नगद व्यवस्थापनको झन्झट हट्नुका साथै पारदर्शिता, सुरक्षा र सेवा प्रवाहको गति पनि बढ़ेको प्राधिकरणको दावी रहेको छ। आज कमैया मुक्तिको 26 वर्ष पूरा भएको छ। 2057 साल साउन 2 गते आजकै दिन सरकारले अनुचित ऋण सिकी मिनाहा सहित कमैया मुक्तिको घोषणा गरेको थियो। सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै मुक्त कमैयाले आफ्नै घर, आफ्नै जमीन र सम्मानजनक जीवन पाउने विश्वास गरेका थिए। सरकारले उनीहरूलाई जग्गाको लालपूर्जा त दियो, तर त्यसको श्रेष्ठता कायम भएन। त्यस यता मालपोत कार्यालय धाउँदा धाउँदा वर्ष बिते समस्या भने जहाँको मुक्त कमैया मध्ये एक कैलालीकी फूलमाया डगोरा थारूका अनुसार यो समस्या धेरै ठाउँमा छ। कतिपयसँग परिचय पत्र छ तर पुनस्थापनामा समेटिएका छैनन्। कतिपयसँग लालपूर्जा छ तर श्रेष्ठ छैन। सरकारी तथ्याङ्क अनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका 32,509 परिवारलाई परिचय पत्र वितरण गरिएको थियो। ती मध्ये पुनस्थापना योग्य ठहरिएका 27,570 परिवार मध्ये 27,021 परिवारले घर वा जग्गा प्राप्त गरेका छन्। 2075 र 76 सम्म 19,531 जनाले विभिन्न सिप तालिम पनि लिएका छन्। सरकारी अभिलेखले अधिकांश पुनस्थापनाका काम सम्पन्न भएको देखाउँछ, तर मुक्त कमैया समाजको तथ्याङ्कले जमीन पाउन योग्य मानिएका 27,570 कमैया परिवार मध्ये केवल 25,195 अर्थात 91% मात्र जमीन पाएका छन्। मुक्त कमैया पुनस्थापनाका अधिकांश कार्यक्रम आर्थिक वर्ष 2075-76 सञ्चालन भयो, त्यसपछि कार्यक्रम निष्क्रिय जस्तै बनेका छन्। उवा घुसङ खाम समाज घोराहीको 5 दिने राके तिहार पर्व शुक्रबार शुरू भएको छ। समाजका अध्यक्ष रामलाल खल्ती मगरको अध्यक्षता र नेपाल मगर संघ लुम्बिनी प्रदेश अध्यक्ष खलु प्रसाद पुन मगरको प्रमुख आतिथ्यतामा घोराही 13 रातामाटामा पर्व उद्घाटन भएको छ। सो अवसरमा प्रमुख अतिथि संघका प्रदेश अध्यक्ष पुनले वेशभूषा र संस्कार जोगाउन आवश्यक रहेको बताउनुभयो। पुर्खादेखि मान्दै आएका चाडपर्व र रीतिरिवाजले पहिचान बचाउने उहाँको भनाई रहेको थियो। वक्ताहरूले समाजको गतिविधिको प्रशंसा गरेका थिए। साउन 1 गतेदेखि 5 गतेसम्म दिनहुँ भूम्यानाज हुने जनाइएको छ। कार्यक्रममा नेपाल मगर संघ दाङका पूर्व अध्यक्ष खर्क बहादुर पुन मगर, नेपाल मगर संघ दाङका सचिव प्रकाश पुन मगर, सुतपहरे समाजका अध्यक्ष जित बहादुर खर्ती मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव गायत्री थापाले गर्नुभएको थियो। र डेंगी रोकथामका लागि हिजोदेखि 3 महिने सचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन, भदौ र असोज महिनादेखि सचेतना अभियानका रूपमा सञ्चालन गर्न थालेको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित ओडा कार्यालय, स्वास्थ्य
संस्था शैक्षिक संस्था सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने भएको छ। डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरी सार्वजनिक निकाय कार्यालय विद्यालय तथा

0: चार मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
10: सम्पर्क मोबाइल 98-478-27-977
11: र 98-578-30-689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
12: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
13: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
12: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमजी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
17: उपचार हुने रोगहरू
16: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15, बिपी चोक, दाङ।

0: सम्पर्क फोन नम्बर 98686 61 94 94।
1: भर्ना सम्बन्धी सूचना।
2: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
3: सम्पर्क फोन नम्बर 0825 63 133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 26 200 86।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98 4 98 87 741।
8: सुने खबर जीवन साथी आसल पाकी छौरे खुशी छौरे सुखी
9: छौरे। नमस्ते, म गीतकार संगीतकार राजकुमार बगर, तपाईँ अहिले सुन्नै हुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: नमस्ते म रामकृष्ण काल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज।

0: मह सेवन दीर्घ जीवन
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
6: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज। वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67487।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73।

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस। अडगुरी
2: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद बैठक शुक्रबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखरीमा बसेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको हो। प्रदेश सचिव भरतमणि पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ। हाल आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव रहनुभएकी सुशीला आर्यलाई सामाजिक विकास मन्त्रालयको सचिव जिम्मेवारी तोकिएको छ। त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीलाई शिक्षा तथा सामाजिक विकास निर्देशनालयको जिम्मेवारी प्रदान गरिएको छ। बैठकमा आर्थिक वर्ष 2082-83 वित्तीय प्रगतिको समीक्षा पनि गरिएको छ। सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेका अनुसार चालुतर्फ 67.77% र पुँजीगततर्फ 66.80% खर्च भएको जानकारी मन्त्री परिषद बैठकमा प्रस्तुत गरिएको थियो। यसै गरी प्रमुख सचिव कृष्ण प्रसाद काप्रीले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाउनु भएको छ। उक्त प्रतिवेदनको अध्ययनपछि आगामी मन्त्री परिषद बैठकबाट आवश्यक निर्णय गरिने सरकारका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो। उत्कृष्ट वन व्यवस्थापन संरक्षण तथा संस्थागत सुशासनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सल्यानका 3 सामुदायिक वन उपभोक्ता समूह सम्मानित भएका छन्। डिभिजन वन कार्यालय सल्यानले जिल्ला वन समन्वय समितिको बैठक तथा आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा कार्यक्रमका अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने सामुदायिक वन उपभोक्ता समूहलाई नगद सहित सम्मान गरेको हो। सम्मानित हुनेमा त्रिवेणी गाउँपालिका 5 सिम्कको गाई गौरेनी सामुदायिक वन उपभोक्ता समूह प्रथम, कुमाख गाउँपालिका 6 सरस्वती सामुदायिक वन उपभोक्ता समूह द्वितीय र छत्रेश्वर गाउँपालिका 6 भुवनेश्वरी सामुदायिक वन उपभोक्ता समूह तृतीय भएका छन्। उनीहरूलाई 30,000, 20,000 र 15,000 रूपियाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेक बहादुर रावलले वन संरक्षण, दिगो व्यवस्थापन, संस्थागत सुशासन, जैविक विविधता संरक्षण तथा सामुदायिक सहभागिताका आधारमा उत्कृष्ट सामुदायिक वन छनौट गरिएको बताउनुभयो। कार्यालयका अनुसार जिल्लामा 626 सामुदायिक वन रहेका छन्। ती वनले 72,013.25 हेक्टर क्षेत्रफल ओगटेका छन् भने 62,000 भन्दा बढ़ी घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रले नयाँ आर्थिक वर्षदेखि नगद मार्फत महसुल संकलन पूर्ण रूपमा बन्द गरेको छ। वितरण केन्द्र प्रमुख ज्ञानबहादुर फरसालका अनुसार लमही र भालुबाङमा सञ्चालन हुँदै आएका सबै क्यास काउन्टर बन्द गरिएका छन्। साउन 1 गतेदेखि लमहीका काउन्टर बन्द भएका हुन्। फालुबाङमा भने जेठ 1 गतेदेखि नै नगद सेवा बन्द गरिएको थियो। उहाँले भन्नुभयो, अब सबै उपभोक्ताले डिजिटल माध्यमबाट मात्रै महसुल भुक्तानी गर्नुपर्ने व्यवस्था लागू भएको छ। उहाँका अनुसार देउखुरी क्षेत्रका राप्ती, गढुवा, राजपुर र लमही गरी 4 स्थानीय तहका 45,490 उपभोक्ताले समही वितरण केन्द्रबाट विद्युत सेवा लिइरहेका छन्। यहाँबाट मासिक करिब 6 करोड़ रूपियाँ विद्युत महसुल संकलन हुँदै आएको छ। नेपाल विद्युत प्राधिकरणले 2074 सालदेखि अनलाइन भुक्तानी सेवा शुरू गरेको थियो। प्राधिकरणका अनुसार डिजिटल भुक्तानी प्रणाली लागू भएपछि कार्यालयमा सेवाग्राहीको भीड़ घटेको छ। कर्मचारीलाई पनि अन्य प्राविधिक तथा ग्राहक सेवा सम्बन्धी काममा बढ़ी समय दिन सहज भएको छ। नगद व्यवस्थापनको झन्झट हट्नुका साथै पारदर्शिता, सुरक्षा र सेवा प्रवाहको गति पनि बढ़ेको प्राधिकरणको दावी रहेको छ। र आज कमैया मुक्तिको 26 वर्ष पूरा भएको छ। 2057 साल साउन 2 गते आजकै दिन सरकारले अनुचित ऋण चौकी मिनाहा सहित कमैया मुक्तिको घोषणा गरेको थियो। सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै मुक्त कमैयाले आफ्नै घर, आफ्नै जमीन र सम्मानजनक जीवन पाउने विश्वास गरेका थिए। सरकारले उनीहरूलाई जग्गाको लालपूर्जा दियो, तर त्यसको श्रेष्ठता कायम भएन। त्यस यता मालपोत कार्यालय धाउँदा धाउँदा वर्षौं बिते। समस्या भने
जहाँको त्यही छ। मुक्तकमेय मध्ये एक कैलालीकी फूलमती डगौरा थारूका अनुसार यो समस्या धेरै ठाउँमा छ, कतिपयसँग परिचय पत्र छ तर पुनर्स्थापनामा समेटिएका छैनन्, कतिपयसँग लालपुर्दा छ तर श्रेष्ठा छैन। सरकारी तथ्याङ्क अनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका 32,509 परिवारलाई परिचय पत्र वितरण गरिएको थियो। तीमध्ये पुनर्स्थापना योग्य ठहरिएका 27,577 परिवार मध्ये 27,021 परिवारले घर वा जग्गा प्राप्त गरेका छन्। 2075-76 19,531 जनाले विभिन्न सिप तालिम पनि लिएका छन्। सरकारी अभिलेखले अधिकांश पुनर्स्थापनाका काम सम्पन्न भएको देखाउँछ तर मुक्त कमैया समाजको तथ्याङ्कले जमीन पाउन योग्य मानिएका 27,577 कमैया परिवार मध्ये केवल 25,195 अर्थात 91% मात्र जमीन पाएका छन्। मुक्त कमैया पुनर्स्थापनाका अधिकांश कार्यक्रम आर्थिक वर्ष 2075-76 सञ्चालन भएका थिए, त्यसपछि कार्यक्रम निष्क्रिय जस्तै बन्दै आएका छन्। हवस् त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
1: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
2: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
3: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
4: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस।
3: हुल्लासले बनाउँदैछ परिवार एक साथ।

0: फोहोर शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
1: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
0: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
1: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ?
1: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
1: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट, दाङ।
3: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
4: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
1: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिवार।
5: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
1: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-582-23, 98-478-1817 र 98-478-35-643।

0: सुमधुर स्वर पश्चात यहाँलाई फेरि स्वागत छ। यो कार्यक्रम इन्द्रेणी साताको सातै दिन तपाईहरूले सुन्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ र आइतबारदेखि शुक्रबारसम्म सहकर्मी आदरणीय चन्द्रमणि गौतम दाईको साथमा यो कार्यक्रम हेर्न सुन्न सक्नुहुन्छ। अनि कहिलेकाहीँ उहाँ नआएको बेलामा अरू साथीहरूले पालो दिनुहुन्छ भने हरेक शनिबार म तपाईसँग आउने गर्छु। अब हामी कुराकानी गर्छौं 4591 3 4500 कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं। नमस्ते।
1: ओ सर जी नमस्कार, सन्चै हो?
0: सन्चै छु, तपाईलाई के छ?
1: एकदम राम्रो छ।
0: राम्रो छ। अहिले कता हुनुहुन्छ? भैँसी पार्टीमा?
1: हो हो, पक्कै पनि।
0: नयाँ नौलो खबर सुनाउनुहोस् के छ?
1: खासै छैन, पुरानै छ, नयाँ छैन।
0: बर्खा लागेको छ?
1: बर्खा लाग्यो, त्यही भएर आज मैले ससुराली गएँ अन्त दिनका दिन त्यही रोजेको है सर।
0: ए अनि तपाईँ त विदेश जाने बेला पनि हुन लाग्यो?
1: लगभग अब धेरै दिन बाँकी छैन,
0: छिट्टै जाँदै हुनुहुन्छ है?
1: छिट्टै भनेको यो महिनाभित्र हुन्छ।
0: ए ल, जहाँ भए पनि हामीलाई नबोल्नु होला। अनि तपाईँको जन्म थलो चाहिँ कता हो?
1: मेरो सिन्धुली हो।
0: हजुर,
1: जन्म
0: छ। गीत रोजिसक्नु भएको छ, अब साथीहरूलाई सम्झिनुहोस्।
1: साथीहरू तपाईँ लगायत हाम्रो भित्र नयाँ नयाँ नयाँ दाजु भाइ आउनु भएको छ, आखिर भाइ नै होला जो भए पनि, हजुर लगायत सबैलाई सम्झिँदै शरदजी म छुटेँ।
0: हस् धन्यवाद, उहाँसँग हामी छुटेका छौँ। अर्को लाइनमा कोही मित्र हुनुहुन्छ 4591 3 4500 यहाँको लागि खुला छ। धेरै साथीहरूले कमेन्ट गर्नुभएको छ। सुमित्रा लिम्बु खिमले नमस्ते सेवारो, कार्यक्रम सुन्दैछु संखुवा सभाको चैनपुर रेडियो अरूणबाट, सबै साथीहरूमा मिठो सम्झना भन्नुभएको छ। केशव बुढाले गुड मर्निङ नमस्कार सबैलाई सुन्दैछु म पनि भनेर लेख्नु भएको छ। यो कार्यक्रम मार्फत अब बज्ने भाका सबैलाई सुनाउँछु भन्नुभएको छ। डम्बर ठगुन्नाले लोक सांगीतिक अभिवादन, आज पनि म मेलौली नगरपालिका 8 कोटीगाउँ बैतडीको मान्छे सपनाको शहर नयाँ दिल्लीबाट कार्यक्रम सुन्दैछु। सम्पूर्ण साथीहरूलाई मिठो सम्झना, मलाई चिने नचिने सबैलाई अब बज्ने भाका सुनाउँछु भन्नुभएको छ। राजन खड्काले पनि कार्यक्रम हेर्दै हुनुहुन्छ, सबैलाई सम्झना भन्नुभएको छ। अनि त्यसै गरी महासागर बोहराले गुड मर्निङ सबैलाई सम्झना भन्नुभएको छ। अनि कामप्रिया केसीले लेख्नु भएको छ मिठो सम्झना सबैमा, म भारतको हिमाचलबाट कार्यक्रम सुन्दैछु भनेर जानकारी गराउनु भएको छ। मीना थापाले नमस्कार, म डडेलधुराबाट कार्यक्रम सुन्दैछु भनेर जानकारी दिनुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद। हामी तपाईँका रोजाईमा प्रस्तुत गर्दैछौ विभिन्न गीतहरू। लाइनमा कोही आउनु भएको छ? नमस्ते।
2: नमस्ते,
0: को बोल्दै हुनुहुन्छ?
2: म कृष्ण खत्री बोल्दैछु।
0: कृष्ण खत्री भन्नुभयो, कहाँबाट?
2: म भक्तपुरबाट सर।
0: भक्तपुरबाट के गर्दै हुनुहुन्छ अहिले?
2: म त यतिकै बसिराखेको छु सर।
0: आज पहिलो पटक है हामी कुराकानी गर्दैछौ।
2: रेडियो भर्खरै टर्न गरे सर, कुन रेडियो भन्ने कुरा नि भएन, फोन नम्बर भन्ने बित्तिकै मैले फोन गरिहालेँ सर, पहिलो पटक आएको छु सर।
0: भनेपछि अँध्यारोमा गोली हान्नुभयो, टक्कै लाग्यो होइन?
2: हजुर सर, हजुर।
0: हामी रेडियो काठमाडौँबाट उत्पादित यो कार्यक्रम इन्द्रेणीको साथमा छौं। यो कार्यक्रमलाई देशभरबाट धेरै मित्रहरूले सामाजिक सञ्जाल मार्फत विश्वभर र हामीलाई नेपालमा धेरै रेडियोबाट सुन्दै हुनुहुन्छ।
2: मेरो घर रूपन्देही सर।
0: ए रूपन्देही,
2: हजुर सर।
0: ल, हामीलाई पहिलो पटक सुन्नु भएको छ, पहिलो पटक साथ दिनुभएको छ, यहाँलाई निरन्तर साथ दिन म अनुरोध गरे। अब तपाईँलाई मनपर्ने भाका आज सुन्न पाउने दिन हो, तर अघिल्लो मित्रले गीत रोजिसक्नु भएको हुनाले त्यही गीत मार्फत साथीभाइलाई सम्झिन सक्नुहुन्छ। ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो, कान्छी सालीमा बद्री पङ्गिनी र सिन्धु मल्लको
2: बद्री पङ्गिनी दाईको एकदम राम्रो गीत
0: सम्झिनु साथीलाई।
2: एकदम मैले जति पनि रेडियो ट्युन गरेर बस्नु भएको छ, जति पनि यो इन्द्रेडी होइन दाजु,
0: हजुर
2: इन्द्रेडी ट्युन गरेर बस्नु भएको छ, जति पनि सुन्नु भएको छ सबैजनालाई सम्झिन चाहन्छु। र पहिलो पटक यस रेडियोमा आएको छु, मलाई चिन्ने नचिन्ने, अब चिन्न त चिन्नुहुन्न होला, त्यही पनि अब म कृष्ण खत्रीको नाताले देशभरमा वा विदेशमा रहेर जति पनि रेडियो ट्युन गरेर बस्नु भएको छ सबैजनालाई सम्झिन चाहन्छु, म त सबैजनालाई सम्झिन चाहन्छु।
0: हस् धन्यवाद कृष्णजी, हामीसँग कुराकानीको क्रममा भक्तपुरबाट हुनुहुन्थ्यो। 4591 3 4500 नभुल्नु होला। नमस्ते।
3: हेलो, गुड मर्निङ, नमस्ते दाई।
0: नमस्ते, शुभ नाम?
3: म ललितपुरबाट भूमिका दाई।
0: भूमिकाजी,
3: हजुर,
0: ललितपुरको हाल खबर के छ?
3: एकदम ठिक छ दाई, पानी परिरहेछ।
0: ए पानी पर्ने त सिजन नै भयो है?
3: हजुर हजुर, हजुर ठिकै छ दाइ, अब यतिको त यहाँदेखि थोरै ठुलो पर्यो भने चाहिँ हुन नि सक्छ।
0: ल ठिक छ, हामीलाई सम्झिनु भयो, धन्यवाद। नयाँ नौलो खबर के छ? जुन
3: मेरो नयाँ नौलो खासै केही पनि छैन, जेस रुमतिरै आज बिदाको टाइममा जेस तपाईँहरूले नि सुन्दै पनि छु, भर्खरैदेखि हेर्दै पनि छु, प्रोग्रामकै साथमै छु।
0: ल साथीहरूलाई सम्झिनुहोस्।
3: विशेष गरी त्यो दाई हजुरको लागि नि कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूको लागि सम्झना गर्न चाहे, अनि जन्मदिन मनाउँदै हुनुहुन्छ भाइ प्रशान्त कान्तिलाई जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे। सुन्दै हुनुहुन्छ भाइ पूर्वेली आकाश राई, आशिष नाइन बस्ने दिदी अल्का बान्तावा, बोबी श्री मगर लक्ष्मी छेत्री, दिदी विमला भुजेल, लक्ष्मी बान्तावा, कमला मुखिया, मुना मुखिया, सृजना मुखिया, डगलर मराज, राजगले मगर, राजविराई काइना, एक्सन विराज, प्रवीण मगर, निमा शेर्पा, अनि सरस्वता पोखरेल लगाई धेरै साथीहरू त हुनुहुन्छ, नाम चिन्ने नचिन्ने सबै सम्झना गर्दै छुट्टिन्छु। बाई बाई।
0: हस् धन्यवाद। ललितपुरबाट भूमिका राई हुनुहुन्थ्यो सम्पर्कमा, हामी छुटिसकेका छौ। यस्तै यस्तै मिठा गन्थनको साथमा कोही हुनुहुन्छ लाइनमा? नमस्ते।
4: हेलो
0: हजुर, नमस्ते।
4: नमस्ते
0: को बोल्दै हुनुहुन्छ?
4: महेशजी
0: कहाँबाट होला?
4: म धुम्बाराईबाट।
0: धुम्बाराईबाट हामीलाई सुन्दै हुनुहुन्छ? अनि अहिले के यात्राको क्रममा?
4: अहिले धुम्बारी घरमै छु मैले।
0: ए घरमै बसेर सुन्दै हुनुहुन्छ? हामीलाई लाइभ मार्फत सुन्दै हुनुहुन्छ कि रेडियो मार्फत सुन्दै हुनुहुन्छ?
4: रेडियो
0: मार्फत। आज पहिलो पटक हो महेश?
4: होइन, म त गइरहन्छु, तपाईँसँग कुरा नभएको।
0: त्यही मसँग चाहिँ कुरा नभएको,
4: तपाईँसँग सिटिजनमा भएको त।
0: कहिले?
4: सिटिजन एफएममा।
0: सिटिजनमा?
4: रेडियो
0: सिटीमा बिर्सेँ, आजभन्दा चार पाँच वर्ष अगाडि।
4: त्यो चार वर्ष होइन, त्यो एक दुई वर्ष भयो होला। होइन
0: होइन, मैले छोडेकै चार वर्ष जति त भयो।
4: भइसक्यो।
0: सम्झिनु भएकोमा धन्यवाद। हिजो रेडियो सिटीमा हुँदा पनि तपाईँले साथ दिनुभएको थियो, आज यहाँ हुँदा पनि साथ दिनुभएको छ, निकै खुसी लाग्यो सम्झिनु भएकोमा। अब सम्झिनुहोस् त साथीहरूलाई।
4: मलाई महेश भोरा भएर चिन्ने सबै साथीहरूलाई म सम्झिन्छु।
0: हस् धेरै धन्यवाद। अब हामी गन्थन मन्थन नगरीकन एउटा गीत सुनाउँछौ, बद्री पङ्गिनी र सिन्धु मल्लको स्वरमा। त्यो ताका धेरैले मन धेरैको मन जितेको थियो, ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो, कान्छीसालीमा। ससुराली हुनेहरूले त आफ्नो साला सालीको आवाज महसुस पक्कै गर्न सक्छन्, हामी नहुनेहरूले कसको महसुस गरौँ र गीत सुनेर एकैछिन आनन्द लिउँ।

0: ससुरालीमा ख्यालख्यालमै दिल बस्यो कान्छी सालीमा बद्री पंगिनी र सिन्धु मल्लको समुद्र स्वरलाई यो बसाईमा प्रस्तुत गरे पश्चात पुनः स्वागत गर्छु रेडियो काठमाडौँले उत्पादन गरेको यो कार्यक्रमलाई विश्वभर बसेर हामीलाई हेर्दै हुनुहुन्छ म छु प्रस्तुता सरोज लामिछाने सृजना मुखियाले गुड मर्निङ नमस्कार कार्यक्रम मार्फत सबैलाई सम्झना भन्नुभएको छ सत्यकला ईसा राले पनि लेख्नुभएको छ मिठो सम्झना सबैप्रति अनि बहिरजङ लिम्बुले पनि मिठो सम्झना अब बज्ने भाका मार्फत म सुनाउँछु ल भनेर लेख्नु भएको छ पूर्णमाया डंगोलले पनि कार्यक्रम मार्फत सबैलाई सम्झिए भन्नुभएको छ त्यसै गरेर हरिश सिंह रावतले परिवर्तन सम्भव सदाई नमस्ते म सुन्दैछु इण्डियाबाट सुदूरपश्चिम बैतडीको मेलौलीदेखि कार्यक्रम निकै राम्रो लाग्छ सुनिरहेको छु भनेर लेख्नु भएको छ मगर प्रकाशले पनि कार्यक्रम सुन्दैछु म पनि भनेर लेख्नु भएको छ प्युठानबाट अहिले भने चाहिँ म इण्डियादेखि सबै सबैमा मिठो सम्झना भन्नुभएको छ कृष्ण तामाङले शंखसभा घर भई साउदीबाट कार्यक्रम हेर्दैछु मैले सबैलाई सम्झिएको छु भन्नुभएको छ प्रशान्त लकान्त्रीले गुड मर्निङ नमस्ते सुन्दैछु म पनि इमाडोलबाट भनेर लेख्नु भएको छ हाम्रो तर्फबाट पनि मिठो सम्झना लाकपा डोमासेले लेख्नु भएको छ नमस्ते सबैलाई ओखलढुङ्गा खिजीदेम्बाबाट कार्यक्रम सुन्दैछु सबैमा मिठो सम्झना मेरो हस्बेण्ड र छोरी लाक्पा शेर्पा हस्बेण्ड कमा शेर्पा लगायत सबैलाई मिठो सम्झना अब बज्ने भाका सुनाउँछु भन्नुभएको छ सञ्जय बस्नेतले नमस्ते म पनि कार्यक्रम सुन्दैछु घर दोलखा हाल भने मलेसियाबाट कार्यक्रम सुन्दैछु सञ्जय बस्नेत हो सबै सबैमा मिठो सम्झना मिठो माया भनेर लेख्नु भएको छ हाम्रो तर्फबाट पनि मिठो माया मिठो सम्झना गुल्मी शिला शर्माले नमस्ते दाई म पनि कार्यक्रम सुन्दैछु शुभ बिहानी सहितको माया भन्नुभएको छ कमला मुखियाले नमस्ते कार्यक्रम सुन्दैछु म कमला मुखिया इलामबाट मैले सबैलाई सम्झिएको छु तपाईँलाई पनि भनेर लेख्नु भएको छ ढकाल धर्मराजले दुवैबाट यो कार्यक्रम सुन्दै गर्दा सम्पूर्ण साथीहरूलाई मिठो सम्झनासहित सन्देश राख्नुपर्दा साउन दुई गते जन्मदिन मनाउने मीडिया प्रेमी साथीहरू प्रशान्त लकान्द्री निर्मला मगरलाई जन्मदिनको शुभकामना भन्नुभएको छ हाम्रो तर्फबाट पनि यहाँहरूलाई धेरै धेरै शुभकामना यतिखेर भेष श्रेष्ठले नमस्ते कार्यक्रम सुन्दैछु भाका चाहिँ मलाई एकदमै मनपर्ने हजुर हामी पनि सुनिरहेको छु रामेछाप दोरम्बा सैलुङ साथ टाडीबाट रेडियो र मेरो मित्र साथीहरू सबैलाई मिठो सम्झना मिठो माया भन्नुभएको छ रानी रसकलाले नमस्ते सुन्दैछु शंखुवा सभाबाट सबैलाई सम्झिए भनेर साथ दिइरहनु भएको छ लाइनमा जाउँ कोही हुनुहुन्छ नमस्ते हेलो नमस्ते को बोल्दै हुनुहुन्छ यहाँले फोन अवश्य काट्नुहुन्छ मलाई थाहा छ
1: हजुर
0: को बोल्दै हुनुहुन्छ
1: म भोजपुरबाट उर्मिला राई
0: उर्मिलाजी
1: हजुर
0: के छ भोजपुरतिरको खबर
1: भोजपुरतिरको खबर ठिकै छ राम्रै छ भन्नुपर्छ डुम्मा डुम्मा छ मौसम भन्नुपर्दा मेरो खबर ठिकै छ तपाईँ लगायत यताको खबर के छ
0: हाम्रो पनि समग्रमा सबैको राम्रो छ अहिले केबाट साथ दिँदै हुनुहुन्छ
1: सुनेर म अरुण एफएमबाट सुनेर साथ दिइराखेको
0: छु यहाँहरू सबैलाई सम्झना माया छ अरूणबाट धेरै मित्रहरूले पूर्वमा साथ दिइरहनु भएको छ उर्मिलाजी गाउँघरतिरको नयाँ खबर सुनाउनुहोस्
1: गाउँघरतिरको नयाँ खबर खालि त्यस्तो केही पनि छैन ठिकै सबै राम्रै छ ठिकै छ भन्नुपर्छ
0: ल सधैँ राम्रो होस् अब तपाईँलाई मनपर्ने गीत सुन्नु रोज्नुहोस्
1: मलाई मनपर्ने गीत राज राई र सिन्धु मल्लको कसम खान्थ्यो आफैलाई ढाकेर घामै छायाले भन्ने भयो
0: साथीलाई सम्झिनुहोस् साथीलाई सम्झिनुहोस्
1: साथीहरू सम्झिनु पर्दा फर्स्टमा त तपाईँ लगायत एफएम होल्डलाई नै अब बस्ने ढाका सुनेर इन्जोय गर्नुहोला भन्न चाहन्छु अनि साथीहरू सम्झिनु पर्दा काठमाडौँ रहन्छ आशिष नायन निमा शेर्पा मनकुमारी काशी कुलुङ अनि हुनुहुन्छ पाश्चात्य हुनुहुन्छ अमित आली तारा शङ्कर खर्ग सुब्बा हुनुहुन्छ मनकुमारी काशी कुलुङ भइहाल्नु भयो अनि हुनुहुन्छ कमला मुखिया मन्जुन खिया रत्न धाविक थापा जगनतिर थिने गुराश्वर सुनिलिम लगायत जति पनि यो समयमा प्रेमत्न बस्ने नाम छुटेको सबै साथीहरूलाई सुनाउँदै
0: धन्यवाद छुटौं यहाँसँग छुट्यौं उर्मिलाजी हुनुहुन्थ्यो भोजपुरबाट सुप्रभा थापा छेत्रीले गुड मर्निङ नमस्ते सबैजनालाई मनी सुन्दैछु है भन्नुभएको छ मनी सुन्दैछु काले दाई भनेर सुप्रभा छेत्रीले कमेन्ट गर्नुभएको छ काले दाईलाई हामी गोरी बहिनीलाई पनि धेरै धेरै धन्यवाद पूर्णमा डंगलले कार्यक्रम हेर्दै हुनुहुन्छ यहाँलाई पनि धेरै धन्यवाद विमला भुजेलले लोक सांगीतिक अभिवादन म पनि सुन्दैछु इन्द्रणी मिठो सम्झना सबै सबैमा भन्नुभएको छ हाम्रो तर्फबाट पनि मिठो माया मिठो सम्झना राधिका चौलगाईले कार्यक्रम हेर्दै हुनुहुन्छ यहाँलाई विशेष धन्यवाद गगन बैतडीले सम्पूर्ण साथीहरूमा मिठो सम्झना इण्डिया बेंगलोरबाट सुन्दैछु भन्नुभएको छ अनि मनिषा तामाङले गुड मर्निङ नमस्ते सबैलाई कार्यक्रम राम्रो लाग्छ भन्नुभएको छ दिलीप पहरेल नमस्ते म पनि सुन्दैछु हेर्दैछु बालाजु माछा पोखरीबाट मम बनाउँदै भन्नुभएको छ ल है कार्यक्रम सकेपछि ममका डल्ला खानुपर्छ तर यदि म बफ चल्दैन फेरि भेज मिठो हुँदैन, चिकन खाऊँ भने अहिले ब्लड फ्लू चलिरहेको छ, मोमो अहिले नखाउँ होला। सुनिता घिसिङले लेख्नुभएको छ, सन्डे सुन्दैछु म लेख्नुभएको छ, तम्कुबाट सुनिता घिसिङ सबैमा सम्झना भन्नुभएको छ। लाइनमा आउने मित्रलाई स्वागत गरौँ, नमस्ते। लाइनमा कोही हुनुहुन्थ्यो, सम्पर्कबाट जानुभएको छ। पूर्णबहादुर मगरले गुड मर्निङ नमस्ते, घर मेरो रोल्पा, हाल भने मलेसियाबाट कार्यक्रम हेर्दैछु, सम्झिनु पर्दा मलाई पुमा बहादुर भनेर चिने नचिन्ने सबैमा सम्झना सहित मिठो माया अब बज्ने भाका सुनाउँछु भनेर लेख्नु भएको छ। हामीहरूसँग निरन्तर कुराकानीको साथमा छौं, आज रमाइलो शनिबार, तपाईँले आफ्नो घर परिवारलाई दिनुभएको छ, आफ्नो साथीसंगीलाई दिनुभएको छ, त्यो समय छुट्याएर हामीलाई दिनुभएको छ। यो अमूल्य समय, यो महत्वपूर्ण समय केवल तपाईँको मात्रै महत्वपूर्ण होइन, महत्वपूर्ण हाम्रो पनि हो, किनभने यो महत्वपूर्ण समय संयोगले जुरेको हो, यो महत्वपूर्ण समय हाम्रो भाग्यले जुरेको हो। आज तपाईँलाई हाम्रो भाग्यले भेट भएको छ, आज हाम्रो तपाईँसँग भाग्यले बोल्न पाएका छौं, भाग्यले देख्न पाएका छौं। यो जुनीमा हाम्रो जन्म भयो र त तपाईँको हाम्रो भेट भयो, यही जन्म भएको थिएन भने तपाईँ कहाँको, म कहाँको, तपाईँ को हो, म को हो। त्यसैले हरेकको विशेषता, हरेकको महत्व बेग्ला बेग्लै छ। कोही पढेर ठूलो मान्छे होला, कोही सम्पत्ति कमाएर ठूलो मान्छे होला, कोही राजनीति गरेर ठूलो मान्छे होला, कोही समाजसेवा गरेर ठूलो मान्छे होला, कोही धनी हुनु, कोही गरीब हुनु, कोही सानो हुनु, कोही ठूलो हुनु, कोही होचो हुनु, कोही अल्को हुनु, त्यो फरक कुरा हो। त्यसको आफ्नो आफ्नै विशेषता छ। सियोले गर्ने काम फालीले गर्दैन, फालीले गर्ने काम सियोले गर्दैन। त्यसैले समाजमा हरेक मानिसको, हरेक व्यक्तिको विशेषता र पहिचान बेग्ला बेग्लै छ, उत्तिकै महत्वपूर्ण छ। सबैले सबैको महत्व बुझ्ने गरौं, चिन्ने गरौं। यति भन्छु, यो गीत एउटा प्रस्तुत गर्दैछौ जुन तपाईँको रोजाइमा छ।

0: घामै छायाले नमर्नु नबाँच्नु पार्यो मायाले निकै मिठो गीत प्रस्तुत गर्यौं। यो गीत तपाईँको रोजाईमा थियो, यो हामीलाई पनि मनपर्ने गीत हो, हाम्रा मित्रहरूलाई पनि मनपर्ने गीत हो। यो रमाइलो शनिबार तपाईँसँगै बिताइरहेका छौं। 4591 300 4591 400 लाइनमा कोही हुनुहुन्छ? नमस्ते।
1: नमस्ते दाई,
0: को बोल्दै हुनुहुन्छ? राजकला राई शंखुवा सभाबाट। राजकलाजी
1: हजुर,
0: तपाईँको खबर सुनाउनुहोस्। अहिले अरूणबाट साथ दिँदै हुनुहुन्छ?
1: हजुर पक्कै पनि दाई, मेरो खबर सबै ठिकै छ। यता म बसेकोतिर चाहिँ डुमिरा छ, पानी भर्न सकेको छैन, त्यस्तै छ दाई।
0: ल, जस्तो भए पनि हामीलाई सम्झिनु भयो, खुसी लाग्यो। शंखुवा सभाको यति बेला रेडियो अरूणबाट यो कार्यक्रम गुन्जिरहेको छ है।
1: हजुर दाई,
0: पूर्वको नयाँ नौलो के छ?
1: सबै ठिकै छ,
0: सबै ठिकै छ, सबै ठिक रहोस्। तपाईँलाई मनपर्ने गीत रोज्नुहोस्।
1: हुन्छ, मैले रोजिसकेको छु, बजाइदिनुहुन्छ मित्रले।
0: साथीहरूलाई सम्झिनुहोस्।
1: हुन्छ, आफसमा जोडको लागि अब बस्ने गीत सुनाउन चाहन्छु। अनि पार्टीदेखि म बस्ने मित्रको लागि पनि, अनि चन्द्रमणि गौतम दादाको लागि, अनि मलाई राजकला भनेर चिन्नुहुने नचिन्नुहुने, इन्द्रेणी कार्यक्रम सुनेर बस्नुहुने सबैलाई अब बस्ने गीत सुनाउँदै गीत देखाउन चाहन्छु ल। बाई,
0: धन्यवाद, नमस्कार। राजकला राई शंखुवा सभाबाट हुनुहुन्थ्यो, उहाँसँग हामी छुटेका छौं। विमला बुजेलले लोक सांगीतिक अभिवादन कार्यक्रम सुन्दैछु, मिठो सम्झना मिठो माया, अब बज्ने भाका मार्फत सबैलाई सम्झिन्छु भन्नुभएको छ। त्यसै गरेर मलाई कमेन्ट रहेको छ, पूरै हाँस्नु न दादा, मलाई त सबै मनपर्छ प्रोग्राम, अनि दादा गीत बिग फ्यान हुँ क्या म भनेर सुप्रभा छेत्रीले कमेन्ट गर्नुभएको छ। धेरै धन्यवाद, धेरै माया छ प्यारी बहिनीलाई। जीवन थापा जलनले नमस्कार सरोज दाजु, सदाजै आज पनि म आए। जीवन थापा जलन डोटी गाजरी घर भई प्रवासबाट सम्झना सबैलाई, अब बज्ने भाका सुनाउँछु भन्नुभएको छ। त्यसै गरी मगर्ने सीमाले लेख्नु भएको छ, नमस्ते गुड मर्निङ सबैलाई, सम्झना मिठो माया, अब बज्ने भाका सुनाउन चाहन्छु भन्नुभएको छ। लक्ष्मण मगरले नमस्ते गुड मर्निङ, म पनि तीन जुबे मीडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाक्रीवास धनकुटाको मान्छे, हाल मलेसियाबाट भनेर लेख्नु भएको छ। सयपत्री उमेश अन्जानले गुड मर्निङ नमस्ते सबैलाई, अब बज्ने भाका मार्फत सम्झिन्छु भन्नुभएको छ। मेरो प्यारो मान्छे तिमीबाट पनि गुड मर्निङ नमस्ते सबैलाई सम्झना भन्दै कमेन्ट गर्नुभएको छ, धन्यवाद। लाइनमा जाउँ, नमस्कार।
2: नमस्ते,
0: शुभ बिहानी, को बोल्दै हुनुहुन्छ?
2: हजुर, म पूर्व तेह्रथुमदेखि कमल खदुम भन्नुपर्छ है।
0: पूर्व तेह्रथुमदेखि नाम चाहिँ मैले राम्रोसँग बुझिन,
2: कमल खजुम हो,
0: कमल खजुम।
2: हजुर,
0: आज पहिले पटक खजुम भन्ने थर चाहिँ मैले सुनेको कमलजी।
2: ए हजुर, होइन सुन्नु त भयो, मैले पहिलो पनि भनेको त भयो, मैले पहिलो पनि भनेको थिएँ तर बिर्सिनु भयो होला दाइले।
0: धेरै लामो समय भयो, अहिले कहाँ हुनुहुन्छ? तेह्रथुममै हुनुहुन्छ?
2: हजुर, म 13 दिनतिर छु भन्नुभएको छ, म काठमाडौँ थिएँ योभन्दा अगाडि चाहिँ, म 10-12 दिन एक हप्ता भइसक्यो होला।
0: अहिले केबाट साथ दिँदै हुनुहुन्छ?
2: हजुर, मैले त सुनेको पनि छैन होइन, मेरो यसो फेसबुक लाइभमा चाहिँ आइराखेको थियो तर बाटो नभएको कारणले चाहिँ आएको देखेर कल गरेको
0: लाइभ मार्फत हामीलाई हेर्दै हुनुहुन्छ है।
2: हजुर,
0: ल, 13थुमतिरको खबर कस्तो छ?
2: राम्रो छ, अहिले चाहिँ 13 दिनतिर पनि अब मौसमको जानकारी गर्नुपर्दा चाहिँ यस्तो धुम्मा धुम्मा छ, त्यस्तै छ भनेको
0: छ। बर्खाको बेला छ, सचेत रहनुहोला, कतिको बेला पहाड खस्न सक्छ, कतिखेर बाढी आउन सक्छ, कतिखेर पहिरो जान सक्छ, कतिखेर रोग ढल्न सक्छ है, पाखा पहाडमा अलिकति जोखिम नै हुन्छ। ल, सम्झिनुहोस् अब साथीहरूलाई।
2: हुन्छ साथीहरू, सम्झिनु पर्दा चाहिँ मेरो फेमिली वर्षा लिम्बू भन्न चाहन्छु, अनि मेरो छोरा विशेष लिम्बू, अनि बालकृष्ण खजुम, जति पनि रेडियो सुन्नुहुन्छ सम्पूर्ण साथीलाई भन्दै ओके बाबा।
0: हस्, धन्यवाद। कमल खजुम हुनुहुन्थ्यो, अहिले 13थुमबाट हामीलाई सम्झिनु भएको थियो, धेरै धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई। लक्ष्मण बहादुर सुनाली नमस्कार हजुर, कार्यक्रम सुन्दैछु मुम्बईदेखि, लाइभ हेर्दैछु नेपाल घरबै, जोशीपुर गाउँपालिका छ, रतनपुर कैलाली हो भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद। अब गन्थन मन्थन कम गरेर एउटा गीत सुनाउला, यहाँले रोज्नु भएको गीत एकैछिन सुनाऊ, रमाइलो गरौं।

0: तिम्रो माया हे मेरो सानो छ मलाई छ न त मेरो माया छ छैन भन त तिम्रो माया अवश्य पनि छ तर मेरो माया छ कि छैन मलाई थाहा छैन कतिपय माया देखाउन सकिन्छ कतिपय माया देखाउन सकिँदैन तू नदेखिएको मायालाई महसुस गर्न सक्नु चाहिँ उसको महानता हो तर माया छ भन्नेमा फेरि मनमनमै राखेर देखाउन सकेन भने पनि अर्कोले बुझ्दैन त्यसैले माया भनेको बुझ्ने गरी नै गर्नुपर्छ बुझ्ने गरी नै देखाउनुपर्छ भन्ने मेरो मान्यता छ यहाँहरू सबैलाई पुनः स्वागत छ श्रावण लागेको छ श्रावण विशेष त महिला दिदीबहिनीहरूका लागि निकै महत्वपूर्ण महिना हो निकै ऊर्जाशील महिना हो यो महिनामा माछा मासु बारिन्छ दाढी कपाल काटिँदैन त्यसै गरी लसुन प्याज खाइँदैन हरेक सोमबार व्रत बसिन्छ यो महिला होस् या पुरूष होस् विशेष गरी यो श्रावण महिनामा विशेष गरी शिव भगवानको उपासना शिव भगवानको भक्ति गान गाइने भएको हुनाले यो श्रावण महिना विशेष त हिन्दू परम्परामा हिन्दू धर्मावलम्बीहरूका लागि निकै महत्वपूर्ण छ श्रावण महिनामा व्रत बसेपछि छुट्टै मनको एउटा लक्ष्य अथवा मनको आकांक्षा पूरा हुने एउटा सिद्धान्त छ विशेष त श्रावण महिना हरिया चुरा अनि हातभरि मेहन्दी लगाएर धेरै धेरै महिला दिदीबहिनीहरूले श्रावण पर्वलाई श्रावण महिनालाई मनाउने गर्नुहुन्छ यति बेला लाइनमा आउने मित्रलाई स्वागत गरौं नमस्ते
1: हजुर दाजु नमस्ते नमस्कार
0: शुभ नाम के होला
1: म बोल्दैछु दाजु रोटीबाट हो सिम्पल स्नेहा बम
0: सिम्पल स्नेहा बम
1: हजुर
0: ल अहिले हामीलाई कुनै रेडियोबाट सुन्दै हुनुहुन्छ
1: दाजु म रेडियो डोटीबाट नै सुन्दैछु है त
0: रेडियो डोटीबाट डोटीमै बसेर सुन्दै हुनुहुन्छ
1: हस् दाजु डोटीमै बसेर सबैजना सुनिरहेको छन् हजुरको सुमधुर स्वरलाई भनौँ न है त
0: ल खुसी लाग्यो सुन्दर सुदूरपश्चिम अहिले डोटीबाट यो कार्यक्रम रेडियो डोटी मार्फत गुन्जिँदै गर्दा त्यहाँतिरको हालखबर के छ बताउनु होला
1: यहाँतिरको हालखबर भन्नुपर्दा दाजु आज पानी परिरहेको छ सिमसिम पानी परिरहेको छ डोटीतिर डोटीतिरको मौसम यस्तै नै छ भनौ न दाजु हजुरतिर
0: यतातिर पनि हल्का फुल्का पानी परेको छ मौसम निकै शीतल छ अनि तपाईँकोतिर रोपाई सकियो कि छैन कि मौसमको कुरा गर्नुभयो तपाईँको खबर के छ
1: मेरो खबर एकदम ठिक छ दाजै रुपाई हाम्रोतिर रुपाई सकिसकेको छ भनौ न दाजै अब गाउँघरतिर रुपाईको अब चालै नै छ अरू ठाउँमा हाम्रोतिर चाहिँ सिद्धिसकेको छ
0: ल जहाँ भए पनि हामीलाई सम्झिनु होला हामीलाई सम्झिनु भएकोमा धन्यवाद हामीलाई डुटी मार्फत डुटी आसपासका क्षेत्रमा सुन्ने सबैलाई मिठो माया इन्द्रेणीको तर्फबाट अब तपाईँलाई मनपर्ने गीत रोज्नुहोस्
1: हजुर दाजु मैले टिक टिक सफर दाजुलाई भनिसकेको छु है त दाजु
0: ल साथीहरूलाई सम्झिनुहोस्
1: स्पष्ट हजुरलाई सुमधुर स्वरका धनी दाजु हजुरलाई धेरै माया मुटुभरिको सम्झना धेरै माया धेरै सम्झना साथी पल पल अपेक्षालाई मुटुभरिको माया धेरै धेरै सम्झना दाजु जीवन थापा जलन दाजुलाई पनि धेरै माया धेरै सम्झना दाजु विमल राज जोशीलाई पनि धेरै माया धेरै सम्झना रेडियो डोटीका प्राविधिक मित्रलाई पनि धेरै माया धेरै सम्झना देशैभरिका प्राविधिक मित्र सम्पूर्णलाई मुटुभरिको माया धेरै धेरै सम्झना भन्दै छोड्छु दाजु हजुर
0: नमस्ते धन्यवाद डोटीको मित्रसँग हामी कुराकानी गर्दैछौ चाहे डोटी होस् चाहे पूर्वको इलाम होस् पाँच थर होस् तेह्रथुम होस् झापा होस् चाहे मध्यपश्चिम सुर्खेत होस् जुनसुकै क्षेत्रमा हामीलाई पुलको माध्यमबाट जोड्नका लागि यो भूमिका रेडियोले खेलेको छ रेडियो काठमाडौँ मार्फत यो कार्यक्रम गुन्जिँदै गर्दा हामी धेरै ठाउँका धेरै क्षेत्रका प्रिय लोकगीत लोक संगीत प्रेमीहरूसँग अथवा हाम्रा शुभचिन्तकहरूसँग जोडिने यो अवसर प्राप्त गरेका छौं अर्को लाइनमा जाउँ नमस्ते
2: नमस्ते
0: शुभ नाम
2: मेरो भोजपुरबाट शम्भुकुलुङ हो
0: शम्भुजी आराम हुनुहुन्छ
2: आरामै छु भन्नुपर्छ कुशलै छु भन्नुपर्छ अनि तपाईँ हजुर लगायत इन्टा टिमको के छ रेडियो इन्टा टिमको
0: हाम्रो पनि समग्रमा सबै ठिक छ भोजपुरको मित्रसँग अघि पनि हामी कुरा गरेका थियौँ तपाईँको तिर के छ भोजपुर कुन ठाउँबाट हुनुहुन्छ
2: भोजपुरको कुलुङबाट भन्नुपर्छ
0: ए कुलुङबाट नयाँ नौलो सबै ठिक छ
2: हजुर ठिकै छ राम्रै छ भन्नुपर्छ के र है
0: हो नि ल साथीहरूलाई सम्झिनुहोस् अब
2: हस् हुन्छ अब साथीहरूलाई सम्झिनु पर्दाखेरि त फर्स्टमा त हजुर दाइलाई नै भन्न चाहे अनि त्यस्तै गरी साथीहरू हुनुहुन्छ अब मनोज कुलुङ अनि सुजन कुलुङ अनि त्यस्तै गरी जयप्रताप कुलुङ शीतल कुलुङ सञ्जित कुलुङ अनि त्यस्तै गरी नानाहरू हुनुहुन्छ जेनिसा कुलुङ अनि राइनी राजकला कुलुङ अनि कमला कुलुङ अनि शशिकला कुलुङलाई सबै सबैलाई भन्दै जान्छु नमस्ते बाई बाई
0: नमस्कार भोजपुरबाट हामी कुराकानी गर्दै थियौँ मित्रसँग धेरै धेरै धन्यवाद फेरि लाइनमा जाउँ कोही मित्र हुनुहुन्छ नमस्ते हेलो
3: हेलो नमस्ते सर नमस्ते
0: को बोल्दै हुनुहुन्छ
3: म वीरेन्द्र स्याङबो लामा बोल्दैछु सर काठमाडौँ बौद्धबाट
0: आरामै हुनुहुन्छ
3: आरामै छु सुन्दैछु हजुरको आवाज काठमाडौँ बौद्धतिर मजाले भनिरहेछ भन्नुभयो है त
0: धेरै पछि कुराकानी भयो तपाईँ कहाँ हुनुहुन्थ्यो कस्तो अवस्थामा हुनुहुन्थ्यो
3: म यो फागुनदेखि साढे तिन महिना जति चाहिँ म गाउँ गाउँतिरै थिएँ सर अहिले चाहिँ
0: काठमाडौँ सबै कुरा ठिक छ उसो भए हाम्रो पनि सबै ठिक छ उही पुरा नै हो ल साथीहरूलाई सम्झिनुहोस्
3: हुन्छ ढिलै भए पनि हजुरलाई पनि यो साउने संक्रान्तिको शुभकामना है त
0: हस् हस् धन्यवाद
3: ल साथीहरू सम्झिनु पर्दा यति बेला हाम्रो 92.1 इन्द्रेणी कार्यक्रम सुन्दै हुनुहुन्छ ल साथीहरू हुनुहुन्छ हाम्रो इलामतिर हुनुहुन्छ कमला मुखिया मुना मुखिया सिर्जना मुखिया बहिनी अस्मिता बस्नेत अनि सबना खड्का मनसु थापा अनि हर्पल रोशनी भन्दै स्पिकर नमस्ते
0: हस् धन्यवाद वीरेन्द्र स्याङबो लामा काठमाडौँको बौद्धबाट हुनुहुन्थ्यो अब एउटा गीत सुनौ गीत सुनेपछि हामी अनि छोटो मिठो कुराकानी लिएर आउँछौ नै 10:53 गएछ हामी लाइनमा आउने मित्रलाई नै स्वागत गराउँछौ भाइ नमस्ते हेलो
4: नमस्ते
0: नमस्कार शिलाजी
4: हजुर
0: तपाईँ हाँसेरै सुरु गर्नुहुन्छ तपाईँको खबर के छ कहाँबाट बोल्दै हुनुहुन्छ अर्घा खाँचीबाट बोल्दै हुनुहुन्छ हाँस्नुभन्दा बढी बोल्नु पर्यो किनकि तपाईँ हाँसेको त राम्रो अब हाँसेपछि बोलेको बुझिँदैन होइन खाना खान बाँकी छ तपाईँले
4: खानुभयो
0: लाइफमा हेर्दाखेरि त्यसरी हाँसो त जस्तो छ खुसी लागेर हाँस्नु भयो कि हाँस्नै मन लागेर हेर्दै हाँसो हाँसो लाग्ने भएर हाँस्नु भयो
4: खुसी लागेर नि त अब मान्छे देखेर हाँस्ने हो नि त त्यस्तो त
0: सक्छ मान्छे देखेर पनि हाँस्नु सक्छ
4: मान्छे देखेर हाँस्दैन लडेर मान्छे कतिपय हिँड्दाखेरि उचित लडिन्छ त्यो बेला चाहिँ हाँस्नुहुन्छ मलाई चाहिँ हाँसो लाग्दैन
0: ल अर्घा खाँचीको खबर के छ अहिले केबाट सुन्दै हुनुहुन्छ
4: लाइफमा हेरिरहेको छु खबर चाहिँ ठिक छ दादा पानी पर्ने जस्तो भए त्यहाँको कस्तो मौसम
0: यता पनि त्यस्तै छ पानी कहिले कहिले घाम कहिले बादल यस्तै यस्तै छ शिलाजी हामीलाई सम्झिनु भयो अर्घा खाँचीबाट धेरै धन्यवाद अर्घा खाँचीतिर सबैले राम्रै छ होइन त
4: हजुर ठिक छ दादा हामीलाई ठिक भएपछि हजुर पनि ठिक हुनु पर्यो हजुर बेठिक भयो भने मन बेठिक हुन्छ
0: ओ माइ गड धेरै धन्यवाद ल साथीहरूलाई सम्झिनुहोस्
4: होइन
0: ठिक छ रमाइलो लाग्छ मलाई हाँसो ठट्टा गरेको ल सम्झिनु साथीलाई
4: विशेष हजुरको लागि अनि एमसिएलबाट सपोर्ट गर्नुभएको दादा दिदी जो हुनुहुन्छ उहाँको लागि विशेष सम्झना अनि मेरो मम्मीको लागि प्यारो मान्छेको दिदीको लागि सम्झना हुँदै छुटिन्छ बाबाई
0: हस् धन्यवाद शिला शर्मा अर्घा खाँचीबाट हुनुहुन्थ्यो हामीसँग सम्झिँदै निकै हँसिली निकै रसिली हुनुहुन्छ यसै गरी हाँसिरहेको मनपर्छ तपाईँ पनि हाँस्नुहोस् मुखले मात्र होइन हृदयबाट हाँस्यो भने त्यो मान्छे सुस्त हुन्छ दीर्घ हुन्छ सबैको मुहारमा हाँसो लेखिएको हुँदैन सबैको भाग्यमा सफलता लेखिएको हुँदैन तर जति लेखिएको छ त्यति प्राप्त गर्न सकिन्छ हामीले प्राप्त गर्ने भन्दा बढी भाग्यमा लेखिएको भन्दा बढी अपेक्षा गर्यो भने जिन्दगीमा निराश भइन्छ त्यसैले जति आफूसँग छ जति आफ्नो भाग्यमा छ त्यति प्राप्त गर्ने हो त्यसैले अरूको देखेर ईर्ष्या नगरौं ढाह नगरौं आफ्नो कर्म गरौं कर्मप्रतिको फल अवश्य पनि प्राप्त हुन्छ सोझो बाटो हिँड्ने मान्छेलाई काँडाले पनि कुर्दैन आफ्नो बाटोमा हिँडौं आफ्नो गन्तव्यमा अवश्य पनि पुगिन्छ कसले के गर्छ त्यसको पछाडि नलागौं कसले के बोल्छ त्यसको पछाडि नलागौं आफ्नो कर्ममा निरन्तर विश्वास राखौं त्यो मान्छेले कहिले पनि पछाडि फर्केर हेर्नु पर्दैन हरेक मुहारमा हाँसो छाओस् हरेक मुहारमा खुशी छाओस् हरेक मनमा खुशी छाओस् जीवनमा सफलता छाओस् यहाँहरू सबैलाई धन्यवाद हामीलाई एक घण्टासम्म साथ दिनुभएकोमा यो कार्यक्रमलाई मुना मुखियाले हेलो नमस्ते म इलामबाट सुनिरहेको छु भन्नुभएको छ धेरै सम्झना माया प्रकाश विष्टले नमस्कार डडेलधुराबाट म कार्यक्रम सुन्दैछु नवदुर्गा गाउँपालिका घर भई भारतको चेन्नईबाट भन्नुभएको छ शरण सिंहले कार्यक्रम सुन्दैछु अब बज्ने भाका म सबै साथीहरूलाई सुनाउँछु भन्नुभएको छ हरिहर धितालले नमस्कार दाई म गोलढुङ्गाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ
5: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जीव दुखे आदि सबै का लागि एक मात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा
6: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र परमेश्वर श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी चाहे नाइस अद्गुरी
2: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा उपचार हुने रोगहरू पाइल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि क्षमता कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बल्लाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ
6: सम्पर्क मोबाइल नम्बर 98577-71546
7: मध्यपश्चिम जायन्ट ज्याक यति बेला बिहानको 11 बजेको छ

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आउँदो दुई वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढ़ाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारी पत्रको प्रक्रिया अघि बढ़ाएको मन्त्रालयले जनाएको छ। अहिले नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। अबको चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ। मन्त्रालयले यो कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। यसै गरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो पहिले स्वदेशी औषधि उद्योगको प्रवर्धन औषधिमा आत्मनिर्भरता, अभिवृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्ध सुनिश्चित गर्ने सरकारको दीर्घकालीन लक्ष्यलाई सशक्त रूपमा अघि बढ़ाउने विश्वास लिएको छ। पशु अस्पताल तथा पशु विकास कार्यालय हुम्लाबाट आर्थिक वर्ष 2082-83 चौरी तथा च्याङ्रा पालनका लागि विनियोजित 1,55,00,000 रूपियाँ बजेट खर्च हुन नसकी फिर्ता गएको छ। कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड पूरा गर्न सेवाग्राही असफल भएपछि बजेट फिर्ता भएको हो। कार्यालय प्रमुख तथा पशु चिकित्सक नवीन पौडेलका अनुसार जिल्लालाई विशेष प्राथमिकतामा राखी पशु पंक्षी स्रोत केन्द्र कार्यक्रम अन्तर्गत चौरी र च्याङ्रा पालन प्रवर्धनका लागि बजेट विनियोजन गरिएको थियो, तर मन्त्रालयले तोकेको मापदण्ड अनुसार कुनै पनि सेवाग्राहीको प्रस्ताव योग्य नठहरिएपछि कार्यक्रम सञ्चालन हुन सकेको होइन। कार्यक्रम सञ्चालनका लागि कार्यालयले प्रस्ताव आह्वान गरेको भए पनि मापदण्ड अनुसारको कुनै प्रस्ताव प्राप्त नभएकाले बजेट खर्च हुन नसकेको उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत च्याङ्रा पालनका लागि 50,00,000 रूपियाँ तथा चौरी पालनका लागि 25,00,000 रूपियाँ नामका गाउँपालिका र सिमकोट गाउँपालिका 1-2 क्षेत्रमा खर्च गर्न सकिने व्यवस्था थियो। बाँकी रकम जिल्लाभरका इच्छुक सेवाग्राहीले पशुपक्षी केन्द्र स्रोत केन्द्र सञ्चालनका लागि प्रस्ताव पेश गर्न सक्ने गरी सूचना प्रकाशित गरिएको थियो। यसैबीच कृषि विकास कार्यालय हुम्लाले आर्थिक वर्ष 2082-83 कुल विनियोजित बजेटको 85.92% वित्तीय प्रगति हासिल गरेको जनाएको छ। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद बैठक शुक्रबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा बसेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको हो। प्रदेश सचिव भरतमणि पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ। हाल आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव रहनुभएकी सुशीला अर्याललाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ। त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीलाई शिक्षा तथा सामाजिक विकास निर्देशनालयको जिम्मेवारी प्रदान गरिएको छ। बैठकमा आर्थिक वर्ष 2082-83 वित्तीय प्रगतिको समीक्षा पनि गरिएको छ। सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेका अनुसार चालुतर्फ 67.77% र पुँजीगततर्फ 66.80% खर्च भएको जानकारी मन्त्री परिषद बैठकमा प्रस्तुत गरिएको थियो। यसै गरी प्रमुख सचिव कृष्ण प्रसाद काप्रीले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाउनु भएको छ। उक्त प्रतिवेदनको अध्ययनपछि आगामी मन्त्री परिषद बैठकबाट आवश्यक निर्णय गरिने सरकारका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो।
र शनिबार देशका केही जिल्लामा साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार चितन, पाल्पा, कास्की, तनहो, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रूकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर सहित 24 जिल्ला तथा आसपासका जिल्लाबाट बग्ने साना नदी र खोलामा बहाव उल्लेख्य बढ़ने सम्भावना रहेको जनाएको छ। आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेकाले नदी तथा खोला आसपासमा बसोबास गर्ने नागरिक, सड़क यात्री र निर्माण कार्यमा संलग्नलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। महाशाखाका अनुसार निरन्तरको वर्षासँगै पहाड़ी र हिमाली क्षेत्रमा बहाव बढ़ने भएकाले नदी किनार तटीय क्षेत्र तथा डुबान र पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउनु पर्ने अवस्था रहेको छ। मनसूनी गतिविधि बढ़न गई देशका हिमाली र पहाड़ी भूभागमा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा र मधेसको बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले जनाएको छ। हस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेरो दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइ

0: 775
1: सम्पर्क नम्बर 98 4 78 26 873।
2: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
0: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
3: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, गिङ्गटा लाग्ने, घाँटीमा केही अट्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
4: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
3: यौन उत्तेजना नहुने,
4: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
3: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
4: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
5: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
3: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 5193 र 98 1 28 89 08।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498 87741।
5: राप्ती इन्जिनियरिङ कलेज घोराई दालको भर्ना सम्बन्धी सूचना:
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए, बीसीए, बीई कम्प्युटर, बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
5: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 98578 35990, 98578 31684 र 98578 30277।
9: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
10: सीता के भयो तिमीलाई? घुम्छौ र बेसी छौ?
11: के हुनु नि,
10: बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर के सिप चलेनौ? अब त आश्रय मरिसक्यो।
11: के कुरा गर्छु तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अप्ठ्यारो हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
10: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाले त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
1: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91।

0: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन बिरिबार अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 85 सालबाट सेवा दिँदै आएको दमाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तरतर्फ, मिलन चोकबाट दक्षिणतर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान, बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोनमा टिप्नु 082-5-30-414।
1: नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कार्यरत मानसिक, नसा, डिप्रेसन, मिर्गी, लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दिन बागवान द्वारा दिइने सेवाहरू:
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, शारीरिक, मिर्गी, निन्द्रा नलाग्ने, रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, युनिचियामा कमी, शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
4: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
5: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
3: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5-61-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: पाएनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट पाएनेट अब सब कनेक्टेड
1: ना कान तथा घाटी रोग उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङ मा
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-5161-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
8: होइन भाइला लखर लखर कहाँ हिँडिस्
9: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
8: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
9: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
9: ल ल काका गइहाले म
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
11: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741

0: कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858 34 9 10
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग
4: पिसाब पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्डा हुने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 9848826001
6: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
7: मध्य पश्चिम ट्रान चेक यति बेला मध्याहको 12 बजेको छ
8: दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर बंगालको खाडीमा विकसित प्रणाली उत्तर पश्चिम सर्दै आज र भोलि धेरै ठूलो वर्षाको सम्भावना सावधानी अपनाउन आग्रह आज देशका 24 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम अन्नको भण्डार मधेसमा अहिलेसम्म 58% धान रोपाई मनसुनी वर्षासँगै धमाधम रोपाई चल्दै बर्ड फ्लूका कारण घटेको कुखुरा जन्ने उत्पादन र मासुको खपत बढ़न थाल्यो प्रभावित उद्यमी र किसानलाई सरकारले आवश्यक सम्बोधन गर्नुपर्नेमा जोड़ भारतको दिल्लीमा अनशनरत सोनामलाई प्रहरीले अस्पताल पुर्यायो कक्रोच जनता पार्टीका संस्थापक दीपकले पनि पक्राउ र एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो नेपाल खबरमा अब पूरा खबर आज र भोलि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसमी बुलेटिन निकालेर आज शनिबार र भोलि आइतबार मनसून थप सक्रिय भई ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ मुसलधारे तथा आरीघोप्टी वर्षा हुन सक्ने भएकोले त्यसबाट हुन सक्ने क्षतिबाट जोगिन महाशाखाले सबै नागरिकलाई सतर्क रहन सुझाव दिएको हो महाशाखाका अनुसार बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली उत्तर पश्चिम दिशामा सर्ने क्रममा रहेकोले मनसून थप सक्रिय हुने सम्भावना छ आज र भोलि मनसूनी गतिविधि बढ़न गई देशका हिमाली पहाड़ी भाग कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेस बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना छ कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा आरीघोप्टे वर्षाको समेत सम्भावना छ अहिले लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ देशका अरू थोरै भागमा सामान्य वर्षा भइरहेको छ देशभर धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना पर्सी सोमबारसम्म नै रहेकोले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आज र भोलि दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा गाड़ीको आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी पाँच थर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहु, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातको समयमा गाड़ी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद प्रतिकारको लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग तथा सड़क खण्डमा डोजर, एक्सकाभेटर, लोडर लगायत उपकरण तयारी अवस्थामा राख्न तथा पूर्व सूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सरोकार भएका निकायलाई आग्रह गर्नुभयो। यसैबीच आज देशका विभिन्न 24 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्ड उपत्यका तीन जिल्ला सहित बाढ़ीको जोखिम रहेका जिल्लाहरूमा काभ्रे, ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहु, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रूकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर रहेका छन्। ती जिल्ला आसपास भई बहने ससाना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेकोले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। भोलि र पर्सी कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ़न सक्ने सम्भावना छ। ती ठाउँको नदीतटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। यस वर्ष असारको अन्तिमसम्म मधेस प्रदेशमा झण्डै 58% धान रोपाई भएको छ। मधेस प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार असार अन्तिमसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको 57.93% हेक्टर क्षेत्रफलमा धान रोपाई भएको हो। त्यसमध्ये सबैभन्दा धेरै सिराहामा 80% क्षेत्रफलमा र सबैभन्दा कम महोत्तरीमा 39.59% क्षेत्रफलमा धान रोपाई भएको छ। मधेस प्रदेश कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार अन्न भण्डार मधेस क्षेत्रमा यस वर्ष बेलैमा पानी नपर्दा रोपाई प्रभावित भएको हो। अहिले भने धमाधम रोपाईको काम भइरहेको छ। असार अन्तिमपछि बल्ल रोपाई केही बढ़ेको हो। कृषि प्राविधिकका अनुसार बेलैमा धान रोप्न नसके उत्पादनमा कमी हुन्छ। मलको उपलब्धता र सिंचाई पूर्वाधारको कमीले धान रोपाईमा समस्या पार्ने गरेको सप्तरीको बोधे वर्षायनका किसान अजय कुमार यादवले बताउनु भएको छ। तराई मधेसमा साउन दोस्रो हप्तासम्म रोपाई गर्न सकिने कृषि प्राविधिकले बताएका छन्। बर्ड फ्लूको प्रभावका कारण घटेको कुखुराजन्य उत्पादन र मासुको खपत बढ़न थालेको छ। देशका विभिन्न 11 जिल्लामा बर्ड फ्लू देखिएपछि विगतमा मासु र अण्डाको खपत नै घटेको थियो। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत अहिले विस्तारै बढ़न थालेको बताउनु भएको छ। उहाँका अनुसार दैनिक 8 लाख किलो हारारी कुखुराको मासु खपत हुने गरेकोमा घटेर 6 लाख किलोमा झरेको थियो। अहिले खपत बढ़ने क्रम शुरू भएको छ। बोइलर जिउँदो कुखुरा प्रति किलो 250 झरेर 140 आइपुगेको थियो। अहिले बढ़ेर प्रति किलो 190 रूपियाँमा पुगेको लामिछानेले जानकारी दिनुभयो। नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले पनि दैनिक 45 लाख गोटा हारहारी अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हारहारीमा झरेको बताउनुभयो। अहिले अण्डाको खपत बढ़ेसँगै मूल्य बढ़न थालेको उहाँले बताउनुभयो। उहाँले प्रभावित उद्यमी र किसानलाई सरकारले आवश्यक सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। पशु सेवा विभागका अनुसार यस वर्ष मोरङ, चितवन, झापा, सुनसरी, महोत्तर बारा र नवलपरासीका विभिन्न ठाउँमा देखिएको बर्ड फ्लू पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। काठमाण्डु उपत्यका र काभ्रेमा पनि नियन्त्रण उन्मुख छ। राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुर चितवनका प्रमुख डाक्टर विजय कुमार श्रेष्ठका अनुसार कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर वा उमालेर खाँदा कुनै असर नगर्ने भएकोले ढुक्कसँग उपभोग गर्न सकिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा महाकाली नदीको टापुमा फँसेका काभ्रेका एक युवाको उद्धार, विश्वकप फुटबलको फाइनल खेल स्लोभेनियाका रेफ्रीले खेलाउने लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
10: प्रवेश परीक्षा साउन 7 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज र भोलि धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह, आज देशका 24 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम, अन्नको भण्डार मधेसमा अहिलेसम्म 58% धान रोपाई लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कञ्चनपुरको महाकाली नदीको टापुमा फँसेका युवाको आज बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नम्बर 35 शैलेश्वरी गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिगदेलले दोधारा चाँदरी झोलुङ्गे पुलभन्दा झण्डै 2 किलोमिटर दक्षिण महाकाली नदीको बीचभागमा फँसेका काभ्रेको चौरी देउराली गाउँपालिका 6 का 52 वर्षीय उमेश चौलागाईलाई सकुशल उद्धार गरिएको जानकारी दिनुभयो। निरन्तर पानी परेकोले महाकाली नदीमा पानीको बहाव बढ़ेको हुँदा आवश्यक सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभएको छ। अब विदेशको खबर। भारतको राजधानी दिल्लीमा अनशनरत सामाजिक अभियान कर्मी सोनाम वाञ्चुकलाई आज बिहान प्रहरीले अस्पताल पुर्याएको छ। विगत 20 दिनदेखि दिल्लीको जन्तर मन्तरमा आमरण अनशनमा रहेका वाञ्चुकलाई सफदरजंग अस्पताल पुर्याएको प्रहरीले पुष्टि गरेको समाचार संस्था पीटीआईले जनाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेर उहाँले अनशन थाल्नु भएको हो। मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सोनामले थालेको आमरण अनशन आज 21 औं दिनमा प्रवेश गरेको छ। मन्तरमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। दिल्ली उच्च अदालतले सुनामको स्वास्थ्य अवस्थाको निगरानी गर्न सरकारलाई यसअघि निर्देशन दिएको थियो। कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दीपकेलाई प्रहरीले पक्राउ गरेको छ। यसबारे दीपकेले सामाजिक सञ्जाल एक्समा लेख्नु भएको छ। कक्रोच जनता पार्टीका प्रवक्ता सौरभ दासले पनि दिल्ली प्रहरीले अभिजित दीपकेलाई वहाँ बसेका ठाउँबाट नियन्त्रणमा लिएको उल्लेख गर्नुभएको छ। अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। आज बिहान मलेसियामा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इण्डोनेसियाले 20 ओभरमा 9 विकेट गुमाउँदै 68 रन बनाएको थियो। मनिषा उपाध्यायले 4 विकेट लिइन्। यसअघि हिजो भएको सेमी फाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसकेको छ। र साबिक विजेता अर्जेन्टिना र स्पेन बीच भोलि मध्यराती हुने विश्वकप फुटबल सन् 2026 को फाइनल खेल स्लोभेनियाका 46 वर्षीय रेफ्री स्लास्को भिनिसिचले खेलाउने भएका छन्। उनले 2 वर्ष अगाडि युरोपेली च्याम्पियन्स लीगको फाइनल पनि खेलाएका थिए। फिफाले फाइनलका लागि स्लास्बोकलाई रोजेको जानकारी दिएको छ। उपाधिका लागि अर्जेन्टिना र स्पेनबीच खेल हुनेछ। यो खेल अमेरिकाको न्यूयोर्क न्यूजर्सी स्टेडियममा नेपाली समयअनुसार भोलि आइतबार मध्यराती पाउने 1 बजे शुरू हुनेछ। सेमी फाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 तथा स्पेनले फ्रान्सलाई 2 गोलले हराउँदै उपाधि नजिक पुगेका हुन्। यसैबीच स्पेनका प्रधानमन्त्री पेद्रो सान्जेज विश्वकप फाइनल खेल हेर्न अमेरिका जानुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि न्यूजर्सीमा हुने फाइनल खेल हेर्ने योजना बनाउनु भएको छ। फाइनल अघि तेस्रो स्थानका लागि भोलि बिहान पाउने 3 बजे फ्रान्स र इंग्ल्याण्ड बीच खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बंगालको खाड़ीमा विकसित प्रणाली उत्तर पश्चिम सर्दै आज र भोलि धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह, आज देशका 24 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम, अन्नको भण्डार मधेसमा अहिलेसम्म 58% धान रोपाई, मनसुनी वर्षासँगै धमाधम रोपाई चल्दै, बर्ड फ्लूका कारण घटेको कुखुराजन्य उत्पादन र मासुको खपत बढ़न थाल्यो, प्रभावित उद्यमी र किसानलाई सरकारले आवश्यक सम्बोधन गर्नुपर्नेमा जोड़, भारतको दिल्लीमा अनशनरत सोनामलाई प्रहरीले अस्पताल पुर्यायो, कक्रोच जनता पार्टीका संस्थापक दीपकले पनि पक्राउ, र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो। दिउँसो 12 बजेको नेपाल खबर सकियो।

0: अब बुद्ध इंटरनेशनल हॉस्पिटल प्रणाली घोराही दांग
1: डाक्टर अभ्यास पोखरेल द्वारा दिने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थायराइड को चेकजाँच तथा उपचार सेवा
2: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामी को चेकजाँच तथा उपचार
1: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
2: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
1: अन्य विशेषज्ञ सेवाहरू
2: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा
3: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
3: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
3: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा
1: साथै एन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
4: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825562018
5: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहज जानकारी गराउँदछौ
6: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
8: हारजोर्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
6: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
1: इन्डोस्कोपी सेवा
6: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
10: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082560734 र 082560138
11: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन् एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
0: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
11: डाक्टरद्वारा दिइने सेवाहरू
0: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
11: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
0: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
11: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
0: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
2: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082590410 मोबाइल नम्बर 98478829913 र 98095012

0: 91.4 MHz तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल।

0: विशेषज्ञ परामर्श तथा उपचार को लागि सम्पर्क नया बजार हार जोड़नी नशा तथा मेरुदंड उपचार केन्द्र घोराई 14 नया बजार दांग शहीद लखन पार्क देखि 50 मीटर उत्तर पुरानो घोराई हॉस्पिटल को ठीक अगाड़ी फोन 082-563-509 र मोबाइल 98453-065-23।
1: राप्ती इंजीनियरिंग कलेज घोराई दांग को भर्ना सम्बन्धी सूचना।
2: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इंजीनियरिंग कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इंजीनियरिंग कलेज गोराही दाङ।
1: सम्पर्क फोन नम्बर 082-562-601, सम्पर्क मोबाइल नम्बर 98578-35990, 98578-31684 र 98578-32070।
2: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

0: हजुर तपाईहरुको घर घरमा रेडियो मध्ये बस्छु
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस् अहिले पनि हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्त लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टरसँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478673।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीन जल समय हमें साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थैंक्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, गिरज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: हेलो पिंकी,
5: बोल दिन।
4: एलईडी टीवी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइनी भएर त जान लाग्यो नि।
4: हो र कहाँ?
5: भन्दिन के?
4: सबै भन्दिनौ।
5: आई लभ यु पिंकुली भनेको।
4: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: फोन नम्बर
5: 082562452
4: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
10: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
9: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
10: सम्पर्क मोबाइल नम्बर 985874722, 985875060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
11: भर्ना सम्बन्धी सूचना
12: गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घुराही दाङमा बीबीए, बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
13: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
15: मध्यपश्चिम ट्रान्ज यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। पर्यटन प्रवर्धन सँगै साइकल प्रति अभिरूचि बढ़ाउने उद्देश्यले घोराई कोरा साइकल यात्रा 2026 आयोजना गरिएको छ। प्राकृतिक धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवर्धनमा सहयोग पुर्याउने लक्ष्यका साथ दाङ साइकल सिटीको आयोजनामा आज घोराईमा कोरा साइकल यात्रा भएको हो। दाङ साइकल सिटीका अध्यक्ष ललित श्रेष्ठको अध्यक्षतामा भएको साइकल यात्राको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपानेले पर्यटन क्षेत्रको प्रचार प्रसारमा साइकल यात्राले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले साइकललाई वातावरण मैत्री यातायातका रूपमा प्रवर्धन गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने बताउनुभयो। पर्यावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने तथा घराईका प्राकृतिक धार्मिक र सांस्कृतिक सम्पदाको प्रचार प्रसारमा साइकल यात्राले सहयोग पुग्ने उहाँको भनाइ थियो। घोराई उपमहानगरपालिका 15 स्थित ललित इन्टरप्राइजेसबाट शुरू भएको साइकल यात्रा 50 भन्दा बढ़ी साइकल यात्री सहभागी भएका थिए। साइकल यात्रीले शहीद गेट, तुलसीपुर चोक, न्यू रोड, पुरानो बैंक रोड, गणेश मन्दिर, ट्राफिक चोक, अम्बिकेश्वर मन्दिर, डबरी, चौघेरा मन्दिर, बरगदी र पनौरा हुँदै खोराई 5 स्थित धारपानीमा रहेको पाण्डवेश्वरी महादेव मन्दिरसम्मको करिब 50 किलोमिटर दूरी पार गरेका थिए। यात्रा खोराई स्थित होटल माला इनमा पुगेर समापन गरिएको थियो। दाङ साइकल सिटीले प्रत्येक वर्ष जुलाईको तेस्रो शनिबारलाई खोराईको कोरा साइकल यात्रा आयोजना गर्दै आएको छ। गैरातीदेखि परेको अविरल वर्षाका कारण शहीद मार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर 1 खोलाबाङ स्थित घोराई थबाङ शहीद राजमार्गमा माथिबाट पहिरो खस्दा सड़क अवरूद्ध भएको हो। आज बिहान राजमार्ग अवरूद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कुरेली रोल्पाबाट प्रहरी सहायक निरीक्षक अश्रय नगेन्द्र बहादुर साईको कमानमा 3 जनाको प्रहरी टोली परिचालन गरिएको छ। प्रहरी टोलीले घटनास्थलमा पुगेर बाटो खोलाउने पहल शुरू गरिसकेको छ। बाटो पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने प्रहरीले जनाएको छ। अहिले सड़कमा कुनै पनि सवारी आवागमन रोक गरिएको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। वर्षाका कारण 23 बढ़ी जिल्लामा बाढ़ीको उच्च जोखिम रहेकोले सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ। यी जिल्लाहरूमा रातिको समयमा सवारी साधन सञ्चालन नगर्न प्राधिकरणले अनुरोध गरेको छ। परिस्थिति अनुसार जुनसुकै बेला पनि सवारी साधन आवागमन बन्द गर्न सकिने प्राधिकरणले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली र पहाड़ी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथ थोरै स्थान र मधेस बागमती र गण्डकी प्रदेशको तराईको 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। प्राधिकरणले भारी वर्षाका कारण अचानक बाढ़ी, पहिरो, कटान, ग्रेगान, वाहन, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउन पूर्व तयारीका लागि अनुरोध गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले पनि विशेष बुलेटिन जारी गर्दै 2 दिनका लागि सतर्क रहन भनेको छ। र डडेलधुरा अमरगढ़ी गाउँपालिका साथ खसरे खानमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। धनगढ़ीबाट दारचुलाका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01001850 नम्बरको जीप गैराती दुर्घटना हुँदा दार्चुलाका दुईजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख वरुण बहादुर सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार दार्चुलाको अपी हिमाल गाउँपालिका 1 का 25 वर्षीय शुभम लोथ्याल र त्यही ठाउँका 20 वर्षीय हुम लोथ्यालको ज्यान गएको हो। जीपमा रहेका अरू 3 जना घाइते भएका छन्। उनीहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाल,
7: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने पी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
2: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944

0: 15 दाङ चैत गेट देखि 10 मिटर भित्र पश्चिम पट्टि।
1: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलको सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही डाल।
3: सम्पर्क मोबाइल नम्बर 98-5-77-71-546।

0: प्रडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अडगुरी
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72073।

आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नो दीर्घकालीन प्रस्तुति र सांगीतिक आवाजको संगालु रेडियो कार्यक्रम म्युजिक कलेक्सनको पर्खाईमा जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्राविधिक मित्र शालिग्राम चौधरी सँगै आवाजको दुनियाँ मार्फत तपाईँहरूकै सांगीतिक आवाजका गीत संगीतको सारथी म नारायण ऋषिको तर्फबाट हजुर श्रोता आज होइन तपाईँहरू के गर्दै हुनुहुन्छ कहाँ हुनुहुन्छ होइन आज यो शीतलताको महसुस भइराखेको छ चिसो चिसो भइराखेको छ के गर्दै हुनुहुन्छ त आज शनिबार आइपुगेको छ हामी शनिबार बसाएमा छौँ हामी हरेक सदा यो शनिबारको दिन दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकेपछि आउने गर्छौं र करिब करिब 2 बजेसम्म तपाईँहरूसँग रमाइलो भलाकुसारी गर्दै तपाईँहरूका रोजाईका विधाहरू प्रस्तुत गर्दै यहाँ रहने गर्छौं। त्यही क्रममा आजको यो सुन्दर श्रृंखला रेडियो कार्यक्रम म्युजिक कलेक्सनको यो शनिबार श्रृंखला लिएर उपस्थित भइसकेका छौं। आज पनि यो श्रृंखला निकै भन्दा निकै रमाइलो यात्रा हुनेछ, रमाइलो यात्रा गरिनेछौ। म प्रविधि संवेदनबाट भने सदाको उसाईमा प्रदीपजी हाम्रा प्रविधि अधिकारीले साथ दिँदै हुनुहुन्थ्यो भने दिनुहुन्थ्यो भने आजको दिनमा भने मलाई प्रविधि संवेदनबाट भने हाम्रो ह्यान्डसम सर शालिग्राम चौधरीले साथ दिँदै हुनुहुन्छ। यहाँको साथ मिल्दैछ अवश्य पनि मिठो रमाइलो कुराकानी हुनेछन् होइन, तपाईँहरूसँग पनि यहाँको पनि मिठो साथ मिल्नेछ। अन्तिम तपाईहरूले पनि आज रोज्नुपर्ने तिनै पुराना सांगीतिक आवाजका गीत संगीतका विधाहरू रहेका छन्। लोक पप आधुनिक फिल्म गरी यिनै 4 विधाहरू मध्ये एउटा विधा चाहिँ तपाईँले रोज्न पाउनुहुनेछ। तपाईँ पनि रोज्नको लागि आउनुपर्ने हुन्छ 0825-8854। तपाईँको लागि यो बाटो खुल्ला छोडेका छौ। तपाईँहरू यो नम्बरको सहारा लिएर सहभागिता जनाउनु भयो भने तपाईँ हामी कुराकानी गर्न पाउनेछौ, रमाइलो कुराकानी हुनेछ अवश्य पनि। आउनुहोला है त कुराकानी गरौंला। अनि त्यसपछि भने यति बेला भने हामी तपाईँहरू आज 91.4 मेगाहर्जबाट गुनगुनाउँदैछौ, तपाईँहरू पनि सुन्न सक्नुहुनेछ होइन। अनि हाम्रो रेडियोको वेबसाइट पनि रहेको छ www.radioampit.org, लगइन गरेर सुन्न सक्नुहुनेछ। अनि मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुनेछ। तपाईँहरू हाम्रो पात्रमा गएर रेडियो मध्यपश्चिम एफएम भनेर खोज्नु भयो भने त्यहाँबाट पनि एकदमै सहज हुनेछ सुन्नको लागि। अनि 91.4 मेगाहर्जबाट पनि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुनेछ। अझै सामाजिक सञ्जाल रहेको छ फेसबुक हाम्रो साथमा, तपाईँहरू फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेज रहेको छ रेडियो मध्यपश्चिम एफएम, तपाईँहरू त्यहाँ गएर पनि कमेन्ट गर्न सक्नुहुनेछ। तपाईँहरूका कमेन्टले पनि पक्कै पनि स्थान पाउनेछन् होइन, वाचन गर्ने नै छु अवश्य पनि। तपाईँहरू के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, के कस्तो अवस्थामा हुनुहुन्छ, यस्तै कुराकानी गर्दै तपाईँका रोजाईका विधाहरूमा पुरै मिठा मिठा गीत संगीतहरू सुनाउँदै होइन प्रस्तुत गर्दै यहाँ रहन्छौ करिब करिब 2 बजेसम्म। तपाईँहरू पनि सहभागिता जनाउन नभुल्नुहोला है त। यति बेला पनि अब हामीले तपाईँहरू बाँच एउटा गीत राख्छौ, अनि त्यसपछि भने तपाईँसँग भलाकुसारी पनि गरिनेछौ होइन। आउनुहोला टेलिफोन जोडिँदै गर्नुहोला, तपाईँहरूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुन्नु होला तपाईँहरू माझ राखेको। यति बेला भने हामी अब गीत प्रस्तुत गर्छौ, अनि त्यसपछि तपाईँहरूको टेलिफोन लिने नै छौ। यति बेला यो मिठो गीत तपाईँहरूको लागि

हेलो नमस्ते नमस्कार अनि साङ्गीतिक अभिवादन तपाईं सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरुमा अब

ரதிபதி எமிட்டு கீத்சங்கை புனசாகத் கர்ணச்சு இத்தி தபாரவாஸ் எமிட்டு கீத் பண்ணி ராகியோ ஹை நிக்கி நிக்கி ரமைல யாத்திரா உதை ஆஜக்கு தினமா அப்ப பண்ணி பாக்கி சாத் பண்ணி தபாய்க்கு ரவானே தபாய்சங்க பலாக்குசாரி கதை தபாரிக்கா ரஜாய்க்கா விதாரு பிரஸ்து கதை यहाँ रहन्छौ हैन आजको दिनमा तपाईहरु के गरिराख्नु भएको छ हामीलाई के केको माध्यमबाट सुन्दै हुनुहुन्छ यस्तै यस्तै कुराकानी पनि गर्नेछौ अवश्य पनि आउनु होला कुराकानी गरौँला कुराकानीमा जोडिनु होला होइन हामी फेसबुक लाइभमा पनि छौँ तपाईँहरू फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुनेछ हाम्रो फेसबुक पेज भने रहेको छ रेडियो मध्यपश्चिम एफएम है त तपाईँहरू फेसबुकमा गएर रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्न सक्नुहुनेछ एकदमै सहज हुनेछ तपाईँहरूलाई सुन्नको लागि अनि तपाईँहरू होइन के गरिराख्नु भएको छ कुटो कोदालो अवश्य पनि यस्तै गर्दै यात्रा गर्ने क्रममा हुनुहुन्छ भन्ने कुरा मलाई लागिराखेको छ ठिकै छ होइन अब भने अवश्य पनि तपाईँहरूका टेलिफोन आउनेछन् कुराकानी गर्न पाउनेछौ भन्ने कुरा आशामा छौ सुन्ने भयो 0568854 तपाईँहरूको लागि भने के छ सालुजी कोही साथी हुनुहुन्छ टेलिफोनमा के छ कोही साथी हुनुहुन्न भन्ने कुरा जानकारी गराउनु भएको छ अब भने पक्कै पनि अवश्य पनि टेलिफोन गर्ने क्रममा हुनुहुन्छ होला कतिपय होइन कतिपय भने घरमा बसेर मस्तसँग सुनेर पनि साथ दिँदै हुनुहुन्छ होला है तपाईँहरू सुनेर साथ पनि दिनुहुन्छ होला कतिपय कतिपय भने कामकाजमा पनि व्यस्त हुनुहुन्छ होला एकदमै होइन खेतीपातीमा अब साउन महिना लागिसकेको अरे होइन ठिकै छ आजको बसाईमा अब तपाईँहरूसँग भलाकुसारी गर्ने तपाईँहरूसँग होइन रमाइलो मिठो कुराकानी गर्ने दिन रहेको छ अनि कुनै सहभागी मित्र आउनुहुन्छ 0582 5884 यो नम्बरको सहारा लिएर सहभागिता जनाउनु भयो भने उहाँसँग कुराकानी गर्छौ उहाँले विदा रोज्नुहुन्छ यदि उहाँले रोज्नु भयो भने उहाँको रोजाईको विदा प्रस्तुत नगर्दै कुनै सहभागी मित्र आउनुभयो भने उहाँले पनि कुराकानी मात्रै गर्छौ उहाँसँग होइन किनकि हामीले त्यो विदा प्रस्तुत नगर्दै कुनै सहभागी मित्रले पछि विदा रोज्न पाउनुहुनेछ होइन यदि रोज्ने हो भने तपाईँहरूले त्यो विदा प्रस्तुत गरिसक्यौँ भने कुनै सहभागी मित्रले रोजेको विदा प्रस्तुत गरिसक्यो भने मात्रै तपाईँहरू आउन सक्नुहुनेछ है त सुन्ने भयो 0582 5884 तपाईँहरूले टेलिफोन गर्ने सहभागिता जनाउने नम्बर अनि तपाईँहरूले हामीलाई यति बेला भने हाम्रो पात्रबाट पनि सुनेर साथ दिँदै हुनुहुन्छ होला कतिपय होइन कतिपय भने हाम्रो वेबसाइटबाट पनि सुन्दै हुनुहुन्छ होला ठिक छ हाम्रो फेसबुक पेजमा गएर कमेन्ट गर्नु होला है त तपाईँहरूका कमेन्ट वाचन गर्नेछु मैले हाम्रो पेज भने रहेको छ रेडियो मध्यपश्चिम एफएम त्यहाँ हामी लाइभमा नै छौँ आउँदै गर्नुहोला के छ कोही साथी पनि हुनुहुन्न भन्ने कुरा छ अब भने हामी एउटा गीत प्रस्तुत गर्छौँ फेरि पनि तपाईँहरूमा छ अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्नेछौँ यो मिठो गीत तपाईँहरूको लागि

फेरि फेरि तपाईँहरू आजभरि गीत राख्यौं। अब भने कुराकानी गर्छौं तपाईँहरूसँग। तपाईँको पालो है त टेलिफोन गर्ने 082-5854-5854 तपाईँहरूको लागि भने हामीले यो नम्बरको नम्बर खुला छोडेका छौँ। हामी कुराकानी गर्छौँ, तपाईँहरू यो नम्बरको सहारा लिएर सहभागिता जनाउनु भयो भने बाहिर चाहिँ आज अलिक घामघाम लागेको हुन्छ, कति बेला कति बेला चाहिँ पानी पनि पर्ला जस्तो पनि गर्छ, कति बेला भने परि पनि सक्छ। के छ शालिकजी, कोही साथी त हुनुहुन्न नि टेलिफोनमा, एक बेला पनि कोही साथी हुनुहुन्न भन्ने कुरा संकेत दिनुभएको छ होइन। आउँदै गर्नु होला है त, तपाईँहरूसँग पनि कुराकानी गर्नुपर्छ। यदि तपाईँहरू कतै जाने क्रममा हुनुहुन्छ, कतै होइन कुनै घरदेखि होइन बाहिर कुनै ठाउँमा जाने क्रममा हुनुहुन्छ, यात्रा गर्ने क्रममा हुनुहुन्छ भने चाहिँ बर्खा हो, यो बर्खाको समयमा होइन अलिकति मौसमको अवस्था हेरेर मात्रै यात्रा गर्नु होला। बिचैमा अल्पत्र परिन्छ फेरि होइन, ठिकै छ, आउँदै गर्नु होला है त। आजको दिनमा यस्तो यस्तो भला खुसारी गर्ने तपाईँ हामी होइन, अनि रमाइलो यात्रा गर्छौ, मिठो मिठो रमाइलो कुराकानी गर्दै यात्रा गर्नेछौ। 082-5854-5854 तपाईँहरूलाई मैले बारम्बार जानकारी गराइराख्ने गरेको छु। हाम्रो टेलिफोन नम्बर तपाईँहरूलाई सम्झन सहज होला होइन, टेलिफोन गर्न सहज होला भनेर हाम्रो फेसबुक लाइभमा चाहिँ सत्यकला ईश्वरा हुनुहुन्छ, यहाँले सुनिराखेको जानकारी गराउनु भएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि सुनेर साथ दिन भने जति पनि साथीहरू हुनुहुन्छ यहाँहरूलाई पनि मिठो माया मिठो सम्झना छ होइन। आउनु होला है त, कुराकानी गरौँला। अब भने तपाईँहरूको टेलिफोनको पर्खाइमा छौँ, तपाईँहरूको टेलिफोन आयो भने अझै रमाइलो हुनेछ, एकदमै रमाइलो भइराखेको छ। तपाईँहरूको मिठा मिठा गीत सङ्गीतहरू हामीले सुनाइराखेका छौँ, प्रस्तुत गरिसकेका छौँ। अब भने हामी फेरि पनि एउटा गीत राख्छौँ, अनि त्यसपछि पनि हामी कुराकानी गर्नेछौँ। यति बेला भने तपाईँहरू यो मिठो गीत सुन्दै गर्नुहोस्, अनि त्यसपछि तपाईँहरूसँग भलाकुसारी गर्न फेरि पनि यहाँ आउने नै छौँ।

यतिबेला पनि होइन सरी मिठो गीत हामी जोडिसकेका छौँ। हजुर, हामीले यस्तै मिठा मिठा तपाईँका होइन तपाईँकै आवाजका गीत सङ्गीतहरू हामीले यहाँबाट प्रस्तुत गरिराखेका छौँ। एकदमै रमाइलो भइराखेको छ। तपाईँहरूको टेलिफोन मात्र आइराखेको छैन है त, अब भने टेलिफोन गर्नु हुनेछ अवश्य पनि 082-5680-854। हाम्रो फेसबुक लाइभमा पनि तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ, एकदमै सहज हुनेछ, त्यहाँ गएर सुन्न सक्नुहुनेछ। तपाईँहरूले हामीलाई होइन के को माध्यमबाट सुनिराख्नु भएको छ, के को माध्यमबाट सुन्दै हुनुहुन्छ अवश्य पनि हामी कुराकानी गर्नेछौँ आजको यो बसाइ पनि होइन। अब हामीसँग थोरै थोरै समय बाँकी छ, अझै पनि तपाईँहरू आउनुभयो भने तपाईँहरूसँग पनि हामी कुराकानी गर्न सक्छौँ। आजको बसाई यो बसाई पनि एकदमै रमाइलो भइराखेको छ, एकदमै मिठो मिठो गीत सङ्गीतहरू सुन्दै होइन अगाडि बढिराखेका छौँ। अनि तपाईँहरू भने यति बेला सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएमको यो दीर्घकालीन प्रस्तुति रेडियो कार्यक्रम म्युजिक कलेक्सनको यो शनिबार श्रृङ्खला शनिबार बसाईमा छौँ। तपाईँहरू भने सुन्दै हुनुहुन्छ, सुनिराख्नु भएको छ अवश्य पनि, सुनेर साथ दिँदै हुनुहुन्छ होइन। आजको यो बसाई के कसरी होइन के को माध्यमबाट सुनिराख्नु भएको छ, मलाई लाग्छ तपाईँहरू 91.4 MHz होइन लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुनेछ अवश्य पनि, सुनिराख्नु भएको छ होला। अनि कतिपयले भने फेसबुकको माध्यमबाट पनि सुन्दै हुनुहुन्छ होला, अनि कतिपय भने हाम्रो पात्रबाट पनि सुन्दै हुनुहुन्छ होला। जे जे को माध्यमबाट सुन्दै हुनुहुन्छ अन्तिम अन्तिमसम्म सुन्नु होला होइन, सुन्नु हुनेछ अवश्य पनि। ठिकै छ, अब भने के छ शालिङजीको साथी त हुनुहुन्न नि टेलिफोनमा यति बेला, आजको दिनमा भने तपाईँहरूको टेलिफोन भने मात्रै आएको छैन, एकदमै रमाइलो हुन्छ अझै भने तपाईँसँग कुराकानी गर्न पायो भने अझै धेरैभन्दा धेरै रमाइलो हुनेछ। ठिकै छ, अब भने अब एउटा हामीले गीत प्रस्तुत गर्नुपर्छ अनि त्यसपछि भने हामी तपाईँहरूसँग भला कुसारी गर्नेछौँ भन्ने मलाई लाग्छ। के छ सलिकजी, एउटा गीत प्रस्तुत गरौँ अनि त्यसपछि कोही सहभागी मित्र आउनुभयो भने चाहिँ यता सहभागी पनि गराउनु होला, कुराकानी गर्नुपर्छ यहाँहरूसँग पनि। यति बेला भने यो मिठो गीत तपाईँहरू माझ राख्छौँ अनि त्यसपछि भने तपाईँहरूसँग भला कुसारी गर्न फेरि पनि यहाँ आउने नै छौँ।

0: यति बेला पनि तपाईँहरूमा गीत राखेका थियौं। अब भने तपाईँ पनि आउन सक्नुहुन्छ, कुराकानी गरौँला। 082-85-854 यस्तै यस्तै गीतहरू सुनाइराखेका छौँ। कोही साथीहरू हुन्छ टेलिफोनमा, यति बेला फोन कलमा कुराकानी गर्छौँ। नमस्ते हजुर।
1: हजुर नमस्ते।
0: नमस्ते, नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? शुभ नाम।
1: मेरो घर सल्लन कालीमाटी गाउँपालिका राजी टाक र बेलबहादुर परियार सर।
0: बेलबहादुर परियार सल्यान कालीमाटीदेखि है?
1: हजुर हजुर।
0: बेलबहादुरजी
1: हजुर,
0: के गर्दै हुनुहुन्छ?
1: म त अहिले सिलाइ कटाइ काम गर्छु हजुर, सिलाउँदैछु।
0: सन्चै आर्मी हुनुहुन्छ होला क्यारे है?
1: हजुर सन्चै छ सर।
0: आज पहिलो दिन हो कि क्या हो हामी कुराकानीमा जोडिएको?
1: हजुर आज पहिलोचोटि हो सर।
0: योभन्दा पहिले के को माध्यमबाट सुन्ने भन्ने कुरा जानकारी पाउनु भएन कि होइन, हजुरले टेलिफोन गर्ने अवसर पाउनु भएन कि के भयो नि?
1: हजुर
0: यहाँको टेलिफोन के भइराख्यो? हेलो, यहाँको टेलिफोन चाहिँ के भयो के भयो होइन, यहाँ बोल्दा बोल्दै यता अड्डिनु भयो क्या अरे। ठिकै छ, फेरि पनि आउनु होला है त, कुराकानी गरौँला। यहाँको सायद नेटवर्कले साथ नदिएको हुनसक्छ, अलि आवाज चाहिँ आइराखेको छैन यहाँको। कृपया एकैछिन होइन, थोरै नेटवर्कले होइन साथ दिने ठाउँमा अलिकति नेटवर्क ले होइन टिप्ने ठाउँमा फोन लाग्ने ठाउँमा बसेर टेलिफोन गरिदिनु होला, कुराकानी गर्न एकदमै सहज हुनेछ। अनि तपाईँ पनि बिदा रोज्न एकदमै सफल हुनुहुनेछ। कुन बिदा रोज्ने भन्ने कुरा होइन, तपाईँको रोजाईको बिदामा पर्ने एउटा एकदम मिठो गीत हामीले प्रस्तुत गर्छौँ यहाँबाट, तपाईँहरू पनि आउनुहुनेछ अवश्य पनि होइन, आउनु होला। फेरि पनि सुन्ने भयो 082-85-854 यहाँ चाहिँ फेरि पनि आउनुहुनेछ भन्ने कुरा मैले आशा राखेको छु। आउँदै गर्नु होला है त, कुराकानी गर्न पाउनेछौँ एकदमै होइन, अवश्य पनि हामी अन्तिममा चाहिँ एउटा मिठो गीत पनि प्रस्तुत गर्नेछौँ। के गरिराख्नु भएको छ, के कस्तो अवस्थामा हुनुहुन्छ होइन, कतिपय पनि गोठालो जाने क्रममा पनि हुनुहुन्छ होला, गाई भैँसीहरू चराउन होइन बाख्राहरू चराउन, कतिपय भने घाँस दाउरा वनपाखा यस्तै यस्तै गर्ने क्रममा हुनुहुन्छ होला, कतिपय ठाउँहरूमा पनि पानी नै परेको होला होइन, कतिपय ठाउँमा एकदमै घरमा बस्नु भएको छ होला, पानीले यताउता गोठालो पनि जान दिएको छैन होला होइन, कतिपयलाई भने घाँस दाउरा गर्ने पनि अलि गाह्रो पनि भएको हुनसक्छ, पानी पर्छ होइन, कतिपय ठाउँमा पानी परिराखेको हुन्छ, कतिपय ठाउँमा चाहिँ पानी परेको पनि हुँदैन। यो बर्खाको समयमा होइन, यो साउनको महिनामा यस्तै हो यो मौसमको होइन होइन, यो मौसमले के गर्छ, कहिले काहीँ के हुन्छ, कहिले काहीँ के हुन्छ होइन, हामीलाई तिन कुराहरू पहिले नै थाहा हुँदैन। पानी पनि पर्न सक्छ, कति बेला चाहिँ घाम पनि लाग्न सक्छ, एकदमै होइन मिठो साथ दिएको हुन्छ मौसमले पनि। ठिकै छ, आउँदै गर्नु होला, कुराकानी गरौँ। वास्ने भयो 82-85-854 तपाईँहरूलाई मैले बारम्बार जानकारी गराइराख्ने गरेको छ, तपाईँहरूले होइन आज भने फेसबुकको माध्यमबाट पनि सुन्दै हुनुहुन्छ होला, कतिपय भने टेलिफोन नगरिँदा पनि तपाईँहरूले हामीलाई सुनेरै साथ दिँदै हुनुहुन्छ होला अवश्य पनि होइन। अब भने हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा छौँ, हामी अब सायद एउटा गीत प्रस्तुतै म पनि विदा हुने बेला भइराखेको छ। जति पनि रेडियो प्रेमी श्रोता हुनुहुन्छ यहाँहरू सबैजनालाई मिठो माया मिठो सम्झना छ, स्वदेश तथा विदेशमा रहेर सुन्ने भने रेडियो प्रेमी श्रोताहरूलाई यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको बसाई यो बसाई निकै निकै रमाइलो भइराखेको थियो, तपाईँहरू होइन के गरिराख्नु भएको छ, कामकाजमा गरिराख्नु भएको छ, यस्तै गर्दै यात्रा गर्नुभएको छ, अनि यस्तै सामाजिक सञ्जाल तिर पनि एकदमै व्यस्त हुनुहुन्छ होला होइन, जे जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त रहनु होला। अनि त्यसपछि भने आजको यो बसाईमा भने एउटा मिठो गीत प्रस्तुत गर्दै म कार्यक्रम प्रस्तुता नारायणजीसी पनि आउँदो बसाईसम्मको लागि विदा हुन चाहन्छु। रेडियो मध्यपश्चिम एफएम सुन्दै गर्नुहोला अनि तपाईँहरूको बाँकी पल बाँकी समय जति पनि छ आजको यो समय यो दिन शुभ बितोस् शुभ रहोस् नमस्ते।
2: आमाले पठाउँदै पठाउनु भयो म त भागेर आएको जान्छु।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494 67487।
3: हामी जन्मदाता शिकारी हौ शिकारी पुरै दैलेख मलाई चाहियो।
0: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौरीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
4: हेलो फ्रम अमेरिका वाकवाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
5: अवकाश हुने बेला भइसक्यो। एउटा पनि छोरी मान्छेलाई
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। उच्च अदालत तुल्सीपुरले आर्थिक वर्ष 2082-83 दर्ता भएका 1065 मुद्दा मध्ये 725 मुद्दा फर्सद गरेको जनाएको छ। यो कुल मुद्दाको 68.07% हो। अदालतले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्य न्यायाधीश राजेश्वर तिवारीले अदालतमा 2 वर्षभन्दा पुराना सबै मुद्दा फर्सद भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार हाल 340 मुद्दा विचाराधीन छन्। ती मध्ये 1 वर्षदेखि 18 महिनासम्मको एउटा र 18 महिनादेखि 2 वर्षभित्रको एउटा मात्र मुद्दा फर्सद हुन बाँकी रहेको छ। पछिल्ला 5 आर्थिक वर्षको विवरण अनुसार सबैभन्दा बढ़ी मुद्दा आर्थिक वर्ष 2081-82 फर्सद भएका थिए। उक्त वर्ष दर्ता भएका 1457 मुद्दा मध्ये 1245 अर्थात 85.44% मुद्दा फर्सद भएका थिए। सबैभन्दा कम मुद्दा आर्थिक वर्ष 2079-80 फर्सद भएका थिए। यस वर्ष दर्ता भएका 1052 मुद्दा मध्ये 533 अर्थात 50.66% मुद्दा मात्र फर्सद भएका थिए। मुख्य न्यायाधीश तिवारीले गत भाद्र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा अदालत भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि करिब 7 महिनासम्म अस्थायी सेवा भवनबाट सेवा सञ्चालन गर्नु परेको बताउनुभयो। उहाँले स्थायी भवन नहुँदा न्याय सम्पादनमा कठिनाई भएको उल्लेख गर्दै नयाँ भवन निर्माणका लागि करिब 35 करोड़ रूपियाँ आवश्यक पर्ने भएकाले बजेटमा गरिएको जानकारी दिनुभयो। नेपालगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष 2083-84 20.11 करोड़ 55 लाख राजस्व संकलन गरेको छ। भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलका अनुसार यो राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 16.45 करोड़ कम हो। राजस्व संकलन अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा केही घटेको तर अपेक्षा भन्दा कम घटेको बताउँदै पेट्रोलियम पदार्थको आयातमा आएको कमी, भारतले चीनी निकासीमा लगाएको प्रतिबन्ध लगायतका कारणले राजस्व कम भएको बताउनुभयो। कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 20.28 करोड़ 51 लाख 81 हजार राजस्व संकलन भएकोमा आर्थिक वर्ष 2080-81 18.15 करोड़ 72 लाख 33 हजार राजस्व संकलन भएको थियो। नेपालगंज भन्सार कार्यालयबाट इन्धन, ट्रेक्टर तथा ट्रेलर, पोलिथिन, दाना, चामल, खाद्यान्न, फलाम लगायतका वस्तुको आयात बढ़ी हुने गरेको छ। साथै जड़ीबुटी लगायतका वस्तु तथा सामान निकासी हुने गरेको छ। बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ। एमाले बागमती प्रदेश संसदीय दलले सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरूलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो। नेता थपलियाले आफू हाल काठमाडौँमा रहेको जनाउँदै मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेको बताउनुभयो। अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली कांग्रेस र एमाले बीच गठबन्धनमा विवाद उत्पन्न भएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमाले जनाएको छ। नेता थपलियाले मन्त्रीहरूलाई समय मिलाएर मुख्यमन्त्री इन्द्रबहादुर बानियासँग राजीनामा बुझाउन निर्देशन दिनुभएको थियो। बागमती प्रदेश सरकारमा एमालेका 3 जना बिना विभागीय सहित 6 जना मन्त्री छन्। एमालेबाट कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा सरकारमा रहनु भएको छ। त्यसै गरी बिना विभागीय मन्त्रीहरूमा किरण थापा मगर, जयराम श्रेष्ठ र भरत बहादुर केसी रहनु भएको छ। उता कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलले पनि राजीनामा बारे आफूलाई औपचारिक जानकारी नभएको बताउनु भएको छ। र सप्तरीको राजविराज स्थित जिल्ला कारागारमा जलेर जेलर रूपक मण्डलको सरूवाको माग गर्दै कैदी बन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ। राजविराज नगरपालिका 6 स्थित कारागारमा जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा ठूलो आर्थिक चलखेल गर्दै कैदी बन्दीहरूबाट रकम असुलीको आरोप लगाउँदै तिनीहरू 3 दिनदेखि आन्दोलनरत छन्। आन्दोलनरत कैदी बन्दीले
जेलर मण्डलको तत्काल सरवार र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। आन्दोलन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो। त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टी तेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। कैदीबन्दीले आत्मदाहको प्रयास गर्न थालेपछि प्रहरी पछि हटेको स्रोतले जनाएको छ। राजविराज नगरपालिका 15 मुसहरनियाका कैदी धनेन्द्र प्रसाद शाहले आफूलाई चौकीदार बनाइदिने भनी चौकीदार कामेश्वर यादवले गत जेठ 5 गते कारागार बाहिरका विनोद यादव भन्ने व्यक्ति मार्फत जेलर मण्डलको नाउँमा आफूसँग 5,00,000 घुस लिएको आरोप लगाएका छन्। हवस् त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड, खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: छत्र नो इट लाइक प्रो राशिता फ्रम टू एंड फ्रो यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
2: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने

0: बाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
1: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-593-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
6: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
6: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578-34-910।
6: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि छ पर्यो नि
1: पाइने भएर त जान लाग्या नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082-562-452
0: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट

0: सम्पर्कमा गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-14
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध शल्यक्रियाहरू
6: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
5: बाल बालिकाको न्यूरो सर्जरी
6: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
5: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
5: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
7: खुशीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
10: उपचार हुने रोगहरू
9: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
10: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
9: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
9: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
9: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
12: सीता के भयो तिमीलाई घुम्सेर बसी छौ
13: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आफै मरिसक्यो
12: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
13: ए ठिकै छ म जानु त धेरै ठाउँ कहाँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
14: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
9: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
14: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज राति र भोलि देशका धेरै ठाउँमा आरी घुप्टे वर्षाको सम्भावना। 2 दिन उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह। सार्वजनिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसाय उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा। सरकारले जनहित विपरीतका निर्णय गरेमा तत्कालै सच्याउने राष्ट्रपति सभापति लामिछानेको भनाई, सरकारको नियतमाथि शंका नगर्ने आग्रह। अमेरिकाको पछिल्लो आक्रमणमा इरानमा कम्तीमा 38 जनाको ज्यान गयो, 400 जना भन्दा धेरै घाइते। इरान विरूद्ध ठूलो सैन्य कार्यवाहीको लागि अमेरिकाले तयारी बढ़ाउँदै। र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान पौने 3 बजे फ्रान्स र इंग्ल्याण्ड खेल्दै। नेपाल खबरमा अब पूरा खबर। जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति र भोलि देशका धेरै ठाउँमा मुसलधारेदेखि आरीघोप्टे वर्षाको सम्भावना रहेको छ। बंगालको खाड़ीमा विकसित प्रणाली उत्तर पश्चिमतर्फ सर्दै गरेकाले यसको प्रभावले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन मार्फत जानकारी गराएको छ। महाशाखाका अनुसार देशभरको हिमाली पहाड़ी भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका 1-2 ठाउँमा मुसलधारेदेखि आरीघोप्टे वर्षाको सम्भावना छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। आरीघोप्टे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि प्राधिकरणले चेतावनी जारी गर्दै आकस्मिक बाढ़ी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ़ने बताएको हो। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी 5 थरी इलाम, झापा, संखुवासभा, 13 थुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा गाड़ी चलाउन नचलाउन वा विशेष सावधानी अपनाउन भनिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले 3 सुरक्षा निकाय, पालिका तथा स्वयंसेवकलाई विपद प्रतिकारको लागि तयारी अवस्थामा रहन, जोखिमपूर्ण राजमार्ग तथा सड़क खण्डमा पहिरो पछ्याउने उपकरण तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको छ। सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधनलाई निर्माण व्यवसायहरूले पूर्वाधार क्षेत्रको ऐतिहासिक सुधार भनेका छन्। संशोधनले वर्षौंदेखिको अत्यधिक न्यून दर अर्थात लो बेडिङको प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरीय प्रतिस्पर्धामा जान सघाउने उनीहरूको भनाई छ। नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार अब 30% भन्दा बढ़ी घटीमा परेको बोलपत्र मूल्यांकन नै नहुँदा ठेक्का सामान्यतया 10-15% दायराभित्रै प्रतिस्पर्धी रूपमा वितरण हुनेछ। भेरिएशन स्वीकृतिको अधिकार पनि विकेन्द्रीकरण गरेकाले फाइल अड्किने सम्भावना हट्ने उहाँले बताउनुभयो। महासंघका पूर्व अध्यक्ष रमेश शर्माले पनि यसलाई ठूलो परिवर्तन भन्नुभएको छ। उहाँका अनुसार अब समयमै काम गर्ने व्यवसायी घाटामा पर्ने अवस्था रहँदैन। महासचिव शिवहरि घिमिरेका अनुसार लो बिडिङका कारण रोकिएका र रुग्न बनेका आयोजनाहरू अब सञ्चालन हुनेछन्। सरकारले पूर्वाधार विकासले तोकिएकै समयमा गुणस्तरीय बनाउने उद्देश्यले हालै सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधन गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वको सरकारको नियतमा कुनै शंका नरहेको दावी गर्नुभएको छ। हिजो रौतहटमा पार्टी नेताहरूसँगको कुराकानीमा उहाँले सरकारका निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्ने तर नियत खराब नहुँदा त्यस्ता निर्णय तत्काल सच्याउन सकिने बताउनुभयो। किसान, मजदूर र विपन्न नागरिकलाई हानि पुर्याउने कुनै पनि नीति कालान्तरमा परिवर्तन गरिने उहाँको भनाई छ। शुरूमा विवादमा परेका धेरै निर्णयपछि सही साबित भएको उदाहरण पनि रहेको भन्दै उहाँले साँच्चै खराब निर्णय भएको भएमा सच्याउने बताउनुभयो। पार्टी गलत बाटोमा गएमा खबरदारी गर्न नेता कार्यकर्तालाई आग्रह गर्दै लामिछानेले सरकारले कमजोरी गरेमा पार्टीले अभिभावकत्व लिने बताउनुभयो। नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ। कांग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि एमाले बागमती प्रदेश संसदीय दलको पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो। त्यसअघि एमाले केन्द्रले प्रदेशलाई मन्त्रीहरूको राजीनामाका लागि निर्देशन दिएको थियो। बागमतीमा कांग्रेसका इन्द्रबहादुर बानिया मुख्यमन्त्री हुनुहुन्छ। बागमतीमा एमालेको तर्फबाट 6 जना मन्त्री छन्। 14 मन्त्रालयलाई घटाएर 8 वटा कायम गर्दै हिजो मुख्यमन्त्री बानियाले 6 जना मन्त्रीलाई बिना विभागीय बनाउनु भएको थियो। धनुषामा दृष्टिबन्धकमा राखेको जग्गा बैंकमा राखेर 4 करोड़ रूपियाँ ठगी गरेको आरोपमा एकै परिवारका 3 जना पक्राउ परेका छन्। मिटर ब्याज तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 16 कपिलेश्वर का 53 वर्षीय गोपाल शाह, उनकी श्रीमती 48 वर्षीय रेखा शाह र छोरा 32 वर्षका हरिराम शाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
4: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
3: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943334955।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रण अभियानलाई थप तीव्रता दिएको छ। महानगरले आयोजना गरेको सार्वजनिक सुनवाईमा नागरिकले यस अभियानको प्रशंसा गर्दै समर्थन जनाएका छन्। सहभागीका अनुसार बस पार्क, फिर्केखोला र अमरसिंह चोक क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउने महानगरको भूमिका सकारात्मक रहेको छ। उनीहरूले बस पार्कका लागि अधिग्रहण गरेको 187 रोपनी जग्गामै बस पार्क निर्माण गर्न र फिर्के खोलाको सीमा यकिन भइसकेकाले तत्काल फिर्के करिडोर निर्माण गर्न सुझाव दिएका छन्। कार्यक्रममा मेयर धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षण अभियानबाट महानगरपछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कुनै पनि बहानामा जग्गा मिच्न नदिने र अभियान निरन्तर जारी रहने उहाँको भनाइ छ। उहाँले महानगरभित्रको सार्वजनिक जग्गाको एकीकृत लगत संकलन भइरहेको र चाँडै विवरण सार्वजनिक गर्ने जानकारी दिनुभयो। प्रारम्भिक अनुमान अनुसार पोखरा महानगरमा वन क्षेत्रसहित झण्डै 81,000 रोपनी सार्वजनिक जग्गा रहेको छ। अब विदेशको खबर। इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 38 जनाको ज्यान गएको छ। 400 जना भन्दा धेरै घाइते भएका इरानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ। आक्रमणले पुल, ऊर्जा सुविधा र समुद्री नियन्त्रण टावर लगायत नागरिक पूर्वाधारलाई समेत असर पुर्याएको छ। अमेरिकाले यो कार्यवाही इरानको सैन्य क्षमता कमजोर पार्न र क्षेत्रीय सुरक्षा खतरा न्यूनीकरण गर्न गरेको बताएको छ। तर इरानले नागरिक पूर्वाधारलाई लक्षित गरेको आरोप लगाएको छ। जवाफी कार्यवाही स्वरूप इरानले बहराइन, कुवेत, सिरिया र ओमानमा रहेको अमेरिकी सैन्य शिविरहरूमा आक्रमण गरेको दावी गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरान विरूद्ध सम्भावित ठूलो सैन्य कार्यवाहीका लागि इजरायलमा थप दर्जनौ रिफ्यूलिङ प्लेन पठाउने एक्सियोसको रिपोर्टले जनाएको छ। राष्ट्रपति ट्रम्पले नयाँ सैन्य योजना हेरेपछि हर्मुज जलमार्ग वरपर अहिलेसम्म भइरहेका आक्रमणभन्दा धेरै ठूलो आक्रमणको तयारी गर्नुभएको हो, जसमा इरानका ऊर्जा र आणविक फ्याक्ट्री लिखीहरू पनि निशानामा पर्न सक्नेछन्। यद्यपि अन्तिम निर्णय भने भइ नसकेको अमेरिकी संचार माध्यमले जनाएका छन्। अहिले बेन गुरियन र रमोन एयरपोर्टमा गरी झण्डै 60

समाचार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबर मैले समयका मुख्य खबर फेरि एकपटक। आज राति र भोलि देशका धेरै ठाउँमा आरी गोप्ते वर्षाको सम्भावना, दुई दिन उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह। सार्वजनिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा। सरकारले जनहित विपरीतका निर्णय गरेमा तत्कालै सच्याउने राष्ट्रपति सभापति लामिछानेको भनाई, सरकारको नियतमाथि शंका नगर्न आग्रह। अमेरिकाको पछिल्लो आक्रमणमा इरानमा कम्तीमा 38 जनाको ज्यान गयो, 400 जना भन्दा धेरै घाइते। इरान विरूद्ध ठूलो सैन्य कार्यवाहीको लागि अमेरिकाले तयारी बढ़ाउँदै। र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान पाउने 3 बजे फ्रान्स र इंग्ल्याण्ड खेल्दै।

0: 94.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: लामो समय लुम्बिनी मेडिकल कलेज पाल्पा तथा देवदह मेडिकल कलेज देवदहमा अनुभव प्राप्त डाक्टर विज्ञान केसी, अब बुद्ध अस्पताल प्रणाली घोराही दाङमा। डाक्टर विज्ञान केसीद्वारा दिइने सेवाहरू, एनआइसियू साथै नवजात शिशुको चेक जाँच उपचार तथा बच्चाको दम, रुगाखोकी, एलर्जी, बच्चाको वृद्धि विकासमा कमी, पेट दुख्ने, पखाला लाग्ने साथै बच्चा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच तथा उपचार।
9: अन्य विशेषज्ञ सेवाहरू, वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी चेक जाँच तथा अपरेशन सेवा,
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
9: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओडालो घोराई जाँच। फोन नम्बर 0825562018।
14: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह, अब दाङ गुराईको दिव्य फार्मेसीमा।
16: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
17: डाक्टरद्वारा दिइने सेवाहरू,
15: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
17: बिना टाका प्रभावकारी उपचार,
16: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
17: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
16: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज,
17: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
15: दिव्य फार्मेसी, कुराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 0825904110, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।

0: भर्ना खुलियो।
1: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
1: हाम्रा विशेषताहरू:
0: उत्कृष्ट शैक्षिक वातावरण,
1: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
0: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
1: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
0: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू:
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू,
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।

0: नमस्ते दाइभाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
0: के गर्ने बाबु? छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
0: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847279770
9: र 9857830689।
10: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
11: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
10: हाम्रा विशेषताहरू:
11: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
10: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
11: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
12: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिविस रोड, खोराही दाङ।
13: फोन 562-521।
10: सम्पर्क मोबाइल
12: 9857-32-819
14: र 9857-32-223।
15: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर, खुराही दाङमा।
16: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
15: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
17: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
18: फोन नम्बर 082-563-479।
17: मोबाइल नम्बर 9847-67-487।
6: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराई दाङमा।
11: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
11: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
6: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
11: सम्पर्क मोबाइल नम्बर 9857-44-722, 9857-38-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ,
9: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498877141।
14: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
21: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
14: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
21: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
14: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
21: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
14: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दाङ।
18: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। अन्तर्राष्ट्रिय सीमाको प्रभावकारी सुरक्षा नै राष्ट्रको सार्वभौमिकता र नागरिकको सुरक्षाको आधार भएको भन्दै सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई अझ सुदृढ़ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 29 गण हेडक्वार्टर ज्वालामाई भालुबाङले आफ्नो 22 स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा वक्ताहरूले सीमा सुरक्षाको महत्वमाथि जोड़ दिएका हुन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 5 बिन्दावासिनी वाहिनी मुख्यालय रूपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीले सीमा सुरक्षा मजबूत भए मात्रै देश र जनता सुरक्षित रहने बताउनुभयो। उहाँले शान्ति सुरक्षा कायम गर्न सीमा क्षेत्रको निगरानी प्रभावकारी बनाउन अवैध ओसार पसार नियन्त्रण गर्न तथा विपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ। राष्ट्र र नागरिकको सेवामा समर्पित हुनु सशस्त्र प्रहरीका लागि गौरवको विषय भएको उहाँको भनाइ थियो। कार्यक्रमका विशिष्ट अतिथि दाङका प्रमुख जिल्लाधिकारी निश्चल राज पाण्डेले जिल्लाको 83 किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा सुरक्षामा गणले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, सीमा स्तम्भको संरक्षण, अपराध न्यूनीकरण तथा समग्र सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरीले व्यावसायिक र जिम्मेवार ढंगले काम गर्दै आएको उल्लेख गर्नुभएको छ। स्थापना दिवसका अवसरमा विभिन्न व्यावसायिक तथा खेलकुद प्रतियोगिताका विजयी सशस्त्र प्रहरी कर्मचारीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रशंसा पत्र, सेवानिवृत्त कर्मचारीलाई कदर पत्र तथा अमर शहीदका परिवारलाई सम्मान गरिएको थियो। कार्यक्रममा स्वागत नृत्य सहित सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो। नेपालगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष 2082-83 20,11,55,00,000 राजस्व संकलन गरेको छ। भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलका अनुसार यो राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 16,45,00,000 कम हो। राजस्व संकलन अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा केही घटेको तर अपेक्षा भन्दा कम घटेको बताउँदै पेट्रोलियम पदार्थको आयातमा आएको कमी, भारतले चीनी निकासीमा लगाएको प्रतिबन्ध लगायतका कारणले राजस्व कम भएको बताउनुभयो। कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 20,28,51,81,000 राजस्व संकलन भएकोमा आर्थिक वर्ष 2080-81 18,15,72,33,000 राजस्व संकलन भएको थियो। पर्यटन प्रवर्धनसँगै साइकल प्रति अभिरूचि बढ़ाउने उद्देश्यले कोराही कोरा साइकल यात्रा 2026 आयोजना गरिएको छ। प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवर्धनमा सहयोग पुर्याउने लक्ष्यका साथ दाङ साइकल सिटीको आयोजनामा आज कोराही कोरा साइकल यात्रा गरिएको हो। दाङ साइकल सिटीका अध्यक्ष ललित श्रेष्ठको अध्यक्षतामा भएको साइकल यात्राको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पर्यटन क्षेत्रको प्रचार प्रसारमा साइकल यात्राले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले साइकललाई वातावरण मैत्री यातायातका रूपमा परिवर्तन गर्नुका साथै स्वस्थ जीवनशैली अप्नाउन प्रेरित गर्ने बताउनुभयो। पर्यावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने तथा गोराहीका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको प्रचार प्रसारमा साइकल यात्राको सहयोग पुग्ने उहाँको भनाइ थियो। र सप्तरीको राजविराज स्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरूवाको माग गर्दै कैदी बन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ। राजविराज नगरपालिका 6 स्थित कारागारमा जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा ठूलो आर्थिक चलखेल गर्दै कैदी बन्दीहरूबाट रकम असुलीको आरोप लगाउँदै उनीहरू 3 दिनदेखि आन्दोलनमा छन्। आन्दोलनरत कैदी बन्दीहरूले जेलर मण्डलको तत्काल सरूवा र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। आन्दोलन नियन्त्रणमा लिन प्रहरले बल प्रयोग गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो। त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खनाएर आत्मदाहको प्रयास गरेका थिए। कैदीबन्दीहरूले आत्मदाहको प्रयास गर्न थालेपछि प्रहरी पछि हटेको स्रोतले बताएको छ। राजविराज नगरपालिका 15 मसरहर नियाको कैदी धनेन्द्र प्रसाद शाहले आफूलाई चौकीदार बनाइदिने भनी चौकीदार कामेश्वर यादवले गत जेठ 5 गते कारागार बाहिरका विनोद यादव भन्ने व्यक्ति मार्फत जेलर मण्डलको नाममा आफूसँग 5,00,000 घुस लिएको आरोप लगाएका छन्।
अवस्था प्राण 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-4-78-63-75
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान
2: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98-4-78-10-03 र 98-2-29-54-555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली हुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
2: सम्पर्क फोन नम्बर 082562601, सम्पर्क मोबाइल नम्बर 9857835990, 9857831684 र 9857832070।
3: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। We'll be right back.

तिमी फर्किने आसमा आज महिना दिन बित्यो। आखा थाके मन भारी भयो। तिमी कहिले आउँछौ भनेर आज दिन गन्दा गन्दै एक महिना पुगेछ। कसरी दिन बिताए, त्यो बीचमा मैले आफूलाई कसरी सम्हाले, त्यो पीडा सायद मलाई मात्रै थाहा छ। तिम्रो बोली अनि तिम्रो व्यवहार साँच्चै यसरी फरक भयो, मैले पत्याउनै सकिन। पर्खनु जतिको गाह्रो, जिन्दगीमा सायद अरू शेष नहोला। आशा देखाएर अहिलेसम्म पनि फर्किएन है। यदि फर्कनु नै थिएन भने पर्खेर बसकिन भनेको। अब भन्छु होला, एक महिना त भयो, मेरो लागि थियो एक महिना, कैयौं वर्ष जस्तो भएको छ। एक्कासी आधी बेरी चल्यो, किन चल्यो, कसरी चल्यो, सबै राम्रै हुँदा हुँदै सम्बन्धको यात्रा यसरी टुट्यो, म बयान गर्नै सक्दैन। आकाशमा उडिरहेको सङ्गा एक्कासी धाको चुटिएर भुइँमा खसेको जस्तो भयो। सबै चिज राम्रो हुन्छ कि भनेर बसेको पनि कैयौं दिन भएछ। राम्रो बनाउने चक्करले आफ्नै अवस्था बारम्बार बिगारेको छु। आफूलाई एकदमै एक्लो बनाएको छु। मन भारी छ, आँखा रसिलो छ, अनि देखावटी मुस्कान छ। तिमी मेरो वास्तविकता बुझ्यौ भने मात्र पनि आश्चर्य पर्छौ। यहाँ कसैले सुख माया गर्नु अनि आफ्नो सोच्नु आफूलाई दुःखी बनाउनु मात्र रहेछ। यो स्वार्थी मायामा म कहाँ हराए। मैले आफूले आफूलाई भेटिन। पहिलेको म अनि अहिलेको म कति अन्तर देख्छु। आफ्नो लागि कहिले पनि माया गर्न नजानेको म तिम्रो लागि दिन रात रहेको छु। सम्झना छ, फर्किने आस छ, आँखा त केही छन्, आँसुहरू बिस्तारै मर्दैछन्। यति हो तिमी फर्किन ढिला नगर्नु, फेरि तिमी फर्क्यौला, म फेरि मन मरेर तिम्रो बाटो नकुराउला। कुराउनुको पनि त एउटा सीमा हुन्छ, समय हुन्छ। त्यसैले समयको महत्व अनि माया गरेको मान्छेको कदर गर। बाँकी कुरा त मलाई केही भन्नु छैन, तिम्रो खुसी। नमस्कार, आवाज सिल्का, आवाज पश्चिम नेपालका आवाज रेडियो मध्य पश्चिम एफएमए कानपुर स्वार्मिक आर्ट्सको आफ्नै प्रस्तुति रेडियो कार्यक्रममा पनि तपाईँकोमा प्राविधिक मित्र शालिग्राम चौधरीसँगै म कार्यक्रम प्रस्तुता अमृता टागीको

तर्फबाट तपाईं रेडियो कार्यक्रममा भने तपाईँको शनिबार यसै समय अर्थात साँझ चार बजेको मध्य पश्चिम अहिलेसम्मकै व्यापारिक विश्राम पछि करिब करिब तपाईँले चाहिँ पाँच बजेसम्म रेडियो मध्य पश्चिम एफएम कानुभुतपुर चार मेगाहर्ज मार्फत तुमुनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रममा पनि तपाईँकोमा हामीहरूले तपाईँसँगको कुराकानी र तपाईँकै अभिनयलाई स्थान दिनेछौ। तपाईँले दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। है दोहोरो अभिनय गर्ने साथीले चाहिँ चार मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ दुई मिनटको समय पाउनुहुनेछ। विषयवस्तु हजुरले आफू लिनुपर्ने हुन्छ। शून्य 82 5 60 854 टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौ यो निकै मिठो साङ्गीतिक आवाजबाट।

आफू एकदमै मिठो गीत तपाईँहरूको माझमा प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँको माझ हो। मलाई टेक्निसियनबाट शालिक राम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। हजुरहरू पनि जोडिन सक्नुहुनेछ आजको श्रृंखलामा। तपाईँलाई पनि अभिनय मनपर्छ, अभिनय गर्न चाहनुहुन्छ भने नितान्त हजुरहरूको लागि छुट्याएको कार्यक्रम हो अभिनय तपाईँको। 7 बजेको मध्य पश्चिम हाइलाइट र केही व्यावहारिक विश्राम पछि करिब करिब तपाईँहरूको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौं। हजुरसँगको मिठो कुराकानी पनि जोड्नेछौ है। तपाईँले दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु हजुरहरूले आफै लिनुपर्ने हुन्छ है। आफूलाई मन परेको विषयवस्तुमा चाहिँ तपाईँहरू जोडिन सक्नुहुनेछ। भाइहरू अधिरो अधिरो गरेको छ है। साथीहरू उतातिर पानी पर्ला पर्ला जस्तो चाहिँ गरेको छ। सायद एकछिनमा पर्छ पनि होला है। हजुरहरूको तिर कस्तो छ? कतिपय साथीहरू गोठालोतिर गएर पनि हामीलाई सुनिराख्नु भएको छ होला है। कतिपय साथीहरू घर सिकामा पनि व्यस्त हुनुहुन्छ होला। आज शनिबार आफ्नै समय है, आफ्नै अलिकति फुर्सदिलो समय, आफ्नो लागि छुट्याएको समय, सो रम्दै हुनुहुन्छ होला, रमाउँदै हुनुहुन्छ होला। खेतीपाती पनि चलिरहेको छ, धान रोपाईमा व्यस्त पनि हुनुहुन्छ होला है। हजुरहरू जोडिनु भयो भने हामी कुराकानीलाई जोड्नेछौँ। यदि साथीहरू आउनु भएन भने तपाईँहरूको माझमा मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नेछौ। यति बेला फेरि पनि मिठो साङ्गीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

यो एकदमै मिठो गीत पछि पुनः स्वागत है रेडियो कार्यक्रम अभिनय तपाईँकोमा छौ। सो मलाई टेक्निसियनबाट शालिग्राम चौधरीले मिठो साथी राख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाकेसा तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। हजुरहरू पनि जोडिन सक्नुहुनेछ आजको श्रृंखलामा तपाईँहरूसँगको मिठो कुराकानी अनि साथसाथै हामीले तपाईँको अभिनयलाई

0: अहो, एकदमै मार्मिकी तपाईँको माझमा प्रस्तुत गरेका थियौ। यसपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँको माझ हो। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamphi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। है मलाई टेक्निसियनबाट चाहिँ शालिक राम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँको छ, हजुरहरू पनि जोडिन सक्नुहुनेछ आजको श्रृंखलामा। तपाईँलाई पनि अभिनय मनपर्छ, अभिनय गर्न चाहनुहुन्छ भने नितान्त हजुरहरूको लागि छुट्याएको श्रृंखला हो आजको श्रृंखला। चाहिँ तपाईँले दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। है दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार टेलिफोनको साथी, नमस्कार।
1: हजुर दर्शन नमस्ते, नमस्कार, शुभ आशीर्वाद।
0: दर्शन नमस्ते, नमस्कार। हजुरको शुभ नाम?
1: मेरो शुभ नाम भन्दाखेरि डाङ्गो राई गोगली चारबाट राधा आचार्य। हजुरको मुसुको धर्कन?
0: राधा आचार्य मेरो धर्कन आइपुग्नु भयो है।
1: हजुर हजुर,
0: सन्चै हुनुहुन्छ नि?
1: म सन्चै छु, आरामै छु। हजुर कस्तो हुनुहुन्छ सुनाउनुहोस्।
0: एकदम अब धड्कन नै राम्रो भइसके पछाडि अब मलाई त के हुन्छ र है। अनि के गर्दै हुनुहुन्छ?
1: म अघि भर्खर जङ्गलबाट आएर

0: परिज्ञान दिन्छु।
1: जंगल तीर जानु भएको थियो, आएर फेरि काम गर्न भ्याउनु भयो है?
0: हजुर हजुर,
1: एकदम धेरै सक्रिय हुनुहुन्छ, खुसी लाग्छ न सानो भयो।
0: हजुर सक्य हुनु पर्यो नि है।
1: हो नि हो नि, नास्ता भयो कि नै?
0: नास्ता भइसक्यो, भन जङ्गलबाट आउने बित्तिकै खाएको भोक लाग्यो अनि खाइहाल्यो।
1: के खानु पनि पर्यो, यसो अब टाइम पनि भयो नि त है, आज पनि गर्नुपर्छ विषयवस्तु के छ एकल गर्नुहुन्छ या दोहोरो?
0: ए हुन्छ, म अभिनय गर्छु है, त्यहाँ म कस्तो अभिनय गर्छु त्यो थाहा छैन है, तर गर्न पनि गरिदिन्छु ल।
1: ए सिङ्गल गर्नुहुन्छ है?
0: हजुर हजुर
1: हजुर गर्नुहोस्।
0: हजुर सासूआमा, तपाईँ नै धेरै दुखी पर्नुभयो सासूआमा, तर म सासूआमालाई सेवा गर्दा गर्दा मेरो हालत भइसक्यो सासूआमा, के गरौँ होला सासूआमा। बुहारी बुहारी, तिमी किन यस्तो गर्थ्यौ बुहारी? सासूआमाको सेवा गर्नै पर्यो नि बुहारी, सासूआमाको सेवा नगरेर कहाँ हुन्छ त बुहारी? सासूआमाको सेवा गर, भोलि आमा तिमीलाई पनि सेवा गर्ने बुहारी आउँछन् होला। ल ल सासूआमा, हजुरले भन्नुभयो म पनि अब गर्नै पर्यो, मलाई पनि बुहारीले सेवा गरिदिन् भोलि पछि, हजुर जस्तै बुढो भएपछि अनि सेवा गर्नै पर्यो त के गर्ने, हजुरले भन्नुभयो मैले मान्छु ल सासूआमा। हुन्छ बुहारी, हुन्छ मान ल मान, यति कुरा मान्नै पर्छ बुहारी, सासूआमाले भनेको मान्नु पर्छ, भोलि जान तिन पनि बुढी हुन्थ्यो अनि तिमीलाई पनि बुहारीले माया गर्छ सेवा गर्छ होला, तिमीले मलाई सेवा गर्यो भने तिमीलाई तिम्रै बुहारीले सेवा गर्छ होला।
1: सासू बुहारीको यो सम्बन्ध है, सो हामीले चाहिँ स्याहार सुसार त गर्नै पर्यो है।
0: हजुर हजुर,
1: त्यही त पालोको पैसा भन्छ कि है, सो आफूले जस्तो गर्यो त्यस्तै हुन्छ अरे, सो त्यही भएको भएर पनि हामीले सबैजनालाई माया सिकाउनु पर्छ। सो एकदमै मिठो अभिनय गर्नुभयो, हजुरलाई धन्यवाद छ, भने छुट्टिनु पर्छ आफ्नो सँगै साथीलाई सम्झिनुहोस् है।
0: हजुर हजुर, माया नगरेर त कहाँ हुन्छ र त, फेरि माया गर्नै पर्यो नि, दोहोरो माया हुन पर्यो
1: कि। हो नि हो नि है,
0: त्यही
1: त साथीहरूलाई सम्झिनुहोस् अब।
0: सर्वप्रथम हजुरलाई मिठो माया सम्झना है, हजुरसँग नबोलेर त मलाई कति छिट्टै बुझ्दैन, दुनियाँकै थाहा पाउँदैन क्या, नत्र पनि हजुरलाई मिठो माया सम्झना है, मेरो बोल दिसीको जाने परिसर हुनुहुन्छ होला, उहाँलाई पनि मिठो माया सम्झना, अनि मध्यपश्चिमको ओएल टिमलाई मिठो माया सम्झना र शुभाशीर्वाद, अनि त्यस पछाडि मध्यपश्चिम सुनेर बस्नु नि मलाई राधा आचार्य भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई अब गइसकेको साउने सङ्क्रान्तिको शुभकामना दिँदै मिठो माया सम्झना शुभ आशीर्वाद दिदी छुट्टिन्छ। नमस्ते।
1: हस्टेल नमस्कार, र सम्झिनु भएको थियो राधा आचार्य गुग्लीबाट फोन देख्नुहुन्थ्यो, सो एकदमै हाम्रो निमित साथी हुनुहुन्छ, खुसी लाग्छ है, सो माया गर्नुहुन्छ क्या है, तपाईँ सबैजना साथीले माया गर्नुहुन्छ, अझ बढी हाम्रो राधा आचार्य निमित नै हुनुहुन्छ कि है, सो आउनु भएको थियो खुसी लाग्छ, हजुरहरू पनि जोडिन चाहिँ सक्नुहुनेछ आजको श्रृङ्खलामा, तपाईँलाई पनि अभिनय मनपर्छ, आफूलाई मन परेको विषयवस्तुमा चाहिँ अभिनय गर्न चाहनुहुन्छ भने नितान्त हजुरहरूको लागि छुट्याएको कार्यक्रम हो आजको श्रृंखला अभिनय तपाईँको, सो मलाई टेक्निसियनबाट चाहिँ हाम्रो शालिग्राम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी अब आजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी, बाँकी साथ तपाईँहरूको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसार बाट एकैसाथ सुनिराख्नु भएको छ, जस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीले सुनिराख्नु भएको छ है, यति बेला मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा हामी प्रस्तुत गर्छौं, त्यस पछाडि आउने नै छौं, सुन्दै गर्नुहोला।

अहो, एकदमै मिठो के तपाईँको माझमा हामीले प्रस्तुत गरेका थियौ है। यो गीत पछिसम्म स्वागत छ है रेडियो कार्यक्रम अभिनय तपाईँको माझ हो। सो तपाईँहरू पनि जोडिन सक्नुहुनेछ 082-5860-8800 को टेलिफोन नम्बर चाहिँ डायल गरेर चाहिँ आउन सक्नुहुनेछ है। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। मलाई टेक्निसियनबाट शालिक राम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी बाकी साथ तपाईँहरूको छु। अब कार्यक्रमको हामी अन्तिम चरणमा पनि आइसकेका छौ है। साथी आउनु भयो भने एकजनासँग चाहिँ कुराकानी गर्न सक्छु, यदि आउनु भएन भने तपाईँहरूको माझबाट चाहिँ हामी छुटिएर जानुपर्ने हुन्छ। सो सबैजना साथीहरू व्यस्त त पक्कै पनि हुनुहुन्छ, यो सास पनि पर्दैछ है। सो पानी पर्ला जस्तो पनि गरिरहेको छ, आफ्नो कामकाज पनि गर्नु पर्यो है। सो हामीलाई पनि सुनिराख्नु भएको हुन्छ, खुसी लाग्छ। कन्ट्याक्ट पनि गर्नुहोला है तपाईँहरूसँगको मिठो कुराकानी साथसाथै अभिनयलाई पनि हामी स्थान चाहिँ दिने गर्दछौ। दोहोरो अभिनय पनि सुनाउन सक्नुहुनेछ र एकल अभिनय पनि सुनाउन सक्नुहुनेछ। दोहोरो अभिनय सुनाउने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय सुनाउने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। अघि साथी आउनु भएन भने तपाईँहरूको माझबाट हामी छुटेर जान्छौ। कार्यक्रमको लागि भनेर छुट्याएको समय पनि सकिने लागिसके नि है। यति जसम्म सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता सुनाएर अभिनय सुनाउने सहभागी साथीलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। अनि टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ शालिक राम चौधरीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दांत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: जु रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ, छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेनु। अब त आशै मरिसक्यो।
8: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आचेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
12: हाम्रा विशेषताहरू:
13: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
13: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
14: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
15: सम्पर्क फोन 081536086
13: र मोबाइल नम्बर 9840096600, 9850836086 र 9481720273।
16: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिरा आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
17: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841793944, 9841793944।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: मध्य पश्चिम चाइन चेक यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सन्जे 5 बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिक राम चौधरी हार्दिक स्वागत बा। घोराई उपमहानगरपालिका वडा नम्बर 10 नारायणपुरमा रलक ग्रेड बुद्ध एकाडेमी ओ घोराई बनाऊ अभियान बीच 30 जना विद्यार्थीको नक्ला सहुलियत रूपमा प्लस टू परिना सहमति हो रहल। यसी पास गरिकन विद्यार्थी मध्ये 10 जना विपन्न वर्गका 10 जना दलित ओ 10 जना जनजाति समुदायका विद्यार्थीको नक्ला सहुलियत रूपमा कक्षा 11 ओ 12 पहरिना सहमति हुलक हो। ग्रेड बुद्ध एकाडेमीका प्रिन्सिपल निमानन्द गैरे ओ घोराई बनाऊ अभियानको संयोजक प्रियासनसे असिन सहमति हुलक हो। यसी पास गरिकन विद्यार्थीको नक्सा ग्रेड बुद्धमा साइन्स ओ म्यानेजमेन्ट विषयमा पर चहलसे वार्षिक 5,000 रूपियाँमा विद्यार्थीको नक्से पर पैनेबाट होको नक्से कक्षा 12 फे 5,000 जो तिर पर्ने बा असिका पहरना विद्यार्थीको नक्से थप रकम तिर निपर्ने हो। यी विषयमा एकाडेमीका प्रिन्सिपल निमानन्द गैरेसे नारायणपुर वरपरका अधिकांश क्षेत्रमा जो बसोबास गर्दै रहल दलित जनजाति ओ अन्य समुदाय समेत निम्न आय स्रोत हुलक घर परिवार हुलक हुनसे घोराई बनाऊ अभियान से सहकार्य कैकन असिन योजना आन्गिलक बतवा रखल। प्रिन्सिपल गैरे से विद्यार्थी ओ अभिभावक हुकनकला यी योजना अन्तर्गत विद्यार्थी पढ़ाई सहल से विद्यालयमा वा घोराई बनाऊ अभियान से सम्पर्क कर अनुरोध कै रखल। वस्तुका घोराई बनाऊ अभियानका संयोजक सविन प्रियासन से एकाडेमी अन धन्यवाद देते उच्च शिक्षा पर चहना तर आर्थिक अभावका कारण समस्याग्रस्त विद्यार्थी कनकला विद्यालय जो अग्रसरतामा अपनाउको नक्से सहकार्य गर्लक बटुवा राख्ल। नायिका मेरुना मगरसे जन्मदिनको अवसर पार्कन दाङको घोराई उपमहानगरपालिका 13 स्थित बादी बस्तीका बाल बालिकाहरूको नक्ला शैक्षिक सामग्री जुस तथा बिस्कुट वितरण गरिगेल बा। पहल थिएटर दाङ ओ घोराई बनाऊ अभियानको आयोजनामा तथा नेपाल चलचित्र कर्मी महासंघ कोशी प्रदेशको आयोजनामा दुर्गा भवानी टोल सहित सोहोर क्षेत्रका अरू 3 टोलका करिब 150 जना बाल बालिकाहरूको नक्ला कापी कलम पेन्सिल इरेजर पेन्सिल कटर जुस ओ बिस्कुट वितरण गरिगेलक हो। कार्यक्रममा दुर्गा भवानी टोलका अध्यक्ष बालु बादीका अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सपिन प्रियासनका बरपौनामा सम्पन्न हुन रह। कार्यक्रममा नेपाल पत्रकार महासंघका दाङका अध्यक्ष सन्तोष सुवेदी डाक्टर लोकराज पराजुली अधिकार कर्मी विनोद केसी पत्रकार दुर्गालाल केसी लगायतका विशेष उपस्थित रहल रह। कार्यक्रममा सम्बोधन गर्दै बरपौना सपिन प्रियासनसे समाजका पछाडि पारगेलक समुदायका बालबालिका शिक्षामा सबकुजाइनका साझा जिम्मेवारी रलक बटवाय रखल। उहाँसे जन्मदिन हन केवल व्यक्तिगत उत्सवको रूपमा सीमित निधाइकन सामाजिक उत्तरदायित्व से जोड्न काम प्रेरणादायी हुलक बटवा रखल। कार्यक्रममा नायिका मेरुना मगरसे बाल बालिका हुकनकसे जन्मदिनको खुशी साटासट गर्दै हुकनकला मन लगाकन अध्ययन गर आग्रह गरिरहे। उहाँसे आगामी दिन मफे बाल बालिकाका शिक्षा प्रतिभा ओ सामाजिक उत्थानका लागि सक्दो सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्दै असिन मानवीय अभियानमा ज्वारा पैलकमा आयोजक प्रति आभार व्यक्त गरिरहे। कार्यक्रममा दाङको शैक्षिक सामग्री वितरणको नेतृत्व गर्लका पहल थिएटरका संचालक केएलपी बुढा थोकेसे चर्चित नायिका मेरिनाको जन्मदिन अपनाउको नक्से सामाजिक कामको एकन मनाइ पाइल खुशी व्यक्त गरिरहल। कार्यक्रममा वितरण गरिगेल शैक्षिक सामग्री पाइबेर बादी बस्तीका बाल बालिकाहरूको नक्से खुशी व्यक्त गरल रह। अन्तर्राष्ट्रिय सीमाको प्रभावकारी सुरक्षा जो राष्ट्रको सार्वभौमिकता ओ नागरिक सुरक्षाका आधार हुलक कति सशस्त्र प्रहरी बलसे सीमा सुरक्षामा आई सुदृढ बनिना प्रतिबद्धता व्यक्त गरिराखल। सशस्त्र प्रहरी बल नेपाल नम्बर 19 गढ हेडक्वार्टर ज्वालामाई बालुवाङसे आफ्नो 22 औं स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा वक्ताको नक्से सीमा सुरक्षाको महत्व उपर जोर दिलखुट। सशस्त्र प्रहरी बल नेपाल नम्बर 5 विद्यावासिनी विन्ध्यावासिनी वाहिनी मुख्यालय रूपन्देहीको वाहिनीप्रति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीसे सीमा सुरक्षा मजबूत हुल सकेल देश र जनता सुरक्षित रहन बटुवा रखल। उहाँसे शान्ति सुरक्षा कायम गर सीमा क्षेत्रको निगरानी प्रभावकारी बनाइकला अवैध ओसार पसार नियन्त्रण गर तथा विपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण उल्लेख गरिरहल। राष्ट्र वा नागरिकको सेवामा समर्पित बिना सशस्त्र प्रहरीका गौरवको विषय हुलक उहाँका कार्यरलहीन। कार्यक्रमका विशिष्ट अतिथि दाङका प्रमुख जिल्ला अधिकारी
निश्चल राज पाण्डे जिल्लाको 83 किलोमिटर लम्बा अन्तर्राष्ट्रिय सीमा सुरक्षामा गणेश निर्वाह कर्ती इलक भूमिका प्रशासनीय अलग बटुवा राख्ल। उहाँसे सीमा क्षेत्रमा हुन अवैध गतिविधि नियन्त्रण, सीमा स्तम्भको संरक्षण, अपराध न्यूनीकरण तथा समग्र सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी व्यवसायीको जिम्मेवार ढंगसे काम कर्ती इलक उल्लेख गरिराख्ल। स्थापना दिवसको अवसरमा विभिन्न व्यावसायिक तथा खेलकुद प्रतियोगिताका विजय सशस्त्र प्रहरी कर्मचारी हन पदक तथा प्रमाण पत्र प्रदान गरिल रह उत्कृष्ट कार्य गर्न कर्मचारीको नक्ला प्रशंसा पत्र, सेवानिवृत्त कर्मचारीको नक्ला कदर पत्र तथा अमर शहीदको परिवार हन सम्मान गरिल रह। कार्यक्रममा स्वागत नृत्य सहित सांस्कृतिक प्रस्तुति गरिल रह। हो नेपालगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष 2082-83 20,11,55,00,000 राजस्व संकलन गरिराखल। भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलका अनुसार यी राजस्व आवकको तुलनामा गत आवमा 16,45,00,000 कम हो। राजस्व संकलन आवकको तुलनामा गत आवमा कुछ घटकन घट्ल सिफे तर अपेक्षा से कम घटकन बटुती। पेट्रोलियम पदार्थका आयातमा अहिले कमी, भारत से चीनी निकासीमा लगिल प्रतिबन्ध लगाएका कारण से राजस्व कम हुलक बटुवा राख्ल। कार्यालयका अनुसार अब 2081-82 20,28,51,81,000 राजस्व संकलन करलकमा अब 2081-82 18,15,72,33,000 राजस्व संकलन हुल रह। नेपालगंज भन्सार कार्यालयका कार्यालयसे इन्धन, ट्रेक्टर तथा ट्रिलर, पोलिथिन, दाना, चामल, खाद्यान्न फलाम लगायतका वस्तुका आयात बढ़ी हुइना करलबा, ओस्तानको जड़ीबुटी लगायतका वस्तु तथा सामान निकासी हुइना करलबा। हुइठा त आजुक थारूभाषक मध्यपश्चिम खबर अत्रह काल सन्ज्याफे थारूभाषक मध्यपश्चिम खबर सुन सक्ने बाटी अखसक खबर मुसे समाचार कक्षको सबको संग्रहणसँग म शालिक राम चौधरी विदाई टू रिरी मध्यपश्चिम ओनिटी रवि राम राम।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने
1: के गर्ने बाबु? छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
1: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
2: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
1: हुल्लासले बनाउँदैछ परिवार एक साथ
3: भर्ना खुल्यो।
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
8: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
7: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
8: सम्पर्क मोबाइल नम्बर 98578-44-722 98578-35-060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विवाद रोड दाङ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रालीको राईदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-76।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
16: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
18: विशेषज्ञ डाक्टरी सेवाहरू:
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
18: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
17: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-03 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
9: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
22: भर्ना खुल्यो।
23: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
22: हाम्रा विशेषताहरू
23: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
22: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
23: शान्त तथा पारिवारिक वातावरण भएको
22: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
23: तिहार सुसारको राम्रो व्यवस्था भएको
22: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
23: घरको जस्तै माया पाउने
24: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
25: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
24: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183
26: खुसीको खबर
27: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
26: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
28: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
29: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
28: उपलब्ध शल्यक्रियाहरू
29: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
28: बालबालिकाको न्यूरो सर्जरी
29: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
28: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
29: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
28: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
30: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
26: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ
27: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान सम्पर्क फोन नम्बर 082-590-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
0: होइन माइला,
3: लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेस्तेले।
4: ल ल काका, गइहाले म।
29: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
29: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
28: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
28: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
28: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
28: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
28: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बात भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने
28: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
28: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
28: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गना हुने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
28: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
28: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
29: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
28: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
29: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
28: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
29: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
28: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 1500 शहीद गेट, दाङ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङमा नयाँ आर्थिक वर्षको जिल्ला दर रेट, सार्वजनिक श्रमिकको ज्याला र निर्माण सामग्रीको मूल्यमा भने हेरफेर।
1: सीमा सुरक्षा सुदृढ भए मात्रै राष्ट्र र नागरिक सुरक्षित हुने, वाहन निपत्ति अधिकारीको भनाई। पर्यटन प्रवर्धन सँगै साइकल प्रति अभिरूचि बढ़ाउने उद्देश्यले घोराईमा कोरा साइकल यात्रा।
0: 30 जना विद्यार्थीहरूलाई सहुलियतमा प्लस टू पढ़ाउने सहमति। गत आर्थिक वर्षमा नेपालगंज भन्सारमा 20 अर्ब राजस्व संकलन।
1: र कुसुन्दा समुदायलाई एकीकृत बसोबासको प्रबन्ध मिलाउन सिफारिश।
0: अब खबर विस्तारमा।
1: दाङमा चालू आर्थिक वर्षको जिल्ला दर रेट सार्वजनिक गरिएको छ। नयाँ दर रेटमा श्रमिकको ज्याला र निर्माण सामग्रीको मूल्यमा हेरफेर गरिएको छ। जिल्ला दर रेट निर्धारण समिति दाङको बैठकले चालू आर्थिक वर्ष 2083-84 लागि नयाँ जिल्ला दर रेट निर्धारण गरेको हो। प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेका अनुसार असार 29 गते बसेको समितिको बैठकले नेपाल सरकारको आर्थिक सर्वेक्षण, राष्ट्र बैंकको मूल्य वृद्धि प्रतिवेदन तथा सरकारवाला निकायहरूको सुझावका आधारमा दर रेट स्वीकृत गरेको हो। नयाँ दर रेट अनुसार यस पटक श्रमिकको दैनिक ज्यालामा वृद्धि गरिएको छ भने निर्माण सामग्रीको मूल्यमा पनि केही परिमार्जन गरिएको छ। समितिले तय गरेको श्रमिकको नयाँ ज्याला दरमा श्रम दक्ष श्रमिक, सिकर्मी, डकर्मी, नकर्मी दैनिक ज्याला 1100 कायम गरिएको छ, जुन गत आर्थिक वर्ष 2083-82 भन्दा 100 रूपियाँले बढ़ी हो। यस्तै अध्यक्ष श्रमिक, कुल्ली, ज्यामी, नाइके, फोरम्यान आदिको पनि दैनिक ज्याला बढ़ेको छ। विगतमा प्रतिदिन 670 रूपियाँ ज्याला पाउँदै आएका अध्यक्ष कामदारको ज्याला बढ़ेर 725 पुगेको हो। यस्तै टनेल, ब्लास्टर र गोताखोर जस्ता उच्च जोखिममा काम गर्ने दक्ष श्रमिकको ज्याला प्रतिदिन 1140 रूपियाँबाट बढ़ाएर 1235 रूपियाँ तोकिएको। यसै गरी जोखिमपूर्ण क्षेत्रमा काम गर्ने अध्यक्ष कामदारहरूको दैनिक ज्याला 880 रूपियाँबाट बढ़ेर 875 रूपियाँ कायम भएको छ। यस्तै कड़ा मेहनत गर्ने कृषि श्रमिकको ज्याला 735 रूपियाँ र सामान्य मेहनत गर्ने कृषि श्रमिकको ज्याला 725 रूपियाँ प्रतिदिन तोकिएको छ। सुपरभाइजरको ज्याला प्रतिदिन 745 रूपियाँ र सिनियर सुपरभाइजरको 790 रूपियाँ निर्धारण गरिएको छ। हाउस वायरिङ गर्ने इलेक्ट्रिसियनको ज्याला 790 रूपियाँ र दक्ष प्लम्बरको दैनिक ज्याला 770 रूपियाँ स्वीकृत भएको छ। नर्सरी नाइकेको मासिक ज्याला 14,310 रूपियाँबाट वृद्धि गरेर 15,450 रूपियाँ बनाइएको छ।
0: अन्तर्राष्ट्रिय सीमाको प्रभावकारी सुरक्षा नै राष्ट्रको सार्वभौमिकता र नागरिकको सुरक्षाको आधार भएको भन्दै सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 29 गण हेडक्वार्टर ज्वालामाई भालुबाङले आफ्नो 22 औं स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहमा वक्ताहरूले सीमा सुरक्षाको महत्वमाथि जोड़ दिएका हुन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 5 बिन्दावासिनी वाहिनी मुख्यालय रूपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीले सीमा सुरक्षा मजबूत भए मात्रै देश र जनता सुरक्षित रहने बताउनु भएको छ। उहाँले शान्ति सुरक्षा कायम गर्न, सीमा क्षेत्रको निगरानी प्रभावकारी बनाउन, अवैध ओसार पसार नियन्त्रण गर्न तथा विपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। राष्ट्र र नागरिकको सेवामा समर्पित हुनु सशस्त्र प्रहरीका लागि गौरवको विषय भएको उहाँको भनाइ थियो। कार्यक्रमका विशिष्ट अतिथि दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेले जिल्लाका 83 किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा सुरक्षामा गणले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, स्तम्भको संरक्षण, अपराध न्यूनीकरण तथा समग्र सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरीको व्यावसायिक र जिम्मेवार ढंगले सँगले काम गर्दै आएको उल्लेख गर्नुभएको छ। स्थापना दिवसका अवसरमा विभिन्न व्यावसायिक तथा खेलकुद प्रतियोगिताका विजयी सशस्त्र प्रहरी कर्मचारीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रशंसा पत्र, सेवानिवृत्त कर्मचारीलाई कदर पत्र तथा अमर शहीदका परिवारलाई सम्मान गरिएको थियो। कार्यक्रममा स्वागत नृत्य सहित सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो। 2060 सालमा स्थापना भएको नम्बर 29 गन हेडक्वार्टर जलामाइली हाल दाङ जिल्लामा रहेका 17 इकाई मार्फत सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद व्यवस्थापन तथा अन्य सुरक्षा सेवा प्रदान गर्दै आएको छ। गणको नेतृत्व हाल 25 गणपतिका रूपमा सशस्त्र प्रहरी उपरीक्षक यदु कुमार कार्कीले गरिरहनु भएको छ।
1: पर्यटन प्रवर्धन सँगै साइकल प्रति अभिरूचि बढ़ाउने उद्देश्यले घोराईमा कोरा साइकल यात्रा 2026 आयोजना गरिएको छ। प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवर्धनमा सहयोग पुर्याउने लक्ष्यका साथ दाङ साइकल सिटीको आयोजनामा आज घोराई कोरा साइकल यात्रा भएको हो। दाङ साइकल सिटीका अध्यक्ष ललित श्रेष्ठको अध्यक्षतामा भएको साइकल यात्राको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपानेले पर्यटन क्षेत्रको प्रचार प्रसारमा साइकल यात्रा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले साइकललाई वातावरण मैत्री यातायातका रूपमा प्रवर्धन गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने बताउनुभयो। पर्यावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने तथा घोराईका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको प्रचार प्रसारमा साइकल यात्राले सहयोग पुगाउने उहाँको भनाइ थियो। आन्तरिक पर्यटन र स्थानीय व्यवसाय प्रवर्धनका लागि साइकल संस्कृतिको विकासमा जोड़ दिनुपर्ने बताउँदै मन्त्री नेउपानेले साइकल यात्राले पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उल्लेख गर्नुभयो। घोराई उपमहानगरपालिका 15 स्थित ललित इन्टरप्राइजेसबाट शुरू भएको साइकल यात्रामा 50 बढ़ी साइकल यात्री सहभागी भएका थिए। साइकल यात्रीले सहयोग गेट, तुलसीपुर चोक, न्यू रोड, पुरानो बैंक रोड, गणेश मन्दिर, ट्राफिक चोक, अम्बिकेश्वरी मन्दिर, डबरी, चौघेरा मन्दिर, बरगदी र पनौरा हुँदै घोराई 5 स्थित धारपादीमा रहेको पाण्डवेश्वरी महादेव मन्दिरसम्मको करिब 50 किलोमिटर दूरी पार गरेका थिए। यात्रा घोराई स्थित होटल माला इनमा पुगेर समापन गरिएको थियो। दाङ साइकल सिटीले प्रत्येक वर्ष जुलाईको तेस्रो शनिबार घोराई कोरा साइकल यात्रा आयोजना गर्दै आएको छ।
0: कोराही उपमहानगरपालिका वडा नम्बर 10 नारायणपुरमा रहेको ग्रेड बुद्ध एकाडेमी र कोराही बनाऊ अभियान बीच 30 विद्यार्थीहरूलाई सहुलियतमा प्लस टू पढ़ाउने सहमति भएको छ। एससी पास गरेका विद्यार्थीहरूमध्ये 10 विपन्न वर्गका, 10 दलित र 10 जनजाति समुदायका विद्यार्थीहरूलाई सहुलियतमा कक्षा 11 र 12 पढ़ाउने सहमति भएको हो। ग्रेट बुद्ध एकाडेमीका प्रिन्सिपल निमानन्द गैरे र कोराही बनाऊ अभियानका संयोजक समीन प्रियासनले यस्तो सहमति गर्नुभएको हो। एससी पास गरेका विद्यार्थीहरूले ग्रेट बुद्धमा साइन्स र म्यानेजमेन्ट विषयमा पढ़न चाहेमा वार्षिक 5,000 रूपियाँमा विद्यार्थीहरूले पढ़न पाउनेछन्। उनीहरूले कक्षा 12 पनि 5,000 नै तिर्नु पर्नेछ। यसरी पढ़ेका विद्यार्थीहरूले थप रकम तिर्नुपर्ने बताइएको छ। यस विषयमा एकाडेमीका प्रिन्सिपल निमानन्द गैरेले नारायणपुर ओरपरका अधिकांश क्षेत्रमा बसोबास गरिरहेका दलित, जनजाति अनि अन्य समुदायका समेत निम्न आय स्रोत भएका घर परिवार भएकाले कोराही बनाऊ अभियानसँग सहकार्य गरेर यस्तो योजना ल्याइएको बताउनुभयो। प्रिन्सिपल गैरेले विद्यार्थी अनि अभिभावकहरूलाई यो योजना अन्तर्गत विद्यार्थी पढ़ाउन चाहेमा विद्यालयमा वा कोराही बनाऊ अभियानसँग सम्पर्क गर्न अनुरोध गर्नुभयो। त्यस्तै कोराही बनाऊ अभियानका संयोजक सबिन प्रियासनले एकाडेमीलाई धन्यवाद दिँदै उच्च शिक्षा पढ़न चाहने तर आर्थिक अभावका कारण समस्याग्रस्त विद्यार्थीहरूका लागि विद्यालयकै अग्रसरतामा आफूहरूले सहकार्य गरेको बताउनु भएको छ।
1: मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराई उपमहानगरपालिका 13 स्थित बादी बस्तीमा बाल बालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराई बनाऊ अभियानको आयोजना तथा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोल सहित सोही क्षेत्रका अन्य 3 टोलका करिब 150 बाल बालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, पेन्सिल कटर, जुस र बिस्कुट वितरण गरिएको हो। कार्यक्रम दुर्गा भवानी टोलका अध्यक्ष बालु बादीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, डाक्टर लोकराज पराजुली, अधिकार कर्मी विनोद केसी, पत्रकार दुर्गालाल केसी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सबिन प्रियासनले समाजको पछाडि पारिएका समुदायका बाल बालिकाको शिक्षामा सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो। उहाँले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने कार्य प्रेरणादायी भएको बताउनुभयो। कार्यक्रममा नायिका मिरुना मगरले बाल बालिकासँग जन्मदिनको खुशी सटासाट गर्दै उनीहरूलाई मन लगाएर अध्ययन गर्न आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा पनि बाल बालिकाको शिक्षा, प्रतिभा र सामाजिक उत्थानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस्ता मानवीय अभियानमा जोड़िन पाएकोमा आयोजक प्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रममा दाङमा शैक्षिक सामग्री वितरणको नेतृत्व गर्नुभएका पहल थिएटरका संचालक केएल बुढाथोकीले चर्चित नायिका मिरुनाको जन्मदिन आफूले

0: उनीहरूले सरकारले पुनस्थापनामा ध्यान नदिएको गुनासो गरे। मुक्त कमैयाको सूचीमा नपरेका मुक्त कमैयाहरूले परिचय पत्र नहुँदा बालबच्चा पढ़ाउनेदेखि सरकारी कामकाजमा समेत कठिनाई भएको बताएका छन्। एक रिपोर्ट।
1: लमही नगरपालिका चारका बालकृष्ण चौधरी 40 वर्ष कमैया जीवन बिताएर 2057 सालमा कमैया जीवनबाट मुक्त हुँदा उहाँको उमेर 51 वर्षको थियो। कमैया मुक्त भएको पनि 24 वर्ष पुग्यो, उहाँको उमेर 75 वर्ष भयो। तर उहाँका समस्या जहाँका तही छन्। कमैया बस्दा भालेको डाकोसँगै शुरू हुने दिनचर्याका बेला मालिकको लागि मात्रै सोच्ने बालकृष्णले मुक्तिपछि आफ्नो बारेमा सोच्न थाले पनि अहिलेसम्म रित्तो हात बाहेक केही उपाय लागेको छैन। मुक्त कमैयाको सूचीमा पर्नुभएका उहाँले सरकारी सूचीमा आफ्नो नाम समावेश गर्न थुप्रै आन्दोलनमा सहभागी हुनुभयो, तर अहिलेसम्म आफूहरूको आवाज सरकारले नसुनेको उहाँ बताउनुहुन्छ।
2: म 75 वर्ष होइलास त 40 वर्ष त्यो जिम्मेदार घर कमैया बैठली अनि 24 वर्ष मुक्त होइलक। आज हमार हाथमे कुछो नै हो, परिचय पत्र फेर नै हो, अरू चिज फेर नै हो। हमारी केही से हाम्रो आज मुक्त कमैयाके मुक्त दिवस मनाइन हो, हाम्रो केही से खुसी मनाइन हो।
1: सरकारले 2057 सालमा गरेको कमैया मुक्तिको घोषणा अझैसम्म व्यवहारमा लागू हुन सकेको छैन। जिल्लामा अहिले पनि 2000 बढी मुक्त कमैयाले परिचय पत्र पाउन सकेका छैनन्। सरकारले मुक्त गरे पनि मुक्त कमैया भनेर परिचय पत्रसम्म नपाउँदा बाल बच्चाको पठन पाठनदेखि सरकारी काममा समेत निकै शास्ति खेप्नु परेको गुनासो गर्नुहुन्छ राप्ती गाउँपालिका 3 का तुलसी कुमारी चौधरी।
3: छुट कमैया भनेपछि बाल बालिकाहरूलाई पनि हाम्रो परिचय पत्र छैन, तिमीहरूलाई पनि पढाउने समस्या हुन्छ। अनि तालिमहरू पनि आउँदाखेरि वारामा गाउँपालिकामा आउँदाखेरि त्यहाँहरूले भन्नुहुन्छ तपाईँहरूको परिचय पत्र कहाँ छ भनेर, परिचय पत्र भएपछि मात्रै तपाईँहरूको काम हुन्छ भनेर। अनि परिचय पत्र नभएकै कारण हामी वञ्चित हुन्छौँ, बाल बालिकालाई पढाउन पनि वञ्चित, अनि जुनसुकै काममा पनि रोजगार भयो अनि तालिममा त्यस्तोमा वञ्चित हुन्छन्।
1: दाङमा परिचय पत्र पाएका 1426 जना मुक्त कमैया मध्ये 688 जनाले मात्रै जग्गाधनी लालपूर्जा पाएका छन्। तत्काल लगत संकलन गरी मुक्त कमैयाहरूको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुहुन्छ मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरी।
4: केही कमैयालाई परिचय पत्र त पाउनु भयो, तर उहाँहरूलाई पुनस्थापना अहिलेसम्म भएको छैन। जो अहिले उहाँहरूको हातमा लालपूर्जा छ, तर केही जग्गा छिन्न पनि बाँकी छ अहिलेसम्म, र केही कमैया साथीहरूको मुद्दा चलिरहेछ। उहाँहरूलाई तत्काल व्यवस्थित पुनस्थापना हुनुपर्छ, र अहिले दाङको हकमा त्यति बेला संकटकालको घरिमा लगत लिने काम भयो 2058-59 सालमा। त्यति बेला धेरै छुट कमैयाहरू हाम्रो डाङको हकमा हुनुहुन्छ, ती छुट कमैयाहरूको लागि लगत लिनुपर्छ, उहाँहरूलाई पहिचान गरी परिचय पत्र दिनुपर्छ, र तत्काल ती कमैयाहरूलाई पनि परिचय पत्र प्राप्त कमैया सरह जग्गा नेपाल सरकारको नियम अनुसार कमैया श्रम निषेधन जुन छ त्यो कानून अनुसार कम्तीमा घरवासको लागि 5 कट्ठा जग्गा र उहाँहरूलाई सिप विकास अन्तर्गतका विभिन्न सिपहरू दिनुपर्छ, र केही कुराहरू जो शिक्षा दीक्षा जुन र स्वास्थ्यका कुराहरू छ ती सबै कुराहरूमा पूर्णरूपमा निशुल्क दिएर काम अगाडि बढाइदिनुपर्छ।
1: मुक्त कमैयालाई प्रदान गरिने परिचय पत्र उपलब्ध गराउने र सोही आधारमा सेवा सुविधा प्राप्त गर्ने बाटो खोल्ने भएकाले दाङको राप्ती गाउँपालिकाले छुट मुक्त कमैयाको लगत संकलन शुरू गरे पनि जिल्लाका अन्य स्थानीय तहमा भने लगत संकलनको काम अझै शुरू हुन सकेको छैन। दाङ लगायत देशभरका 27,577 मुक्त कमैया मध्ये परिचय पत्र प्राप्त गरे पनि पुनस्थापना हुन नपाएका 2357 मुक्त कमैयाको पुनस्थापना कार्य तत्काल अघि बढाउन उनीहरूले माग गरेका छन्।
0: अब अन्य खबर प्रसंग, तुलसीपुर उपमहानगरपालिका 10 अवस्थित गौरी गाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक भए पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ। प्रचार प्रसार तथा भौतिक पूर्वाधारको अभाव हुँदा यस क्षेत्रको पर्यटन प्रवर्धन हुन नसकेको हो। तुलसीपुर बजारबाट दक्षिणतर्फ नजिकैको दूरीमा रहे पनि उचित प्रचार प्रसार र प्रवर्धनको अभावले गर्दा यो स्थल ओझेलमा परेको स्थानीयहरू बताउँछन्। करिब 8 बिघा क्षेत्रफलमा फैलिएको यो तालको आफ्नो ऐतिहासिक विशेषता छ। तालको बीच भागमा करिब 1 करोड़को लागतमा एउटा शिव मन्दिर निर्माण गरिएको छ। उक्त मन्दिरमा शिव, गणेश, सूर्य देवी र विष्णु गरी 5 मूर्तिहरू स्थापना गरिएका छन्। आकर्षण तालको बीचमा रहेको मन्दिरसम्म पुग्नका लागि करिब 45 मिटर लामो पुल निर्माण गरिएको स्थानीय रमेश बुढाथुकीले बताउनुभयो। बर्खायामको पानी संकलन हुने यस तालमा वर्षैभरि पानी रहिरहने र यहाँ व्यावसायिक रूपमा माछा पालन समेत गर्ने गरिएको उहाँको भनाइ छ। स्थानीय बुढाथुकीका अनुसार यो बाटो भएर हिँड्ने यात्रुले फाटाफुट्टा तस्विर खिच्ने गरे पनि तालकी अवलोकनका लागि आउनेको संख्या भने कम छ।

0: सड़क सञ्जालको सहज पहुँच र बजारबाट नजिकै रहेकाले यस्तालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना रहेको उहाँले बताउनु भएको छ। दुर्गम क्षेत्रका साना पोखरीहरू समेत पर्यटकीय केन्द्र बनिरहेको अवस्थामा बजार नजिकको यति ठूलो ताल भने उपेक्षित हुनु दुःखद रहेको स्थानीयहरू बताउँछन्। यो ताललाई व्यवस्थित गरी उचित प्रचार प्रसार गर्न सके दाङ जिल्लाकै एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय उत्तम चौधरीले बताउनुभयो। उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउनेतर्फ पहल थालेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनु भएको छ। उहाँले थप भौतिक पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजनाबद्ध पहल थालेको भन्दै सोही अनुरूप बजेटको व्यवस्था गरिने पनि जानकारी दिनुभएको छ। नेपालगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष 2082-83 20,11,55,00,000 राजस्व संकलन भएको छ। भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलका अनुसार यो राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 16,45,00,000 कम हो। राजस्व संकलन अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा केही घटेको तर अपेक्षा भन्दा कम घटेको बताउँदै पेट्रोलियम पदार्थको आयातमा आएको कमी, भारतले चिनी निकासीमा लगाएको प्रतिबन्ध लगायतका कारणले राजस्व कम भएको बताउनु भएको छ। कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 20,28,51,81,000 राजस्व संकलन भएकोमा आर्थिक वर्ष 2080-81 18,15,72,33,000 राजस्व संकलन भएको थियो।
1: राष्ट्रिय मानव अधिकार आयोगले कुसुन्दा लगायत लोपन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तिकरण र विकासका लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिश गरेको छ। आयोगले गरेको कुसुन्दा समुदायको मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन 2083 उक्त समुदायलाई स्वतन्त्र पूर्व सुसूचित सहमतिमा एकीकृत बस्ती विकास गरी सामूहिक बसोबासको प्रबन्ध गर्न गराउन संघीय सरकारसँग सिफारिश गरिएको छ। आयोगले कुसुन्दा समुदायको भाषा, संस्कृतिको संरक्षण तथा शिक्षा, स्वास्थ्य, सामुदायिक, व्यावसायिक र शिपमूलक तालिम, रोजगारीका क्षेत्रमा नीतिगत, कानूनी र संरचनात्मक सुधार एवं संघ गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई बेग्ला बेग्लै सिफारिश गरेको छ। परम्परागत रूपमा उपभोग भइरहेका घर, कुसुन्दा समुदायले चर्केको जग्गाको भोगाधिकार तथा स्वामित्व कायम गर्न, यो समुदायको भाषा संरक्षण गर्न तथा संस्कृतिको प्रवर्धन र संरक्षणका प्रयासलाई सुदृढीकरण गर्न आग्रह गरिएको छ। कुसुन्दा समुदाय अल्पसंख्यक र लोक उन्मुख आदिवासी जनजाति हो। लुम्बिनी, बागमती, कर्णाली र गण्डकी प्रदेशका केही जिल्लामा उनीहरूको बसोबास रहेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा कुसुन्दाको संख्या 115 पुरूष र 138 महिला गरी कुल 253 रहेको छ। आफूलाई वनको राजा मान्ने कुसुन्दाहरू घुमन्ती फिरन्ती जीवनशैली त्याग गरी आधुनिक बसोबासको शैली अपनाउने क्रम तीव्र रहेको पाइएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 38 जनाको ज्यान गएको छ। 400 भन्दा बढ़ी घाइते भएको इरानको स्वास्थ्य मन्त्रालयले उद्धृत गर्दै समाचार संस्था सीएनआईले जनाएको छ। आक्रमणले पुल, ऊर्जा सुविधा र समुद्री नियन्त्रण टावर लगायत नागरिक पूर्वाधारलाई समेत असर पुर्याएको छ। अमेरिकाले यो कार्यवाही इरानको सैन्य क्षमता कमजोर पार्न र क्षेत्रीय सुरक्षा खतरा न्यूनीकरण गर्न गरेको बताइएको छ। तर इरानले नागरिक पूर्वाधारलाई लक्षित गरिएको आरोप लगाएको छ। जवाबी कार्यवाही स्वरूप इरानले बहराइन, कुवेत, सिरिया र ओमानमा रहेका अमेरिकी सैन्य शिविरहरूमा आक्रमण गरेको दावी गरेको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। आज बिहान मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। नेपालका साना प्रवीणले अभिजित 25 रन जोडिन्। सावित्री धामीले 24 रन र करूणा विष्टले अभिजित 16 रन बनाइन्। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इण्डोनेसियाले 20 ओभरमा 9 विकेट गुमाउँदै 68 रन बनाएको थियो। मनिषा उपाध्यायले 4 विकेट लिइन्। यसअघि हिजो भएको सेमी फाइनलमा नेपाल युएसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसक्यो।
0: र मध्यपश्चिम खबरको अन्तिममा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.8 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय कुराहीले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 4.5 मिलिमिटर पानी परेको छ। अहिलेको हावा गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 80% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यी नै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: दाङमा नयाँ आर्थिक वर्षको जिल्ला दर रेट, सार्वजनिक श्रमिकको ज्याला र निर्माण सामग्री मूल्यमा भने हेरफेर।
1: सीमा सुरक्षा सुदृढ भए मात्रै राष्ट्र र नागरिक सुरक्षित हुने वाहिनीप्रति अधिकारीको भनाई। पर्यटन प्रवर्धनसँगै साइकल प्रति अभिरूचि बढ़ाउने उद्देश्यले घोराईमा कोरा साइकल यात्रा।
0: 30 जना विद्यार्थीहरूलाई सहुलियतमा प्लस टू पढ़ाउ सहमति। गत आर्थिक वर्षमा नेपालगंज भन्सारमा 20 अर्ब राजस्व संकलन।
1: र कुसुन्डा समुदायलाई एकीकृत बसोबासको प्रबन्ध मिलाउन सिफारिश।
0: अवस्था अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.udmp.org लगन गरेर पनि प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाँगी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि?
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: अवकाश पनि बिहा भइसक्यो, एउटा पनि छोरी मान्छेलाई
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
7: पढ्छु नि है, पढेर के हर्छेस? म बे गर्छु।
8: हामी जन्मजात नै सिकारी हुँ, सिकारी। पुरै डायलेक्ट मलाई चाहियो।
9: भिएफएक्स सिनेमाज कोराही दश नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
10: हेलो फ्रम अमेरिका वाक वाका वाशिङटन डिसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
9: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
11: मम्मी मम्मी दाँत दुख्यो।
12: मम्मी मेरो दाँत बाङ्गो आयो। दाजुले सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
13: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
9: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
12: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
9: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
14: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
15: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
9: सम्पर्क फोन नम्बर 082-5902।
12: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
16: सीता के भयो तिमीलाई? गुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
17: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
18: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
19: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
18: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-2572।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
20: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
21: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
20: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
21: हुलासले बनाउँदैछ परिवार एक साथ।
22: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: आदरणीय श्रोता, दांग सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट उत्पादन भएर विभिन्न अन्य 11 साझेदारी रेडियोबाट प्रसारण हुने कार्यक्रम शैक्षिक डबलीबाट हामी बोलिरहेका छौं। हाम्रा साझेदारी रेडियोमा रेडियो नयाँ युग 107.3 मेगाहर्ज, रेडियो माडी आवाज 98.6 मेगाहर्ज, रेडियो सुनसरी 101.5 मेगाहर्ज, रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज, रेडियो पल्लवी 95.2 मेगाहर्ज, रेडियो राप्ती 98.4 मेगाहर्ज, रेडियो आपुरे 89.4 मेगाहर्ज, रेडियो पूर्वी रूकुम 103.2 मेगाहर्ज, रेडियो बंगलाचोली 91.7 मेगाहर्ज, रेडियो कृपालु 900 मेगाहर्जबाट कार्यक्रम प्रसारण हुने गर्दछन्। यसै गरी रेडियो मध्य पश्चिममा प्राविधिक शालिग्राम चौधरी र यो संचालक पद्म प्रसाद शर्माको तर्फबाट हाम्रा सम्पूर्ण श्रोतामा हामी हार्दिक अभिवादन टक्र्याउन चाहन्छौ। आदरणीय श्रोता, हाम्रो शैक्षिक कार्यक्रमको दैलो खुल्यो, हामी यहाँहरूको घर आँगनमा आइपुग्यौ। श्रोता, हामी 2083 14 कार्यक्रममा छौं भने सिंगो श्रृंखलाको 1001 कार्यक्रममा आज रहेका छौं। 1000 पार गरेर आज एक श्रृंखला हाम्रो थपिएको छ। श्रोता, हामी आज यहाँहरूलाई बंगला चुलीतिर लाँदैछौ। बंगला चुली हाम्रो लुम्बिनी प्रदेश दाङ जिल्लाको एउटा नामी पालिका हो भन्दा पनि हुन्छ। नामी यस मानेमा छ कि बंगला चुली भनेर जुन शब्द छ, जुन ठाउँ छ, त्यो अलिकति बढ्ता चर्चामा रहेको ठाउँ छ। त्यो चुलीलाई हेर्ने अलि धेरै संख्याका नागरिकहरू त्यहाँ पुग्ने गर्नुहुन्छ, यसकारण मैले यो चर्चित भनेर शब्द प्रयोग गरे। आज सोही बंगला चुली मा रहेको वडा नम्बर 5 रहेको सुधा माध्यमिक विद्यालयको शैक्षिक गतिविधि र थोरै अन्य विषयहरू पनि र बंगला चुलीकै मित्र हुनुभएको हुनाले बंगला चुलीकै बारेमा पनि हामी त्यो चुलीकै बारेमा पनि दुई शब्द यहाँहरूको माझमा पस्कने जमर्को गर्नेछौ। र कुराकानीका निम्ति सुधा माध्यमिक विद्यालयका प्रधान अध्यापक सरलाई हामीले आज निम्तो गरेका छौं। उहाँलाई दिल्लीकान्त आचार्य भनेर चिन्न सकिन्छ। त्यसो त दिल्लीकान्त आचार्य दाङमा मात्रै नभएर अन्य जिल्लामा पनि अलिकति चर्चित नाम हो। यो नाम कसरी चर्चित हुन गयो? श्रोतामा एउटा जिज्ञासा हुन सक्छ, उहाँ लामो समयसम्म दाङको तुलसीपुरमा रहेको एउटा शैक्षिक तालिम केन्द्रमा त्यहाँ बिताउनुभयो र अहिले उहाँ जुन पदमा हुनुहुन्छ प्रधान अध्यापक, त्यस्ता प्रधान अध्यापकहरूलाई लामो समय उहाँले प्रशिक्षित गर्नुभयो। यसकारण पनि दिल्लीकान्त आचार्य अलिकति चर्चामा आएको नाम भनेर भन्न पाइने भएको छ। आज उहाँकै विचारहरू हामी यहाँहरूको माझमा पस्कनेछौ। कार्यक्रममा प्रवेश गर्नु अघि यो शिक्षकका पनि शिक्षक प्रशिक्षक आजभोलि उहाँ तालिम केन्द्रबाट बंगला चुलीको सुधा माध्यमिक विद्यालयमा पुग्नु भएको छ र प्रधान अध्यापकको जिम्मेवारी निर्वाह गरिराख्नु भएको छ। दिल्लीकान्त सरलाई म कार्यक्रम शैक्षिक डबलीमा हार्दिक स्वागत गर्न चाहन्छु। सर, स्वागत छ।
1: हजुर सर, धेरै धेरै धन्यवाद। सरलाई सरप्रति आभारी छु म।
0: आरामै हुनुहुन्छ?
1: एकदम ठिक छु।
0: अनि सर, मैले भूमिकामा लामो समय तालिम केन्द्रमा रहनुभयो भन्न भने मलाई यो कहाँ जोड्न मन लाग्यो भने अहिले सर जुन पदमा हुनुहुन्छ नि प्रधान अध्यापकको जिम्मेवारी निर्वाह गर्नुभएको छ, त्यो प्रधान अध्यापकको जिम्मेवारी यो किसिमबाट गर्दा बेस हुन्छ भनेर हिजो पढाउनुहुन्थ्यो, सिकाउनुहुन्थ्यो, त्यो व्यवस्थापनको कुराहरू बुझाइदिनुहुन्थ्यो, अप्ठ्यारो परेका सरहरूलाई त्यो अप्ठ्यारोको गाँठो फुकाइदिनुहुन्थ्यो, आज त्यही पदमा हुनुहुन्छ, कस्तो अनुभूति भइरहेछ?
1: अब सरलाई धेरै धेरै धन्यवाद। यो सिद्धान्त र व्यवहार अत्यन्त फरक कुरा रहेछन्। अब हिजो चाहिँ म साबीको शैक्षिक तालिम केन्द्र, पछि त्यसको नामाकरण फेरेर शिक्षा तालिम केन्द्रमा करिब 16 वर्ष जति कार्यरत रहे। यो चाहिँ म विज्ञानको विद्यार्थी, त्यहाँ चाहिँ त्यस बेला चाहिँ त्यो तालिम केन्द्रमा विज्ञान, गणित र अंग्रेजी विषयका माध्यमिक तहका शिक्षकहरूलाई राख्ने चलन थियो। त्यही क्रममा म चाहिँ जनकल्याण माध्यमिक दुधरासमा कार्यरत रहँदा रहँदै तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट त्यता पठाइयो र म त्यहाँ गएर करिब करिब 16 वर्ष मैले त्यहाँ काम गर्ने अवसर पाए। त्यसबेला हामी त्यसबेला प्रधानाध्यापक नेतृत्व क्षमता विकास भनेर हामी एउटा तालिम सञ्चालन गर्थ्यौं। त्योभन्दा अगाडि विद्यालय व्यवस्थापन तालिम भनेर तालिम सञ्चालन हुन्थ्यो। ती कार्यक्रमहरूमा हामीले सैद्धान्तिक कुराहरू गर्ने र व्यवहारमा यसरी गर्न सकिन्छ कि भन्ने कुराहरू गर्दा धेरै मान्छेहरूमा यो सबै कुरा चाहिँ असम्भव छ, सम्भव छैन भनेर चाहिँ तालिमकै दौरानमा कुरा उठ्थ्यो। त्यो म फेरि तालिम केन्द्रबाट फर्केर विद्यालयमा गएपछि करिब 16 वर्षको विद्यालय बसाएपछि फर्किँदाखेरि धेरै उता चढाव आएको रहेछ। मैले तालिममा सिकेका सिपहरू अथवा तालिममा गरेका कुराहरूलाई विद्यालयमा विद्यालयका कक्षा कोठाहरूमा प्रयोग गर्ने प्रयासरत छु, तर त्यो प्रयोग गर्ने परिस्थिति अत्यन्त जटिल हुँदो रहेछ, फरक हुँदो रहेछ। तैपनि हामी चाहिँ प्रयासरत रहने लाग्ने र आफ्नो तर्फबाट गर्नुपर्छ भन्ने मान्यताका साथ म अगाडि बढ्या छु, एकदमै लागिरहेको छु। र म अहिले अब 58 वर्ष भन्दा पार भए, म चाहिँ 28-29 वर्षका चाहिँ नवयुवा भर्खर जागिरमा सेवामा प्रवेश गरेका मान्छेहरू भन्दा पनि आफूलाई ऊर्जाशील भएको महसुस गर्छु।
0: एकदम गुड, कस्तो मिठो कुरा गरिदिनु भयो सरले। अनि यो सुदामा आयुमा कहिलेदेखि सेवारत?
1: अब यो विडम्बना भन्नुपर्छ, म 2052 सालको आयोग लडेर 2060 साल असोजदेखि त्यसबेलाको जनकल्याण उच्च माध्यमिक विद्यालय दुधरासमा मेरो घरबाट 3 किलोमिटरको दूरीमा जाइ मतलब सर्भिस सेवा गर्थे। जिल्ला शिक्षा कार्यालयको तत्कालीन कार्यक्रम अनुसार मलाई कारमा जानुपर्छ, त्यहाँ जानुहोस् भनेर जिल्ला शिक्षा अधिकारीले भनेपछि फरक काम गरौं न त भन्ने अभिप्रायले म तालिम केन्द्र गए। यो विभिन्न चाहिँ उतार चढाव हुँदो रहेछ। म तालिम केन्द्रमै रहेको बेला 2071 सालमै मलाई चाहिँ सुदामावि झेलनेटामा चाहिँ विभिन्न चाहिँ अब यो हुनु त नपर्ने हो, तर पनि हाम्रो यो शैक्षिक व्यवस्थापन हाम्रा क्रियाकलापहरू मेरो दरबन्दी चाहिँ त्यहाँ राखिएछ। अनि मैले तत्कालीन जिल्ला शिक्षा कार्यालयमा कुरा होइन, तपाईँ जानु परेको छैन किन पर्यो र भन्ने कुरा भएर म चाहिँ तालिम केन्द्रमै बसे। जब 2074 सालमा चाहिँ यो संघीयतामा देश गएर सबै अधिकारहरू गाउँपालिकामा गएपछि मलाई त्यसपछिबाट चाहिँ भएर म 2079 सालसम्म तालिम केन्द्रमै जेन तेन अडे। 2080 सालदेखि म चाहिँ सुदामावि झेलनेटामा चाहिँ कार्यरत छु अहिले।
0: 80 सेवारत?
1: हजुर, 80 त्यहाँ कार्यरत छु।
0: अनि सर मैले यो सुदा निमावि झेलनेटा
1: तत्कालीन
0: त्यहाँबाट सुरु गर्न थाले, अहिले चाहिँ सुदा मावि भनेर यहाँहरूले चलाइराख्नु भएको छ, कति कक्षासम्म चलिरहेको?
1: अब हाम्रो बाल विकासदेखि कक्षा 12 छ। कक्षा 12 हाम्रो दुईटा धार छ, एउटा प्राविधिक धारमा बाली विज्ञान कृषि जो शिक्षा विभागको यो सिटिबिटीका पनि हुन्छन्, हाम्रो शिक्षा विभागको 9-12 प्राविधिक धारमा बाली विज्ञान, र अर्कोतिर चाहिँ कक्षा 11-12 हामी शिक्षामा नेपाली स्वास्थ्य र विषय सञ्चालन गरिरहेछौँ। अहिले अङ्ग्रेजी पनि मेजरको रूपमा चाहिँ सञ्चालन गरिरहेछौँ।
0: अनि हाम्रो विद्यार्थी संख्या कति छ? पहाडी क्षेत्रमा हुनाले अलिक कम छ कि भनेर अनुमान मात्रै गर्न खोजेको।
1: विद्यार्थी संख्या म 2080 सालको सुरुमा जाँदा करिब करिब 1000 हारामा विद्यार्थी हेर्दाखेरि मलाई बक्क परेको थिएँ म चाहिँ। अब त्यति विद्यार्थी हुँदाखेरि म त्यो 80 प्रधानाध्यापकको भूमिकामा छु। अहिले आएर हामी 700+ विद्यार्थी, अब 11 कक्षाको विद्यार्थीहरूको अभिलेख अहिले छैन हामीसँग, अब भर्ना हुने क्रम छ। हामीसँग 700+ विद्यार्थी छन्, तर पहाडी हाम्रो चाहिँ बंगलाचुलीको सुदामावि झेलनेटा भने चाहिँ दाङको कर्णाली हो। अब त्यो त्यहाँ त्यस्तो भौगोलिक विकटताका बावजुद पनि 700+ विद्यार्थी देख्दा म आफै आश्चर्य छु, तर निरन्तर बच्चाहरू विद्यार्थीहरू घट्ने क्रम छ, घोराईप्रति आकर्षण छ, यो बजारमुखी सोच बसाई सोचाइ, र त्यहाँ चाहिँ यो चुन ढुङ्गा खानी एउटा बस्ती नै त्यहाँबाट चाहिँ विस्थापित हुने भावनाले विद्यार्थीहरूको संख्या हरेक वर्ष 60-100 हारिमा चाहिँ हामीले विद्यार्थीहरू घटाइरहेछौँ।
0: अनि मैले यो अहिले मावि भनौँ न, मावि सञ्चालन भइसकेपछि ठ्याक्कै यहाँहरूको प्राङ्गणमा पुग्ने चाहिँ अनुकूल परेको छैन, माथिबाट त्यो भवन देखिरहेको छु, त्यो भवन अहिले पनि मेरो दिमागमा झल्झल्ती नाचिरहेछ, अलिकति आकर्षक खालको चाहिँ भौतिक संरचना बनाउनु भएको छ यहाँहरूले, त्यो भौतिक संरचना पुग्दो मात्रामा छ र त्यसको स्रोत के हो, कसरी तपाईँहरूले तयार गर्नुभयो?
1: हजुर, यो चाहिँ हाम्रो एउटा विडम्बना के छ भने हामीलाई चाहिँ 2 ठाउँमा हाम्रा स्कुलहरू चलिरहेछन्। यो 1.5 किलोमिटरको दूरीमा 2 ब्लक छ, त्यो चाहिँ अलिकति अब सुरुका मान्छेहरूले ख्याल गर्नु भएन भन्यो भने फेरि उहाँहरूलाई रिसाउनु होला, तर त्यसबेला अलि हामीले दूरदर्शिता नपुगेकै हो। तर त्यो भौतिक पूर्वाधार पुग्दो छ हामीलाई चाहिँ फर्निचर कक्षा कोठा भवन हाम्रो पर्याप्त छ तर अर्को ब्लकमा चाहिँ अलिक कमी भइरहेछ सुरुको विद्यालय सञ्चालन भएको स्थानमा पर्याप्त भौतिक पूर्वाधार बन्नुको पछाडि त्यहाँका स्थानीय मान्छेहरूले एउटा महायज्ञ सञ्चालन गर्नुभएको रहेछ 2077 सालतिर हो सायद त्यो महायज्ञबाट करिब करिब जिन्सी नगद यता गरेर करिब करिब 1 करोड भन्दा बढीको हाराहारीमा पैसा संकलन भएको मैले पछि थाहा पाएँ त्यसको आधारमा र अब कस्तो संयोग भने हाम्रो सुधा माध्यमिक विद्यालय झेलनेटाबाटै विद्यालय शिक्षा पूरा गरेका मान्छेहरू अध्यक्ष उपाध्यक्ष पालिकाको हुने भएर हामीलाई अलि उहाँहरूले माया गर्नुहुन्छ र पालिकाको सहयोग त्यहाँ स्थानीय मान्छेहरूको चाहिँ लगाव र त्यहाँको विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ र अभिभावकहरूले गर्नुभएको योगदानले हाम्रो विद्यालयलाई मनग्य रूपमा चाहिँ भौतिक पूर्वाधार बनाउन सहयोग पुगेका छ तर त्यो भौतिक पूर्वाधार बिस्तारै अब जीर्ण बन्दैछ त्यसलाई मर्मसम्हारको खाँचो छ यो वर्ष पनि पालिकाले अलिअलि हामीलाई सहयोग गरेर हामीले अलिअलि केही मर्मसम्हार गर्यौं तर अर्को विडम्बना के छ भने हाम्रो अर्को ब्लकमा जो बी ब्लक भनेर भनिरहेको छु जहाँ बाल विकासदेखि कक्षा 8 अंग्रेजी माध्यम र 9-12 प्राविधिक धारको बाली विज्ञान जसलाई हामी कृषि भन्ने गर्छौं बाली विज्ञान विषय चलेको ठाउँमा अहिले पनि टहरहरूमा बच्चाहरू बसिरहेछन् भौतिक पूर्वाधारले अलि सम्पन्न हुन सकिएको छैन म गइसकेपछि हामीले करिब करिब 4-5 कोठाहरू थप्ने यो चाहिँ सामाजिक विकास मन्त्रालयबाट बजेट ल्याएर गर्ने काम गरेका छौं र अब मलाई आशा छ अर्को वर्ष अथवा यो आर्थिक वर्षमा आउँदो आर्थिक वर्षमा हामी त्यो टहराबाट बच्चाहरूलाई हटाएर अलिक ढडाई गरेको घर बसाल्न सक्छौ कि भन्ने चाहिँ आशा छ
0: यहाँहरूको त्यो चाहना पूरा होस् एउटा संचार कर्मीको नाताले मैले यो कामना गरे
1: हस् सर धन्यवाद सर
0: अनि म अलिकति फरक प्रसंगतिर लागे है
1: हजुर सर
0: हामीले धेरै वर्ष अगाडिदेखि गुणस्तरीय शिक्षाको कुरा गरिरहेछौँ सुन्दै पनि आएछौँ र हामी आफै पनि गर्दै आएछौँ र यो संचार माध्यमबाट मैले पनि धेरैपल्ट गुणस्तरीय शिक्षा के हो कसरी हुन्छ सम्भव छ कि छैन यस्तो विषयमा छलफल पनि चलाइराखेका छु भनेर भन्नु पर्यो नि त अब सरबाट मैले के कुरा लिन खोजेँ भने त्यो गुणस्तरीय शिक्षाका निम्ति के भएपछि गुणस्तरीय शिक्षा हुन्छ कसोलाई गुणस्तरीय शिक्षा भन्ने या एउटा चाहिँ प्रशिक्षकको नाताले सरसँग यति कुरा राखेपछि यो गुणस्तरीय शिक्षा भने यो रहेछ है हामीले यो गर्नुपर्ने रहेछ भनेर सर्वसाधारणले पनि जान्ने कुरा हुन्छ मैले यही
1: धन्यवाद सर अब यो मेरो बुझाइमा के देख्छ भने हाम्रो गुणस्तरीय शिक्षा भन्ने कुरा हाम्रो आँखामा रहेछ आम मान्छेको आँखामा देख्छु मैले जस्तो बंगलाचुलीको बच्चा बच्चीले घोराईका स्कूलमा गुणस्तरीयता देख्छ घोराईका बच्चा बच्चीले बुटोलको कालिका मानव ज्ञानमा गुणस्तरीयता देख्छ त्यहाँको बच्चाले काठमाडौँमा देख्छ काठमाडौँले कहाँ अमेरिका देख्ने होला अमेरिकाले चाहिँ फिनल्यान्ड देखिरहेछ हामी सुन्यौं लास्ट इयर चाहिँ त्यहाँको राष्ट्रपतिले फिनल्यान्डको जस्तो शिक्षा भइरहे भए बल्ल हुन्थ्यो अमेरिकामा भनेर भन्नुभयो हामीले सुन्यौं तर अब गुणस्तरीयता भन्दाखेरि के बुझ्नु पर्यो भने सबभन्दा पहिले चाहिँ बच्चा बच्चीहरूलाई उहाँहरूको आफ्नो थलोबाट झिकाउने विद्यालयमा टिकाउने सिकाउने र बजारमा बिकाउने यदि गर्न सक्यौं भने सबभन्दा ठूलो गुणस्तरीयता भने त्यो हो कि जस्तो लाग्छ मलाई अब यो चाहिँ के अरे बच्चाको चाहिँ पारिवारिक परिवेशबाट विद्यालयमा झिकाउने विद्यालयमा टिकाउने सिकाउने कामसम्म हामीले गरिरहेछौं अहिले तर बजारमा बिकाउने काममा हामी चुकेका छौं त्यसैले हाम्रो शैक्षिक यो सबै चाहिँ समस्या के देख्यो भने हामी बेरोजगारहरू उत्पादन गर्ने र चाहिँ यो गुणस्तरीयताको नाममा अब नम्बरलाई भन्ने हो कि सिपलाई भन्ने हो कि जीवनलाई भन्ने हो कि भन्ने कुरामा अहिले पनि अन्यल छ तर जीवनमा कुनै पनि बच्चालाई आफूले प्राप्त गरेको सिप ज्ञान अभिवृत्तिले जीवनमा बाँच्न सक्ने आधार बनायो भने त्यो नै गुणस्तरीय शिक्षा हो जस्तो लाग्छ मलाई चाहिँ
0: बडो सजिलो गरी त्यो समाधान गरिदिनु भयो सरले किनभने नम्बर ल्याएर मात्रै पनि हुँदैन व्यवहारिकता पनि हेर्न
1: पर्यो
0: बिक्न सक्नु पर्यो व्यवहारिकता भनेको बिक्न सक्ने कुरा नम्बर जस्तो 90-95 अथवा 99% ल्यायो भने पनि भोलि फेरि बिक्न सक्ने हुन्छ कि हुँदैन बिक्नका निम्ति त केही क्षमताको हासिल भएको त हुनु पर्यो बडो सजिलो गरी सरस किसिमबाट राखिदिनु भयो सर म एकैछिन विद्यालयतिर फर्केँ
1: हजुर सर
0: अब सुधार माइमा तत्काल गर्नुपर्ने यो विद्यालय सुधार योजनाभित्रका कुराहरू के देख्नुहुन्छ अब त्यहीभित्र त्यो गुणस्तरीय शिक्षा पनि पर्न सक्छ है
1: एकदमै हाम्रो अब यो समग्र बंगलाचुलीकै यो शैक्षिक उपलब्धि अलिक न्यून छ अब त्यसमा पनि हाम्रो विद्यालय अब बंगलाचुलीकै अब्बल विद्यालयमा मान्नुहुन्छ त्यहाँका मान्छेहरूले गनिन्छ पनि जस्तो रनिङ सिल्डहरूमा अनि अन्य विद्यालय गतिविधिहरूमा सबै कुरामा हाम्रो विद्यालय अग्रणी छ। तर विगत दुई वर्षको त्यो भन्दाखेरि म चाहिँ अब मेरो प्रधानाध्यापकको पालामा चाहिँ यसरी खुसी हो कि भनेर चिन्तन त गर्छु नै, तर समग्र चाहिँ शैक्षिक सुधारको लागि धेरै वर्षको जग चाहिँदो रहेछ। हामी यो वर्ष 10 कक्षाको एसईमा मात्रै 17% मात्रै नतिजा ल्याउन सक्यौं, जबकि देशको राष्ट्रिय प्रतिशत चाहिँ लगभग 65 को हाराहारीमा थियो। यसले चाहिँ अब हामीले चाहिँ गर्नुपर्ने मुख्य कुरा भनेको बच्चा बच्चीहरूको शैक्षिक उपलब्धिमा बढोत्तरी नै हो। अब यो बढोत्तरीको लागि चाहिँ गर्नुपर्ने धेरै कुराहरूमा यो 8 कक्षा र 10 कक्षाको नतिजालाई मात्रै नहेरेर कक्षा एकदेखि नै हामीले चाहिँ समग्र बच्चाको सिकाइ उपलब्धिलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यताका साथ हामी लागेका छौं। तर कस्तो अप्ठ्यारो भइदियो भने हामी अलि अलि पाएको मान्छेहरूको सोच एकातिर, यो नवप्रवेशीहरूको सोच एकातिर भएर अलि हामीलाई गाह्रो छ। नवप्रवेशी मान्छेहरू अत्यन्त क्वालिफाइड हुनुहुन्छ, शिक्षक सेवा आयोगले अत्यन्त कडा प्रतिस्पर्धाका साथ राम्रा मान्छेहरू छानेको छ, राम्रा मान्छेहरू सेवामा आउनु भएको छ, तर उहाँहरूको पनि कस्तो भने जागिरी मानिसताबाट ग्रसित हुनुहुन्छ। बच्चालाई सिकाउने भन्दा पनि बच्चालाई सिकाउने, बच्चासँग रम्ने, खुसी हुने भन्दा पनि जागिर खाने र जागिरमा प्रवेश नगर्दासम्म के के त्यसपछि सरुवाको चक्करमा लाग्ने, घर पाए खोज्ने, त्यसले गर्दाखेरि बच्चा र शिक्षकको बीचको दूरीमा सामिप्यता छैन। अब त्यसले सिकाइ कमजोर हुँदै गएको छ र बच्चाहरू पनि खालि विदेश जाने, अब मेरो म कार्यरत विद्यालयको अधिकांश बच्चाहरूको सोच भने कोरिया जाने सोच छ। ढाई महिना आएर घोराईमा आएर बसेर कोरिया भाषा कम्प्लिट गर्छ, सिक्छ, जापानिज भाषा सिक्छ, तर हामी एक वर्षसम्म पनि साइन्स, म्याथ, इङ्ग्लिसका थ्योरी सिकाउँदाखेरि बच्चालाई सिक्न गाह्रो भइरहेको हुन्छ। अब यो कुरामा तालमेल लगाएर हामीले चाहिँ अब हामीले बच्चा बढाउने अथवा भौतिक पूर्वाधारमा ध्यान दिने, फर्निचर बनाउने, घर बनाउने भन्दा पनि बच्चाको सिकाइलाई र बच्चाको जीवनोपयोगी सिपलाई कसरी हासिल गराउनु पर्छ भन्ने कुरामा घोट दिनुपर्छ। त्यसैको लागि मैले चाहिँ त्यो चिन्तन लिनुपर्छ भनेर सोच्छु। तर यो प्रधानाध्यापक भने कस्तो हुने रहेछ भने यो सत्ता पक्ष र प्रतिपक्ष जस्तो हुँदो रहेछ। सबै शिक्षक साथीहरू हिजो म 4-6 महिना चाहिँ सहायक टिचर भएर बच्चा भए फरक व्यवहार थियो, अहिले म हेड टिचर हुँदाखेरि म सत्ता पक्ष अरू जम्मै बाँकी सरहरू चाहिँ प्रतिपक्षको जस्तो भूमिकामा रहनुहुन्छ। त्यसले गर्दाखेरि अलिकति चुनौती चाहिँ छ, तर हाम्रो मेन चाहिँ मकसद भने बच्चा बच्चीको सिकाइमा बढोत्तरी गर्नु नै छ, बच्चा बच्चीलाई सुयोग्य नागरिक बनाउने, असल नागरिक बनाउनेमा हाम्रो ध्येय छ।
0: पहिलो नम्बरमै यसलाई चाहिँ
1: हजुर एकदम पहिलो नम्बरमै सिकाइ, अब अरू घर बनाउने, सरिया गर्ने, कोठा बनाउने, यो चाहिँ कुराहरू सब गर्नु हुन्, अब हाम्रो बच्चाको सिकाइ उपलब्धि बढोत्तरी गर्नुमै हाम्रो चाहिँ ध्यान केन्द्रित छ।
0: अनि यो 700 विद्यार्थीको कुरा गर्नुभयो नि सरले, हाम्रो यो सेवा क्षेत्र कति टाढासम्म पर्छ?
1: यो सेवा क्षेत्र हाम्रो अत्यन्त विकर्ष, त्यो पनि हामी बच्चाहरू हाम्रो 2.5 घण्टासम्म हिँडेर आउनुहुन्छ। अहिलेको जमानामा पनि यो त 2.5 घण्टा हिँड्ने भने अत्यन्त कठिन कुरा हो। हाम्रो सेवा क्षेत्र भनेको बंगलाचुली गाउँपालिकाको 5 नम्बर वडा, 6 नम्बर वडा र केही चाहिँ यो 3 नम्बर वडाबाट पनि केही विद्यार्थीले आउनु भएको छ भने त्यस्तै छिमेकी जिल्ला प्युठान, प्युठानको सोरमा रानीको यतातिरको बेल्टबाट र मान्डवीको त खास गरी 2 नम्बर 3 नम्बरबाट धेरै बच्चाहरू आउनुहुन्छ। र मान्डवी गाउँपालिकामा नजिकै एउटा चाहिँ रातापानीमा पनि हाई स्कुल छनलाई माध्यमिक विद्यालय छ, तर त्यहाँको बच्चाहरू यो भौगोलिक कठिनाइ जाँदा पनि उकालो, एकजना सुनाउनुहुन्थ्यो मलाई, जाँदा पनि उकालो पर्ने, आउँदा पनि उकालो पर्ने भएर बच्चाहरू त्यो जान मान्दैनन्, यो झेलेरै आउन खोज्छन् भन्नुहुन्छ। त्यहाँको थुप्रो विद्यार्थीहरू अमारे, खुकली चौर, के पुकरुक, अनि त्यसपछि यो रातापानी, के ठाउँका धेरै विद्यार्थीहरू कोही घरबाटै र कोही चाहिँ यहाँ कोठा लिएर बसेर पनि हाम्रो विद्यालयमा आउनु भएको छ। त्यसले हाम्रो चाहिँ त दुईटा जिल्लालाई हामीले चाहिँ अहिले समेटिरहेका छौँ।
0: अब यसलाई घट्न नदिनु होला, यहाँ आफ्नो जिम्मेवारी निर्वाह गर्दासम्म पछि पनि कामना गरेर फर्किनु होला। अझै कुरा गर्यो अनि यो अलिकति सहयोगको कुरा गरौँ न, जस्तो पालिकामा एउटा कुरा चाहिँ अहिले के राखिदिनु भयो भने पालिकाको अध्यक्ष पनि त्यही पढेको, उपाध्यक्ष पनि त्यही पढेको, अनि माया चाहिँ गरिराख्नु भएको छ भनेर भन्नुभयो। अब त्योदेखि बाहेकमा संघीय प्रदेशबाट कतिको सहयोग प्राप्त?
1: हामीले अब त्यति चाहिँ हाम्रो भौतिक पूर्वाधारमा त्यति चाहिँ खाँचो नखट्क्याउनाले हामीले प्रस्तावहरू त्यति राखेका छैनौँ। हामीले चाहिँ एउटा सोच बनाएको थियौँ कि हामीलाई एउटा सवारी साधन चलाएर चाहिँ गाडी भयो भने, बस भयो भने अलिकति बच्चालाई सहज हुन्थ्यो कि भनेर, त्यसको लागि मैले पालिकामा पनि प्रस्ताव राख्दाखेरि पालिकाबाट हाम्रो ओडाथे जीवबाट त्यति चाहिँ यो अब पहाड़ी बेल्टमा सम्भव छैन भन्ने कुरा आयो. हामीले अब म त्यो विद्यालयमा गएदेखि हामीले खास संघीय बजेट चाहिँ त्यो कृषि प्रावि धारमा चाहिँ हाम्रो सशर्त अनुदानको पैसा चाहिँ आउँछ नै, प्रति विद्यार्थी फण्ड पनि आउँछ, अनि दरबन्दीको लागि शिक्षक तलब पनि आउँछ. तर त्यो बाहेक हामीले प्रदेशबाट केही दुई वर्ष विगत दुई वर्षमा हामीले सामान्य अलिअलि त्यो भौतिक पूर्वाधारमा अनि मरम्मत सम्भारमा पनि अलिकति सहयोग पाएका छौँ. अरू पालिकाले पनि हामीलाई हरेक वर्ष सानोतिनो रकम सहयोग गरिरहेको छ. हामीलाई त्यति ठूलो खालको भौतिक निर्माण अथवा अरू व्यवस्थाको लागि हाम्रो चाहिँ त्यस्तो चाहिँ आवश्यकता पनि छैन र हामीले पाएको पनि छैनौँ अहिले.
0: अब आवश्यक पर्यो भने पाइन्छ भन्ने विश्वास,
1: यो त राज्यले लगानी लगाउला नै, हामीले चाहिँ प्रस्तावहरू पेश गर्नु पर्यो, त्यस्तो गर्यो भने पाइन्छ होला जस्तो लाग्छ मलाई चाहिँ.
0: म एकैछिन अब बंगला चुलीको चुलीतिर लान खोजे.
1: हजुर सर, हजुर.
0: बंगला चुलीको चुली त्यहाँ पुग्नेहरूले के भन्नुहुन्छ भने अत्यन्त रमणीय ठाउँ, यो सारा सबै संसारको दुःख बिर्सिन्छ कि जस्तो लाग्छ भनेर भन्नुहुन्छ. अब सर त्यही नजिकैको त्यही वडामा विद्यालय भएको हुनाले कहिलेकाहीँ पुग्नु भएको छ होला निश्चय पनि. अलिकति बंगला चुलीको बारेमा हाम्रो श्रोतामा राख्दिन अनुरोध गरे.
1: धन्यवाद सर. यो बंगला चुली म धेरै पटक पुगेको छु. म त्यहाँ विद्यालयमा जानुभन्दा पहिले म गएको थिएन. यो विगतको योभन्दा यो 79 सालभन्दा पहिलेको स्थानीय सरकारले त्यो त्यसको स्थानीय नाम चाहिँ ठुली लेख भन्ने रहेछ
0: पहिले.
1: अब बंगला चुली चाहिँ अब कसरी नामाकरण गर्नुभयो त्यो चाहिँ मलाई त्यति इतिहास थाहा छैन. त्यो मुर्कुटी बजार भन्ने त्यहाँको पुरानो बजार, एउटा व्यापारिक केन्द्र प्युठान र दाङलाई जोड्ने त्यो मुर्कुटी बजारबाट सुरु भएको उकालो करिब करिब 3 किलोमिटरको हाराहारीमा, 3 किलोमिटरदेखि 4.5 किलोमिटरको बीचमा चाहिँ त्यहाँ एउटा चाहिँ सम्म परेको त्यति ठूलो मैदान, त्यहाँ चाहिँ फुटबलै खेल्न खालको मैदान छ. तर एउटा कुरा के रहेछ भने त्यहाँ प्युठान र दाङ जिल्लाको सिमाना पर्छ त्यहाँ, र बीचमा विवाद भएर उतातिर प्युठानको मान्डवी गाउँपालिकाले पनि त्यस्तै खालको पर्यटक स्थल बनाइरहेछ. त्यो चाहिँ अत्यन्त मनोरम किन छ भने उचाइको कारणले यो भौगोलिक उसमा वातावरणमा फरक पर्छ. घोराईमा बसेको मान्छे आजभोलि त्यहाँ जानु भने कुहिरो लागिरहेछ अहिले, अनि बक्क पर्छ मान्छे, हुस्सु आइरहेछ, खुर कुहिरो आएर जाडो छ यहाँ गरिमा उक्रमुलो आएको, त्यो मान्छेले त्यहाँ गर्दाखेरि एउटा एकदमै आनन्दित महसुस गर्ने भयो. अनि त्यो माथि लेकमा चाहिँ सम्म ठाउँ, त्यो मैदान, त्यसपछि चिसो, र चाहिँ त्यहाँबाट चाहिँ भने अनुसार मैले देखेको छैन, भने अनुसार इन्डियाका धेरै भागहरू देख्न सकिने र त्यहाँ टावर पनि बनाइएको छ एउटा, त्यो देख्न सकिने ठाउँ भए हुनाले यो फरक परिवेशमा मान्छे रमाउने परिवृत्ति भए हुनाले चाहिँ त्यसको महत्व छ. मान्छे धेरै पुग्नु भएको हुन्छ. म पनि विद्यार्थीहरू लगेर कहिलेकाहीँ हाम्रा पिकनिकहरूमा कहिलेकाहीँ त्यस्तै हेर्न पनि, कहिलेकाहीँ उतै बिदामा उतै बसेको बेला घुम्न पनि गइन्छ. पैदल हिँड्यो भने करिब करिब 50 मिनटको दूरीमा पुगिन्छ भने अब साधनबाट साधन पनि जाने बाटो राम्रो बाटो बनेको छ. यसरी गएर त्यहाँ पिकनिक खाने अनि घुम्ने बस्ने गर्न सकिन्छ. अहिले पानीको पनि व्यवस्था छ र त्यसलाई बरु चाहिँ मलाई के लाग्यो भने विगतको स्थानीय सरकारले अलिक पहल गरेको थियो, यो सरकारबाट त्यहाँ अझै थप केही गरेर अझ आकर्षक बनाउन पाएपछि अलि बढी मान्छेहरूलाई आकर्षण गर्न सकिन्थ्यो कि भन्ने मेरो व्यक्तिगत बुझाइ छ.
0: अनि त्यो बंगला चुलीकै चुलीमा जानका निम्ति कुनै शुल्क लाग्ने हेर्नलाई अथवा अरू केही काम गर्नलाई चाहिँ केही लाग्ने छ कि?
1: अब यो बीचमा थिएन, हामी अघिल्लो पटक सायद मलाई लाग्छ पुस हो कि माघमा हामी गएको थियौँ 82 सालको, त्यस बेला चाहिँ त्यहाँ एउटा ठेक्का लिनु बारे छ. त्योभन्दा अगाडि केही पनि लाग्दैन थियो. अहिले चाहिँ के रहेछ भने टावरमा हेर्न जानु पर्यो भने 10 रुपियाँ कति लाग्ने रहेछ, बाइक राखेको पनि पैसा, गाइड राखेको पनि पैसा चाहिँ लिने गर्नु भएको रहेछ, अनि त्यसको विरोध पनि भइरहेछ. अनि त्यहाँ पिकनिक खायो भने पनि उहाँहरूले त्यो भाँडाकुँडा दिएको त भाडा लिनु नै भयो. त्यो पिकनिक पनि उहाँहरूले चाहिँ एउटा निश्चित एमाउन्ट पानी शौचालयको प्रयोग गरे बापत भनेर निश्चित रकम लिनुहुने रहेछ. त्यो चाहिँ त्यो रकम चाहिँ त्यो समूह हेरेर छ. त्यहाँ एकजना चाहिँ हेरालु राखेर पालिकाले त्यसको व्यवस्था गरेको छ. मैले पनि गएको पटक हामी त छाने हौ, हामी पैसा तिर्दैनौँ भने बबाल कुरा गर्दाखेरि पनि नमानेर हामीले पनि चाहिँ शुल्क तिरेर आएको हौ.
0: शुल्क तिर्नुभयो यहाँहरूले?
1: हजुर हजुर, हामीले पनि तिर्यौँ. तर एकदमै नोमिनल शुल्क छ, एकदमै सामान्य शुल्क छ. तर मलाई म के भन्छु भने त्यो शुल्क नलिए पनि हुन्थ्यो होला सायद, तर अब त्यो शुल्कलाई सदुपयोग गरेर त्यसको केही त्यहीँको भौतिक पूर्वाधार विकासमा लगाए त ठिकै हो. तर शुल्क लिने भन्दाखेरि जहाँ पनि खोला डाँडा पार्क जहाँ पनि चाहिँ रखाउने र त्यहाँबाट चाहिँ विभिन्न मान्छेहरूलाई चाहिँ शुल्क उठाउने अलि जो क्रम चल्या छ त्यो वास्तवमा राज्यको दायित्वभित्र पर्दैन जस्तो लाग्छ मलाई चाहिँ.
0: अनि सर यहाँले यो विद्यार्थीहरू लगेर गयौँ भनेर भन्ने कुरा जोड दिनुभयो, मलाई एउटा जिज्ञासा के लागिरहेको थियो भने हाम्रो यो सुधा माझीले विद्यार्थीहरूलाई शैक्षिक भ्रमणमा लैजान्छ कि लैजान्न भन्ने मेरो दिमागमा बसिरहेको थियो। बल्ला चुलीका अतिरिक्त अन्यत्र कतै पनि लाने गर्नुहुन्छ, विद्यार्थीहरू कतिको रमाएर सिकेर फर्किन्छ?
1: यो टुर चाहिँ यो ऊ जस्तो भएको छ, यो चाहिँ के भन्छ, यो चलन जस्तो भएको छ, परम्परा जस्तो भएको छ। हाम्रा बच्चाहरूलाई कृषिमा चाहिँ अलिकति अवलोकन भ्रमणकै कन्सेप्ट हुँदो रहेछ र 9-12 विद्यार्थीलाई हामीले हरेक वर्ष अब नेपालका पूर्वदेखि कहिले पूर्वको काँक्रेभित्तैसम्म कहिले पश्चिमको महाकालीसम्मै लगेर जानुभएको छ। तर हाम्रो राज्यले फेरि अलिकति कन्ट्रोल गरिरहेछ, यो शैक्षिक भ्रमणको नाममा चाहिँ यसरी विद्यालयको पैसा खर्च गर्न पाइन्न भनेर जानुहुन्छ टुरमा। अनि यता छारानतिर गएर पनि हामीले चाहिँ विद्यालयले सानो रकम सहयोग गरेर बच्चाले आफै उठाएर शिक्षकको अगुवाईमा शैक्षिक भ्रमणमा जाने चलन छ। तर मेरो व्यक्तिगत बुझाइमा शैक्षिक भ्रमणमा बच्चाहरूले त्यहाँको अवलोकन गर्ने, हेर्ने, सिक्ने भन्दा यो घुम्ने, हाहु गर्ने र खालि मनोरञ्जनको रूपमा लिने गरिया छ। त्यो शिक्षकमा पनि त्यो कमजोरी देखियो र बच्चाहरूमा कमजोरी देखियो। सिकाइ र अवलोकन अथवा हेरेर सिक्ने खालको परिपाटी विकास गर्न अझै सकिएको छैन,
0: त्यो गर्न आवश्यक देख्नु भएको
1: एकदमै। त्यो त्यसैको लागि यो शैक्षिक भ्रमणमा त्यो पनि एउटा सिकाइ हो, त्यो पनि एउटा के अरे अध्ययन नै हो, तर त्यो अध्ययनलाई रूपान्तरण गर्न हामीले अलि सकिरहेको छैनौँ।
0: म एकैछिन पालिकातिर फर्केँ है।
1: हजुर सर,
0: अब यहाँ बेला मौकामा पालिकामा जानुहुन्छ, प्रहरको नाताले बैठकमा जानुहुन्छ, अनि त्यहाँका कार्यक्रमहरूमा सहभागी हुनुहुन्छ, कतिपय तालिम त आफै सञ्चालन गर्नुहुन्छ, किनभने एउटा गुड प्रशिक्षकै यहाँ आफै हुनुहुन्छ। 16 वर्षसम्म शिक्षा तालिम केन्द्रमा बस्या भनेपछि त अब डेली काम त भन्दा क्वालिफाइड टिचर कहाँ खोज्न जाने हो दाङमा? अब यसका निम्ति पालिकाले यहाँसँग समन्वय पनि गरिराखेका छ। अहिले हाम्रो यो शिक्षा क्षेत्रमा कस्तो नीति कार्यक्रम बनाएको छ?
1: यो अब यो यो आर्थिक वर्षको कार्यक्रम चाहिँ हाम्रो भएको छैन। अब हामीले यही वर्षी विदा यो वार्षिक विदाको सन्दर्भमा के गर्ने भनेर प्रधानाध्यापक बैठकमा चाहिँ छलफल गर्यौं। राज्यले अब यो मन्त्रालयले नै हाम्रो लामो विदा 45 दिनबाट 30 दिन पुर्याएको अवस्थामा हामीले छलफल गरेका थियौं। पालिकामा शिक्षामा हाम्रो कर्मचारीको पनि एकदम अभाव छ, एकजना मात्रै शिक्षा अधिकृत हुनुहुन्छ। पालिकाले म अलि लगभग पालिकाकै अलिक पुरानो मान्छे र चाहिँ तालिम केन्द्रमा बसेको नाताले सरहरूले अत्यन्त माया गर्नुभएको छ। म पालिकाका हरेक क्रियाकलापमा सहयोग हुन्छु। मेरो सल्लाह सुझाव सुन्नुहुन्छ त्यो मलाई थाहा छैन, तर चाहिँ मसँग सल्लाह सुझाव चाहिँ लिनुहुन्छ, के गर्दौं कसो गरौं भन्ने हाम्रो हुन्छ। त्यसमा चाहिँ बङ्गलाचोलीमा चाहिँ अलिकति भौगोलिक विकटताले गर्दाखेरि हाम्रो यो तराईतिरको जस्तो सोधे जस्तो गर्न सकिएको छैन। हाम्रो जम्मा जम्मी 41 विद्यालय छन्, कुल मिलाएर 6 माध्यमिक तहका विद्यालय छन्, त्यो चाहिँ आधारभूत समेत 8 सञ्चालित भएर 16 छन्। तर ती विद्यालयहरूमा यो शिक्षक अभाव, विषयगत शिक्षकको अभाव र चाहिँ सिकाइ उपलब्धि अत्यन्त न्यून छ। अब यसलाई सुधार गर्नलाई पालिका अत्यन्त क्रियाशील छ, तर सोचे जस्तो भने जस्तो अथवा चाहिँ हाम्रो शिक्षा समिति अथवा चाहिँ त्यो शिक्षा शाखाले गरेको जस्तो चाहिँ हुन सकेको छैन। तर मलाई चाहिँ दाङ जिल्लाका अन्य पालिकाहरू भन्दा हामी कम छैनौँ कि जस्तो पनि लागिरहेछ।
0: सर, हामी अन्ततिर पुग्दैछौँ, अब विदा लिन पर्ने हुन्छ। मैले धेरै जिज्ञासा राखेँ, आज डिलीकान्त सरको आवाज हाम्रा श्रोताका माझमा राख्न पाइयो त्यतिकै पनि खुसी लागिरहेछ। मैले सोध्न छुटाएको केही भन्न मन लागेको छ भने सरलाई राख्दिन अन्त।
1: हजुर, धन्यवाद हजुरलाई। अब हजुर आदरणीय अग्रज, अब मेरो बाको विद्यार्थी भएर हजुरले भनिरहनुहुन्छ मलाई चाहिँ पटक पटक, म चाहिँ त्यसले मैले यो अवसर हुन त मध्यपश्चिमबाट मेरो योभन्दा अगाडि पनि म 2 सरसँगै बसेको थिएँ, मलाई यो अवसर दिनुभयो, सरले चाहिँ फोन गरेर आइदिनु पर्यो, यो विचार छलफल गरौं भनेर भन्नुभयो, यसको लागि म सरलाई व्यक्तिगत रूपमा र यो रेडियो मध्यपश्चिम परिवारप्रति आभार व्यक्त गर्छु, उहाँहरूप्रति कृतज्ञ छु। मैले खासै चाहिँ त्यस्तो कुरा केही पनि सरले सोध्न छुटाउनु भएको केही पनि छैन। यसले एउटा मात्रै मैले भन्न खोजेको कुरा होइन, हामी जहिले पनि सकारात्मक हुनुपर्छ, प्रयासरत हुनुपर्छ, फलानाले गरेन, ढिस्कानाले गरेन, मैले किन गर्ने भन्ने सोचबाट अलि मुक्त हुनुपर्छ। मैले गर्ने हो, मेरो लागि गर्ने हो, राज्यको

0: अजन्जय शिक्षा।
1: मध्यपश्चिम ट्राङ्क च्याक यति बेला बेलुकीको 7 बजेको छ।

0: एकान थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
1: सम्पर्क फोन नम्बर 0825625601, सम्पर्क मोबाइल नम्बर 9858335990, 9858331684 र 9858332070।
2: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
3: के तपाईँलाई पायल फुस्रा फुस्रा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
4: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
1: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841939944, 9841939944।
5: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
6: गोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गोराही दाङ। फोन नम्बर 0825162010। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
7: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
8: वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
9: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
8: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हाड जोड्ने सम्बन्धी अपरेशन सेवा।
10: अन्य विशेषज्ञ सेवाहरू:
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
12: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
15: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
17: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
7: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओरालो, घोराई दाङ। फोन नम्बर 0825562018।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सुई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स दैत उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू
5: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9558744722, 9558735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 9557171546।
4: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
5: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
4: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
5: यौन उत्तेजना नहुने,
4: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
5: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
4: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
3: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
5: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 9847157193 र 9918899028। होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
3: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 9857734910।
3: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
3: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987141।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। नेपालमा बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव आज राति र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा मुसलधारे पानी पर्ने, 23 जिल्लामा जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने,
1: सड़क, हवाई यातायात, पर्वत राउन लगायत सबै सेक्टरहरूमा, सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
0: सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित, बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमाले फिर्ता लिने, संस्थापन पक्षसँग पार्टी एकता हुने सम्भावना कमजोर बनेको कांग्रेसको देउबा समूहको निष्कर्ष,
2: विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि अलिकति फरक ढंगले अगाडि बढ़ाएको छ।
0: कुसुण्डा समुदायको बसोबासको व्यवस्था गर्न मानव अधिकार आयोगको सिफारिश, देशभर 72% धान रोपाई, सबैभन्दा धेरै सुदूरपश्चिममा चैत्य धान रोपेका किसानलाई भ्याइ नभ्याइ,
3: खाली हुँदैन जमिन, चैत्य धान लाग्छ अनि गहुँ सरिन्छ, यसैमा त्यहाँ चैत्य धान चैत्यमा मकै सरिन्छ,
0: र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित, विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराती फ्रान्स र इंग्ल्याण्ड भिड्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विगतको तुलनामा मौसम सम्बन्धी पूर्वानुमान मेल खान थालेको छ र त्यसै अनुरूप गरिएको पूर्व तयारीका कारण मौसमजन्य विपदबाट मृत्युका घटनामा कमी आउन थालेको छ। वर्खाको समयमा मौसममा आउने उतार चढ़ावका आधारमा सरकार र मातहतका निकायले दिने चेतावनी वा सूचनालाई ख्यालठट्टा नठानी अक्षरशः पालना गर्नु नागरिकको कर्तव्य हो। अब खबर सन्तोषी रावलबाट।
5: आज राति र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मुसलधारे पानी पर्ने पूर्वानुमान गरिएकोले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुं, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा उच्च सावधानी अपनाउनु पर्नेछ। विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेल,
6: कोशी, बागमती, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको चाहिँ तराई भूभागका थोरै स्थान तथा मधेस बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको चाहिँ पहाड़ी र तराई भूभागका एक दुई स्थानमा चाहिँ अति भारीसम्मको पनि वर्षाको सम्भावना चाहिँ देखिएको छ। बंगालको खाड़ीमा विकसित भएको एउटा न्यूनचापीय जुन प्रणाली, न्यूनचापीय प्रणालीको कारण चाहिँ यो उत्तर पश्चिम सर्ने क्रममा चाहिँ यसले यो मनसून सक्रिय हुन गएको र यसले चाहिँ हाम्रो नेपालमा चाहिँ प्रभाव पार्ने धेरै सम्भावना रहेकोले चाहिँ आज र भोलि चाहिँ हामीले विशेष सतर्कता तथा अब हामीले अब केही स्थानहरूमा चाहिँ प्रतिकार पनि गर्नुपर्ने हुन सक्छ र भावित वर्षाको कारणले गर्दाखेरि चाहिँ दैनिक जनजीवन, सड़क, हवाई यातायात, पर्वत राउन लगायत सबै सेक्टरहरूमा, सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
5: आज र भोलि ठूलो पानी पर्ने सम्भावनालाई मध्यनजर गरी यसको पूर्व तयारीका सन्दर्भमा सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका सदस्यहरूसँग प्राधिकरणले आज छलफल गरेको छ। भर्चुअल रूपमा भएको बैठकमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएको जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्रतिकारका लागि राजमार्ग प्रमुख जिल्लाधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्नासाथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्रतिकारका लागि राजमार्ग

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627।
6: ले पनि यो सिन्धुपाल्चोक जिल्लाभित्र यो ठुलो पानी पर्ने भनेर जुन अब जलग्र मौसम विज्ञानी एनडीआरएमले जुन सूचना जारी गरेका छ, त्यहाँबाट हामीले उच्च सतर्कता अप्नाएका छौँ। अनि हाम्रो सुरक्षा समिति बैठकबाट सबै सुरक्षा निकायलाई एलर्ट गराएका छौँ र सबै साधारणलाई आवश्यक परेको अवस्थामा बाटै बाहेक अहिले चाहिँ त्यो जोखिम एरियाहरूमा चाहिँ सवारी साधन नपठाउने गरी हामीले व्यवस्था मिलाएका छौँ। त्यसरी गरेका छौँ र नागरिकहरूलाई पनि आवश्यकतामा एकदम अति आवश्यक परेको बेला मात्रै बाहिर निस्किनु, नभए चाहिँ त्यसरी सवारी साधन लिएर हिँडजुल नगर्नु हुन, एक दुई दिन अलिक सतर्कता अप्नाउनु हुन भन्दा हामीले चाहिँ सूचना जारी गरेका छौँ र सतर्कता अप्नाएका छौँ।
7: कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले वर्तमान पार्टी नेतृत्वसँग सहकारी नभई विकल्प खोज्ने विषयमा छलफल अघि बढ़ाइने भएको छ। पूर्व सभापति देउवा समूहले गगन थापा नेतृत्वले सहमति सहकारीमा व्यवस्था गरेको भन्दै छुट्टै 15 महाधिवेशन गर्ने गरी छलफल अघि बढ़ाएको छ। कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनलाई भन्नुभयो,
8: आधिकारिकता पाएको कार्य समितिले सबैलाई मिलाएर लिएर जाने काममा ढिला सुस्ती गरेको नगरेको जस्तो देखिएपछि अहिले 14 महाधिवेशन पक्षधर नेताहरूले चाहिँ भेला बोलाएर बैठक बोलाएर अब विकल्पमा जाने भन्ने किसिमको सोच अगाडि आइराखेको छ र हिजोको छलफलमा चाहिँ वित्तीय स्मृति दिवस भव्यताका साथ सम्पन्न गर्ने नियमित महाधिवेशन पक्षधरहरूले र एकताको लागि प्रयास पनि जारी राख्ने तर एकताको प्रयास अत्यन्तै क्षीण हुँदै गएको हुनाले अब विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि चाहिँ अलिकति फरक ढंगले अगाडि बढ़ाएको छ।
7: देउवा निकट समूहले पार्टी एकताको सम्भावना सकिएको निष्कर्षसहित राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। साउन 24 देखि 29 को बीचमा भेला आयोजना गर्ने नेताहरूको भनाई छ। देउवा समूहले छुट्टै पार्टी कार्यालय सञ्चालनमा ल्याएसँगै नेताहरूमा दूरी बढ़दो छ। कांग्रेसभित्र बढ़दो आन्तरिक विवादको समाधान के हुन सक्छ? राजनैतिक विश्लेषक पुरन्जन आचार्यले सीआईएनसँग भन्नुभयो,
9: इतर समूहहरूलाई पनि त्यसै गराउँदाखेरि कति लत्रेर जाने कति घुटेर जाने, अब चाहिँ अब हिजो त हाम्रै हाली मुहाली थियो त्यसलाई चाहिँ त्यसको केही केही रेस्पेक्ट गरिदिनुपर्छ भन्ने चाहना आकांक्षा चाहिँ हिजोकोहरूलाई पनि छ। अब यो बीचमा एउटा मध्यमार्ग निकाल्नको लागि बीचमा शेखर कोइरालाले प्रयत्न गरेका थिए, अब उनी सायद दिगदार भएर या चाहिँ अब यो एउटा यसलाई सकिँदैन भनेर या अब के भएर होला व्यवहार गरेर बस्छ त हामी महिनौ दिन भयो। त्यसपछि चाहिँ बीच विचार गर्ने चाहिँ मानिसहरूको अभाव छ, अब यङहरूको आफ्नै स्पिरिट छ अनि पुरानाहरूको चाहिँ आफ्नै चाहिँ फ्रस्ट्रेसन पनि छ, इगो पनि छ।
7: मध्य वर्षा शुरू हुँदै गर्दा नेपालभर 72% क्षेत्रमा धान रोपाई भएको छ। कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार देशभर करिब 13 लाख बढ़ी हेक्टर धान खेती योग्य जमीनमध्ये हालसम्म 9 लाख बढ़ी रोपाई सकिएको बताउनुभयो। गत वर्षको तुलनामा यस वर्ष रोपाईको केही कमी देखिएको विभागले जनाएको छ। गत वर्षको साउन 4 गतेसम्म देशभर 72.14% क्षेत्रफलमा धान रोपिएको थियो। प्रदेशगत रूपमा हेर्दा पश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई भएको छ। समयमा वर्षा नहुँदा अधिकांश जिल्लाहरूमा रोपाई हुन बाँकी रहेको उपमहानिर्देशक कोइरालाले सीआईएनसँग बताउनुभयो।
10: हालसम्म समग्र देशको सबै 7 प्रदेशको कम्पाइल गरेर हिजोसम्मको बेलुकाको तथ्याङ्कले हामी 72% रोपाई भइसकेको छ। करिब अब 9 लाख भन्दा बढी रोपाई हेक्टर क्षेत्रफलमा रोपिएको छ। करिब अनुमानित 13 लाख समथिङ छ।
7: एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। आज बिहान मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि हिजो भएको सेमी फाइनलमा नेपाल युएसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसकेको छ र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड भेट्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समय अनुसार बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2-0 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 2-1 पराजित इंग्ल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। विश्वकपको उपाधिका लागि अर्जेन्टिना र स्पेन बीच खेल प्रतिस्पर्धा हुनेछ।
11: एकै मौसममा 2 प्रकारको धान भित्र्याउन पाउँदा खुशी।
12: यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन। एउटा तरकारी खेती गर्ने अवधिसँग त यहाँ चाहिँ खै किन कसैले चासो गर्नु भएको छैन, तै पनि खाली हुँदैन जमिन। चैते धान लाग्छ अनि गहुँ छरिन्छ, यसैमा त्यहाँ चैते धान, चैतेमा मकै छरिन्छ, मकै स्याहार्ने पनि सुरु भइरहेछ।
11: उत्पादनसँगै आमदानी पनि बढेपछि किसानलाई फाइदा, साहित्य र संगीतले व्यक्तित्व र कृतित्वमा कसरी प्रभाव पार्छ, एकजना सांसद तथा साहित्यकारसँगको विशेष कुराकानी सहितको शनिबारे विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
14: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
13: अनुहार हड्डी भाँचिएको जोड्ने,
14: दाँतको एक्सरे सेवा,
13: सामान्य तथा जटिल दाँत निकाल्ने,
14: फिक्स तथा झिप्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
13: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
14: मेसिनबाट जडेदेखि दाँत भरिने,
13: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
14: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
13: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
14: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
14: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदाङ, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: बेस्ट प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्की।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी चाहिँ नाइस। अड्गुरी
2: प्रणालीका छ जना मन्त्रीलाई आज राजीनामा बुझाउन नेता थपलियाले निर्देशन दिनुभएको थियो। संसदीय दलको कार्यालयले आजै सामूहिक राजीनामा मुख्यमन्त्री कार्यालयमा पठाउने तयारी गरेको थियो। कार्यालयमा राजीनामा पत्र तयार गरेर सम्बन्धित मन्त्रीलाई हस्ताक्षर गरेर पठाइदिन अनुरोध समेत गरिएको थियो, तर सबै मन्त्रीहरू हेटौडा बाहिर रहेकाले राजीनामा भने नपठाइएको संसदीय दलको कार्यालयले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले कुसुण्डा लगायत लोप उन्मुख समुदायमा नागरिकको संरक्षण, उत्थान, सहजी सशक्तिकरण र विकासका लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिश गरेको छ। आयोगले गरेको कुसुण्डा समुदायको मानवाधिकार अवस्था अध्ययन प्रतिवेदन 2083 उक्त समुदायलाई स्वतन्त्र पूर्व सुसूचित सहमतिमा एकीकृत बस्ती विकास गरी सामूहिक बसोबासको प्रबन्ध गराउन संघीय सरकारसँग सिफारिश समेत गरिएको छ। आयोगले कुसुण्डा समुदायको भाषा र संस्कृतिको संरक्षण तथा शिक्षा, स्वास्थ्य, व्यावसायिक र सिपमूलक तालिम, रोजगारीका क्षेत्रमा नीतिगत, कानूनी र संरचनात्मक सुधार गर्न पनि निर्देशन दिएको छ। विभिन्न अस्पतालमा इन्टर्नशिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवश्यक चिकित्सकहरूले आज काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। आफूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूको श्रम शोषण विरूद्धको संघर्ष समिति बनाएर उनीहरूले चिकित्सकको ड्यूटी समय नेपालको श्रम ऐन 2074 बमोजिम दैनिक प्रति अधिकतम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढ़ी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्ने समेत माग गरेका छन्। दाङको सिंचाई सुविधा पुगेका स्थानमा धान रोपाई लगभग सकिएको छ। समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्याड राख्न पाएनन् भने रोपाई पनि ढिला भयो। अहिलेसम्म दाङमा करिब 40% रोपाई सकिएको छ, तर दाङको बंगलाचुली गाउँपालिका 8 किसानलाई भने चैतमा लगाएको धान भित्र्याउन र बर्खे धान लगाउन भ्याइ नभ्याइ छ।
3: दाङको बंगलाचोली गाउँपालिका 8 खैरेनी स्वामी घाटका किसान कोही खेतमा धान काट्दैछन् भने कोही खेत छेउमै रहेको टौवामा टाँगेको त्रिपाल मुनि धान चुटिरहेका भेटिन्छन्। बंगलाचोली गाउँपालिका 8 खैरेनीका हर्क बहादुर खत्री:
4: अब के काटिसक्यो के अरे, अब कोही बाँकी छ, अब बर्खे धान, अब पानीको यसको छेको हेरेर गर्नुपर्छ, त्यही 9-10 रोपनीमा लगाइन्छ के अरे, अब 25-30 मुरी हुन्छ, बर्खे धान सार्न साह्रै गाह्रो हुन्छ।
3: मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन चटारो छ। सोही ठाउँका अर्का किसान चुमान सिंह पुन मगर:
5: सके चैती धान, फेरि बर्खे चाहिँ रोप्ने सुरु हुँदैछ, अलिकति केही थोरै स्याहार्न छ, अब 2-4 दिनमा हामीले स्याहारेर धान स्याहार चैती धान स्याहारेर फेरि रोपेर नै भ्याउँछौँ, भ्याउने तयारीमा छौँ।
6: यो खेती गर्दा सजिलो के भएको छ भने, अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जान पर्दैन, गाउँ घर आफ्नो घर छोड्न पर्दैन।
3: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन्। चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै बर्खे धान लगाउँछन्। अन्यत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहेलपुर भएर पाकेको धान काटिरहेका हुन्छन् भने धान काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दै हुन्छन्। बंगलाचुली 8 खैरेनीका किसान रूपलाल खत्री:
7: अब यो चाहिँ बर्खे धान लगाउने क्रम जारी नै छ, धेरै जसोले स्याहारिसक्नु भयो त्यति धान, एक दुई घरको स्याहार्न बाँकी छ। यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन, एउटा तरकारी खेती गर्ने अनुसार यहाँ खै किन कसरी चासो गर्नु छैन, तै पनि खाली हुँदैन जमिन, चैते धान लाग्छ, अनि गहुँ छरिन्छ, यसमा त्यहाँ चैते धान, चैतेमा मकै छरिन्छ, मकै स्याहार्ने पनि सुरु भइरहेछ।
3: बाँझो जमिनको उपयोगिता, खाद्यान्न उत्पादन वृद्धि र रोजगार सिर्जनाका लागि लुम्बिनीका 12 मध्ये रोल्पा र रूकुम बाहेक 10 जिल्लामा चैते धानको खेती हुने गरेको छ। स्वामी घाटका किसान टोपली गेवाली:
8: हामीले यो चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ, अनि एक्लै पनि धुन्छ, मिलिजुली सब दिदी बहिनीहरू मिलेर अर्मपर्म गरेर गर्छौँ, अनि अहिले आमाहरू, ठुली आमाहरू यता फुपू हुनुहुन्छ, यहाँ बिउ काट्दै हुनुहुन्छ, अब भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो, अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ, नाचगान गाउने, अनि रमाइलो हुन्छ।
3: लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार प्रदेशभर 1605 हेक्टरमा चैती धानको खेती हुने गरेको छ भने 7516 मेट्रिक टन धान उत्पादन हुने गरेको छ। सबैभन्दा धेरै बर्दियामा 679 हेक्टरमा चैती धान खेती हुने गरेको छ भने सबैभन्दा कम पश्चिम नवलप्रासीमा 7 हेक्टरमा चैती धानको खेती हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संगीत र साहित्यमा साधनाको विशेष महत्व

0: घरमा चाहिँ एकदमै गाउने कि मेरो मुखै खाली हुँदैन थियो।
1: राजनैतिक व्यक्तिका लागि कोमलताको विशेषता महत्व कि कठोरता, कुराकानी सहितको शनिबारे विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढाथोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आर्थेटिक, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
5: फोन नम्बर 082-563-479,
4: मोबाइल नम्बर 98-494-67-487।
6: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
7: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
9: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
8: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल, फोन नम्बर 082-568-1718-1875।
2: भर्ना सम्बन्धी सूचना,
7: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
2: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
8: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
1: कुनै गीतको अंश
0: सबैभन्दा पहिला चाहिँ हलना लामाको गीत गाएको थिएँ मैले पहिलो चोटि स्टेजमा।
1: कसरी गर्नुभएको थियो सुनौ?

0: पछि केमा समस्या भएर
1: मेरो भोकल गर्नमा रियाज चाहिँ बढी गरेर मैले त त्यो सिकिनँ घरमा चाहिँ एकदमै गाउने कि जति बेला नि मेरो मुखै खाले हुँदैन
0: मञ्चहरूमा पनि त्यतिखेर
1: थुप्रै गाउँथे कलेजमा त कहिले छोडिदिन थिए स्कुल कलेज अनि त्यस पछाडि अरू प्रोग्रामहरूमा पनि त्यति बेला त लाइभ गाउनु पर्छ हामीले अहिले जस्तो ट्र्याक म्युजिक थिएन लाइभ गाउनु पर्थ्यो त्यति बेला धेरै गाउँथ्यौँ
0: भनेको सङ्गीतमा अलिकति केही समस्या आएपछि यता साहित्यतर्फ लाग्नु भयो
1: त्यस पछाडि चाहिँ म अलिकति मैले अलि चाँडै मेरो बिहे भयो पछि अब त्यो खालको मसँग त्यो क्षमता रहेछ आफैले थाहा नपाएको कि अनि मैले लेखेँ अनि निकै लामो समयसम्म लेखेँ लेखेँ तर म कवि हुन्छु भनेर लेखिनँ त्यो मनमा भाव आउने बित्तिकै लेख्थेँ अनि पछि लेख्दै गर्दा मेरो बिहे चाहिँ धनकुटामा भएको जन्म जिल्लाको सुरु विवाह भइसकेपछि फरक जीवन त्यसको त्यो कुराले मलाई अलिकति मनमा पीडा पनि भयो परिवारबाट पनि टाढा भयो हस्बेन्ड पनि अब बाहिर वैदेशिक रोजगारीमा जानु त्यस पछाडि बच्चा हुर्काउँदै बसेँ पढाइ अलिक बाद बस्नु पर्यो क्या त्यति बेला मैले 11-12 सकेर बिहे भएको त्यस पछाडि मनमा अलिकति पीडा जस्तो भयो फरक अनुभव भयो त्यस पछाडि गाउँछु एउटा कलाकार हुन्छु भनेर सपना थियो त्यो पनि टुट्यो अनि अलिक बढी भावुक भए अनि लेख्न थालेछु
0: त्यसपछि झन्
1: लेख्न थालेछु अनि लेख्न थालिसकेपछि लेख्दा लेख्दै अनि पछि मैले पढाइलाई त निरन्तर गरे डिप्लोमा एडमिसन गरेर मैले यता स्नातकोत्तर धनकुटा बहुमुखी क्याम्पसबाटै गरेको अनि पढाइलाई निरन्तर बच्चा सँगसँगै गर्दै लाँदाखेरि अनि एउटा झमक घिमिरेको कार्यक्रम थियो त्यहाँ चाहिँ मैले बसशालामा सीता शीर्षकको कविता वाचन गरेँ त्यो कविता चाहिँ एकदम उत्कृष्ट भनेर कविहरूले भन्नुभयो कन्ठ
0: आउँदैन
1: त्यस पछाडि चाहिँ म तपाईँ राम्रो कवि हुनुहुँदो रहेछ भनेर सबैले भन्नुभएपछि अनि मलाई महसुस भयो अनि पछि एउटा नयाँ प्रकाशनले एउटा विश्वभरि रहेका नेपाली साहित्यकार महिलाहरूलाई चाहिँ समेटेर एउटा ठुलो आयोजना गरे कार्यक्रमको त्यसमा चाहिँ म धनकुटाको जिल्लाको नेतृत्व गर्न पाएँ म अध्यक्ष भएँ त्यस पछाडि त्यो सम्मेलनमा चाहिँ मेरो पुस्तकलाई तिम्रो पुस्तक चाहिँ छाप्नुपर्छ छापेर यहाँनिर विमोचन गर्ने भन्ने खालको सल्लाह नरेन्द्र दाईबाट पाएपछि यसो हेर्दाखेरि मसँग कविता चाहिँ त्यो पुस्तक बनाउन मिल्ने जति कलेक्ट भएको रहेछ विराटनगरको साहित्यकार विवास पोखरेल हुनुहुन्छ उहाँ प्राज्ञी पनि हो अनि उहाँले चाहिँ तिम्रोको अब पहिलो लेखाइ हो कविता खासै राम्रो छैन होला भन्नुभयो अनि मैले सबै कविता अहिले हतार नगर भन्नुभयो अनि उहाँलाई सबै कविता पठाएर उहाँले पनि ती कविताहरू हेरेपछि तिम्रो कविताहरू उत्कृष्ट छ छाप्न मिल्छ भन्नुभयो अनि मैले छापेँ अनि पहिलो कृति त्यसरी
0: अनि तपाईँ विभिन्न साहित्यिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ
1: एकदमै म गर्गाचार्य विश्वभाषा पुस्तकालय
0: त्यसले अनि अझ खारिएर लेख्नको लागि सजिलो बनायो कि
1: मैले चाहिँ यति धेरै स्रष्टाहरूबाट माया पाएँ अग्रजहरूबाट त्यस पछाडि उहाँहरूको कारणले मैले अझै परिष्कृत गर्ने मौका पाएँ कविताहरू
0: पछि चाहिँ संयुक्त संग्रह पनि
1: हजुर हजमरी अक्षर भन्ने कोशी प्रदेशका नारी स्रष्टाहरूको एउटा पुस्तक निस्क्यो त्यहाँ मेरा कविताहरू छन् एकाडेमीले निकाल्ने पुस्तकहरूमा पनि छन् त्यहाँनिर मेरो बायोग्राफी सहितै छ अब त्यस धेरैवटा उसले चाहिँ
0: भनेको अब तेस्रो पुस्तकका कृतिहरू पनि आउने
1: हजुर मेरो तयारीमा छु म
0: कविता संग्रह
1: हजुर कविता संग्रह नै
0: भनेको अलिक बढी
1: कविता नै मेरो कविता नै एकदमै राम्रो उत्कृष्ट भएको कारणले कविताबाटै म चिनिएको भएको कारणले म कविता नै बढी लेख्छु
0: अनि अहिले यो साहित्यिक जुन यात्रा पनि सँगसँगै जोडिएको भएर संसदमा त्यति धेरै तिखो अथवा फरो रूपमा उत्रिनको लागि गाह्रो भयो तपाईँलाई
1: अलिकति यो हाम्रो साहित्यकार कस्तो हुन्छन् भन्ने लाग्छ भने मलाई तपाईँलाई जस्तो मैले देख्छु म त्यस्तै भन्छन् सायद अलिकति न तपाईँहरूले नदेखेको कुरा पनि देख्छन् साहित्यकारहरूले त्यो चाहिँ कृतिबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन
0: जहाँ पुग्दैन रवि त्यहाँ
1: त्यो त हो हाम्रै लक्ष्मीप्रसाद देवकोटाले पनि उद्देश्य के लिनु चन्द्रायिका भन्नुभएको थियो त्यति बेला चन्द्रमामा कोही गएका थिएनन् होइन उहाँले जुन बेला चाहिँ त्यो दृष्टिकोण राख्नु हो परिकल्पना एउटा साहित्य आविष्कार पनि हो त्यो दूरदर्शिता पनि हुन्छ साहित्यकारसँग पछि हुने कुरा पनि अगाडि मैले एउटा यो हाम्रो संविधान 72 जारी भइसकेपछि त्यहाँ थुप्रै कुराहरू खड्किएको महसुस भयो अनि त्यस पछाडि मैले एउटा कविता एउटा नयाँ युद्ध भनेर कविता लेखेको थिएँ कि अनि मलाई यो जेन्जी मुभमेन्ट भयो अनि त्यति बेला त्यो कविताको त्यो त्यसलाई हेर्दाखेरि मैले त्यति बेला जुन किसिमको मलाई कुराहरू आयो त्यो भाव आयो होइन पछि चाहिँ त्यो देखियो कि समाज
2: नेपालमा बंगलादेशको खाड़ीमा विकसित न्यूनचापी प्रणालीको प्रभावले आज राति र भोलि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मुसलधारे पानी पर्ने सम्भावना 23 जिल्लामा जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने चेतावनी दिएको छ। सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित भएका छन्। बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिने तयारी गरेको छ। संस्थापन पक्षसँग पार्टी एक हुने सम्भावना कमजोर बनेको भन्दै कांग्रेसको देउबा समूहको निष्कर्ष छ। कुसुन्डा समुदायको बसोबासको व्यवस्था गर्न मानव अधिकार आयोगको सिफारिश छ भने देशभर 72% धान रोपाई सम्पन्न भएको छ। सबैभन्दा धेरै सुदूरपश्चिममा धान खेती हुँदा दाङका किसान चैते धान रोपेका किसानलाई भ्याइ नभ्याइ भएको छ र एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ भने विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराती फ्रान्स र इङ्ल्याण्ड भिड्दैछन्।

0: यो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: आज राति र भोलि दिनभर देशका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना। मौसम सम्बन्धी अध्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न विभागको आग्रह।
0: बागमती प्रदेशबाट पनि एमाले आउट, नेकपासँग मिलेर सरकार बनाउने तयारी। कोशीमा अझै पुरानो गठबन्धन, मधेसमा तीनै दलको संयुक्त सरकारले निरन्तरता पाउने।
1: संविधान संशोधन कार्यदलले बुझाएको प्रतिवेदनमा विपक्षको असहमति प्रकट। इन्टर्न डाक्टरको विरोध जारी, मिटर ब्याज पीड़ितको एक महिने अल्टिमेटम।
0: युक्रेनले रूसमा गरेको ड्रोन आक्रमणमा परि 8 जनाको मृत्यु। इराक र अमेरिकी कम्पनी बीच 48 सम्झौतामा हस्ताक्षर।
1: र विश्वकप फुटबलमा तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड भेट्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। जल तथा मौसम विज्ञान विभागले आगामी सोमबारसम्म देशभरिको मौसम प्रतिकूल रहने जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका मौसमविद संजीव अधिकारीका अनुसार हाल देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ र यो क्रम आज रातीदेखि थप बढ़ने सम्भावना छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेकाले विभागले ती क्षेत्रका केही जिल्लाहरूमा रातो रंगको चेतावनी जारी गरेको छ। सोमबारसम्म आवश्यक काम बाहेक घर बाहिर ननिस्कन र मौसम सम्बन्धी अध्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न मौसमविद अधिकारीले अनुरोध गर्नुभयो।
3: पहाड़ी विभाग सबै ठाउँमा, अनि यो कोशी, लुम्बिनी, पश्चिम प्रदेशको तराईका थोरै ठाउँमा र मधेस, बागमती, गण्डकीको तराईतिर एक दुई ठाउँमा भारीदेखि धेरै भारी वर्षासम्मको सम्भावना रहेको छ। र आज धेरै भारी मात्रै होइन, अति भारी वर्षाको समेत सम्भावना छ थोरै ठाउँहरूमा, जस्तो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमको पहाड़ी भूभाग र तराई भूभागपट्टि एक दुई ठाउँमा चाहिँ अति भारीसम्मको पनि वर्षा हुने भएकोले चाहिँ हामीले किलाहरूमा चाहिँ रातो रङको चेतावनी समेत दिएको अवस्था छ। विशेष गरेर कोशीका पहाडी र तराई भूभागतिर, अनि बागमती प्रदेशमा उपत्यकाका आसपासका केही जिल्लाहरूमा, जस्तो यो सिन्धुपाल्चोक, नुवाकोट, दिङ, त्यस्तै गरेर यो सिन्धुली आसपास, जस्तै चितवन, गण्डकी प्रदेशका लमजुङ, कास्की लगायतका केही जिल्लाहरूमा, पहाड़ी जिल्लाहरूमा चाहिँ हामीले रातो रङको चेतावनी दिएको छौँ। भनेको चाहिँ समेत धेरै चाहिँ चनाएको हुनुपर्ने र प्रतिकार समेत गर्न पर्ने अवस्था आउन सक्ने भन्ने हो। सोमबारसम्म को लागि चाहिँ एकदमै मौसम बारे चाहिँ जानकारी लिएर मात्रै तपाईँहरूले आफ्नो काम गर्नुहोला। सकेसम्म चाहिँ घर बाहिरका कामहरू नगर्न लागि नै हामीले आग्रह गरेका छौँ।
0: यस्तै विपद प्रतिकारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सहित स्थानीय तह र स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। सम्भावित सड़क अवरोध हटाउन जोखिमयुक्त राजमार्गहरूमा डोजर, एक्सकाभेटर र लोडर जस्ता हेभी इक्विपमेन्टहरू तयारी अवस्थामा राख्न भनिएको छ। साथै जोखिमयुक्त क्षेत्रका बासिन्दाले सुरक्षित स्थानमा स्थानान्तरण गर्न र नदी किनारा तथा पहिरोको जोखिम भएका बस्तीमा बसोबास गर्नेहरूलाई थप सजग रहन आग्रह गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नागरिकहरूको स्वास्थ्यका लागि प्राधिकरणले वर्षा र बाढ़ी बारे जानकारी लिन 1155, विपद मद्दतका लागि 1234, नेपाल प्रहरीका लागि 100 र सशस्त्र प्रहरीका लागि 1114 नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। प्राधिकरणले मौसम सम्बन्धी अध्यावधिक जानकारी र चेतावनीका लागि संचार माध्यम तथा आधिकारिक पोर्टलहरू नियमित रूपमा अवलोकन गर्न समेत ध्यानकर्षण गराएको छ।
1: अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा भित्री सड़कहरू अवरूद्ध भएका छन्। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार मेची राजमार्ग, रनेकु राजमार्ग, बीपी रोल्पाको सहित राजमार्ग र कान्ति लोकपथ अवरूद्ध भएका छन्। यस्तै भेरी कोरिडोर, कालीगण्डकी कोरिडोर र पहिरोका कारण अवरूद्ध भएका छन्। बाढ़ी पहिरोका कारण मुस्ताङको जोमसोम कैसाङ खण्ड भनी सड़क जोमसोम कैसाङ खण्ड पनि अवरूद्ध हुँदा यातायात ठप्प छ। पासाङ लामो राजमार्ग भने दिउँसो बन्द रहेकोमा हाल एकतर्फी रूपमा सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ। त्रिशुली मैलुङ स्याफ्रुबेसी सड़क पनि पहिरोका कारण बन्द छ। त्रिशुली नदीको कटानका कारण स्याफ्रुबेसी सड़कको खाल्टे भन्ने स्थानमा सड़क अवरूद्ध भएको हो। कतिपय स्थानमा अवरोध खुलाउने प्रयास जारी रहेको प्राधिकरणले जनाएको छ।
0: यस्तै पछिल्लो 24 घण्टामा मौसमजन्य विपद र अन्य घटनाका कारण दुईजनाको मृत्यु भएको छ। रोल्पाको थिरुवाङमा वर्षासँगै आएको पहिरोमा पुरी र 57 वर्षीय देवप्रसाद घरतीको मृत्यु भएको छ। बाटो हिँडिरहेको अवस्थामा पहिरोमा पुरिएका घरतीको शव आज फेला परेको हो। यस्तै दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 2 सर्पको टोकाईबाट एकजनाको मृत्यु भएको छ।
1: जेएनजी आन्दोलनपछि केन्द्र सरकारबाट बहिर्गमनमा परेका पुराना दलहरू प्रदेश सरकारमा नयाँ सत्ता समीकरणको खेलमा लागेका छन्। कांग्रेस एमालेको गठबन्धनमा संघमा दुई तिहाईको सरकार बनाएका दलले पालै पालो प्रदेश सरकारको नेतृत्व गर्ने गरी भाग लगाएका थिए। पार्टीको नेतृत्व समेत फेरिएपछि कांग्रेस प्रदेशमा एक्लो हुने संकेत देखिएको छ। केही नेताले पुराना तीनै दल मिल्नुपर्ने बताए पनि मधेस प्रदेश बाहेकका त्यस्तो सम्भावना कम देखिएको छ। सुदूरपश्चिम प्रदेशमा आफ्ना पार्टीका मन्त्रीलाई बर्खास्त गरेको र कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीले सामूहिक राजीनामा दिएर अप्ठ्यारो पारेको भन्दै एमाले बागमती प्रदेश सरकार छोड्ने भएको छ। हिजो मुख्यमन्त्री इन्द्र बानियाले 14 मन्त्रालयलाई घटाएर 18 कायम गरेर एमाले सहितका 6 मन्त्रीलाई बिना विभागीय बनाएर आफूहरूलाई प्रदेश सरकारबाट बाहिरिन बाध्य बनाएको एमाले नेताहरूले बताएका छन्। बागमतीमा कुनै पनि दलको बहुमत नभएकाले कसैले पनि एकल सरकार बनाउने अवस्था छैन। एमाले बाहिरिए नेकपासँग सरकार बनाउने मनस्थितिमा देखिएको छ। प्रदेश सभा सदस्य एवं कांग्रेस नेता उत्तम जोशीले आफूहरू विपक्षीमै बसेर पनि काम गर्न तयार रहेको बताउनुभयो।
4: कांग्रेस एउटा कुनै पनि दल नेकपासँग या एमालेसँग चाहिँ सहमति समन्वय गरेर सरकार निर्माण गर्न सक्छ। कांग्रेस दुवै पक्षसँग चाहिँ हाम्रो बराबरी नै छ कुराकानी, तर हामीलाई चाहिँ एकदम पार्टीको ले नेतृत्व लिनुपर्छ, जस्तो सुकै हालतमा जुनसुकै वातावरणमा पनि नेतृत्व लिनुपर्छ भन्ने खालको चाहिँ हाम्रो केन्द्रीय नेतृत्वलाई पनि छैन र हामी रहेका सांसदहरूलाई पनि छैन।
1: लुम्बिनी प्रदेशमा कांग्रेसले सहमति अनुसार अब मुख्यमन्त्री सहित सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडान राखेको छ, जसले गर्दा मन्त्री फेरबदलको तयारी तत्कालका लागि रोकिएको छ। कोशी प्रदेशमा पनि पुरानै गठबन्धन रहने वा नयाँ बन्ने निश्चित भइसकेको छैन। कर्णाली प्रदेशमा एमालेसँगको सत्ता समीकरण भत्किएसँगै कांग्रेसले नेकपासँग साझेदारी अघि बढ़ाएको छ। सुदूरपश्चिम प्रदेशमा बजेट विवादले सत्ता गठबन्धन नै भत्किएपछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रदेश सरकारको भविष्य नेकपाको निर्णयमा निर्भर देखिएको हो। कांग्रेस एमाले गठबन्धन बीच दरार आएपछि अब नेकपा नेतृत्वमा सरकार बनाउने बारे आन्तरिक गृह कार्य भइरहेको सांसद दीर्घराज सोडारीले बताउनुभयो।
5: अब हाम्रो चाहिँ अपेक्षा हाम्रो चाहिँ तरिका हामी चाहिँ सरकारको जानका भन्दा प्रश्न भनेर बसेकै थियौँ, हेरिरहनु भएको छ। अब काङ्ग्रेस र एमालेहरू मिलेनन्, अब यहाँ हामी नमिली गणितै मिल्दैन, सरकारमा जानै नहोला नि। अब हाम्रो त अस्ति निर्णय भइसक्यो, तपाईँ आइसक्यो भने त हामीले हाम्रो नेतृत्वमा सरकार बनाउने कुरामा मेरोसँग पनि एमालेसँग खुल्लै छौँ भन्ने हामी निर्णय गरेका छौँ। त्यही आधारमा कुरा अगाडि बढाइरहनु भएको छ साथीहरू।
1: अन्य प्रदेशमा कांग्रेस एमाले बीचको गठबन्धन फेरिए पनि मधेस प्रदेशमा कुनै असर नपर्ने नेताहरूको दावी छ। हाल मधेसमा कांग्रेसका कृष्ण प्रसाद यादवको नेतृत्वमा एमाले र नेकपाको संयुक्त सरकार छ, जहाँ तिनै दलका नेताहरूबीच वर्तमान सरकारलाई निरन्तरता दिने सहमति कायम रहेको प्रदेश सभा सदस्य एवं एमाले नेता त्रिलोक प्रसादले थाहा संचार नेटवर्कसँग बताउनुभयो।
6: धेरैचोटि सत्ता परिवर्तन भयो, यसरी भइरह्यो भने त्यसको असर ठाउँमा हुन्छ, त्यसकारण त्यस्तो नहोस्। त्यसले गर्दा अब प्रदेशको अब क्रियाकारी जुन प्रभाव छ त्यो चाहिँ बहुत राम्रो हुन्छ, यो कुरा बुझ्नुको लागि म अनुरोध गर्छु।
0: सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भरको
9: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
10: सरकारको संविधान संशोधनको एजेण्डा पनि विवादमा परेको छ। गत चैत्र 16 गते बसेको मन्त्रीपरिषद बैठकले संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदल गठन गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको कार्यदलमा प्रमुख प्रतिपक्षीय नेपाली कांग्रेसले आफ्नो प्रतिनिधि नै पठाएन भने दोस्रो विपक्षी दल नेकपा एमाले कार्य

0: पक्ष सहितका विपक्षी दलहरूलाई विश्वासमा लिन नसक्दा राजनैतिक विवाद बढेको छ। 10 वर्षपछि संविधान संशोधन गर्न सकिने बहस केही वर्ष अघिदेखि नै शुरू भएको थियो। संविधानका मूलभूत विषय बाहेकमा संशोधनका लागि सबै दलले आ आफ्ना धारणा राख्दै आएका छन्। तर अहिले रासोपा एकलौटी ढंगले अघि बढ़न खोजेकाले आफूहरू बहसमा सहभागी नभएको प्रमुख विपक्षी दलहरूले तर्क गर्दै आएका छन्। कंग्रेस सांसद निष्कल राई सरकारले संविधानको मर्म र संशोधित प्रक्रियालाई व्यवस्था गर्दै अघि बढ़ेकाले समस्या भएको बताउनुहुन्छ।
1: जुन हिसाबबाट संशोधनको तपाईँको प्रक्रिया छ अथवा संविधानले तपाईँको राखेको मर्म छ, त्यो हिसाबबाट तपाईँको सरकार अगाडि नबढ गर्दाखेरि स्ट्याटिक डकुमेन्ट भन्ने कुरो त होइन, होइन, समय सापेक्ष तपाईँको यसको चेन्ज परिभाषन गर्नु आवश्यक छ। सरकार गर्नु खोज्छ भने यो विशेषमा तपाईँको हाम्रो सहभागी नहुने भन्ने हिसाबबाट नै तपाईँको आएको छ।
0: कंग्रेसले प्रतिनिधि नै नपठाउँदा पनि नेकपा एमाले कार्यदलका दुईवटा बैठकमा सहभागी भएको थियो। सरकारको मनसाय अर्कै देखेपछि कार्यदलबाट बाहिरिएको कार्यदल सदस्य समेत रहनुभएका एमाले नेता डाक्टर भीष्मराज अधिकारीले बताउनुभयो,
2: यत्रो संघर्ष पछाडि, यत्रो ठूलो बलिदान पछाडि ल्याएको संविधान कसरी संशोधन गर्ने, के विषय संशोधन गर्ने भन्ने त्यो ग्राभिटीको कुराकानी नै आएन सरकारको तर्फबाट। हामीले सरकारको धारणा माग्यौं, सरकारले आफ्नो धारणा प्रस्तुतताका साथ केही ल्याएन। फललाई जुन ट्र्याकमा लैजानु पर्ने थियो त्यो ट्र्याकमा भन्दा अलिकति ट्र्याक नै डिरेल भएको हामीले महसुस गर्यौं। ओभरअल काम कारवाही नै जसरी अगाडि बढ्नु पर्थ्यो त्यसरी नबढेको हुनाले पार्टी त्यहाँबाट बाहिरियो।
0: अहिले रासोपाले चाहेको संशोधनको विषयमा तत्कालीन माओवादीले उठाउँदै आएका केही विषय पनि समावेश छन्। समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका विषयमा रासोपा तयार देखिन्छ। तर अहिले एकीकृत समाजवादी लगायतका दलसँग एकता गरेर नेकपा पार्टी बनाएका माओवादी नेताहरू आफूहरू अहिले संविधान संशोधनको एजेण्डामा प्रवेश नगर्ने बताउन थालेका छन्। थाहा संचार नेटवर्कसँग कुरा गर्दै नेकपा नेता लीलामणि पोखरेलले संविधान संशोधनको विषय आफूहरूको प्राथमिकतामा नरहेको बताउनुभयो।
3: अहिले काल संविधान संशोधन गर्ने एजेण्डा प्रमुख होइन, उहाँहरूले संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको अवधारणाबाट उहाँहरू अलग ढंगले जान खोजेको देखिसके पछाडि अहिले संविधान संशोधन गर्ने दिशामा हाम्रो सहमत छैन।
0: विपक्षी दलहरूले कार्यदल गठनको प्रक्रिया गैर राजनीतिक व्यक्ति संयोजक बनाएको र संशोधनमा गलत नियत बताइरहँदा सरकारको नेतृत्व गरिरहेको दल रासोपाले भाग्न खोजेको आरोप लगाएको छ। रासोपाका नेता समेत रहनुभएका कार्यदल सदस्य मोहनलाल आचार्य यो प्रतिवेदन अन्तिम नभई बहसको शुरूआत मात्र भएको दावी गर्नुहुन्छ।
4: यो त बहस पत्र हो, होइन, बहस पत्र त अब सरकारले अगाडि बढाउने कुरा हो। सरकारले अगाडि बढाउने कुरामा चाहिँ कसरी अगाडि बढाउँछ भन्ने कुरा सरकारले क्याबिनेटले निर्णय गर्ने हो। अब यो बहसको शुरूआत गर्ने कुरा पनि हो, खास गरी संविधान संशोधन त फेरि अर्को प्रोसेसबाट जाने हो नि त, यहीको संविधान संशोधन सोझै त हुन नि त।
0: विपक्षीको बहिष्कार र सत्ता पक्षको बचाउका बीच संविधानविदहरूले भने संविधान संशोधनका लागि राजनीतिक सहमति अनिवार्य शर्त भएको आउँल्याएका छन्। संविधानविद काशीराज दाहाल दलहरू आफैमा प्रष्ट नभई संविधान संशोधन असम्भव रहेको बताउनुहुन्छ।
5: 10 वर्ष भइसकेको हुनाले संविधानले संशोधन खोजिराखेका छ, त्यसले राजनीतिक दलहरू पनि आफूमा स्पष्ट देखिँदैन। प्रतिनिधिहरू पठाउने आवश्यक थिएन भनेर लगान लिनुपर्ने, प्रतिनिधि पनि पठाउने, अनि गर्दाखेरि अलिअलि त्यो राजनीति भन्दा पनि कहिले काहीँ अराजनीति हुन्छ। त्यसैले मूल कुरा के हो भने के विषयमा चाहिँ संशोधन गर्ने हो त भनेर राजनीतिक दलहरूले पनि आफ्नो तहबाट गृह कार्य गरेर सार्वजनिक गर्नुपर्छ।
6: प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै केही युवाहरू सड़क आन्दोलनमा उत्रिएका छन्। समृद्ध नेपालको आधार निर्माणका लागि आगामी 2087 सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने भन्दै युवाहरूको एक समूहले आज काठमाण्डुको माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी युवाहरूले प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई थप बलियो बनाउनुपर्ने, 10 सदस्यीय मन्त्री परिषद गठन गर्नुपर्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रूपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग अघि सारेका हुन्। उनीहरूले नेपालका सबै बैंकहरूको पूर्ण राष्ट्रियकरण गर्नुपर्ने, बढ़दो अपराध नियन्त्रणका लागि अपराधीलाई कड़ा सजाय दिने कानूनी व्यवस्था प्रभावकारी बनाउनुपर्ने माग पनि राखेका छन्। यस्तै सुकुम्बासी, भूमिहीन, किसान तथा जग्गाको स्वामित्वबाट वंचित वास्तविक नागरिकहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने माग उनीहरूको छ।
7: विभिन्न अस्पतालमा इन्टर्नशिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले आज पनि विरोध प्रदर्शन गरेका छन्। आफूहरूमाथि श्रम शोषण भएको भन्दै उनीहरूले आन्दोलन गर्दै आएका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको

0: श्रम शोषण विरूद्धको संघर्ष समिति बनाएर उनीहरूले प्रशिक्षार्थी चिकित्सक अर्थात इन्टर्न आवासीय चिकित्सकहरूको ड्यूटी समय नेपालको श्रम ऐन 2074 बमोजिम दैनिक अधिकतम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढ़ी हुन नहुने तथा एक हप्तामा एक दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्नेमा अधिक समय काममा खटाइएको गुनासो गरेका छन्। उनीहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै आन्दोलन गर्दै आएका छन्। युवा तथा प्रशिक्षार्थीहरूले श्रम ऐन 74 बमोजिम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढ़ी काम हुन नहुने तथा ड्यूटी समय पनि निश्चित भएकोमा अधिक समय काममा खटाएको गुनासो गर्दै हप्तामा 48 घण्टा भन्दा बढ़ी काम गराइए श्रम ऐन अनुसार अतिरिक्त समय अर्थात ओभरटाइम भत्ता उपलब्ध गराइनुपर्ने माग समेत राखेका हुन्।
1: स्वास्थ्य विभाग खाद्य स्वच्छता मन्त्रालयले आगामी दुई वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढ़ाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारीको प्रक्रिया अघि बढ़ाइएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास गुणस्तर परीक्षण उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिने मन्त्रालयको भनाई छ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। यसै गरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825635775।
3: सम्पर्क नम्बर 98478726873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गर्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
10: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौं। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065।
1: हिजो मात्र 9 बुधे सहमति गरेका मिटर ब्याज पीड़ित सरकारलाई 1 महिने अल्टिमेटम दिएर घर फर्केका छन्। विराटनगरबाट 12 को निजगढ़मा आइपुगेका मिटर ब्याज पीड़ितलाई गृहमन्त्री सुधन गुरूङ पुगेर रोक्नु भएको थियो। वार्ता टोलीलाई मात्र काठमाडौँ पठाएका पीड़ितहरू सरकारसँग सहमति भएको भोलिपल्ट घर फर्कन थालेका हुन्। काठमाडौँ आएको संघर्ष समितिको प्रतिनिधि मण्डल आज निजगढ़ फर्किएर आन्दोलनमा सहभागी पीड़ितहरूलाई वार्ताको उपलब्धिबारे जानकारी गराएको थियो। यसपटक पनि सहमति कार्यान्वयन नभए एक महिनापछि निजगढ़बाटै पुनः आन्दोलन शुरू गर्ने मिटरब्याज पीड़ितका अगुवा निजगढ़ नवीनले बताउनुभयो।
0: मकवानपुरको हेटौँडा उपमहानगरपालिका तीन झोयनी कोलेनी स्थित कर्रा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज दिउँसो साथीहरूसँग पौडी खेल्ने क्रममा हेटौँडा उपमहानगरपालिका 17 घर भएका केशव राईका अन्दाजी 14 वर्षीय छोरा युकेश राई डुबेर बेपत्ता भएका थिए। खोजीका क्रममा युकेश डुबेको स्थानमै फेला परेका थिए। उनको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतक बालकको शव हेटौँडा अस्पतालमा राखिएको छ।
1: पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई तीव्रता दिएको छ। महानगरले आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा नागरिकहरूले यस अभियानको प्रशंसा गर्दै पूर्ण समर्थन जनाएका छन्। सहभागीहरूले पोखरा बस पार्क, फिर्के खोला र अमरसिंह चोक लगायतका क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउन महानगरले निर्वाह गरेको भूमिका सकारात्मक रहेको बताएका हुन्।
0: एक वर्ष अघि लेहेन्दे खोलाको बाढ़ीले क्षति पुर्याएको रसुवाको टिमुरे भन्सारमा व्यापारिक गतिविधि लयमा आए पनि सुक्खा बन्दरगाहको काम अलपत्र परेको छ। सवा 2 अर्ब चिनिया लगानीमा निर्माणाधीन बन्दरगाहको 80% निर्माण कार्य सकिएकोमा बाढ़ीले गोदाम, तटबन्ध, पार्किङमा क्षति पुगेको थियो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इराक र अमेरिका बीच 48 सम्झौतामा हस्ताक्षर भएको छ। इराकी प्रधानमन्त्री अली अल जैदीको अमेरिका भ्रमणका क्रममा अमेरिकी कम्पनीहरूसँग 48 सम्झौता तथा साझेदारीमा हस्ताक्षर भएको हो। तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको इराकी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। पश्चिम एसियामा जारी द्वन्द्वका कारण तेल निर्यात प्रभावित भई राजस्वमा कमी आएपछि इराकले तत्काल आर्थिक सुधारका उपाय खोजिरहेको बेला यो सम्झौता भएको हो। सम्झौतामा इराकका तेल तथा विद्युत मन्त्रालय र अमेरिकी कम्पनीहरू एक्सन मोबिल, केबीआर, जी भिर्नोभा, सेल र हलिबर्टन बीचको सहकार्य तथा साझेदारी समावेश छन्। यसैबीच इराक र सिरिया बीच कच्चा तेल ढुवानीका लागि मुख्य पाइपलाइन निर्माण सम्बन्धी केही सम्झौता पनि भएका छन्। इराकले सैटेलाइट संचार सेवा प्रदायक स्टारलिंकसँग देशमा सेवा सञ्चालन गर्ने सम्झौता गरेको जनाएको छ।
0: युक्रेनले पश्चिमी रूसमा गरेको भीषण ड्रोन आक्रमणमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने दर्जनौ मानिस घाइते भएका छन्। रूस युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण जारी रहेकै बेला यो घटना पछिल्ला 3 वर्ष यताकै रूसभित्र भएको सबैभन्दा घातक युक्रेनी ड्रोन आक्रमण मध्ये एक मानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। रूसको ताम्बोभ क्षेत्रका गवर्नर येवगेनी पेर्बिसोभका अनुसार आक्रमणमा रूसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी वाइल्ड बेरिजको कोतोइस्बाग स्थित गोदाममा ठूलो क्षति पुगेको छ। घटनामा उक्त गोदाममा कार्यरत 7 कर्मचारीको मृत्यु भएको तथा 25 घाइते भएको उहाँले जानकारी दिनुभयो। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर छ भने अन्य 7 जनाको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ। गवर्नर पोर्बिसोपले रूसको हवाई प्रतिरक्षा प्रणालीले 28 ड्रोन खसालेको दावी गर्दै ती ड्रोन लक्ष्यमा पुगेको भए पनि मानवीय क्षति अझ ठूलो हुन सक्ने बताउनुभयो।
1: नेपाल परिवेशमा अब खेल समाचार।
7: विश्वकप फुटबल विशेष।
11: विश्वकप फुटबलको सेमी फाइनलमा बेहोरेको बिर्सनलायक पराजयको चोटलाई भुल्दै फ्रान्स र इंल्याण्ड भोलि बिहान 2:45 तेस्रो स्थानका लागि मैदानमा उत्रदैछन्। फ्रान्सेली टोलीका मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्प्सको यो अन्तिम खेल हुनु र स्टार स्ट्राइकर किलियन एम्बाप्पे ऐतिहासिक कीर्तिमानको नजिक हुनुले सामान्यतया कम महत्व दिइने र विश्वकपकै दुखी मानिने खेल पनि निकै अर्थपूर्ण र रोचक बन्ने देखिएको छ। खेलमा दुवै टोलीले आफ्ना शुरूआती 11मा व्यापक परिवर्तन गर्ने सम्भावना पनि उत्तिकै बलियो छ। मियामीमा हुने खेलसँगै 57 वर्षीय प्रशिक्षक डेस्च्याम्प्सको 14 वर्ष लामो ऐतिहासिक कार्यकालको सुखद अन्त्य हुनेछ। सन् 2012 फ्रान्सेली टोली सम्हालेका उनले सन् 2018 फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका थिए भने सन् 2022 फाइनल र लगातार 3 पटक विश्वकपको सेमी फाइनलसम्म पुर्याएका थिए। मुख्य प्रशिक्षकका रूपमा 2 पटक विश्वकप ट्रफी उचालेर विदा हुने उनको चाहना अधुरै रहे पनि फ्रान्सेली खेलाड़ीहरू जित जीतका साथ आफ्नो सफल प्रशिक्षकलाई सुखद विदाई गर्न चाहन्छन्। 48 टोली सम्मिलित प्रतियोगिताको लामो यात्रा तय गरेपछि दुवै टोलीका खेलाड़ीहरू शारीरिक र मानसिक रूपमा निकै थकित छन्। इंग्ल्याण्डका प्रशिक्षक थोमस टुचेलले फ्रान्स वा इंग्ल्याण्डका कुनै पनि खेलाड़ी यो खेल खेल्न इच्छुक नरहेको र सबैको ध्यान फाइनलमै केन्द्रित रहेको बताएका छन्। यस अवस्थामा दुवै प्रशिक्षकले अहिलेसम्म मैदानमा कम समय पाएका बेन्चका खेलाड़ीलाई मौका दिँदै टीममा व्यापक फेरबदल गर्ने रणनीति बनाएका छन्। यति हुँदाहुँदै पनि फ्रान्सका कप्तान किलियन एम्बापेका लागि भने यो खेल निकै महत्वपूर्ण हुन सक्छ। 27 वर्षीय एम्बापेले विश्वकपमा 8 गोल गरिसकेका छन् भने विश्वकप इतिहासमा उनको कुल गोल संख्या 20 पुगेको छ। उनी प्रतियोगिताको गोल्डन बुट जित्ने दौड़मा मात्रै छैनन्, बरू विश्वकपकै सर्वाधिक विश्वकप गोलकर्ताको ऐतिहासिक कीर्तिमानको समेत नजिक पुगेका छन्। सामूहिक दबाव नभएको यस खेलमा शुरूदेखि नै मैदानमा उत्रिएर फ्रान्सको निराशाजनक बहिर्गमनलाई व्यक्तिगत रूपमा ऐतिहासिक क्षणमा बदल्ने अवसर एम्बापे सामु छ। अर्जेन्टिनाका लियोनल मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुटको शीर्ष स्थानमा रहेका छन्। विश्वकपको उपाधिका लागि भने सोमबार स्पेन र अर्जेन्टिना भिड्ने छन्।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: आज राति र भोलि दिनभर देशका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना। मौसम सम्बन्धी अध्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न विभागको आग्रह।
1: बागमती प्रदेशबाट पनि एमाले आउट, नेकपासँग मिलेर सरकार बनाउने तयारी। कोशीमा अझै पुरानो गठबन्धन, मधेसमा तिनै दलको संयुक्त सरकारले निरन्तरता पाउने।
0: संविधान संशोधन कार्यदलले बुझाएको प्रतिवेदनमा विपक्षको असहमति प्रकट। इन्टर्न डाक्टरको विरोध जारी, मिटर ब्याज पीड़ितको 1 महिने अल्टिमेटम।
1: युक्रेनले रूसमा गरेको ड्रोन आक्रमणमा परि 8 जनाको मृत्यु। इराक र अमेरिकी कम्पनी बीच 48 सम्झौतामा हस्ताक्षर।
0: र विश्वकप फुटबलमा तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड भिड्ने।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छ। नमस्कार।
12: नमस्ते, म रामकृष्ण। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज।
13: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोखा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोरखा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोरखा हस्पिटल दाङ फोन नम्बर टिप्नुस् 082-583-414।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-583-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि मिरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई? गुम्सो र बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जाने त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिचुचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-581-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
1: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
15: इन्डोस्कोपी सेवा
1: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
3: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
1: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138।
6: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ घोराईको दिव्या फार्मेसीमा।
3: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
4: डाक्टरद्वारा दिइने सेवाहरू:
2: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
0: बिना टाका प्रभावकारी उपचार,
20: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
21: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
20: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै दिशार
21: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार
22: दिव्य फार्मेसी कुराई 15 सड़क विभाग रोड सम्पर्क फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 98478-26163 र 98095-12871
23: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुपर मेडिकल हल घोराही दाङमा
24: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
23: अन्य सेवाहरू
25: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
26: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
25: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
27: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
28: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-581-6094 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
29: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
30: खुशीको खबर
31: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
30: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
32: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
23: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
32: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ
31: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ सम्पर्क फोन नम्बर 082-590-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
30: होइन भाइला लखर लखर कहाँ हिँडिस्
33: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
30: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै घर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदा छै बाबु
33: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
30: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले।
33: ल ल काका गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
8: सुने खबर जीवन साथी आसल पाकी छौरे खुशी छौरे सुखी छौरे।
9: नमस्ते, म गीतकार संगीतकार राजकुमार बाबा, तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 MHz।

0: राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङमा चालू आर्थिक वर्षको जिल्ला दर रेट सार्वजनिक गरिएको छ। नयाँ दर रेटमा श्रमिकको ज्याला र निर्माण सामग्रीको मूल्यमा हेरफेर गरिएको छ। जिल्ला दर रेट निर्धारण समिति दाङको बैठकले चालू आर्थिक वर्ष 2083-84 लागि नयाँ जिल्ला दर रेट निर्धारण गरिएको हो। प्रमुख जिल्ला अधिकारी निश्वरराज पाण्डेका अनुसार असार 29 गते बसेको समितिको बैठकले नेपाल सरकारको आर्थिक सर्वेक्षण, राष्ट्रिय बैंकको मूल्य वृद्धि प्रतिवेदन तथा सरकारवाला निकायहरूको सुझावका आधारमा नयाँ दर रेट स्वीकृत गरिएको हो। नयाँ स्वीकृत दर रेट अनुसार यसपटक श्रमिकहरूको दैनिक ज्यालामा वृद्धि गरिएको छ भने निर्माण सामग्रीको मूल्यमा पनि केही परिमार्जन गरिएको छ। समितिले तय गरेको श्रमिकको नयाँ ज्याला दरमा दक्ष श्रमिक, सिकर्मी, नकर्मी, डकर्मीको दैनिक ज्याला 1100 कायम गरिएको छ, जुन गत आर्थिक वर्ष 2082-83 भन्दा 100 रूपियाँले बढ़ी हो। यस्तै अध्यक्ष श्रमिक कुल्ली, श्यामी, नाइके, फोरम्यान आदिको पनि दैनिक ज्याला बढ़ेको छ। विगतमा प्रतिदिन 677 रूपियाँ ज्याला पाउँदै आएका अध्यक्ष कामदारको ज्याला बढ़ेर अब 725 रूपियाँ पुगेको हो। यस्तै टनेल, ब्यालास्टर र गोताखोर जस्ता उच्च जोखिममा काम गर्ने दक्ष श्रमिकको ज्याला प्रतिदिन 1140 रूपियाँबाट बढ़ेर 1335 रूपियाँ तोकिएको छ। त्यसै गरी जोखिमपूर्ण क्षेत्रमा काम गर्ने अध्यक्ष कामदारको दैनिक ज्याला 810 रूपियाँबाट बढ़ेर 875 रूपियाँ कायम गरिएको छ। यस्तै कड़ा मेहनत गर्ने कृषि श्रमिकको ज्याला 735 रूपियाँ र सामान्य मेहनत गर्ने कृषि श्रमिकको ज्याला 725 रूपियाँ प्रतिदिन तोकिएको छ। सुपरभाइजरको ज्याला प्रतिदिन 745 रूपियाँ र सिनियर सुपरभाइजरको ज्याला 790 रूपियाँ निर्धारण गरिएको छ। हाउस वायरिङ गर्ने इलेक्ट्रिसियनको ज्याला 790 रूपियाँ र दक्ष प्लम्बरको दैनिक ज्याला 770 रूपियाँ स्वीकृत भएको छ। नर्सरी नाइकुको मासिक ज्याला 14310 रूपियाँबाट वृद्धि गरी 15450 रूपियाँ बनाइएको छ। अन्तर्राष्ट्रिय सीमाको प्रभावकारी सुरक्षा नै राष्ट्रको सार्वभौमिकता र नागरिकको सुरक्षाका आधार भएको भन्दै सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 29 गण हेडक्वार्टर ज्वालामाई फालुवाङले आफ्नो 22 स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहमा वक्ताहरूले सीमा सुरक्षाको महत्वमाथि जोड़ दिएका हुन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 5 बिन्दी वासिनी वाहिनी मुख्यालय रूपन्देहीका वाहिनी पद सशस्त्र प्रहरी नायक महानिरीक्षक दीपक अधिकारीले सीमा सुरक्षा मजबूत भए मात्रै देश र जनता सुरक्षित रहने बताउनुभयो। उहाँले शान्ति सुरक्षा कायम गर्न सीमा क्षेत्रको निगरानी प्रभावकारी बनाउन, अवैध ओसार पोसार नियन्त्रण गर्न तथा विपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। राष्ट्र र नागरिकको सेवामा समर्पित हुनु सशस्त्र प्रहरीका लागि गौरवको विषय भएको उहाँको भनाई थियो। कार्यक्रमका विशिष्ट अतिथि दाङका प्रमुख जिल्ला अधिकारी निश्वरराज पाण्डेले जिल्लाको 83 किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा सुरक्षामा गणले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनु भएको छ। उहाँले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, सीमा स्तम्भको संरक्षण, अपराध न्यूनीकरण तथा समग्र सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरीले व्यावसायिक र जिम्मेवारी ढंगले काम गर्दै आएको उल्लेख गर्नुभयो। स्थापना दिवसका अवसरमा विभिन्न व्यावसायिक तथा खेलकुद प्रतियोगिताका विजय सशस्त्र प्रहरी कर्मचारीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रशंसा पत्र, सेवानिवृत्त कर्मचारीलाई कदर पत्र तथा अमर शहीदका परिवारलाई सम्मान गरिएको थियो। कार्यक्रममा स्वागत नृत्य सहित सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो। 2060 सालमा स्थापना भएको नम्बर 29 गण हेडक्वार्टर ज्वालामाईले हाल दाङ जिल्ला परिरहेका 17 वटा इकाई मार्फत सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद व्यवस्थापन तथा अन्य सुरक्षा सेवा प्रदान गर्दै आएको छ। कणको नेतृत्व हाल 25 कणपतिका रूपमा सशस्त्र प्रहरी उपरीक्षक यदु कुमार कार्कीले गरिरहनु भएको छ। र पर्यटन प्रबोधन संघकै साइकल प्रति अभिरूचि बढ़ाउने उद्देश्यले खोराएको राज साइकल यात्रा 2026 आयोजना गरिएको छ। प्राकृतिक धार्मिक तथा पर्यटकीय सम्पदाको प्रबोधनमा सहयोग पुर्याउने लक्ष्यका साथ दाङ साइकल सिटीको आयोजनामा आज खोराएको राज साइकल यात्रा भएको हो। दाङ साइकल सिटीका अध्यक्ष ललित श्रेष्ठको अध्यक्षतामा भएको साइकल यात्राको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेपानेले पर्यटन क्षेत्रको प्रचार प्रसारमा साइकल यात्राले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले साइकललाई वातावरण मैत्री यातायातका रूपमा प्रवर्धन गर्नुका साथै स्वच्छ जीवनशैली अप्नाउन प्रेरित गर्ने बताउनुभयो। पर्यावरण संरक्षण प्रति सचेतना अभिवृद्धि गर्ने तथा खुराएका प्राकृतिक धार्मिक र सांस्कृतिक सम्पदाको प्रचार प्रसारमा साइकल यात्राले सहयोग पुग्ने उहाँको भनाई थियो। अन्तर्राष्ट्रिय पर्यटन र स्थानीय व्यवसाय प्रबन्धनका लागि साइकल संस्कृतिको विकासमा जोड़ दिनुपर्ने बताउँदै मन्त्री निपानेले साइकल यात्राले पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उल्लेख गर्नुभयो। खोराही उपमहानगरपालिका 15 स्थित ललित इन्टरप्राइजेसबाट शुरू भएको साइकल यात्रामा 50 भन्दा बढ़ी साइकल यात्री सहभागी भएका थिए। साइकल यात्रीले शहीद गेट, तुलसीपुर चोक, न्यू रोड, पुरानो बैंक रोड, गणेश मन्दिर, ट्राफिक चोक, अम्बिकेश्वरी मन्दिर, डबरी, चौखेरा मन्दिर, बरगदी र पनौरा हुँदै खोराई पास स्थित थारपानीमा रहेको पानीपुर महादेव मन्दिरसम्मको करिब 50 किलोमिटर दूरी पार गरेका थिए। यात्रा खोराई स्थित होटल मालायनमा पुगेर समापन गरिएको थियो। दाङ साइकल सिटीले प्रत्येक वर्ष जुलाईको तेस्रो शनिबार खोराई कोरा साइकल यात्रा आयोजना गर्दै आएको छ। हौस् अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते।
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिए नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही, दाङ।
8: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
9: र 98578336689।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
3: डाक्टरद्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
4: बिना टाका प्रभावकारी उपचार
2: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
4: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार
5: दिव्य फार्मेसी कुहाई 15 सड़क विभाग रोड सम्पर्क फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 98478-26163 र 98095-12871
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-63-509 र मोबाइल 98453-0653-23

0: अवकाशहुने बेला भइसक्यो। एउटा पनि छोरी मान्छेलाई मैले यसरी दिनेछु।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
2: पढ्छु नि है, पढेर के हर्छेस्? म बेगर्छु।

0: भर्ना खुल्यो।
1: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
1: हाम्रा विशेषताहरू:
0: उत्कृष्ट शैक्षिक वातावरण,
1: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
0: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
1: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
0: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
4: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। जंगली विषाक्त च्याउ खाँदा दाङमा एक जनाको मृत्यु भएको छ भने अन्य 4 जना बिरामी परेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका 3 बलेमा जंगली च्याउ खाँदा 37 वर्षकी दीपा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले सुनाएको छ। प्रहरीका अनुसार स्थानीय जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाएपछि असार 32 गते 75 वर्षीय दिलमाया पुन सहित 5 जना बिरामी परेका थिए। उनीहरूलाई सुरुमा राप्ती पारदर्शिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको थियो। स्वास्थ्य अवस्था थप जटिल बनेपछि सोही राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खुराईमा रिफर गरिएको थियो। बिरामी मध्ये 37 वर्षीय दीपा पुनको अवस्था गम्भीर भएपछि साउन 1 गते दाङको गोकली स्थित संजीवनी अस्पतालमा थप उपचारका लागि पठाइएको थियो। त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएपछि साउन 2 गते नेपालगंज थप उपचारका लागि लैजाने क्रममा बाटोमै दीपा पुनको मृत्यु भएको दाङका प्रहरी प्रवक्ता प्रहरी नायक उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। अन्य 4 जनाको भने उपचारपछि स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले सुनाएको छ। स्वास्थ्य कर्मीले जंगली च्याउको पहिचान गर्न कठिन हुने र विषालु च्याउ सेवन गर्दा च्याउने जाने जोखिम रहने भएकाले चिनेको प्रमाणित तथा सुरक्षित च्याउ मात्र सेवन गर्न सबैलाई आग्रह गरेका छन्। कोराही उपमा नगरपालिका वडा नम्बर 10 नारायणपुरमा रहेको ग्रेड वृद्धि एकाडेमी र खोराही बनाउ अभियान बीच 30 जना विद्यार्थीहरूलाई सौलेतमा +2 पढ़ाउने सहमति भएको छ। एसी पास गरेका विद्यार्थीहरू मध्ये 10 जना विपन्न वर्गका 10 जना दलित र 10 जना जनजातीय समुदायका विद्यार्थीहरूलाई सौलेतमा कक्षा 11 र 12 पढ़ाउने सहमति भएको हो। ग्रेड वृद्धि एकाडेमीका प्रिन्सिपल निमानन्द गैरी र खोराही पढ़ाउ अभियानका संयोजक सबिन प्रियासनले यस्तो सहमति गर्नु भएको हो। एसी पास गरेका विद्यार्थीहरूले ग्रेड वृद्धिमा साइन्स र म्यानेजमेन्ट विषयमा पढ्न चाहेमा वार्षिक 5,000 रूपियाँमा विद्यार्थीले पढ्न पाउनेछन्। उनीहरूले कक्षा 12मा पनि 5,000 नै तिर्नुपर्नेछ। यसरी पढेका विद्यार्थीहरूले थप रकम तिर्नुपर्ने छैन। यस विषयमा एकाडेमीका प्रिन्सिपल निमानन्द गैरीले नारायणपुर वरपरका अधिकांश क्षेत्रमा बसोबास गरिरहेका दलित जनजाति अनि अन्य समुदायका समेत निम्न आय स्रोत भएका घर परिवार भएकाले खोराही बनाउ अभियानसँग सहकार्य गरेर यस्तो योजना ल्याएको बताउनुभयो। प्रिन्सिपल गैरीले विद्यार्थी अनि अभिभावकहरूलाई यो योजना अन्तर्गत विद्यार्थी पढ़ाउन चाहेमा विद्यालयमा वा खोराई बनाउ अभियानसँग सम्पर्क गर्न अनुरोध गर्नुभयो। त्यस्तै खोराई बनाउ अभियानका संयोजक सबिन प्रियासनले एकाडेमीलाई धन्यवाद दिँदै उच्च शिक्षा पढ्न चाहने तर आर्थिक अभावका कारण समस्याग्रस्त विद्यार्थीहरूका लागि विद्यालयकी अग्रसरमा आफूहरूले सहकार्य गरेको बताउनुभयो। नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको खोराही उपमा नगरपालिका 13 स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र खोराही बनाउ अभियानको आयोजनामा तथा नेपाल चलचित्र कर्मी महासंघ कोशी प्रदेशको संयोजनमा दुर्गा फुवानी टोल सहित सोही क्षेत्रका अन्य 3 टोलका करिब 150 जना बालबालिकालाई कापी कलम पेन्सिल इरेजर कटर जुस र बिस्कुट वितरण गरिएको हो। कार्यक्रम दुर्गा भवानी टोलका अध्यक्ष बालुबादीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी डाक्टर लोकराज प्राजुली अधिकार कर्मी विनोद केसी पत्रकार दुर्गालाल केसी लगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सबिन प्रियासनले समाजले पछाडि पारेका समुदायका बालबालिकाको शिक्षामा सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो। उहाँले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने कार्य प्रेरणादायी भएको बताउनुभयो। कार्यक्रममा नायिका मिरुना मगरले बालबालिकासँग जन्मदिनको खुशी साटासाट गर्दै उनीहरूलाई मन लगाएर अध्ययन गर्न आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा पनि बालबालिकाको शिक्षा प्रतिभा र सामाजिक उत्थानका लागि सक्दो सहयोग गर्ने
प्रतिबद्धता व्यक्त गर्दै यस्ता मानवीय अभियानमा जोडिन पाएकोमा आयोजक प्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रममा दाङ शैक्षिक सामग्री वितरणको नेतृत्व गर्नुभएका पहल थिएटरका संचालक एल बुढाथोकीले चर्चित नायिका मेरुनाको जन्मदिन आफूले सामाजिक काम गरेर मनाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो। कार्यक्रममा वितरण गरिएको शैक्षिक सामग्री पाउँदा बादी बस्तीका बाल बालिकाले खुशी व्यक्त गरेका थिए। र तुलसीपुर उपमहानगरपालिका दशमा अवस्थित गरी गाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक भए पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ। प्रचार प्रसार तथा भौतिक पूर्वाधारको अभाव हुँदा यस क्षेत्रको पर्यटन प्रवर्तन हुन नसकेको हो। तुलसीपुर बजारबाट दक्षिणतर्फ नजिकैको दूरीमा रहे पनि उचित प्रचार प्रसार र प्रवर्धनको अभावले गर्दा यो स्थल ओझेलमा परेको स्थानीय बताउँछन्। करिब 8 बिघा क्षेत्रफलमा फैलिएको यो तालको आफ्नै ऐतिहासिक विशेषता छ। तालको बीच भागमा करिब 1 करोड़को लागतमा एउटा शिव मन्दिर निर्माण गरिएको छ। उक्त मन्दिरमा शिव, गणेश, सूर्य देवी र विष्णु गरी 5 वटा मूर्तिहरू स्थापना गरिएका छन्। आकर्षक तालको बीचमा रहेको मन्दिरसम्म पुग्नका लागि करिब 45 मिटर लामो पुल निर्माण गरिएको स्थानीय रमेश बुढाथुकीले बताउनुभयो। वर्षेआमको पानी संकलन हुने यस तालमा वर्षेभरि पानी रहिरहने र यहाँ व्यावसायिक रूपमा माछा पालन समेत गर्ने गरिएको उहाँको भनाइ छ। स्थानीय बुढाथोकीका अनुसार यो बाटो भएर हिँड्ने यात्रुले फाटो फुटो तस्विर खिच्ने गरे पनि तालकी अवलोकनका लागि आउनेहरूको संख्या भने कम छ। सड़क सञ्जालको सहज पहुँच र बजारबाट नजिकै रहेकाले यस ताललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना रहेको उहाँले बताउनुभयो। दुर्गम क्षेत्रका साना पोखरीहरू समेत पर्यटकीय क्षेत्र बनिरहेको अवस्थामा बजार नजिकैको यति ठूलो ताल भने उपेक्षित हुनु दुःखद रहेको स्थानीय बताउँछन्। यो ताललाई व्यवस्थित गरी उचित प्रचार प्रसार गर्न सके दाङ जिल्लाकै एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय उत्तम चौधरीले बताउनुभयो। उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउने तर्फ पहल थालिएको तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्गाले बताउनुभयो। उहाँले यहाँ थप भौतिक पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न योजनाबद्ध पहल थालिएको भन्दै सोही अनुरूप बजेटको व्यवस्था गरिने उहाँले जानकारी दिनुभएको छ। हौस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउनेछौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परियाले आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

वैभव प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।
1: नमस्कार। कार्यक्रम त्रिवेणीमा हामी प्रकृतिका विविध छटाहरूको चर्चा परिचर्चा गर्ने गर्दछौं। आजको क्रममा हामी चौरको चर्चा आज हामी गर्दैछौ। विशाल खुला खण्ड र मानिसले कुनै निर्माण कार्य नगरेको प्राकृत भूमि चौरका बारेमा चर्चा गर्दैछौ। तर आरम्भमा भने यो गीती चौतारी।

चौर खुला खण्ड घाँस पलाएको तृणभूमि हरियो मैदान गौचर वन बीचको खर्क जस्तो प्राकृत प्रखण्ड अनिर्मित आँगन प्राकृतिक प्राङ्गण गौचरण सानो गौचरण जस्ता फराक खाल टुडी खेल पशुपतिनाथको उत्तरमा अवस्थित उच्च मैदान कैलाश जस्तो काठमाडौँको मध्य भागमा रहेको टुडी खेल जस्तो खुला खलङ्गा मेरो भनेर पर्खाल नलगाइएको पाटन आँखाभरि हेर्न मिल्ने मैदान नै चौर हो साइबेरियाको मैदान र मैदानमा मानिस डुलेर त्यहाँको जग्गा लिने लियो टल्स्टय एन्टोन चेकअपका कथाहरू समेत चौरसँग गाँसिएका छन्। चौर पृथ्वीको चोखो खण्ड प्रथम अवस्था नकोरेको नखनेको अक्षत भूमि क्षितिको छाती चौर शिर छौर चुडा कर्म गरे जस्तो रित्तो र नाङ्गो हुँदैन हरियो दुबो कोमल घाँस खर बाबियो सिरु काँस कुश वज्र दन्ती सहस्र बुटी लगायतका फूलहरूले सजिएको पृथ्वीको हरित प्रखण्ड तृण तरुले छोपिएको तनुजको तन चौरको चारु घाँसमा चर्ने भएकाले हिमाली गाईलाई चौरी भनियो होला चौरीबाटै चमर भयो होला र चौरीबाटै चरण पनि बने होला चौरको सोश्रेष्ठ वनस्पतिको छापोमा रमेर चर्ने गाईको गोरस पोषणयुक्त भयो उत्तम भयो र पवित्र ठानियो जीवनलाई आरोग्य दिने भनेर बुझियो चौरमा गाई चर्ने चराउने भएकाले यस्ता भूभागलाई गौचरण गौचर भन्न थालियो पृथ्वी पहिले यस्तै चौर चरणले नै सुन्दर थियो होला सुरक्षित थियो होला मानिसले भीर पहरा डुलेर यस्तै चौरमा पुगेपछि बास बस्थ्यो होला गोठ बनाई गाई बाँध्थ्यो होला गोठ गोठको समूहबाट गोत्र गोष्ठी बन्यो होला अनि बस्ती बस्यो होला यो कल्पना गर्न सकिन्छ हाम्रा पुर्खाले चौरमा बसेको बस्ती खतरा मुक्त हुने पाए वनका हिंस्रक जन्तुबाट सुरक्षित घाम पानी हुरी बतासबाट सुरक्षित बाढ़ी पहिरोबाट सुरक्षित र प्राकृतिक विपत्तिबाट सुरक्षित त्यसैले उनीहरूले डाँडा काँडाका थुम थुमका उच्चस्थली र काखका चौरहरूमा बस्ती बसाले तल बेसीमा दलदलमा सिमसार क्षेत्रमा खेत बनाएर खेती लगाए सभ्यताको जग उठाए र लेक बेसीको व्यवस्था चलाए बेसीमा भन्दा लेकको खुला चौरमा पुग्दा आँखा उज्याला हुन्छन् दिल विशाल हुन्छ बदनले बहार पाउँछ उघार पाउँछ विचारले गगन भेट्टाउँछ लेकको चौरले सोचलाई चौतर्फी रूपमा विस्तृत तुल्याउँछ चौरमा पुगेको मानिसको मन दानी हुन्छ उदात्त हुन्छ चोरीको संकीर्णता रहँदैन बेसीमा झर्दा मानिसको मन साँघुरो हुन्छ संकीर्ण हुन्छ खुम्चिन पुग्छ बासी भएर सड्न थाल्छ तर लेकको चौरमा मन पलाएर बढ्न थाल्छ चौर आरोग्यको पनि आँगन हो आँट साहस चोटिलो चाल र स्पष्ट वाणीको पनि मुहार हो चौरमा यो शिरले केही पाउँछ र शिर माथिको आकाशले यसलाई केही सन्देश दिइरहन्छ चौरबाटै आकाश गगनसम्मको यात्रा सम्भव छ।

0: सुविधा
1: अत्याधुनिक मेसिन द्वारा दाँत को सफाई
0: मेसिन बाट जरे देखि दाँत फरिने
1: दाँत को पोस्ट तथा कोल प्रविधि द्वारा उपचार
0: किराले खाएको दाँत को विभिन्न पद्धति द्वारा उपचार
1: बाल बालिका को दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थो डेन्टिस्ट डाक्टर चेतनारायण पाण्डे द्वारा दैनिक रूपमा
0: बाङ्गो चिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दाङ दीपज्योति अस्पताल को 20 मीटर माथि फोन 082562707
4: के तपाईँ दाँत तथा गिगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
5: किराले खाएको दाँत निकाल्ने
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने
5: खाली ठाउँमा दाँत राख्ने
6: दाँतको जरैदेखि उपचार गर्ने
5: भएको दाँतमा खुलो राख्ने दाँत सफा गर्ने तार बाँध्ने दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ
7: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि
4: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53

0: कोकोनट कोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: के तपाईलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुदद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस वर्ष आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: देशीको बोली वक्र हुन्छ कुटिलो हुन्छ अवरुद्ध रहन्छ तर लेखको भाषा पवनको प्रसार जस्तै पवित्र हुन्छ चोटिलो हुन्छ ठ्याक्क भन्ने खालको हुन्छ चाह अनुसार चल्न मिल्ने चर भूमि नै चौर रहेछ चौरमा खेलेको फुलेको हुनाले हाम्रो मुहार हँसिलो र विश्वले हामीलाई रसिलो नागरिक भनेर चिन्नुमा चौरकै भूमिका छ चौर सृष्टिको आरम्भ हो भने विकासको बिहानी प्रभास चौरलाई सम्मान गरेर बनाइएको बस्ती नै चोखो बस्ती हो सुरक्षित बस्ती हो जसको बस्ती चौरको माझमा छ अघिल्तिर पछिल्तिर चारैतिर चौर छ त्यो सुन्दर हुन्छ सुरक्षित हुन्छ त्यहाँ आकाश र प्रकृतिका लागि आगमनको बाटो हुन्छ घाम पानीका बेला घर बस्ती आश्रय बने पनि आपतका बेला चौरको घर अन्तिम शरण बन्छ बाढ़ी आए चौरमा पहिरो आए चौरमा आगलागी भए चौरमा भूकम्प आए भाग्ने ठाउँ चौरमा चौर नै हर प्राणीको अन्तिम शरण मानिसको वास्तव बस्ती नै चौर हो चौरबाट नै मानिसको चरण अघि बढेको हो निर्माण नै नगर्नेमा नर नाखुस होला नामंजूर होला तर सुरक्षित साना र प्राकृत निर्माण गर्नु पर्ने फिरन्ते राउटेहरूको राय लिनु भने मनासिब नै देखिन्छ अहिले पनि मानव बस्तीका नाम चौरबाट चिनिएका छन् सिर्जिएका छन् उदिया चौर बाविया चौर चौर जहारी खलंगा धनी होस् वा गरीब हरेकको उठान चौर नै हो गन्तव्य पनि चौर नै हो संकटका बेला मानिस जाने ठाउँ पनि चौर नै हो चौरलाई सम्मान गरेर बनाइएका ससाना र सुरक्षित बस्तीहरू नै मानव जातिलाई निरन्तरता दिने र उसको रक्त

सम्बन्ध उसको रक्त गति निरन्तर रहने एउटा माध्यम हो, होइन ठूला ठूला शहरहरूमा छिरेर मान्छे भोग विलासमा बस्यो भने उसको रक्त प्रसार र रक्त सम्बन्ध अथवा रक्तको बाटो अवरुद्ध पनि हुन सक्छ, ऊ रोकिन पनि सक्छ।

मरेपछि पनि मानिसलाई चौरमै समाधिस्थ गरिन्छ, चौरमै चिहान हुन्छ, चिहानबाटै चैत्य उठ्छ, चौरको माझमा चिनारीको चैत्य बनाइन्छ, चौर बिनाको बस्ती बजार खतरापूर्ण हुन्छ, शहरमा चौर वा खुला खण्ड नहुँदा भूकम्पका बेला शरण लिन भेला हुने कहाँ, चौर छ भने रुख मुनिको बास पनि महलको भन्दा महान हुँदो रहेछ, भूकम्पका बेला यो महसुस गर्यो जगतले। संकटका बेला जुन बस्तीमा चौर छैन त्यो चिहान हुँदो रहेछ, श्मशान हुँदो रहेछ, चौर त जीवन रक्षाको मातृभूमि रहेछ। संग्रामका लागि पनि चौरमा भेला भएका वीरहरू युद्ध सकिएपछि चौरमै विजय घोषणा गर्छन् र हार जितको फैसला भएपछि मिलेर फर्कन्छन्। चौर वीर र विश्ववासीको बसेरा हो, चौर त सुस्ताउने, सुख खोज्ने, दुःख सुखमा भेटेर मन बहलाउने, आरोग्य पाउने, ध्यान गर्ने, भेटघाट गर्ने, बन्द व्यापार गर्ने, सबैको साझा मझेरी बन्दो रहेछ। संकटका बेला चौरले ढुक्क हुने साथ दिन्छ, शहरमा डरै डर छ तर चौरमा आनन्दको आँगन छ, देवताको साथ छ, भगवानको हात छ। हर बस्तीमा एउटा चौर अनिवार्य रहेछ, चौरकै चिनारीले अब गाउँघर बस्ती र शहरहरू चिन्नु छ, हर बस्तीमा एउटा चौर आवश्यक छ। आपतका बेला जम्मा हुन पनि चौर चाहिन्छ, उद्धार व्यवस्थापन गर्न पनि चौर चाहिन्छ, विमान हेलिकप्टर बिसाउन पनि चौर चाहिन्छ, जम्मा हुन साझा वा सार्वजनिक चौर वा खुला खण्ड चाहिन्छ, जानकारी लिन, सूचना दिन, कचहरी गर्न, भेला भाषण गर्न, मेला भर्न पनि चौरकै दरकार छ। चौर हाम्रो चिनारी नै हो, चौर मानव सभ्यताको आधार नै हो। जुन समाज सभ्यता र बस्तीमा चौर छ त्यहाँको सभ्यता धेरै खुला र आनन्ददायक हुन्छ। चौर जीवनलाई खुलासा दिने फूलबारी हो, चौरको नजिक गएर बस्दा मान्छे कति चंख हुन्छ हामीले देखिरहेछौ। चिरञ्जीवी बनाउने पनि चौर नै हो, चनाखो बनाउने पनि चौर नै हो, चैतन्यताको भूबिन्दु नै चौर हो, प्रकृतिको वक्षस्थल पनि चौर हो, आमाको न्यानो काख रहेछ चौर, माता प्रकृतिको ममतामयी गाथ रहेछ चौर र प्रकृतिले मानिसको जयका लागि बनाएको खुला खण्ड रहेछ चौर। चौर बीचको हरियाली, वृक्ष, वनस्पति, पानीका धारा, चौतारीको वर, पीपल, स्वामी, लाकुरी, प्रकृतिको टिकी साबित हुन्छ, धरतीको धन्यता देखिन्छ। चौरमा गएर गरिने दैनिक चर्या, ध्यान, तपस्याले जीवनलाई आनन्द दिन्छ, यो भन्दा उत्तम ठाउँ कहाँ भन्ने अनुभूति गराउँछ। यस्तो सुन्दर चौरको चिनारी र मुहार नै मार्ने गरी निर्माण गर्नु हुँदैन, अति निर्माण विनाशको कारण बन्न सक्छ। आज भौतिक उन्नति गरेका देशहरूले त्यत्तिकै मात्रामा प्राकृतिक विपत्ति बेहोरेका छन्, ठूल्ठूला भवन निर्माण, रेल चलाएका छन्, तर ती हिँड्ने बाटोमा पृथ्वीको धरातलमा विभिन्न पहिरो, विभिन्न प्राकृतिक विपत्ति आएर उनीहरूको उन्नतिलाई चुनौती दिइरहेको छ।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: सुर्गुदारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गुद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-377
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिक्षमा कमी शरीर साथी तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार
7: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
4: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98479-25-76
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
8: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
8: नोज अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-55555
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
11: भर्ना खुल्यो
12: असल संस्कार र पुनः मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
11: हाम्रा विशेषताहरू
12: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
11: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
12: शान्त तथा पारिवारिक वातावरण भएको
11: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
12: तिहार सुशासन राम्रो व्यवस्था भएको
11: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
12: घरको जस्तै माया पाउने
13: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
14: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल वाइ उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
13: सम्पर्क फोन नम्बर 082-567-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183
15: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
16: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीयतर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराहीदाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराहीदाङ।
17: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 98578935990, 98578135684 र 98578320170।
16: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
18: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
18: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
20: क्षयका र भयका भवनहरू भनेर यिनलाई चित्रण गरिएको छ, भोगका महल भनिएको छ। त्यसलाई स्वयं महादेवले पनि अस्वीकार गरी भत्काएको ध्वस्त पारेको प्रसंग हामीले पौराणिक ग्रन्थहरूमा पढ्दै आएका छौं। यो पाठ आज लिनु छ। शिव र काली खाली खण्डमा हिमालय पर्वतमा जहाँ नाङ्गो धरातल छ, सुन्दर धरातल छ, त्यहीका चौर खर्कहरूमा खेलेको सन्देश हामीले लिनु परेको छ। राउटे पनि सोही पथमा चलेको भेटिन्छ। अति निर्माणका विरूद्ध उनीहरू जंगलमा बसेर प्रकृति प्रेम गरिरहेका छन्। यो अति निर्माण अति भौतिकता नाशवान हुन्छ, राक्षसी साबित भएको विश्वमा देखिँदैछ। यसलाई परै राखी हाम्रा जनकपुर, भक्तपुर, ललितपुर लगायतका सुन्दर नगरीहरू यस्तै प्राकृतिक चौरहरूले सजिनु छ। चौरबाट पर नरहने गरी विकास निर्माण गर्नु छ, विनाश गर्नुपर्ने त्रिपुरबाट टाढै रहनु छ।

आदरणीय श्रोतावृन्द, चौरको चर्चा गर्दा गर्दै आजका लागि कार्यक्रम त्रिवेणीको समय सकिएको छ। सुन्ने श्रोतामा साधुवाद भन्दै समाविष्ट गीत संगीतका स्रष्टामा हामी आभार व्यक्त गर्दछौं। अवस्था प्राविधिक मित्र मनुका कुंवर र म नारायण भण्डारी यस प्रस्तुतिबाट विदा हुन्छौं। नमस्कार। चौर नै मानव जीवनको अन्तिम शरण।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरु छैनन्।
1: मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोलाइमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: जु रोड छुट्टी पुकार खोइनी जस्ता छुट्टी जन्ने पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।